0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक

0: गुड न्युज एफएम 105.1
1: विश्वास सुनैबाट आउँछ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेस्टमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू मोटेक दाल सन्देश झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ बाइबल अनुसार पैसा के हो। तब हामीले पैसा हातमा खेलाएका छौं, मेरो पछिको लीडमा पनि पैसा कोही व्यक्तिको हातहरूले खेलाइरहेको दृश्य छ। पैसा खासमा आविष्कार चाहिँ हामीहरूलाई जिन्दगी जिउनको लागि सजिलो होस्, एक दोस्रोको परिश्रम आदान प्रदान गर्न सजिलो होस् भन्ने हिसाबमा पैसाको आविष्कार भएको हो। तर मानिसहरूलाई बिस्तारै मानिसभित्र भएको पापको स्वभावलाई दुष्ट आत्माले प्रयोग गरेर पैसालाई मानिसहरूको परमेश्वर दुष्ट आत्माले बनाइदियो, मानिसहरूको लोभलाई समातेर। त्यो भएको कारणले गर्दाखेरि आज पैसा आशिषको विषय मात्र बनेको छैन, तर पैसा मानिसहरूले ईश्वरै जस्तो बनाएको कारणले गर्दाखेरि पैसाको कारणले गर्दाखेरि कतिको ज्यान पनि गएको छ। एकजना हाम्रो चर्चको विश्वासी ज्वाइँले भन्दै हुनुहुन्थ्यो, विदेशको भूमिमा बस्नुहुँदाखेरि उहाँले प्रभु यीशु नपाएको समयमा उहाँको यो डाइसहरू खेल्ने आदत थियो। त्यसरी डाइसहरू खेल्नुभयो, खेल्दै जाँदाखेरि एकपटक उहाँले प्रचुर मात्रामा पैसा जब मार्दै जानुभयो त्यहाँ त मानिसहरू उहाँको वरिपरि जम्मा हुन सुरु गरे। अब उहाँले त्यो मारिसकेको पैसा बोकेर हिँड्ने हो भने उहाँलाई कतै लगेर उनीहरूले सुलाइदिने अवस्था उहाँले देख्नुभयो भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो। र जानी जानी उहाँ फेरि हार्न सुरु गर्नुभयो। हार्दा जब ठिक्क जुन हिसाबमा उहाँले सुरु गर्नु भएको थियो त्यो हिसाबमा उहाँ पुग्नु भएपछि मैले तपाईँहरूको एक पैसा पनि लगेको छैन है भने चाहिँ उठेर मैले आफ्नो ज्यान बचाएर हिँड्न पर्यो भनिकन उहाँले जिन्दगीको कहानी हामीसँग बताउँदै हुनुहुन्थ्यो। र यो धेरै मानिसहरूको जीवनमा घटेको घटना हुन पर्दछ। पैसाको कारणले गर्दाखेरि मानिसको ज्यान पनि जाँदछ, तर पैसा स्वयं चाहिँ पाप होइन यानि खराब होइन भनेर चाहिँ बाइबलले बताउँदछ। तर पैसा रुपियाँको लोभ चाहिँ खराबीको जड हो भनिकन पहिलो तिमोथीको पुस्तक 6:10 यसरी पवित्र बाइबलले पैसाको विषयमा यसो भनेको छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबीको जड हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतर्फ लागेका छन् र धेरै पीड़ाले तिनीहरूको हृदयलाई घोचेको छ। हामीलाई पवित्र बाइबलले यो स्पष्ट जानकारी दिदछ कि प्रभु येशूको 12 चेलाहरू थिए। ती 12 चेलाहरू मध्ये एकजना चेलाको हृदयमा भएको जो लोभको आत्मा थियो त्यसलाई चाहिँ दुष्ट आत्माले चलाउन सुरु गर्यो र सृष्टिकर्ता परमेश्वरैबाट त्यो व्यक्तिले शिक्षा पाएको भए तापनि त्यो शिक्षाले काम गरेन। पछि गएर गुरूलाई 30 सिक्कामा उसले बिक्री गरेरै छोड्यो र त्यसको पुरस्कार स्वरूप चाहिँ दुष्ट आत्माले उसलाई लगेर झुण्डाइदियो, भनेको अर्थ आत्महत्या गरेर यहुदा इस्करियोत मर्यो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामी बिना पैसा हामीले कारोबार गर्न सक्दैनौ, चामल किन्न सक्दैनौ, यात्रा गर्न सक्दैनौ, यानि स्कूलको फीहरू तिर्न सक्दैनौ, पानीको बिल बिजुलीको बिलहरू हामी तिर्न सक्दैनौ। पैसा आवश्यकता छ, पैसा खराब होइन भनिकन यहाँ स्पष्ट भनिएको छ। तर पैसा रुपियाँलाई हामीले लोभ गर्न सुरु गरिएको खण्डमा चाहिँ अब दुष्ट आत्माले त्यहाँ मौका पाउँदछ। एफेसीको पुस्तकमा परमेश्वरको वचनले हामीलाई यो स्पष्ट जानकारी दिएको छ कि दुष्टलाई मौका नदेऊ भनिकन स्पष्ट जानकारी दिएको छ। जब हामीले पैसा रुपियाँहरू उचित प्रकारले प्रयोग गर्न जानेनौ, पैसा रुपियाँ सम्बन्धी हाम्रो हृदयमा लोभ छ भने त्यो पैसा रुपियाँको लोभ सम्बन्धीबाट दुष्ट आत्माले यहुदा इस्करियोतलाई जस्तो नै बिस्तारै छेका मार्दै जान्छ त्यो माछालाई, अनि त्यसले चाहिँ जाल हान्न सुरु गर्दछ अनि त्यसले बल्छी पनि हान्न सुरु गर्दछ र यी प्रकारले उसले हाम्रो प्राणलाई। तर पैसा त एउटा सटनीको माध्यम हुन पर्दछ। यो हाम्रो आवश्यकता पूरा गर्ने चीज हुन पर्दछ। हाम्रो परिवारलाई हामीले सहायता पुर्याउने हाम्रो परिश्रमबाट आएको माध्यम हुन पर्दछ। र यो पैसा रुपियाँ हामीले जो कमाउँदछौ यो चाहिँ अरूहरूलाई आवश्यक परेको मानिसहरूलाई सहायता गर्ने कुराहरू हुन पर्दछ। र परमेश्वरको राज्यमा धेरै मानिसहरू येशूलाई नचिन्न भइकन उहाँहरू अनन्तको नष्टमा गइराख्नु भएको छ। ती व्यक्तिहरूलाई बचाउनको लागि प्रभुको कार्यको लागि खर्च गर्ने साधन पैसा बन्न पर्दछ। र बाइबलले यो स्पष्ट गर्दछ पैसा रुपियाँ चाहिँ रक्सी किन्नको लागि, चुरोट बिँडीहरू महँगो दामको किन्नको लागि, यानि व्यभिचार गर्नको लागि, यी कुनै पनि कुराहरूको लागि पैसा रुपियाँ माध्यम बन्न हुँदैन भनिकन हामीलाई पवित्र बाइबलले यो स्पष्ट गरेको छ। हाम्रो सबै कुराहरूको स्रोत चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर चाहिँ स्पष्ट बताउँदछ। र सबै कुराहरू प्रभुबाट नै आउँदछ। धेरै समय हाम्रो अज्ञानतामा यानि दुष्टात्माले कालो पट्टी हाम्रो आँखामा बाँधेर हाम्रो जागिर चाहिँ हाम्रो स्रोत होला, हाम्रो ट्यालेन्ट हाम्रो स्रोत होला, हाम्रो खेतीपाती हाम्रो स्रोत होला, यानि हाम्रो कुनै पनि कुराहरू व्यापार बन्द लगायत कुनै पनि आय स्रोत चाहिँ हाम्रो स्रोत होला भन्ने हामीले त्यसरी सम्झिएका हुँदछौ। तर पवित्र बाइबलले हामीलाई यो स्पष्ट गरेको छ कि स्रोत चाहिँ परमेश्वर नै हुनुहुन्छ। तपाईँ एका बिहानै उठ्नुभयो, तपाईँको खुट्टा चलेन यानि आँखाले देखेन भने तपाईँले केही पनि गर्न सक्नुहुन्न। हात खुट्टा चलाइदिने उहाँ परमेश्वर नै हुनुहुन्छ। शरीरमा स्वास्थ्य दिनुहुने परमेश्वर नै हुनुहुन्छ। आँखालाई रोशनी दिनुहुने, ज्योति दिनुहुने परमेश्वर नै हुनुहुन्छ। र ती कुराहरू हामीलाई उहाँले दिनुभएको छ र हामीले काम गरेर खान पनि सकेका छौ। र उहाँले हावा चलाइदिनु भएको छ, हावा चलेन भने हामी केही गर्न सक्दैनौ। उहाँले प्रकृतिमा पानी पारिदिनु भएको छ, अन्नपातहरू फलाइदिनु भएको छ। अन्नपातहरू फलेनन् र हाम्रो खानपिनका वस्तु भएनन् भने हाम्रो केही पनि लाग्दैन, हामीले पैसा कमाउन सक्दैनौ। त्यस्तै गरेर उहाँले घाम उदाइदिनु भएन भने र धरती साह्रै चिसो भएर रहेको खण्डमा हामी सबैजना केही समयमा मरि नै हाल्छौं, हामी केही गर्नै सक्दैनौ। त्यसै कारण यी सबै कुराहरू दिने जो धन सम्पत्ति दिनुहुनेको स्रोत चाहिँ यानि शक्ति चाहिँ उहाँ परमेश्वर मसीहा येशू नै हुनुहुन्छ भनेर चाहिँ बताइएको छ। व्यवस्थाको पुस्तक 8:18 म पढेर सुनाउँदछु। यस खण्डमा यही कुराहरू बताइएको छ। तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ भनिकन यस खण्डमा यो स्पष्ट गरिएको छ। र धन सम्पत्ति प्राप्त गर्ने शक्ति पनि उहाँ सृष्टिकर्ता परमेश्वरबाट नै आउँदछ। प्रियहरू, र प्रभु येशूले मत्तीको पुस्तक 6:24 कि तिमीहरूले परमेश्वरलाई पुज्छौ कि चाहिँ पैसालाई पुज्छौ भनिकन त्यसरी भन्नुभएको छ। र दुष्टात्माले हामीलाई पैसा पुज्ने बनाउनु हुँदैन, यो चाहिँ गलत बाटोतर्फ हामी जाँदछौ। जब हामी पैसालाई पुज्न थाल्दछौ, पैसा पैसा पैसा भनेर हामी पैसाको पछि लाग्न सुरु गरिएको खण्डमा हामीलाई दुष्टात्माले गलत बाटोतर्फ लिएर जाँदछ। एकजना रोशन भन्ने व्यापारी हुनुहुँदो रहेछ, उहाँ विश्वासी हुनुहुँदो रहेछ र साधारण एकदमै सिम्पल व्यापार बन्द गरेर जिन्दगी चलाइराख्नु भएको, परिवार पनि सन्तुष्टि, उहाँले आफ्नो बालबच्चाहरूको फीहरू पनि तिर्न सक्ने, परिवारसँग समय पनि बिताउन पाउनुहुने, यो सबै प्रकारको राम्रो अवस्था चलिरहेको रहेछ। उहाँको बाइबल अध्ययन, प्रार्थना, यी सबै कुराहरू राम्रो चलिरहेको रहेछ। तर हुँदाहुँदै उहाँको अलिक कमाइ भएछ। अलिक ज्यादा पैसा कमाइ भएपछि उहाँलाई अझै ज्यादा कमाऊ, म त अझै ठूलो व्यापारी हुनुपर्छ भन्ने चाहिँ उहाँलाई लागेछ। त्यस पछाडि कमाउँदै कमाउँदै कमाउँदै जानुभएपछि उहाँ चर्च पनि शनिबारको दिन आउन छोड्नु भएछ। र त्यति मात्रै नभएर प्रार्थना पनि गर्न छोड्नु भएछ, बाइबल पनि पढ्न छोड्नु भएछ। अझ मानिसको शरीर बिगार्ने रक्सी चुरोट जाँडको कुराहरूमा अझ धेरै पैसा देख्नु भएछ, त्यतापट्टि पैसा लगानी गर्नुभएछ। र उहाँ प्रभुबाट टोटल ब्याकस्लाइड हुनुभएछ र त्यसो गर्दै जानुहुँदाखेरि परिवारलाई पनि समय दिन सक्नु भएन रहेछ। अनि त्यहाँ कमजोर भएको अवस्थामा त्यही सँगै व्यापार गर्ने एकजना स्त्रीसँग उहाँको परिचय भएछ र त्यही स्त्रीसँग उहाँ फेरि लाग्न पनि शुरू गर्नु भएछ, यानि गर्लफ्रेन्ड त्यो स्त्रीलाई बनाउनु भएछ। र त्यसो हुँदा हुँदा त उहाँको त घर पनि बिग्रेछ, पछि गएर त्यही स्त्रीले उहाँको सारा व्यापार पनि खतम पारिदिछिन्। त्यसो हुँदा हुँदा उहाँ त टोटल नष्ट हुनु भएछ। अनि उहाँले सम्झिनु भएछ, ओहो, मैले परमेश्वरलाई, मसीहा येशूलाई परमेश्वर बनाइरहेको समयमा सबै कुरा ठिक ठाक थियो, तर जब मैले पैसालाई परमेश्वर बनाए, पैसालाई पुज्न थाले, पैसालाई सबै परिश्रम दिन थाले, तब म बिग्रे। पन चाहिँ पश्चाताप गर्न भइकन फेरि प्रभुतर्फ फर्किनु भएपछि प्रभुले फेरि उहाँको अवस्था, परिवार ठिक ठाक हुने र ठिक प्रकारको आय स्रोत लगायत यी सबै कुराहरूमा उहाँ आशिषित भएर फेरि आफ्नो आत्मिकी जीवन यानि पारिवारिक जीवनलाई पनि निर्माण गरेर लिएर जानु भएछ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, पैसालाई हामीले परमेश्वर बनाउनु हुँदैन। पैसा सटनीको माध्यम मात्रै हो, तर परमेश्वर चाहिँ मसीहा येशू हुनुहुन्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। मेरो नाम इलिना तामाङ हो, मेरो घर सिन्धुपाल्चोक जिल्लामा हो, म हाल भक्तपुरमा बस्छु, मेरो चर्चको नाम गीत समनी एयरपोर्ट चर्च हो। म चाहिँ प्रभु पाएको 6 वर्षसम्म चाहिँ म लगातार प्रभुमा निरन्तर सेवा गरेको थियो, लगातार चर्चमा आइरहेको थियो। अनि बीच त्यस पछाडि 6 वर्ष पछाडि चाहिँ मेरो अन्य जातिसँग मेरो विवाह भयो, र विवाह भएको 1-2 वर्ष पछाडि मेरो नानी भयो। नानी जन्मेको 3 वर्षदेखि चाहिँ मेरो नानीको बोलीहरू आएन, अनि बोल्दै बोलेन, नबोलेपछि 3 वर्षको उमेर भएको थियो। अनि 3 वर्षसम्म ऊ नबोलेर मेरो नानी किन बोलेन होला भनेर मैले ऊ गरेँ। अनि पछि नानीलाई हस्पिटलमा लगेपछि मेरो नानीलाई चेकअप गरेँ। नानीको चेकअप गर्दाखेरि उसको बोली आएन, र उसको बोलीमा के भयो भनेर ऊ गर्दाखेरि मेरो नानीलाई टकिजम भयो भनेर उहाँहरूले प्रमाणित गर्नुभयो। प्रमाणित गरेपछि अब के गर्नुपर्छ डाक्टर साहब भन्दाखेरि, यो अटिजम चाहिँ एउटा निको नहुने रोग होइन, यो समस्या हो, यो विश्वभरिमै छ, यसलाई निको पनि हुँदैन, यसलाई चाहिँ थेरापी मात्र गर्ने हो भन्नुभयो। त्यस पछाडि थेरापी गर्नुपर्छ भन्नुभयो, र थेरापीको लागि अब के गर्नुपर्छ भने उहाँहरूलाई सोधे, उहाँहरूको सल्लाह अनुसार हस्पिटलमा लग्नु भन्नुभयो। हस्पिटलमा थेरापी सेन्टरहरू देखाउनुभयो, र थेरापी सेन्टरमा हामीले लग्यौं, र थेरापी सेन्टरमा लगेर पनि त्यस मेरो नानीलाई के अरे देखाए पछाडि नानीलाई थेरापी गरे। 5-6 महिनासम्म हामीले थेरापी गर्यौं, थेरापी गर्दा पनि नानीलाई समस्या खासै सुधार भएन, झन बढ्दै गयो, झन उसको उमेर के अरे एज अनुसार बढ्दै गएर उसमा बिहेभियर पनि झन समस्या झन बढी देख्दै गयो, निको भएन। निको नभएपछि नानीलाई फेरि हामीले ग्याप गरेर राख्यौं, घरमै राख्यौं। अनि उसलाई नानीलाई यस्तो नर्मल स्कूलमा ऊ पढ्न सक्दैन, नर्मल स्कूलमा उसलाई मेरो नानीलाई एडमिट गरेको थियो। अनि गर्दाखेरि 4 स्कूलमै रिजेक्ट भयो, उसलाई त्यो बस्न उसलाई हेर्न नसक्ने भएर, अनि त्यो नसकेपछि उसलाई रिजेक्ट गर्यो। रिजेक्ट गरेपछि बाबुलाई अब नर्मल स्कूलमा होइन, उसलाई अर्कै उसलाई नै सुट हुने स्कूल भन्नुभयो। अनि त्यो स्कूलमा चाहिँ हामीले ठाउँ पनि पाएन, हामीलाई फेरि त्यो आर्थिक पनि थिएन, आर्थिक समस्या थियो। त्यो स्कूल पढाउन चाहिँ निकै नै खर्च लाग्ने रहेछ, धेरै नै खर्च लाग्दो रहेछ, त्यो महँगो न महँगो पर्दछ, हामीले सकेनौँ। त्यस पछाडि हामीले नानीलाई नसकेर राखिरह्यौँ। त्यस पछाडि अनि स्कूलमा हामीले फेरि ट्राई गर्यौँ, ट्राई गर्दा पनि नानीलाई 1 महिना जति राख्यो एउटा स्कूलमा। अनि त्यो स्कूलमा पनि त्यहाँको सरले हेर्नु भयो, एक महिनासम्म त्यस पछाडि हामी सक्दैनौँ बाबुलाई अर्को स्कुलमा लानु, यो राम्रो हुँदैन, यस्तो समस्या हुनेहरूलाई त हामी पढाउन पनि सक्दैनौँ, राम्रो हुँदैन, यिनीहरूको बिहेव राम्रो हुँदैन, सिक्छ यसले नराम्रो कुराहरू, सिक्छ नराम्रो कुराहरू, हाम्रो बच्चाहरूलाई सर्छ, अर्को स्टुडेन्ट सर्छ भन्नुभयो। त्यस पछाडि भन्नुभएपछि हामीले घर रिटर्न पठाउनु भयो, अनि त्यतिकै राखिरहेको थियो मेरो नानीलाई, अनि राख्दा राख्दा अनि हामीलाई मलाई धेरै चिन्ता फिक्री भयो, अब कहाँ लाने, कसो लाने, के गर्ने, कता लाने भनेर धेरै चिन्ता फिक्री भएको थियो। चिन्ता फिक्री भएपछि म चाहिँ ब्याक्सलाई भएपछि 7 वर्ष भएको थियो, अनि ब्याक्सलाई 7 वर्ष बित्यो, यसरी नै 7 वर्षसम्म बित्यो। अनि बितेपछि मेरो नानी पनि नबोल्ने कारणले, अनि त्यस पछाडि फेरि मेरो दिदी पनि चर्च जानुहुन्थ्यो, उहाँले चाहिँ भनिरहनुहुन्थ्यो यो गयो भने निको हुन्छ, पश्चाताप गर, अनि यो बाबु पनि निको हुन्छ भन्नुहुन्थ्यो, र पनि मैले चाहिँ इन्कार गरिरहेको हुन्थ्यो, खासै सुन्नु मन लाग्दैन थियो, मलाई एकदम इरिटेट लाग्थ्यो प्रभुको कुरा गर्दाखेरि होइन। अनि त्यसपछि दिदीलाई मात्र खासै भेट्नु मन पनि लाग्दैन थियो दिदीलाई, अनि अरू विश्वासीहरू भेट्दैन, म लुक्नु मन लाग्थ्यो, मलाई त्यो खासै हेर्न मन न केही मन नलाग्ने, एकदमै लुक्न लुक्न मन लाग्ने, अनि उहाँहरूको नजिक पर्यो भने मलाई कस्तो के अरे भेट्न नपाए हुन्थ्यो भनेर म प्राय दिदीको पनि त्यति जाँदैन थियो, अनि त्यो भेटिन्छ भनेर, अनि सबै विश्वासी दाजुभाइहरू चिनेकोहरू भेटिन्छ भनेर थाहा हुन्छ मलाई, यस्तो उस्तो अब भनिरहनु हुन्छ नि त भनेर मलाई त्यो प्रभुको कुराहरू बताइरहनु हुन्छ, यसरी गर्नु हुँदैन भन्नुहुन्छ भनेर मलाई खासै भेट्नु मन लाग्दैन थियो। त्यसरी त्यो हुँदा हुँदै म खासै भेट्न पनि दिदीलाई त्यति जान्थेँ, तर बोलाउनु हुन्थ्यो उहाँले बेला बेलामा, कहिले कहिले चाहिँ म जान्थेँ, त्यसपछि उहाँले सुनाउनु हुन्थ्यो, उहाँले के अरे यसरी गयो भने चाहिँ उहाँ निको हुन्छ, चङ्गाई हुन्छ, जाऊ यसरी नआउनु भन्नुहुन्थ्यो। त्यस पछाडि उहाँले सुनाएपछि एक अचानक अलि महिना पछाडि म जाने खासै मनभित्रदेखि चाहिँ मलाई थिएन, तर पनि यस्तो हेरौँ न भन्ने ट्राई गरौँ भन्ने हिसाबले चाहिँ म गएको थियो। हुँदा हुँदा मलाई अचानक एउटा टिकटकमा मैले एउटा रिल मैले हेरेको थियो, त्यो चाहिँ प्रभुको वचन रहेछ अहिले होइन अहिले यसो सम्झिँदाखेरि, त्यहाँ चाहिँ के थियो भने एउटा गुरुआमा उहाँबाट चाहिँ एउटा वचन कस्तो सुन्नु मलाई भजन सङ्ग्रह कतिको हो तर मलाई यादै भएन, त्यो वचन चाहिँ मलाई छोयो होइन, अनि छोयो अनि त्यस पछाडि छुँदै गएपछि मलाई एक दिन एकदम दिदीले भन्नु त भएको थियो भन्ने चाहिँ मनमा चाहिँ धेरै आइरहेको थियो, अनि बाबु पनि निको चाहिँ हुन्छ भन्ने, अब खै अटिजम त हुँदैन होला भन्ने मलाई, म सबैले अब विश्वभरिमै निको नहुने रोग लागेको रहेछ भन्ने कन्सेप्ट सबैमा भएको थियो। त्यो त्यसको बुझाइले गर्दा मलाई त्यो के अरे त्यो निको त हुँदैन भने मलाई त 100% नै लाग्थ्यो, त्यो अब निको हुँदैन, अब यत्तिकै रहेछ, अब यसलाई धेरै गाह्रो हुने रहेछ, अब हामीलाई कसरी के भन्ने कुरो कसरी निको हुन्छ भन्नेपट्टि नगएर निराशपन मात्र भएको थियो मेरो जीवनमा। नानीबाट धेरै म दुखी, उसको त्यो अटिजम भएको कारण म धेरै दुखी थियो, म पीडामा थियो, म अशान्ति धेरै कुरामा थियो, एन्जाइटी भइसकेको थियो, तर डिप्रेसनमा मात्र परिणत हुन बाँकी थियो। अनि त्यसको केही अन्तरालमा चाहिँ दिदी मार्फत चाहिँ म चर्च जाने मर्जीदै आयो, अब जाँदा ट्राई गरौँ भन्ने हिसाबले चाहिँ म गएँ। अनि जाँदा जाँदा एक दिन सम्मेलन थियो, विदेशी सम्मेलन थियो, त्यहाँ जाँदाखेरि मलाई अचानक प्रभुको छुवाई भयो, साथै उहाँलाई फेरि त्यो 7 वर्ष ब्याकस्लाइड भएको कारणले मलाई दुष्ट आत्माहरू निस्किनका लागि मलाई धेरै दुष्ट आत्माले सताइरहेको थियो, दुष्ट आत्मा निस्किनलाई मलाई गाह्रो भएको थियो, र मलाई गाह्रो भएको अन्तरमा एक महिना 15-20 दिनसम्म चाहिँ म धेरै बिरामी भएपछि मैले खानाहरू खाएन, अनि मलाई धेरै गाह्रो भएको थियो, अनि मेरो जिब्रोहरू मरेको थियो, अनि मेरो कान नसुन्ने, अनि मलाई आँखा पुरै धमिलो हुने, अनि त्यसपछि मलाई सबै अर्को छायाहरू देख्ने, मरेको मान्छेहरू यस्तो छाया देख्ने, अरूले दोहोरो अर्को कुरा बोलेको मात्र सुन्ने, त्यो अर्कै आवाज मात्र आउने, यस्तो अर्कै नराम्रो नेगेटिभ कुराहरू मात्रै आउने होइन, नेगेटिभ कुराहरू मात्रै सोचाइ आउने, अनि त्यस पछाडि नराम्रो कुराहरू मात्र देख्ने, त्यो नेगेटिभ कुराहरू मात्रै, यस्तो अब धन सम्पत्तिको देख्ने, व्यभिचारको आत्माहरूको जस्तो, त्यो हरेक सुसाइडको कुराहरू मात्र देखाउने, मलाई त्यही कुरामा लडाएको थियो मलाई एक महिनासम्म। त्यस पछाडि हुँदा हुँदा म पनि शनिबार यो बुधबार सङ्गति, शनिबारको सङ्गति, दिनभर सङ्गति, अनि अरू सङ्गतिमा पनि म गइरहेको थियो, र मैले 3 महिनासम्म पनि 5 दिन चाहिँ म फास्टिङै बसेको आधा दिन भए पनि पुरै भए पनि तीन महिना भरि नै हप्ताको पाँच दिन म फास्टिङ बसेको थियो। त्यो सेवा कै पनि जाने त्यतातै पनि हुँदा हुँदै मलाई दुष्ट आत्माले त्यसदेखि छुटकारा पायो। पूर्ण रूपमा छुटकारा चाहिँ तीन महिनामा पाएको हो र त्यसको साथसाथै म सेवा संगतिमा लगातार आएँ र आएको पाँच छ महिना पछाडि मेरो नानीको बिस्तारै त्यो बोल्ने उसलाई वृद्धि हुँदै गयो र उसलाई त्यो वृद्धि हुँदै गयो र उसले बुझ्ने शक्ति पनि पायो। त्यस पछाडि उसले डेढ वर्षको जस्तो उसलाई परिवर्तन आउँदै गयो। वस्तुहरू उसले देखेको चिजहरू थम्याउने होइन कहाँ राख्ने अब त्यो खाने कुराहरू उसले पहिला थाहा हुँदैन थियो त्यो जुठोहरू भन्ने भुइँमा झरेको के थाहा हुँदैन थियो। उसले पछिदेखि चाहिँ बिस्तारै त्यो खाने कुराहरू उसले जुठो अनि यो खाना नहुने भन्ने चाहिँ बिस्तारै एकदमै बिस्तारै उसले के अरे थाहा पाउँदै आयो। त्यसपछि हुँदा हुँदा उसले शब्द एउटा शब्द दिनै दिनै उसलाई चेन हुँदै हुँदै अहिले अटिजमबाट पूर्ण रूपमा छुटकारा पाएको छ अनि त्यसपछि ऊ चर्चमा पनि रेगुलर आइरहेछ र म पनि सधैँ साढे दुई वर्ष हुन लाग्यो म पनि लगातार सेवाकामा संगतिमा आइरहेको छु र हजुरहरू पनि यसरी ब्याक्सलाइड भएर बस्नु भएको छ भने हजुरहरू पनि आउनुहोस् प्रभुमा आउनुहोस् पश्चाताप गर्नुहोस् र जीवन परिवर्तन गर्नुहोस् र मेरो जीवन पनि प्रभुले मलाई पूर्ण रूपमा परिवर्तन गर्नुभएको छ। अहिले प्रभुसँग म प्रभुको भय डरमा जिउने म सिकिरहेको छु र प्रभुले मलाई विजय दिइसक्नु भएको छ चङ्गाई पनि छुटकारा पनि र मेरो बाबुलाई अटिजमबाट पूर्ण रूपमा छुटकारा दिइसक्नु भएको छ र बाबु र म लगातार सेवासँग आइरहेको छु। हजुरहरू पनि यसरी पश्चाताप गर्नुहोस् र आउनुहोस् र प्रभुले आशिष दिनुहुन्छ। मेरो गवाई यति नै हो प्रभुले आशिष दिनु भएको होस्। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह। नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
7: प्रोप्राइटर सानु सापकोटा 01-52-028-54 01-52-028-54 र 98-511-25-638 98-511-25-638
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
8: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
8: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा
4: यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो एसई पनि सक्यो,
1: मेरो प्लस टूको एक्जाम पनि सक्यो,
2: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरले तपाईँको निम्ति अझै धेरै थोक साँचेर राखिदिनु भएको छ। जयमसी आज सोमबार जुन 15 तारीक असार 1 गते। आजको बाइबल लेखन होसेको पुस्तक 6 अध्यायको 3 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, आओ हामी परम प्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौ। प्रभुले एफिससको मण्डलीलाई तिम्रो पहिलो प्रेम त्यागेको, यो कुरा तपाईँले प्रकाशको पुस्तक 2 अध्यायको 4 पदमा हेर्न सक्नुहुन्छ र लाउडेकियाको मण्डलीलाई प्रकाशको पुस्तक 3 अध्यायको 15-16 सोह्रमा भने अनुसार न तातो न चिसो तर मन तातो भएको आरोप लगाउनुभयो। बाइबल शिक्षक आरटी केन्डलले भनेका छन्, परमेश्वरले अब गर्न चाहनु भएको कुराको सबैभन्दा ठूलो विरोध ती मानिसहरूबाट आउँछ जो परमेश्वरले पछिल्लो समयमा गर्नुभएको काममा सबैभन्दा अगाडि थिए। धर्मशास्त्रका निम्न खण्डहरू ध्यानपूर्वक र प्रार्थनापूर्वक पढ्नुहोस्। उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन। यो कुरा तपाईँले उपदेशकको पुस्तक 7 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। धर्मीको चाल प्रभातको प्रथम चमक जस्तै हो, त्यो मध्यदिन नहुन्जेल झनझन चहकिलो हुँदै जान्छ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 4 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। आओ हामी परमप्रभुलाई मानौ, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। वहाँ हामी कहाँ वर्षाको झरी जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनुहुनेछ। यो कुरा तपाईँले होसेको पुस्तक 6 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। जब वहाँ अर्थात सत्यताका आत्मा आउनुहुनेछ, तब वहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। वहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, वहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। वहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। यो कुरा तपाईँले यूहन्नाको पुस्तक 16 अध्यायको 13 र 14 पदमा हेर्न सक्नुहुन्छ। मलाई पुकार र म तलाई जवाफ दिनेछु र तैले नजानेका गहिरा र गुप्त कुराहरू म तलाई बताउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। प्रेममा जडा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाई लम्बाई उचाइ र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक र ज्ञानलाई मात गर्ने ख्रिष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू परिपूर्ण हो। यो कुरा तपाईँले इफिसीको पुस्तक 3 अध्यायको 18 र 19 पदमा हेर्न सक्नुहुन्छ। आजको वचन यो हो, परमेश्वरले तिमीहरूको लागि अझ धेरै कुराहरू राख्नु भएको छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
10: यो समय हो धन्यवाद बिहानी।
11: प्रिय श्रोता, जयमसिंह तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई, प्राविधिक मित्र सुजनसँगै गुड न्यूज एफएममा हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईंलाई साथ दिन उपस्थित भइसकेका छौं। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यस संसारमा विद्यमान विभिन्न असहज र दुःख दिने कुराहरूले तपाईंलाई अशान्ति र निराश बनाउन हर कोशिश गरिरहेको भए तापनि यदि तपाईँ ख्रिस्ट येशूलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुशी हुनुहुन्छ। हामी पनि यहाँ सबैजना खुशी नै छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित भइसकेका छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकैछिन यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस नेपाल देशमा रहेका जनसंख्या मध्ये करिब 90% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामुन्ने ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहनु भएको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएको प्रश्नको जवाफ तपाईँको ख्रिस्टियन जीवनले सकारात्मक नै दिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ्न उत्साह दिन्छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौं। आज तपाईँले पनि ख्रिस्टको सेवामा यस तरिकाले लागिरहेका आफ्ना नजिकमा रहेका मित्रहरूलाई यस बिहानी धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्दछौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उनीहरूका आत्मिक जीवनमा प्रोत्साहनका कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जीइरहनु भएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानी तपाईँ हामीले यो पनि याद राख्न जरूरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। हामीले गर्ने भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरू भन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा हृदयदेखि नै धन्यवाद दिउँ भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म आइजेक राई बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।
7: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

Morning, Kathmandu. Hi, I'm Pastor Ruben Basnet, म Smarana Mission Churchको Senior Pastor. यो आजको कार्यक्रम Word of the Day मा हार्दिक स्वागत गर्न चाहन्छु. तपाईँले आज जहाँबाट सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईँको निम्ति बनाइएको हो. हामी विश्वास गर्दछौ यो आजको कार्यक्रमले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउँदछ. गएको हप्ता हामीसँग भियतनामबाट डाक्टर पावल आए हुनुहुन्थ्यो. उहाँले आफ्नो गवाईद्वारा कसरी परमेश्वरले एउटा झाँक्रीबाट प्रभुको सेवकाईको प्रेरित बनाउनु भयो भन्ने कुरा उहाँले हामीलाई गवाईबाट सेयर गर्नुभयो. आज पनि उहाँ हामीसँग हुनुहुन्छ. परमेश्वरले उहाँलाई यसरी चलाउँदै हुनुहुन्छ कि उहाँ 92 भन्दा बढी देशमा उहाँले सिकाउन, प्रचार गरेर मण्डलीलाई उहाँले बलियो गराउनको निम्ति उहाँ आज पनि यात्रा गर्दै हुनुहुन्छ. उहाँ र उहाँको श्रीमती रुथ आई 76 वर्ष हुँदासम्म पनि उहाँ यात्रा गर्दै हुनुहुन्छ र आज नेपालमा उहाँ हामीसँग हुनुहुन्छ. आज उहाँद्वारा हामी परमेश्वरको वचन सुन्नेछौ र म विश्वास गर्दछु यो वचनले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउनेछ. तपाईँहरूको निमित्त म उहाँको वचन इङ्ग्लिसमा रहेको वचनलाई म नेपालीमा उल्था गरिदिनेछु. ढिलो नगरिकन उहाँलाई हामी स्वागत गर्नेछौँ आज कार्यक्रममा. वेलकम डाक्टर पावल टु दिस प्रोग्राम. र आज नेपालमा उहाँ हामीसँग हुनुहुन्छ. आज उहाँद्वारा हामी परमेश्वरको वचन सुन्नेछौ र म विश्वास गर्दछु यो वचनले तपाईँलाई अवश्य पनि

0: गुड मर्निङ, शुभ बिहानी नेपाली दाजुभाइ दिदीबहिनी.
1: पास्टर पॉल आई फ्रॉम वियतनाम.
0: म वियतनामबाट पास्टर पॉल आई.
1: इट्स आवर ऑनर टू बी बैक विथ यू.
0: फेरि पनि तपाईहरुको बीचमा आउनु पाउनु मेरो लागि सौभाग्य हो.
1: लास्ट वीक आई शेयर विथ यू हाउ गॉड ट्रान्सफॉर्म माय लाइफ.
0: गएको हप्ता तपाईलाई मैले मेरो जीवनलाई परमेश्वरले कसरी परिवर्तन गर्नुभयो भन्ने बारेमा मैले तपाईलाई वचन बाँडेको थिएँ.
1: फ्रॉम अ बुद्धिस्ट मंक बिकम अ विच डॉक्टर.
0: मलाई एउटा बुद्धिस्ट मंकबाट एउटा झाँक्री गराउनु भयो.
1: From which doctor become a Christian.
0: अनि एउटा झाँक्रीबाट परमेश्वरले मलाई क्रिस्चियन गराउनु भयो.
1: And this week I'm going to share with you how my life look like.
0: अनि यो हप्ता तपाईहरुलाई म मेरो जीवन कस्तो देखिन्छ त भन्ने बारेमा बताउन चाहन्छु.
1: Well, when I give my life to Jesus.
0: जब मैले येशूलाई आफ्नो जीवन दिए.
1: On the way home, I was excited.
0: अनि म धेरै खुसी भएर म घर जाँदा गइरहेको थिएँ.
1: Because I heard the word of God in the Bible say.
0: किनकि बाइबलमा यो भनिएको मैले कुरा सुनेको थिएँ.
1: Whoever in Christ.
0: जो कोही येशू ख्रीष्टमा छ.
1: Become a new creation.
0: ऊ चाहिँ नयाँ सृष्टि हो.
1: All things will pass away.
0: सबै पुराना कुराहरू बिति गए.
1: And all become new.
0: हेर ती सबै नयाँ भएका छन्.
1: Then by the time I returned home.
0: त्यसपछि म घर फर्किए.
1: Oh, my grandfather were very angry.
0: मेरो हजुरबा धेरै रिसाउनु भयो मसँग.
1: He said, why I invested your life for many years.
0: म तेरो तिम्रो जीवनमा म धेरै वर्ष लगानी गरिरहेको थिएँ.
1: You become a monk.
0: तिमी मंक भयो, बुद्धिस्टको मंक भयो.
1: Then you become a witch doctor with over 3,000 gods.
0: त्यसपछि तिमी 3,000 वटा भन्दा बढी देवी देवतालाई पूजा गरे. तिमी एउटा विच डक्टर भयो, लामा झाँक्री भयो.
1: And now you leave all of them and follow Jesus.
0: अब सबै अहिले तिमी सबैलाई छोडेर तिमी येशूलाई पछ्याउँदैछौ.
1: Were you trying to make some fun with the missionary?
0: अनि के तिमी त्यो मिशनरीसँग गएर रमाइलो गर्यौ त?
1: What wrong with you?
0: अनि तिमीलाई के भयो मेरो नाति? तिमीलाई के भयो?
1: What wrong with all the gods?
0: तिमीले पूजा गरेको सबै देवी देवतामा के गल्ती थियो त?
1: I say, well, man, in fact, I respect Buddha and all other gods.
0: अनि अहिले पनि मैले बुद्ध र अरूलाई आदरै गर्दछु.
1: Because they all were guy.
0: किनकि तिनीहरू सबैजना मानिसहरू थिए.
1: They all were wise.
0: तिनीहरू बुद्धिमानीहरू थिए.
1: They all were nice.
0: तिनीहरू राम्रा थिए.
1: But they all died.
0: तर तिनीहरू सबैजना मरेर गए.
1: That's all I know about them.
0: र तिनीहरूको बारेमा मैले यति कुरा जानेको थिएँ.
1: They look and say, what about Jesus Christ?
0: अनि त्यसपछि मेरो हजुरबाले सोध्नु भयो, येशूको बारेमा के हो त अनि?
1: Well, Jesus Christ was a guy.
0: अनि येशू ख्रीष्ट पनि मानिसै हुनुहुन्थ्यो.
1: He was nice.
0: उहाँ असल हुनुहुन्थ्यो.
1: He was wise.
0: उहाँ बुद्धिमानी पनि हुनुहुन्थ्यो.
1: Even he would die.
0: उहाँ पनि मर्नुभयो.
1: But then he arrived.
0: तर तीन दिनमा उहाँ बौरी उठ्नुभयो.
1: And he's still alive.
0: अहिले पनि जीवित हुनुहुन्छ.
1: Oh, my grandfather was very angry.
0: मेरो हजुरबा साह्रै रिसाउनु भयो.
1: I said, go to your bed and rest well and think carefully.
0: तिमी घर आफ्नो बिस्तारमा जाऊ र सोच राम्रोसँग सोच्दै बस त.
1: Tomorrow morning before the breakfast.
0: त भोलि बिहानको नास्ता खानुभन्दा पहिला.
1: If you want to tell me you just made fun with the missionary.
0: तिमी गएर भोलि बिहान नास्ता खानुभन्दा पहिला आएर बुवा हजुरबा मैले हिजो मैले मिशनरीहरूसँग मजा गरेर आए भनेर भन्यौ भने.
1: Everything be okay.
0: त ठिकै छ भनेर तिमीले म तिमीलाई केही गर्ने छैन.
1: If you decide to follow Jesus.
0: तर यदि तिमीले यसलाई पछाडि निर्णय नै गर्यो भने.
1: You have to leave my home without any inheritance.
0: मेरो घरबाट तिमी निस्केर जानुपर्छ. तिमीले कुनै पनि पैतृक सम्पत्ति तिमीले पाउँदैनौ.
1: And the first born child.
0: र म एउटा पहिलो जन्मेको छोरा भएको कारणले.
1: I have to inherit this everything.
0: मसँग मैले सबै कुराको अंश मैले पाउनु पर्ने थियो.
1: But now look like I'm going to lose everything.
0: तर अब हेर्नुहोस् मैले सबै कुरा गुमाउनु पर्ने भएको छ.
1: So I went to my bed.
0: त्यसपछि म बिस्तारमा गए.
1: But I was not able to rest at all.
0: तर म आराम गरेर सुत्न म सकिन.
1: So I say, oh Jesus, I'm sorry, I don't know how to pray with you.
0: अनि मैले यसरी प्रार्थना, येशु मलाई माफ गर्नुहोस्, मैले कसरी प्रार्थना गर्ने म जान्दिन.
1: But I don't want to pray with my old gods again.
0: तर म फेरि पनि येशुलाई छोडेर फेरि पनि आफ्नो ईश्वरहरूलाई पूजा गर्न लागे.
1: So if you're real, you need to help me.
0: तपाईँ साँचो हो भने तपाईँले मलाई सहायता गर्नुपर्छ.
1: I don't know what to do.
0: मलाई थाहा छैन के गर्नुपर्छ.
1: And suddenly Holy Spirit show up.
0: अनि त्यसकारण त्यति नै बेला नै पवित्र आत्मा म कहाँ देखा पर्नु.
1: He remind me the song they sang every night in the church.
0: तिनीहरूले चर्चमा गीत गाउने गीतहरू मलाई याद दिलाइदिनु भयो.
1: And the song was, I have decided.

0: भनेको थियो.
1: नो टर्निङ ब्याक, नो,
0: म अब कहिले फर्किने छैन, कहिले फर्किने छैन.
1: अनि
0: त्यसपछि जब मैले गीत गाउँदै थिएँ, म एउटा बच्चा जस्तो म सुत्न गएँ.
1: नेक्स्ट मर्निङ वेन माई ग्रैंडफादर वोक मी अप,
0: जब भोलि बिहान मलाई मेरो हजुरबाले मलाई उठाउनु भयो.
1: And he asked me, what is your decision?
0: तिम्रो निर्णय के हो होला भन त भने उहाँले मलाई सोध्नु भयो.
1: And I heard the tone getting louder, louder, louder.
0: अनि त्यसपछि उहाँले अझै चर्को चर्को चर्कोसँग बोल्दै बोल्दै जानुभयो.
1: And I don't know how to answer to him.
0: उहाँलाई म कसरी जवाफ दिने मलाई थाहा थिएन.
1: So when he looked at me, he said, tell me what the decision.
0: ए तिम्रो डिसिजन के भयो, निर्णय के भयो मलाई भन भने रिसेर सोध्नु भयो.
1: And suddenly I opened my mouth and the song, I have decided.
0: अनि जब मैले मेरो मुख खोले अनि मेरो मैले गीत गाउन लागे, येशूको
1: And my grandfather wasn't happy.
0: मेरो हजुरबा धेरै निराश हुनु, उहाँ खुसी हुनु भएन.
1: It's time for you to leave the family without any inheritance.
0: अब कुनै पनि सम्पत्ति नलिकन त घरबाट निस्किजा.
1: And suddenly I remember another song they sang in the church.
0: अनि अर्को गीत मैले उहाँले जुन चर्चमा गाउनु भएको गीत मैले सम्झे.
1: The song said many things about tomorrow.
0: अनि भोलिको दिनमा धेरै कुरा हुनेछ.
1: I don't seem to understand.
0: म अहिले केही कुरा बुझ्न सक्दिन भने के थियो.
1: But I know who holds tomorrow.
0: तर भोलि कससँग कसले नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा थियो.
1: And I know who holds my hand.
0: र मेरो हृदय, मेरो हात चाहिँ कसले समात्दै हुनुहुन्छ भन्ने कुरा पनि मलाई थाहा थियो.
1: When I was singing this song,
0: जब मैले यो गीत गाउँदै थिएँ,
1: somebody knocked the door.
0: कसैले ढोका ढकढकाउनु भयो.
1: Open the door.
0: ढोका खोल्नु भयो.
1: It came a witch doctor.
0: एउटा झाँक्री आउनुभयो.
1: My grandfather was very upset.
0: मेरो हजुरबा धेरै निराश हुनुभयो.
1: He looked at him and said, "What next?"
0: अनि अब अर्को के छ त भन भनेर इशारा भन्नुभयो.
1: Did you know that I lost my grandson?
0: मैले मेरो नातिलाई गुमाए भनेर भन्नुभयो.
1: Now he left all our God and he came to follow Jesus.
0: अनि अहिले हेर, मेरो सबै देवी देवतालाई उनले छोडेर येशूको पछि लायो मेरो नाति भनेर भन्नुभयो, रिसाउनु भयो.
1: So the witch doctor very humble says, "Sir, I come here because."
0: अनि त्यो झाँक्रीले भन्नुभयो, हो सर, म पनि यही कारणले आएको हो.
1: The whole town and rumor, brother, I left all our God and come to follow Jesus.
0: अनि हाम्रो सारा गाउँका समुदायका मानिसहरू सबै रिसाएका छन् पाउलसँग, आईसँग, किनकि उसले हामीलाई छोडेर येशूको पछि लागेको छ.
1: So my master sent me here, tried to bring him back to witchcraft.
0: अनि मेरो मालिकले उसलाई उहाँ कहाँ पठाइदिएको छ ताकि मैले उसलाई फकाएर म फेरि फिर्ता ल्याउँ भनेर म त्यसै कारण आएको हो.
1: So that's the reason why I'm here.
0: त्यसै कारण म यहाँ आज आएको छु.
1: So my grandfather said, okay, good, good, come and bring him back to witchcraft.
0: अनि मेरो हजुरबाले उसलाई बोलाएर, ठिक हो रे, आऊ, अब यसलाई पनि फेरि झाँक्रीमा बनाउनु, फिर्ता गर्नुपर्छ.
1: So the witch doctor came to see me.
0: The witch doctor, झाँक्री चाहिँ मलाई देख्न हेर्न लाउनु भयो.
1: He said, brother, is that rumor true?
0: यदि भाइ आई, यो चाहिँ के सही कुरा हो त?
1: I said, yes, it's real.
0: यो सही हो भनेर मैले भने.
1: He said, what wrong with you?
0: तिमीलाई के भयो, के समस्या पर्यो तिमीलाई?
1: You reached to the highest level in our town.
0: तिमी हाम्रो यो ठाउँमा, यो झाँक्रीमा तिमी माथिल्लो तल्लाको, माथिल्लो ओदाको तिमी झाँक्री हो.
1: I said, okay, let's sit down and talk.
0: अब बसौँ अनि कुरा गरौँ भनेर भने.
1: We talked over 4 hours.
0: हामी 4 घण्टासम्म बातचित गर्यौँ.
1: Many things about Buddha teaching.
0: बुद्धको बारेमा धेरै शिक्षाहरू.
1: And the reality in life. Reality life we follow Buddha.
0: अनि बुद्धलाई हामी पछ्याउने वास्तविक जीवनहरू.
1: And then I told him the promise of Jesus Christ.
0: त्यसपछि मैले येशू ख्रीष्टको प्रतिज्ञाको बारेमा मैले बताएँ.
1: So after the 4 hours,
0: 4 घण्टापछि,
1: I come to a point.
0: म एउटा पोइन्टमा आएँ.
1: I said, brother, you and I know all our God.
0: अनि मैले भने, ए भाइ, हाम्रो सबै देवी देवतालाई हामी चिन्दछौ.
1: They were powerful.
0: तिनीहरू शक्तिशाली थिए.
1: But they are dead.
0: तर तिनीहरू मरे.
1: None of them arose from the dead.
0: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
1: If they cannot help themselves, how can they help?
0: यदि तिनीहरूले आफैलाई बौरी उठाउन सकेनन् भने तिनीहरूले हामीलाई कसरी सहायता गर्छन्?
1: But Jesus Christ,
0: तर येशू ख्रीष्ट,
1: he came to this earth over 2000 years ago.
0: 2000 वर्ष पहिला उहाँ संसारमा आउनुभयो.
1: He died on the cross.
0: उहाँ क्रुसमा मर्नुभयो.
1: He was buried in the grave.
0: उहाँ चिहानमा गाडिनुभयो.
1: The king put a seal on his grave.
0: राजाले ढुङ्गा राखेर एउटा चिन्ह एउटा सिल लगाइदियो.
1: They put all the guards surrounding the grave.
0: वरिपरि चियानको बाहिर धेरै गार्डहरू राखिदिए.
1: But on the third day he arose from the dead.
0: तर उहाँ तेस्रो दिनमा उहाँले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
1: And that's the reason why the whole world up today knew the calendar of Jesus.
0: त्यसकारण आज सारा संसारको मानिसहरूको क्यालेन्डर चाहिँ येशू ख्रीष्टको बौरी उठाएपछि भएको छ.
1: And every one of us have a relate to his life.
0: त्यसकारण उहाँको जीवनको बाट हामी सबैजनासँग केही न केही मिल्दो जुल्दो कुराहरू छन्.
1: Well, in your pocket you have the driver license or ID or passport.
0: तपाईँको पकेटमा ड्राइभर लाइसेन्स या त पासपोर्ट या त केही न केही कुरा होला.
1: They always have the birthday and the year you were born.
0: अनि तपाईँ कुन दिनमा जन्मनु भएको भन्ने कुराको बर्थडे पनि त्यहाँ लेखिएको छ.
1: Like I was born in 1950.
0: म 1950 मा जन्मिएको हुँ.
1: Where did 1950 come from?
0: 1950 कहाँबाट आयो त?
1: Oh, it comes from the day Jesus born until the day I was born.
0: अनि येशू ख्रीष्ट मृत्युलाई जितेर बौरी उठेको दिन पछिको गनिएको दिन पो रहेछ.
1: So every human on earth,
0: सारा मानिसहरू जो संसारमा छन्,
1: have a relate to Jesus Christ.
0: येशू ख्रीष्टसँग किनकि हाम्रो सम्बन्ध छ.
1: And he became the central of the history.
0: इतिहासको वा केन्द्र येशू ख्रीष्ट बन्नुभयो.
1: Because Jesus Christ we call AD and BC.
0: अनि हामी AD र BC भन्ने गर्दछौ.
1: And every one of us have a relation to his birthday.
0: हामी सबैजना सँग उहाँको जन्मको सँग हाम्रो सम्बन्ध छ.
1: And because he arose from the dead.
0: उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभयो कारणले गर्दा.
1: Everywhere in the world.
0: सारा संसारभरि.
1: I go to Moscow, I see the grave of Lenin.
0: अनि जब म मस्कोमा रसियामा जान्छु त्यहाँ लेनिनको चिहान मैले देख्दछु.
1: I went to Beijing, I saw the grave of Mao Zedong.
0: अनि जब म बेजिङमा जान्छु चाइनाको बेजिङमा जान्छु म त्यहाँ माओ त्सेतोङको चिहान पनि मैले देख्दछु.
1: If I go to Hanoi, I can see the grave of Ho Chi Minh.
0: अनि हो ची मिनको चिहानमा जब हवाईमा जाँदछु म त्यहाँ देख्दछु.
1: But if I go to Israel, I visit the grave of Jesus Christ.
0: अनि जब म इजरायल जाँदछु त्यहाँ येशु ख्रीष्टको चिहान पनि मैले देख्दछु.
1: It is empty.
0: अहिले उहाँको चिहान खाली छ.
1: And there is a sign outside.
0: त्यहाँ बाहिर एउटा चिन्ह लेखिएको छ.
1: Not here.
0: अनि त्यहाँ लेखिएको छ उहाँ यहाँ हुनुहुन्न.
1: He is risen.
0: उहाँ बौरी उठ्नु भएको छ.
1: Because he arose from the dead.
0: उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभएको कारणले.
1: He able to help himself to get out of the grave.
0: अनि मानिसहरूलाई चिहानबाट निस्कनको लागि उहाँले सहायता गर्न सक्नुहुन्छ.
1: So he can help you and help me.
0: उहाँले तपाईँ र मलाई पनि उहाँ सहायता गर्न सक्नुहुन्छ.
1: All other God we trust are dead.
0: सबै जुन अरू देवी देवतालाई हामी पूजा गरिरहेका थियौँ उहाँ सबैजना मरेर गए.
1: None of them have able to help themselves to get out of the grave.
0: उनीहरू कसैले पनि आफूलाई चियानबाट बाहिर निस्कनलाई सहायता गर्न सकेनन्.
1: Though the grave still keep all the bones.
0: त्यो चियानले तिनीहरूको हड्डीहरू सुकाएर राखेको छ.
1: Bone cannot help anybody.
0: हड्डीले कसैलाई पनि सहायता गर्न सक्दैन.
1: So that's which doctor knew now and accept Jesus as the Lord Savior.
0: त्यही दिनमा त्यो कुरा झाँक्रीले सुन्नुभयो र उहाँले गुणा टेकेर पश्चाताप गरेर प्रभुलाई ग्रहण गर्नुभयो.
1: Oh, next day they said another higher rank which doctor.
0: अर्को दिन त्योभन्दा ठुलो अनि झाँक्रीलाई मका पठाइदिनु भयो.
1: We discussed for 3 hours.
0: हामी 3 घण्टासम्म बातचित गर्यौं.
1: He believed in Jesus.
0: उहाँले पनि येशूलाई विश्वास गर्नुभयो.
1: So in first 1 week.
0: पहिलो हप्ता एक हप्ता चाहिँ.
1: They sent 7 witch doctors to me.
0: 7 झाँक्रीहरू मका पठाइदिनु भयो.
1: One every day.
0: हरेक दिनमा एक एकजना.
1: But they all come to worship the living God.
0: तिनीहरू सबैजनाले प्रभु येशू जीवित परमेश्वरलाई विश्वास गरे.
1: So now all witch doctors come together.
0: अब सबै झाँक्रीहरू सबै आए एकट्ठा भएर आए.
1: They spell the curse over me.
0: तिनीहरूले म तर्फ तिनीहरूले श्रापहरू बोले.
1: They curse me, I can never marry.
0: अब म कहिले विवाह गर्न नसकोस् भनेर श्राप बोले.
1: I can never have children.
0: मसँग कहिले पनि सन्तान नहोस् भनेर तिनीहरूले श्राप बोले.
1: I can never have a son.
0: मसँग छोरा कहिले नहोस् भनेर श्राप बोले म माथि.
1: And I will end up my family name on earth.
0: अनि मेरो मद्वारा मबाट चाहिँ मेरो परिवारको नाम मेटिनेछ भनेर तिनीहरूले श्राप बोले.
1: I remember in the word of God in the Bible.
0: अनि बाइबलमा लेखिएको वचनलाई मलाई याद आयो मलाई.
1: That Jesus came to redeem me from the sin.
0: प्रभु येशू ख्रीष्ट संसारमा मलाई पापबाट मुक्ति दिनको लागि छुटाउनलाई संसारमा
1: आउनुभयो. And he came to break all the curses from generation to generation.
0: अनि पुस्तौदेखि आएको श्रापहरू मेट्नको लागि उहाँ आउनु भएको थियो.
1: He came come to set me free from all the bondage.
0: So I declare
1: that Jesus will save me and my family.
0: And later on, I met a school
1: teacher. I married a beautiful wife. I have 5 children. I have 12 grandchildren. And when communists come took over Vietnam, they know that I have a big church. They told me, stop telling the story. If I'm not stopped telling the story about Jesus, they go put me in prison. And yes, later on they put me in prison. Because I'm telling people about Jesus. Communists don't believe any religion.
0: Communists
1: made themselves become a religion. And they don't want any religion to compete with them. So they put me in political prison for brainwash. When I was a political prison, I met many politicians. Oh, they're very good talk. Very good promise. Oh, even though they cannot do anything, but they keep promise. Even they try to tell me, oh, let's join together and start a new party. Let's start a new constitution and new law. And if you're struggling with drug, with sex, with corruption.
0: And there is a man who is a drug, and you brush the char, and there is a man who is a gully.
1: But I have a good news for you. Jesus said, whoever be in Jesus Christ, become a new creation. All things will pass away. All become new. So later on, many of them come to Jesus. Oh, their life will change. From hopeless into hope. And the political prison now become a church. Oh, the government in Vietnam did not happy. They sent me to another prison. They put me together with the gangster. And drugs dealer. They expect the guy will go to beat me up to discourage me. Oh, when they met me, say, hey, what problem with you? What crime did you involve? I said, no, I'm not involved in crime.
0: I said,
1: you are in the wrong place. I said, no, I'm in the right place. My God sent me here. And an ambassador from Heavenly Kingdom. To bring you hope. Why you are hopeless?
0: And they
1: say, oh, no hope this place, man.
0: And Prabhu, you are
1: but I told them, how God changed my life. How God changed many gangsters. And I told many stories.
0: But
1: I met many
0: gangsters.
1: Many drugs dealers. And God changed their life. So in 3 months later, all the gangsters and drug dealers, they come to Jesus. And now their life are changed. Some of them become pastors. Some become missionaries. Some become teachers. Some become lawyers. Some become director of big
0: company.
1: Oh, many lives were changed. And
0: the
1: government did not happy. They sent me to
0: the
1: girl prostitute. All they thought, no, the politics cannot change my life.
0: यदि पॉलिटिशियनहरूले उसको जीवन परिवर्तन गर्न सकेन भने,
1: they think gangster cannot change my life.
0: पक्कै पनि गैंगस्टरले जीवन चेन्ज गरिदिन्छ होला.
1: All they wish, no, the girl prostitute would change my life.
0: अनि त्यसपछि तिनीहरू त्यो पनि नसकेर तिनीहरूले मलाई देह व्यापार गर्ने जेलमा मलाई हालिदिए.
1: But I told the girl,
0: तर मैले त्यहाँको स्त्रीहरूलाई भने,
1: that whoever in Christ,
0: जो मानिसहरू ख्रीष्टमा हुन्छ,
1: become a new creation.
0: नयाँ सृष्टि हुनेछन्.
1: Well, you were the prostitute, you end up your life.
0: When
1: you come to Jesus, he cleans all your old life. He gives you a new heart, a new life. You are new creation. You have hope and future.
0: 6 months
1: later, many girls come to Jesus and their life totally changed.
0: पूर्ण रूपमा परिवर्तन भयो.
1: The communist government very upset.
0: अनि कम्युनिस्टको सरकार धेरै निराश भयो.
1: They want to kill me.
0: उनले मलाई मार्न चाहे.
1: But United Nation.
0: तर यो United Nationले.
1: And United State of America.
0: अनि अमेरिकाको सरकारले.
1: They come together.
0: एकठा भए.
1: And they asked them to release me.
0: तिनीहरूले मलाई छोड्दिनको लागि तिनीहरूले भियतनामको सरकारलाई भने.
1: So Vietnam communists not happy with me.
0: अनि भियतनामको कम्युनिस्टहरू मसँग खुसी भएनन्.
1: They kicked me out of the country.
0: मलाई देशबाट तिनीहरूले निकाले.
1: So now I'm travel around the world.
0: अहिले म सारा संसारभर यात्रा गरिरहेको छु.
1: And tell people.
0: अनि मानिसहरूलाई बताइरहेको छु.
1: God changed my life.
0: परमेश्वरले मेरो जीवनलाई चेन्ज गर्नुभएको
1: छ. He gave me a new life.
0: उहाँले नयाँ जीवन दिनुभएको छ.
1: My grandparents.
0: अनि मेरो हजुरबा हजुरआमाहरू.
1: My parents.
0: मेरो अभिभावक बुवा आमा.
1: Many witch doctors.
0: धेरै झाँक्रीहरू.
1: They saw my new life.
0: तिनीहरूले मेरो न्यू नयाँ जीवनलाई देखेका छन्.
1: They come to believe in Jesus.
0: र त्यसपछि तिनीहरूले प्रभुलाई विश्वास गर्न आए.
1: And now God changed the life of my grandparents.
0: अहिले परमेश्वरले मेरो हजुरबा हजुरआमाको जीवनलाई परिवर्तन गर्नुभएको छ.
1: God changed the life of my parents.
0: मेरो बुवा आमाको जीवन परमेश्वरले परिवर्तन गरिदिनु भयो.
1: He changed the life of my brother and sister.
0: मेरो दाजुभाइहरूको दिदी बहिनीको जीवनलाई पनि परमेश्वरले चेन्ज गर्नुभयो.
1: He changed the life of many witch doctors.
0: धेरै लामा झाँक्रीहरूको जीवनलाई परमेश्वरले चेन्ज गर्नुभयो.
1: Experience.
0: हामीले अनुभव गरेका छौँ.
1: A new life.
0: नयाँ जीवन.
1: The life of peace.
0: अनि यो जीवन शान्तिको जीवन.
1: The life of hope.
0: अनि आशाको जीवन.
1: And the life of better future.
0: अनि भविष्यको असल भविष्यको जीवन.
1: I am traveling 92 countries around the world.
0: 92 भन्दा बढी देशमा यात्रा गरिरहेको छु.
1: And tell people.
0: र मानिसहरूलाई बताइरहेको छु.
1: God loves you.
0: परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ.
1: He have a plan for you.
0: परमेश्वरको तपाईँको प्रति योजना छ.
1: He plan not to harm you.
0: तपाईँलाई तपाईँलाई श्राप दिने तपाईँलाई दुःख दिने कष्ट दिने होइन.
1: He plan to bless you.
0: तपाईँलाई आशिष दिनको निम्ति.
1: He plan to prosper you.
0: तपाईँलाई समृद्धि ल्याउनको निम्ति.
1: He plan to give you hope.
0: तपाईँलाई आशा दिनको निम्ति.
1: He plan to give you brighter future.
0: तपाईँलाई उज्यालो भविष्य दिनको निम्ति.
1: He did it for me.
0: उहाँले मेरो लागि गर्नुभयो.
1: He did it for my family.
0: मेरो परिवारमा उहाँले गर्नुभयो.
1: He did it for you.
0: तपाईँको लागि पनि परमेश्वरले गर्दै हुनुहुन्छ.
1: He respect of no one.
0: उहाँले कसैलाई पनि आदरको कसैलाई पनि ठुलो सानो गर्नुहुन्न.
1: He did it for me in Vietnam.
0: म भियतनाम हुँदा पनि उहाँले मलाई चिन्नुहुन्थ्यो.
1: He did it for many people around the world.
0: सारा संसारभरि उहाँले धेरै मानिसहरू चिन्नुहुन्छ.
1: He will go to do for you.
0: उहाँले तपाईँको लाइफ उहाँले गर्नुहुन्छ.
1: I pray.
0: म प्रार्थना गर्दछु.
1: That you come to Jesus.
0: यसको ख्रीष्टमा तपाईँ आउनुहोस्.
1: To receive his new life in your life.
0: अनि उहाँको नयाँ जीवन तपाईँमा नयाँ जीवनमा ग्रहण गर्न.
1: Receive his blessing.
0: उहाँको आशिष तपाईँले प्राप्त गर्न.
1: Receive your bright future.
0: अनि भविष्य उज्जवल भविष्य प्राप्त गर्न.
1: And you can sing happy song.
0: र तपाईँले नयाँ आशाको गीतहरू गाउन पाउनुहुन्छ.
1: Because you have hope.
0: ताकि तपाईँसँग अहिले नयाँ आशा छ.
1: Your future will be brighter and brighter.
0: तपाईँको भविष्य चाहिँ उज्यालो भन्दा उज्यालो हुँदै हुँदै जानेछ.
1: May you make your decision today.
0: आजको दिनमा तपाईँले निर्णय बनाउनु.
1: Invite Jesus come into your life.
0: तपाईँको जीवनमा येशूलाई बोलाउनु. पाउनुहोस्.
1: He forgives all your sins.
0: उहाँले तपाईको पूरा पापलाई क्षमा दिनुहुन्छ.
1: And he receives you.
0: उहाँले तपाईलाई ग्रहण गर्नुहुन्छ.
1: As a child of God.
0: परमेश्वरको सन्तानको रूपमा.
1: You become a prince and princess of heavenly kingdom.
0: स्वर्गीय राज्यको तपाई राजकुमार हुनुहुनेछ.
1: And you have a better future.
0: र तपाईसँग भविष्य उज्जवल हुनेछ.
1: May God bless you.
0: परमेश्वरले तपाईलाई सबैलाई आशीष दिनुभएको होस्.

0: Thank you for hearing our program. यदि तपाईँले प्रभु येशु ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ या त तपाईँसँग कुनै प्रार्थना निवेदनहरू छ, कुनै समस्या छ, हामीलाई प्रार्थना गरिदिनु भएको गरिदिएको चाहनुहुन्छ भने प्लिज डोन्ट हेजिटेट टु कन्ट्याक्ट अस। हामीले सम्पर्क गर्नलाई तपाईँ न हिचकिचाउनु। काठमाडौँ हाम्रो फोन नम्बर रहेको छ 9857045446. Once again, 9857045446. हाम्रो इमेल रहेको छ scmnepal@gmail.com। धन्यवाद हाम्रो कार्यक्रम सुन्नुभएको लागि। हामी फेरि अर्को हप्ता यही समयमा भेटौँ। जय मसीह। Have a wonderful
1: God bless you.
0: God bless you.
1: We love you.
0: One of the
1: we love you too.
0: I'm going to pray.

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार, अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एकजना आमाको एउटा अति नै प्रिय छोरा हुन्छ, जसको चाहिँ स्कुलको विदाईको छुट्टीमा त्यो विधवा आमाले चाहिँ छोरालाई भ्याकेसनमा घुमाउनका लागि, त्यो विदाईमा चाहिँ रमाइलो गर्नका लागि, त्यो छोरालाई राम्रो ठाउँ घुमाउन, राम्रो कुरा देखाउनका लागि, उसलाई रिफ्रेस बनाउनका लागि चाहिँ ती आमाले अति नै माया गरेको छोरालाई स्कुलको विदाईको उपलक्ष्यमा चाहिँ नानीलाई चाहिँ घुमाउन लगिदिन्छ। यति राम्रो सुन्दर ठाउँमा ती आमाले लान्छन्। तर दुःख लाग्दो कुरा चाहिँ के हुन्छ भनेदेखिलाई, छोरालाई त्यो सुन्दर ठाउँमा उनले घुमाउनका लागि त लान्छन्, तर त्यो ठाउँमा पुग्दै गर्दाखेरि छोरा अलिकति खुसी हुँदैन। ऊ न्यास्रो मन लगाएर बस्छ, उसको अनुहारमा, उसको चेहरामा त्यति खुसी भन्ने कुरालाई भेटाउँदिनन् ती आमाले। अनि आमाले त्यो छोरालाई एक झापड लगाएर भन्छन्, अलिक खुसी हुनुहोस् है, पछि अलिक त रमाउनुहोस् है, तल मैले अहिले राम्रो ठाउँमा ल्याएको छु, अलिक खुसी हुनु सिक्न छोरा भनेर चाहिँ एक झापड लगाइदिन्छन्। प्रिय, आज मैले तपाईँलाई यो कथाबाट के बताउन चाहिराखेको छु, यो एउटा उदाहरणबाट के बताउन चाहिराखेको छु भनेदेखिलाई, आज परमेश्वरले हाम्रो जीवनमा धेरै कुराहरू गर्नुभएको छ, धेरै कामहरू गर्नुभएको छ, तर एउटा असफलताको कारणले गर्दाखेरि कतिचोटि हाम्रो जीवनमा हामी निधाउरो अनुहार लगाएर हामी खुसी नै नपाएको मानिस जस्तो भएर हामीले जिराखेको छौँ। आज प्रिय, परमेश्वरले यो कुरा मन पराउनुहुन्न। आज दुष्टले जहिले पनि तपाईँलाई मेरो जीवनमा भएको त्यो अशान्तिलाई, तपाईँलाई मेरो जीवनमा भएको त्यो आनन्दलाई खोज्न चाहन्छ। तर परमेश्वरले तपाईँलाई मलाई सायद सुखमा होस्, चाहे दुःखमा होस्, चाहे जुनै परिस्थितिमा किन नहोस्, त्यो अवस्थामा पनि तपाईँ र म आनन्द गरेको, खुसी भएर जिएको, रमाइलो जिन्दगी जिएको परमेश्वर चाहनुहुन्छ। आउनुहोस् हामी फिलिपी 4:4 हेरौँ। हामी सबैजनालाई थाहा छ यो वचन, बाइबलले यसरी भन्दछ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। प्रेरित पाउलले भनेको छैन नि कि तपाईँ राम्रो समयमा मात्र आनन्द गर्नुहोस्, राम्रो समयमा मात्र तपाईँले आनन्द गर्नुपर्छ, तपाईँको प्रशस्त हुँदाखेरि मात्र तपाईँले आनन्द गर्नुपर्छ, तपाईँसँग सम्पन्नता हुँदाखेरि मात्र तपाईँले आनन्द गर्नुपर्छ, तपाईँसँग भरिभरा हुँदाखेरि मात्र आनन्द गर्नुपर्छ भनेको छैनन् पाउलले। तर यहाँ पाउलले राम्रो कुरा के बताएको छन् भने, प्रभुमा सधैँ भनेको छ नि त, प्रभुमा सधैँ आनन्द गर, बारम्बार उसले रिपिट गर्दैछ, म फेरि पनि भन्दछु प्रभुमा आनन्द गर। परमेश्वर चाहनुहुन्छ तपाईँ र म आनन्दमा जिएको, आनन्द गरेको उहाँ मन पराउनुहुन्छ। तर केही नभएको जस्तो, केही नपाएको जस्तो, तपाईँ र म त उद्धार पाएको, ख्रिस्टको रगतले किनेको मानिसहरू हौ, हामी त खुसी साथ, आनन्द साथ हामी जीवन जिउन परमेश्वरले यो कुरालाई चाहनुहुन्छ। पाउलले पनि भन्दै हुनुहुन्छ कि प्रभुमा सधैँ, भोलि मात्र भनेको छैन, आज मात्र भनेको छैन, सधैँ भनेको छ नि त, सधैँ चाहिँ तपाईँले मैले आनन्द गर्न सक्नुपर्छ। प्रिय, अघि पनि मैले तपाईँलाई भन्दा, चाहे दुःखमा होस्, चाहे परिस्थितिमा होस्, चाहे जुनसुकै अवस्थामा किन नहोस्, आनन्द चाहिँ गर्न सकौँ, यो चाहिँ परमेश्वरको चाहना हो। तर दुष्टले तपाईँले मेरो जीवनमा जहिले पनि त्यो अशान्तिलाई, त्यो साँच्चै नै त्यो निरुत्साहको कुराहरूलाई ल्याउन चाहन्छ। अनि हामी कतिचोटि हामी निधाउरो अनुहार लगाएर हुँदाखेरि पनि त्यस्तै छ, नहुँदा पनि त्यस्तै छ, नहुँदा त झन् अब के हो कि कुरै नगरौँ, तर हुँदा पनि कतिजना उनीहरू आनन्द गर्नु सकेको छैन। तर प्रिय, आज मैले तपाईँलाई बताउन चाहेको चाहिँ, तपाईँसँग हजारौँ, लाखौँ, करोडौँ पैसा होला, तपाईँको पैसाले पनि तपाईँलाई आनन्द दिन सकिराखेको छैन। तर यदि तपाईँले परमप्रभुमा चाहिँ आनन्द गर्नुहुन्छ भनेदेखिलाई नि, तपाईँको जीवनमा तपाईँले साँच्चै नै एउटा छुट्टै, तपाईँले एउटा कुरालाई तपाईँले महसुस गर्नुहुन्छ, छुट्टै भावनालाई तपाईँले भेटाउनुहुन्छ, तपाईँको रकमले, तपाईँको सम्पत्तिले पनि कतिचोटि तपाईँ मलाई आनन्द दिन सक्दैन। प्रिय, तर यदि तपाईँलाई मैले प्रभुमा, यहाँनिर पावलले के भन्नुभएको छ, प्रभुमा भन्नुभएको छ नि त, यहाँ धन सम्पत्तिमा, तेरो रुपियाँ पैसामा भनेको त छैन नि त, यहाँनिर त पावलले के भन्दै हुनुहुन्छ भनेदेखिलाई, प्रभुमा चाहिँ तिमीहरूले आनन्द गर, त्यही पनि सधैँको लागि, एक दिन मात्र होइन, हामी उधार पाएको मानिसहरू नै कतिचोटि हामी केही नपाएको जस्तो हामी एकदमै हुन्छ नि रिस उठ्दो अनुहार बनाएर हामी लिइराखेको हुन्छौँ, तर आनन्द गर्न सिकौँ। प्रिय, हामी संसारमा छौँ, कतिचोटि हाम्रो जीवनमा बाधा परिस्थिति अडचानहरू विभिन्न प्रकारको कठिनाइहरू आउन सक्छ, तर पनि हामीले आनन्द गर्न सिक्यौँ भनेदेखिलाई प्रभुमा हामीले आनन्द गर्न चाहिँ हामीले जान्यौँ भनेदेखि नानी हाम्रो जीवनमा हामीले समस्या आए तापनि परिस्थिति गुटमुट भएर आए पनि हामी सजिलै जित्न सक्छौँ। एकजना प्रभु गदासको मैले एउटा बुकलाई पढिराखेको थिएँ जो चाहिँ राम्रो आराधक हुनुहुन्छ, मैले एक्ज्याक्टली उहाँको नामलाई याद गरिनँ, तर उहाँको एउटा पुस्तकलाई मैले पढ्दै गर्दाखेरि उहाँले के भन्दै हुनुहुन्थ्यो भनेदेखिलाई जब जब उहाँको जीवनमा समस्या आउँदो रहेछ त्यतिखेर चाहिँ उहाँ कोठाभित्र बसेर चाहिँ प्रभुको भजन गाउन थाल्नु हुँदो रहेछ। प्रभुको भजन गाउँदै गर्दाखेरि चाहिँ उहाँले आनन्द महसुस गर्नुहुँदो रहेछ, अनि यो सत्य हो प्रिय। हामीले बाइबलमा हेर्छौँ भनेदेखिलाई पावल र सिलास जब ज्यालखानामा थिए नि प्रिय, त्यतिखेर यति उनीहरूलाई ठिङ्गुरो हानेर चाहिँ राखेको मानिसहरू हो नि त यिनीहरू दुईजना त प्रभुगदासहरूलाई कति चुटेर जेलभित्र राखेको थियो, उनीहरू त सिधै परमेश्वरको प्रशंसा गरिराखेको थियो, परमेश्वरको महिमा गरिराखेको थियो जेलभित्र। सजिलो कुरा हो प्रिय, यो अब यस्तै सजिलो कुरा होइन। जेलमा राख्दै गर्दाखेरि जेलमा तपाईँलाई कति चाहिँ तनाव दिइन्छ, तपाईँलाई कति पिर्छ, तपाईँलाई कति चाहिँ तपाईँलाई त्यो टेन्सन दिन्छ, त्यो अवस्थामा पावल र सिलास ज्यालखानामा छ, उनीहरूलाई ठिङ्गुरो हानेर राखिराखेको छ। त्यतिखेर उनी रास भएर जिउनुको सट्टा उनीहरू चाहिँ एकदमै निरुत्साहित भएर जिउनुको सट्टा चाहिँ यिनीहरू आनन्द परमेश्वरको भजन गाउँदै परमेश्वरलाई उचालिरहेको छ, आनन्द गरिराखेको छ। प्रिय मित्र, आज मैले तपाईँलाई बताउन चाहेको पनि जिन्दगी हो कतिचोटि गाह्रो हुन्छ, कतिचोटि सजिलो पनि हुन सक्छ, तर जुनसुकै परिस्थितिसँग हामी हिँड्न चाहिँ सक्नु पर्दो रहेछ, त्योसँग हामी जुझ्न चाहिँ सक्नु पर्दो रहेछ, त्यसलाई हामीले बिग डिल बनाएर होइन, त्यो कतिचोटि तपाईँले मेरो जीवनमा आएको कठिनाइहरू आशिषलाई लिएर आइराखेको हुन्छ, तर हामीले त्यो आशिषलाई हामी थाम्न सक्दैनौँ, धेरै कठिनाइ आयो त्यो समस्या म सक्दिनँ भनेर हामी छोडिपठाउँछौँ, बिचैमा हामी निरुत्साहित भएर त्यो कुरालाई हामी गिभ अप गर्छौँ। तर आज प्रिय म तपाईँलाई बताउन चाहन्छु कठिनाइहरूमा पनि परमेश्वर हुनुहुन्छ नि, जसरी पावल र सिलासको साथमा जेलखानाभित्र परमेश्वर स्वयं हुनुहुन्थ्यो, परमेश्वरले उनीहरूलाई छुटकारा दिनुभएको छ, आज त्यही परमेश्वरले तपाईँलाई मेरो जीवनमा भएको बन्धनलाई के तोड्न सक्नुहुन्न होला र के त्यही परमेश्वरले तपाईँलाई मेरो जीवनमा त्यो आनन्दलाई ल्याउन सक्नुहुन्न होला र त्यही कारणले गर्दाखेरि आनन्द चाहिँ हामीले गर्नु सक्नु पर्यो, आनन्द चाहिँ हामीले गर्नु पर्यो, तपाईँले मेरो लागि आनन्द कसैले गरिदिँदैन। एउटा कुरो यो चाहिँ सत्य हो है, तपाईँको लागि खुसी तपाईँको आनन्द चाहिँ तपाईँको आमा बुवाले गरिदिँदैन, तपाईँ हाम्रो आनन्द चाहिँ हामी आफैले गर्ने, हामीले नै यसलाई ट्रेन गर्ने हो, यसलाई नै हामीले तालिम दिने हो, हुँदा होस् नहुँदा होस् आनन्द गर्ने प्रयास गरौँ। आनन्द गर्न सक्यौँ भनेदेखिलाई जुनसुकै परिस्थिति पनि हामीलाई केही जस्तो लाग्दैन। कतिजनाको बानी चाहिँ कस्तो हुन्छ भनेदेखिलाई समस्या आउँदै गर्दाखेरि उनीहरू धेरै टेन्सन भएर उनीहरू चाहिँ कोठामै मात्र बसिरह्यो, त्यसलाई सोचेरै मात्र बसिराखेको, तर त्यो सोचेर तपाईँको समस्याको समाधान नै हुँदैन प्रिय। त्यो कुरालाई तपाईँले जति नै तपाईँले माइन्डमा सर्कुलेट गरे तापनि त्यसले तपाईँको समस्यालाई रिजल्भ गर्न सक्दैन, तर तपाईँले प्रार्थना गर्नुभयो, भजन जान्नुहोस् नजान्नुहोस् गाउनु पनि, तपाईँ गिटार बजाउन जान्नुहोस् नजान्नुहोस् तर पनि परमेश्वरको आराधना गर्नुहोस्, परमेश्वरको प्रशंसा गर्नुहोस्, नाच्नुहोस् बरु, मान्छेले बाउला पनि भन्छ कतिचोटि, तर कोठामा बसेर तपाईँ यदि तपाईँको समस्याको विषय मात्र सोचिराख्नु भएको छ, त्यो कुराले अल्झाइराखेको छ, त्यो कुराले मात्र तपाईँको जीवनमा चाहिँ अमिलोपनलाई लिइराखेको छ भनेदेखिलाई प्रार्थना गर्नुहोस्, आनन्द गर्न सिक्नुहोस्, भजनहरू गाउने प्रयास गर्नुहोस्, प्रभुलाई महिमा दिने प्रयास गर्नुहोस्। प्रभुमा तपाईँले आनन्द गर्नुहुन्छ भनेदेखिलाई प्रभुले पनि तपाईँलाई आनन्द दिनुहुन्छ, प्रभुले पनि तपाईँको जीवनमा एउटा रमाइलो कुरालाई ल्याउनुहुन्छ, खुसियाली तपाईँको त्यो क्षणलाई ल्याइदिन सक्नुहुन्छ। आमेन। आउनुहोस् हामी बाइबलबाट लगभग चारवटा बुधाहरूलाई हेर्नेछौँ, हामी कसरी चाहिँ प्रभुमा आनन्द गर्ने, त्यसका चाबीहरू के हो, कसरी चाहिँ हामी आनन्द गर्न सिक्ने, हामीले कसरी यो ट्रेन्डलाई हामीले बसाल्ने हाम्रो जीवनमा, किनभने जिन्दगी हो कतिचोटि दुःख सुख त हुन्छ नै हुन्छ, तर कसरी चाहिँ हामीले यो बानीलाई बसाल्न सक्छौँ, म मात्रै चारवटा बुधालाई राख्न चाहन्छु। नम्बर वानमा रहेको छ सबै कुरामा परमेश्वरलाई धन्यवाद दिनु, तपाईँसँग होस् या नहोस् परमेश्वरलाई धन्यवाद दिनुहोस्। यो बानीलाई बसाल्नुहोस्। हाम्रो बानी के छ भनेदेखिलाई, हामीसँग हुँदाखेरि मात्र हामी प्रभुलाई ओहो प्रभु धन्यवाद भन्दै हामी हालेलुया स्तुति महिमा भन्दै हामी गाउँछौँ, तर नहुँदाखेरि के हालेलुया स्तुति महिमा तपाईँलाई मैले दिएको छौँ परमेश्वरलाई, त्यतिखेर चाहिँ परमेश्वरले तपाईँलाई मलाई जाँच्नुहुन्छ है। सबैभन्दा स्वस्थ मानव भावना पनि कृतज्ञता नै हो, धन्यवादी हृदय नै हो। यसले साँच्चै नै तपाईँको जीवनमा तपाईँ कतिको विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरालाई पनि झल्काउँदछ, तपाईँ यदि धन्यवादी हुनुहुन्छ भनेदेखि। आमेन। र विशेष गरी टूमा हेरौँ, कुनै कुराको चिन्ता नगर्नुहोस्। कतिचोटि चिन्तै मात्र गरेर बस्छ नि त हामी त, अब समस्या आउँदाखेरि के हो के हो, बाटो पनि छैन के गर्ने, बाटो नै बन्द छ सबैतिर, चिन्तै मात्र गरेर जिउँछौँ। तब तपाईँलाई थाहा छ यो चिन्ता नै दुष्टको हतियार हो। आज यो शताब्दीमा आएर मण्डलीहरूमा विश्वासीहरूको जीवनमा इवन अन्य जातिहरूको बीचमा पनि दुष्टले भयङ्कर ठुलो काम गर्न खोजिरहेको छ, अनि उसले यो चाबीको रूपमा यो चिन्तालाई प्रयोग गरिराखेको छ। चिन्ताकै कारणले मानिसहरूले सुसाइड गरिरहेको, चिन्ताकै कारणले गर्दाखेरि उनीहरू विश्वासबाट टाढा भइरहेको, चिन्ताकै कारणले गर्दाखेरि आत्मिकै जीवन उनीहरू बढ्न सकेका छैन। त्यही कारणले गर्दाखेरि चिन्ता नगर्नुहोस्। चिन्ताले तपाईँको जीवनमा कुनै पनि फलिफाप हुँदैन, यसले तपाईँलाई ड्र्याग गर्छ, यो तपाईँले बुझ्नुपर्छ। मत्ती 6:34 हेर्नेछौँ, बाइबल यसरी भन्दछ, यसकारण भोलिको निम्ति फिक्री नगर किनकि भोलिको दिनले आफ्नै फिक्री आफै गर्छ, आजको दुःख आजको निम्ति पर्याप्त छ। बाइबलले भन्दछ भोलिको निम्ति किन फिक्री गर्ने, किन चिन्ता गर्ने, भोलिको लागि फिक्री भोलिकै दिनले गर्छ नि। परमेश्वरको हातमा छोडिदिनुहोस्, परमेश्वरलाई जिम्मा दिनुहोस्। चिन्ता गर्नुको सट्टा आनन्द गर्नुहोस्। आनन्द गर्दाखेरि चाहिँ आशिषहरू खोलिन सुरु हुन्छ। हामीले आनन्द गर्दै गर्दाखेरि चाहिँ ती नदेखेको आशिषहरू चाहिँ खोलिन सुरु हुन थाल्छ। त्यही कारणले गर्दाखेरि बरु आनन्द गर्ने प्रयास गरौँ, चिन्ता होइन, आनन्द गरौँ, परमेश्वरलाई धन्यवाद दिउँ, प्रशंसा गरौँ, आराधना गरौँ, धन्यवाद दिउँ। यो कुरा परमेश्वरले चाहनुहुन्छ। आमेन। 3 हेरौँ, सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। हुनसक्छ तपाईँको जीवनमा अपुग होला, अभावहरू होला, नानीहरूको स्कुलमा फिस नतिरेको कारणले तपाईँलाई धेरै गाह्रो भए टेन्सन दिइरहेको होला स्कुलको एडमिनिस्ट्रेसनहरूले, तर पनि त्यतिखेर प्रार्थना गर्नुहोस्, आनन्द गर्ने प्रयास गर्नुहोस्। त्यतिखेर पनि काम गर्नुहोस्, हार्डवर्क गर्ने प्रयास गर्नुहोस्, स्टिल आनन्द गर्ने प्रयास गर्नुहोस्। प्रभुलाई धन्यवाद दिनुहोस्, प्रभु यो काम गर्नुहोस्, तपाईँले प्रार्थना गर्नुहोस्, निवेदन गर्नुहोस् परमेश्वरमा, परमेश्वरले साँच्चै नै तपाईँको प्रार्थनाको उत्तर एक दिन दिनुहुन्छ। 4 सही चिजहरूको बारेमा सोच्नुहोस्। यदि तपाईँ आफ्नो जीवनमा तनावको स्तर घटाउन चाहनुहुन्छ भने तपाईँ हामीले सकारात्मक कुरा सोच्न जरुरी छ, सही कुरा सोच्नु जरुरी छ। जुन कुरा बनेको छैन भन्नुहोस् आजदेखि तपाईँ परमेश्वरले बनाइसक्नु भएको छ। जुन कुरा चाहिँ तपाईँले आज साँच्चै नै बाटो नै देख्नुहुन्न, त्यो कुराको लागि प्रार्थना गर्नुहोस्, प्रभु यो काम भइसकेको छ। त्यो विषयमा तपाईँले सकारात्मक बोल्नुहोस्, सही कुरा सोच्नुहोस्। एक दिन काम बन्छ, मात्रै चाबी के हो, आनन्द गर्नुहोस्, आनन्द गर्दै अगाडि बढ्नुहोस्। हामी एउटा गीत भजन पनि गाउँछौँ नि, प्रभुको आनन्द मेरो बल हो, प्रभुको आनन्द मेरो बल हो, प्रभुको आनन्द मेरो सामर्थ्य हो। यदि हामी आनन्द गर्दै अगाडि बढ्छौँ भनेदेखिलाई हाम्रो सामर्थ्य नै परमेश्वर हुनुहुन्छ, हाम्रो प्रार्थनाको उत्तर नै परमेश्वर हुनुहुन्छ, हाम्रो सम्पूर्ण कठिनाई परिस्थितिको प्रार्थनाको उत्तर नै परमेश्वर हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि दैनिकी रूपमा आनन्द गर्ने प्रयास गर्नुहोस्, चाहे दुःखमा चाहे सुखमा आनन्द चाहिँ गर्न नछोड्नुहोस्, नथाक्नुहोस्। आमेन। परमेश्वरले यो सम्पूर्णलाई प्रशस्त आशिष गर्नुभएको छ। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र विभिन्न विषयवस्तुहरूमा हाम्रो दैनिक जीवनमा नै सम्बन्धित विभिन्न कुराकानीहरू नाटकीय प्रस्तुतिद्वारा यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी कार्यक्रम मार्फत साधारण लाग्ने तर एकदमै महत्वपूर्ण विषयमा चर्चा परिचर्चा अनि कुराकानी र नाटकीय प्रस्तुति यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौं र हामीले हाम्रो जीवनमा चाहिँ हल्का रूपमा पनि कचोटि यो विषयलाई चाहिँ लिइरहेको हुन्छौं तर यसको अर्थ चाहिँ गहिरो छ जस्तै कि हाम्रो बोली है हामी बोल्ने शब्दहरू जसलाई हामी हल्का रूपमा लिन्छौं तर यसको शक्ति भने एकदमै शक्तिशाली र गहिरो छ आज यसै विषयमा हामी चर्चा परिचर्चा गर्न गइरहेको छौं तर कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु म गीतपछि हामी उपस्थित हुने नै छौं

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ र मैले शुरूआतमा नै बताइसकेको छु आज हामी बोलीको शक्तिको विषयमा केही कुराहरू चाहिँ नाटकीय प्रस्तुतिद्वारा प्रस्तुत गर्न गइरहेको छौं। ढिला नगरिकन हामी प्रस्तुतितर्फ जानेछौ र आजको पात्र हुनुहुन्छ अजय र माया। उहाँहरू बीचको संवाद कुराकानी हामी तपाईँहरूलाई प्रस्तुत गर्न गइरहेको छौं। ढिला नगरिकन हामी आउनुहोस् अगाडि बढ्नेछौं।

0: अनि के अझै त्यस्तो भएछ नि, म त यस्तो हाँस्दा हाँस्दा हाँस्दा झन्डै मरे नि हौ त्यो बेलामा त कम्ति हाँसेर टेरिका। अहिले पनि म त उफ कस्तो हाँस उठिरहेको छ हौ, मलाई त त्यो सम्झिँदा पनि क्या झन्डै मरे म त हाँस।
1: माया
0: के बनेको नानी तिमीले, त्यस्तो कस्तो शब्द प्रयोग गरेको, यस्तो शब्द पनि बोल्छ?
1: अजी त्यस्तै त हो त नि, हामी त सधैँ भन्छौ हौ यस्तो त साधारण कुरा हो त, म त थाकेरै मरे, म त हाँस्दा हाँस्दै मरे, यस्तो त साधारण हो त हौ कि तपाईँ।

0: अचम्मै के भएको तपाईँलाई अझै? यही त हो समस्या नानी, हामी नेपालीहरूको पुरानो बानी, मजाकमा पनि नकारात्मक शब्दहरू बोल्ने खालको हाम्रो बानी चाहिँ यही हो समस्या चाहिँ। बोल्दाखेरि ध्यान दिनुपर्छ भन्छ, तर मजाक मजाकमा कस्तो कस्तो शब्दहरू बोली पठाउँछ हामीले। वचनमा भनेको छ जिब्रोमा जीवन र मृत्युको शक्ति हुन्छ भनेर, यत्रो वचनहरू सुन्दा सुन्दै, यत्रो वचनहरू पढ्दा पढ्दै पनि बोलीमा हामीलाई खोइ नियन्त्रण नै छैन। हाम्रो यो पुरानो बानी नै हो नानी, यस्तो शब्दहरू हेरेर प्रयोग गर्नु हुँदैन नि।
1: हजी साँच्चै?
0: बोल्दा मात्रै पनि त्यस्तो असर पर्छ र भने के कुरा गर्नुहुन्छ हौ?
2: ओ नानी हो, तिमीले बारम्बार म मर्छु होला, म सक्दिन, मेरो केही हुँदैन भन्यो भने तिमी आफैले आफ्नो जीवनमाथि नकारात्मक घोषणा गरिरहेको हुन्छ। यो कुरा बुझ्नु पर्यो नि नानी।
1: हो र, हामी त फेरि अर्को पनि शब्द प्रयोग गर्छौ नि हजी।
2: कस्तो शब्द नानी?
0: जस्तै कि तपाईँले यो कुरा गर्दै गर्दा मलाई याद आयो, हामी त यो पनि भन्छौ, म त कस्तो अनलक्की छु हौ, मेरो त भाग्य नै खराब छ,
1: हो यस्तो यस्तो कुराहरू पनि हामी त भन्छौ। अब यो पनि फेरि ठिक होइन भन्नु होला है तपाईँले त।
2: त्यो पनि गलत हो नानी, हामी भाग्यमा होइन आशिषमा विश्वास गर्छौ, हामी भाग्यमानी होइन, हामी आशीर्वादी भनेर हुन्छ नि अङ्ग्रेजीमा ब्लेस्ड भन्छ नि, त्यो कुराहरूमा विश्वास गर्छौ है नानी। यफिसिएको टिनले भन्छ हामी ख्रिस्टमा सबै आत्मिक आशिषहरूद्वारा आशिषित भएको छौ।
0: ओहो, त्यसो भए त मैले म त कस्तो अनलक्की छु, म त कस्तो अभागी छु भन्नु हुँदैन अझी?
2: हुँदैन नि, तिमीले भन्नुपर्ने कुरा चाहिँ के हो भन्दा म परमेश्वरको सन्तान हो र म एकदमै आशिषित छु भनेर चाहिँ त्यसरी भन्नुपर्छ।
0: अझी कहिले काहीँ रिस उठ्दा त झन् के बोलिन्छ के बोलिन्छ हौ।
1: म त कहिले काहीँ रिस उठ्यो भने त यस्तो पनि भन्छु,
0: त कहिले केही गर्न सक्दैनस्, त काम लाग्दैनस है, काम लाग्दैनस, तैँले गरेरै खाँदैनस।
1: म त यस्तो यस्तो कुरा पनि भन्छु कहिले काहीँ त।
0: अब यस्तो पनि भन्नु हुँदैन कि?
2: लैएर नानी लैएर,
0: त्यो त झन् खतरनाक कुरा हो क्या, त्यस्तो शब्दहरू अरूको जीवनमा श्राप जस्तै बन्न पुग्छ। तिमीले यो कुराहरू विचार गर्न पर्दैन, बाइबल पढेको छ, परमेश्वरलाई पाएको छ, अनि यस्तो यस्तो शब्द प्रयोग गरेर एकले अर्कालाई गाली गरेर हुन्छ त? याकुब 3:9-10 पदले भन्छ हामी एउटै जिब्रोले परमेश्वरको पनि स्तुति गर्छौ र मानिसलाई पनि श्राप दिन्छौ, यस्तो हुनु हुँदैन। वचनले हामीलाई भनेको छ यही मुखबाट मिठो कुरा अनि यही मुखबाट तितो कुरा निस्कन हुन्छ त नानी। अब हामी पहिला परमेश्वर नपाएको बेलामा त्यो बेलामा के बोल्यो के बोल्यो, कस्तो कस्तो स्वभाव हाम्रो थियो, कस्तो कस्तो बानी थियो, के भन्थ्यो। अब परमेश्वर पाइसकेपछि त हाम्रो बोलीमा परिवर्तन, व्यवहारमा परिवर्तन, पुरानो सोचमा परिवर्तन भएर ल्याउनु पर्ने। आज अहिले हामी बोलीको कुरा गरिरहेको छ, बोलीको शक्तिको कुरा गरिरहेको छ नानी। तिमीले बोल्ने शब्दहरूमा त ध्यान पुर्याउनु पर्छ, म केही होइन, म कोही होइन भन्ने जस्तो शब्द पनि प्रयोग गर्ने होइन, अनि रिस उठेको बेलामा टट कस्तो काम नलाग्ने मान्छे रहेछ, अझ के जनावरहरूको नाम लिएर गाली गर्छ नि आफ्नो परिवारमा, त्यस्तो गर्न हुँदैन नानी। यो कुरा भनेको एकदम डरलाग्दो कुरा हो, हामीले बोलेको शब्दले कसैको जीवनलाई बर्बाद गरेर ल्याउन सक्छ, यो कुरा त ध्यान दिनुपर्छ नि नानी।
1: ओहो अझी मलाई याद आयो, सानो हुँदा कसैले मलाई भन्या थियो त केही गर्न सक्दिनस्, आज पनि कहिले काहीँ त्यही शब्द मेरो दिमागमा आउँछ नि अझै, अनि झसङ झसङ हुन्छ मलाई, अबे त्यो मान्छेले भने जस्तै म त केही गर्न सक्दिनँ कि क्या हो त्यस्तो मलाई विचारहरू आउँछ। अहिले तपाईँले भन्दै गर्दाखेरि मैले त्यो कुरालाई सम्झेँ।
2: त्यही त हो नि शब्दको शक्ति भनेको नानी, एकचोटि बोलेको कुरा मनमा बस्छ, तर आजदेखि तिमीले चाहिँ नयाँ हुने घोषणा गर्नुपर्छ है नानी। जस्तै कि कसैले तिम्रो बारेमा नराम्रो भने तापनि तिमीले चाहिँ आफ्नो बारेमा म सक्षम छु, म गर्न सक्छु, म परमेश्वरको योजना अनुसार बनिएको छु, यस्तो कुराहरू चाहिँ जीवन आफ्नो लागि अनि अरूको लागि पनि घोषणा गर्नुपर्छ। यर्मिया 29:11 हामीलाई स्पष्ट भनेको छ तिमीहरूको लागि मेरो योजना आशा र भविष्यको योजना हो भनेर।
1: हजुर, अबदेखि त म ध्यान दिन्छु,
0: तर कहिले काहीँ त क्या यस्तो पनि भन्छौ नि फेरि म त सक्दिन म त फेल भइहाल्छु यस्तो नि आइहाल्छु कुरा
2: त्यो पनि त परिवर्तन गर्नु पर्यो नि नानी बच्चनले भन्छ जसले मलाई बल दिनुहुन्छ उहाँमा नै म सबठो गर्न सक्छु
1: हुन्छ अझै हुन्छ अबदेखि म सक्दिनँ होइन अबदेखि म गर्न सक्छु भनेर चाहिँ म भन्छु तपाईँले कस्तो राम्रो कुरा मलाई सिकाउनु भयो आज
2: ओ यही नै परिवर्तन हो नानी गुड गुड एकदम राम्रो तिम्रो यो कुरा सुनेर खुसी लाग्यो ल म तिमीलाई सानो अभ्यास पनि गर्न लाउँछु पुरानो शब्द के थियो अनि नयाँ शब्द के हुनुपर्छ भनेर है
1: हुन्छ हजुर हुन्छ ल जस्तै कि
2: पुरानो शब्द भनेको म मर्छु होला भनेर भन्छ नि अब त्यस्तो होइन अब नयाँ शब्द हामीले प्रयोग गर्ने ओहो म धेरै खुसी छु रमाइलो भयो हो त्यस्तो शब्दहरू प्रयोग गर्ने अब पुरानो शब्द भनेको म कस्तो भाग्यमानी छैन अभागी रहेछ अनलक्की रहेछ भनेर हामी भन्छ नि यस्तो शब्द त झन् भन्ने नि हुँदैन आज तिमीलाई सिकाउनको लागि मात्रै यो शब्द मैले प्रयोग गरेको नत्र त यो शब्द त म मेरो मुखबाट त म निकालेरै ल्याउँदैन जुन शब्दले आशिष हुँदैन त्यो कुरा म निकाल्दैन ल यो शब्दको सट्टा म आशिषित छु भनेर ल्याउनु पर्छ है तिमीले अबदेखि हुन्छ कि हुँदैन
1: हुन्छ अझै हुन्छ अबदेखि म भाग्यमानी होइन तर म आशिषित व्यक्ति भनेर चाहिँ म भन्छु मैले सिकेँ मैले सिक्दैछु क्या म सिक्दैछु अझैबाट
2: हुन्छ नानी हुन्छ अनि अर्को कुरा मेरो केही हुनेवाला छैन भनेर भन्ने होइन मेरो जीवनमा परमेश्वरको योजना छ भनेर घोषणा गर्नुपर्छ है नानी
1: हुन्छ अझै हुन्छ अनि
2: अर्को शब्द भनेको म सक्दिन भन्ने होइन म प्रयास गर्छु परमेश्वरले मदत गर्नुहुन्छ भनेर घोषणा गर्नुपर्छ है नानी
1: हुन्छ हजुर हुन्छ यो त एकदमै राम्रो प्र्याक्टिस भयो आज मलाई तालिमै दिनुभयो त मेरो अजीले त आज मलाई
2: नानी याद राख शब्दहरू भनेको बिउ जस्तै हुन्छ जे रोप्छ त्यही फल्छ गलाती 6:7 पदले भन्छ मानिसले जे रोप्छ त्यही कटनी पनि गराएर ल्याउँछ
1: हो अजी आज मैले बुझे मजाकमा पनि गलत शब्द त बोल्नु हुँदैन रहेछ
2: ओ नानी ओ आजदेखि हाम्रो चाहिँ यस्तो निर्णय हुनुपर्छ हामी जीवन बोल्नेछौ हामी आशिष बोलेर ल्याउनेछौ हुन्छ नानी
1: हुन्छ हजुर हुन्छ राम्रो कुरा पो सिकाउनु भयो आज तपाईँले मलाई हेर्नु त नत्र त म मेरो बारेमा कति मृत्यु बोलिरह हुँदोरहेछु है अबदेखि त म जिस्केर पनि यस्तो मृत्यु ल्याउने शब्दहरू बोल्दिन मजाकमा पनि चाहे रिस उठ्दा होस् चाहे चित्त दुख्दा होस् चाहे जस्तो सुकै अवस्थामा मृत्यु ल्याउने शब्दहरूमा बोल्ने नै छैन आज तपाईँले मलाई साह्रै राम्रो कुरा सिकाउनु भयो तर यस्तो राम्रो कुराहरू सिकाउँदै गर्दा नि अझै तपाईँले मलाई अझै केही उदाहरणहरू पनि दिनु न ताकि म अझै विश्वास गर्न सकुँ
2: ल्याएर नानी यत्रो सिकाएर ल्यायो यत्रो तालिमै दिइसक्यो अझै तिमीलाई उदाहरण सुन्नु पर्ने ल ल ल पख मैले चर्चमा एकजना पास्टर बुवाले एउटा उदाहरण दिएको सम्झ्यो है एकजना आमा हुनुहुन्थ्यो अरे अनि बुढी बुढी अब म जस्तै बुढी होला उहाँले चाहिँ के गर्थ्यो भन्दाखेरि जहिले बुढालाई पनि किचकिच किचकिच गरेर ल्याउने छोरा छोरीहरूलाई पनि जहिले किचकिच गर्ने के भन्थ्यो अरे भन्दा योले एक दिन पक्कै अर्को बुढी बे गरेर ल्याउँछ यसले मलाई माया गरेको छैन यसले अर्को बे गर्छ भनेर भन्ने अरे जहिले छोरा छोरीहरूलाई पनि यिनीहरू पागल भएर ल्याउँछ यिनीहरूको दिमाग खुस्किन्छ यिनीहरू के खालको छ मेरो छोरा छोरीहरू पनि भनेर हेर हेर आफ्नो छोरा छोरीको बारेमा कसैले त्यस्तो भन्न सक्छ तर कहिलेकाहीँ रिस उठेको बेलामा हामी आमा बुवाले पनि आँखा बन्द गर्छ अनि के शब्द बोलेर ल्याउँछ हेर यस्तो बोल्नु नहुने हो नि त्यस्तो भन्ने अरे आफ्नो छोरा छोरीलाई यिनीहरू त बुढी छैन यिनीहरूको दिमाग खुस्केको यिनीहरू पागल जस्तो छ यिनीहरू एक दिन यिनीहरू बिग्रिएर ल्याउँछ यिनीहरू यस्तै भयो भने मैले भनेको टेरेन मैले भनेको मानेन भने एक दिन यिनीहरूको जिन्दगी बर्बाद भएर ल्याउँछ भनेर जहिले जहिले किचकिच गरेर ल्याउँथ्यो अरे
1: हो राजी ओहो कस्तो खालको त है उहाँ आमा त लाउन लाउन किन त्यस्तो गरेको होला त अनि अनि अनि के भयो त अझै त्यसपछि
2: अनि हेर है नानी यो सत्य घटना हो मैले सुनेको अनि एक दिन नभन्दै धेरै समय बाद त्यो हजुरबाले अब आफ्नो बुढीको किचकिच किचकिच सुन्न नसकेर होला नभन्दै अर्को बुढी बे गरेर ल्याएछ हेर हेर अनि अर्कै घरमा गएर त्यो नयाँ बुढीसँग बस्न थालेछ त्यो छोरा छोरीहरूले पनि राम्रोसँग पढ्न सकेनछ नानी आफ्नो जीवन के हो कसो हो भनेर जीवनलाई राम्रोसँग अगाडि बढाउन सकेनछ अनि एकजना त त्यो दिमागको रोग लागेर साँच्चै नै पागल भएछ है अनि एकजनाले चाहिँ खोइ संसारै छोरी कि भन्ने जस्तो पनि सुन्न आँथ्यो जे होस् बच्चाहरूले पनि गलत गलत बाटो रोज्यो भन्ने सुन्यो मैले
1: हेर त शब्दमा त्यत्रो शक्ति भएर ल्याउँछ। त्यही भएर आवेगमा आएर रिसमा आएर छोराछोरीहरूको बारेमा, आफ्नो श्रीमानको बारेमा, श्रीमतीको बारेमा, परिवारको बारेमा अनि आफ्नै जीवनको बारेमा पनि त्यस्तो गलत कुराहरू शब्दहरू प्रयोग गर्नु हुँदैन नानी। जिब्रोमा शक्ति छ हो, यो नै एउटा उदाहरण मैले तिमीलाई अहिले दिएर ल्यायो। केही कुरा बुझ्यो तिमीले?
2: ओहो अझै, अब त झन बुझे हौ मैले त। हेर्नु त हामीले प्रयोग गर्ने शब्दहरू कति शक्तिशाली हुँदो रहेछ, चाहे रिसमा होस् तपाईँले भने जस्तो, चाहे खुसी हुँदा होस्।
1: अहँ, मृत्यु त बोल्ने होइन रहेछ त, त्यसले त एक न एक दिन त हाम्रै जीवनमा नकारात्मक काम गर्ने रहेछ। ओहो हो, बुझे हो अझै मैले बुझेँ। ल अबदेखि त मेरो जिब्रोलाई यस्तो नियन्त्रणमा राख्छु अनि प्रभुसँग नै सामर्थ्य माग्दिनु है मलाई। कहिले काहीँ म फ्याट्टै बोलिहाल्छु क्या यस्तो शब्दहरू।
2: अब चाहिँ म आफू पनि नियन्त्रण गर्छु नि, प्रभुसँग पनि सामर्थ्य माग्नु पर्यो मैले।
1: हुन्छ नानी हुन्छ, त्यही भएर तिमीलाई अघि मैले तिमीले त्यस्तो शब्द प्रयोग गर्दा के भनेको त्यस्तो भनेर भनेको नि। अब के गर्नु, अब मैले जे सिकेर ल्याएको छ, जे बुझेर ल्याएको छ वचनबाट, यो त गलत कुरा होइन नि त नानी। अनि सही कुरा जे छ मैले त सिकाउनु पर्यो नि तिमीलाई। अब भोलिको दिनमा पनि यस्तो दुर्घटना नघटोस् न तिम्रो जीवनमा, कसैको जीवनमा। हामीले बोलेको कुराले त लाग्छ नि नानी। अब जीवन बोल्यो भने जीवनै हुन्छ, मृत्यु बोल्यो भने मृत्यु नै हुन्छ। त्यही भएर असल कुरा बोल, जीवन बोल आफ्नो जीवनमा, आफ्नो परिवारमा कहिले नराम्रो नबोल। रिस उठेको बेलामा पनि, खुसी भएको बेलामा पनि है नानी, बोल्ने कुरामा जहिले ध्यान दिएर ल्याउनुपर्छ। जीवन बोल्नुपर्छ, वचन घोषणा गर्ने बरु, म आशिषित छु, म मेरो परिवार आशिषित छ, मेरो भविष्य सुन्दर छ, म प्रशस्ततामा छु, म स्वस्थ छु भनेर यसरी घोषणा गर्ने। अवस्था परिस्थिति खराब होला तर पनि मेरो परिस्थिति राम्रो छ भनेर घोषणा गर्ने। हाम्रो शब्दले परमेश्वरको जीवित काम हाम्रो जीवनमा हुन्छ नानी। त्यही भएर यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ भनेर आज सम्झाएको तिमीलाई मैले। ध्यान दिएर सुन्यो तिमीले, धेरै धेरै धन्यवाद नानी। म विश्वास गर्छु अबदेखि उपरान्त तिम्रो जीवनमा परमेश्वरले बोलीबाट आशिषमय काम गरेर ल्याउनुहुन्छ। म पनि प्रार्थनामा सम्झिन्छु नानी, प्रयास गर है भोलिको दिनदेखि, अबको दिनदेखि भनौ, यस्तो कुराहरूमा ध्यान दिएर ल्याऊ ल शब्दहरूमा।
2: हुन्छ हजी हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई। ओहो, म त आज सजग भइसकेँ नि तपाईँले भन्नुभएको कुराबाट। अबदेखि त म कहिले पनि मृत्यु बोल्दैन, शब्दमा त म प्रयोग गर्दैन।
1: अनि म चाहिँ एकदमै भाग्यमा विश्वास गर्ने भाग्यमानी भनेर पनि म चाहिँ अब यो शब्दहरू नै प्रयोग गर्दिन। आज जति शब्द प्रयोग गर्नु थियो गरेँ मैले। अब चाहिँ म आशिषित व्यक्ति अनि मेरो त्यो सानसाना बच्चाहरूलाई म आशिषिता पनि तिमीहरू भाग्यमानी हौ भनेर म दिँदैन अबदेखि। तिनीहरूलाई म तिमीहरू आशिषित हौ, प्रभुले अझै प्रशस्त आशिष दिनुभएको होस् भनेर यसरी नै उनीहरूलाई आशिष पनि दिन्छु। अब जुन शब्दले अर्थ राख्छ त्यही शब्द म प्रयोग गर्छु हजुर। धेरै धेरै धन्यवाद तपाईँलाई।
0: हुन्छ नानी हुन्छ, ल यसरी नै प्रभुको महिमा गर्दै अगाडि बढाए, खुसी लाग्यो।
1: हस् हजुर, हस् धेरै धेरै धन्यवाद, महत्वपूर्ण कुरा सिकाउनु भयो आज तपाईँले मलाई।

0: आदरणीय श्रोता, आज अजी र माया बीचको कुराकानीबाट तपाईँले पनि महत्वपूर्ण कुराहरू सिकिसक्नु भएको छ भन्ने मैले आशा लिएको छु र म केही प्रश्न तपाईँलाई पनि सोध्न चाहन्छु। तपाईँले दिनभरि कस्ता शब्दहरू बोल्नुहुन्छ? तपाईँको बोलीले जीवन दिन्छ कि चोट दिन्छ? यो कुराहरूलाई आजबाट नै विचार गर्नुहोस् भन्ने प्रश्न सँगसँगै उत्साह पनि तपाईँलाई दिन चाहन्छु र आजदेखि नै निर्णय गरौं हाम्रो जिब्रोबाट आशिष बगेको होस् र अबदेखि यस्ता शब्दहरूलाई हामीले पनि ध्यान दिएर हाम्रो बोलीमा प्रयोग गर्ने कि नगर्ने भनेर विचार पुर्याउनुहोस्। र यसरी नै वचनले पनि हामीलाई उत्साह दिन्छ कि हाम्रो जीवनमा जीवन र मृत्युको शक्ति छ अनि जसले यो बिउलाई रोप्छ नि त्यसको कटनी गर्नु नै पर्छ। त्यो भएको भएर हामी हाम्रो सम्पूर्ण श्रोतालाई सजग पनि गराउन चाहन्छौ, उत्साह पनि दिन चाहन्छौ। अबदेखि उपरान्त मृत्युका शब्दहरू होइन तर जीवन बोल्नुहोस् र यही उत्साहसँगै कार्यक्रमको अन्तिमतिर आइसकेको छ। विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट अर्को श्रृंखलामा भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जयमसी, नमस्कार।
1: क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
2: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन हो।
6: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
7: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन

0: आज म अति नै खुसी भएको छु किनभने परमेश्वरले आजको दिन हाम्रो निम्ति दिनुभएको छ। आदरणीय श्रोता मित्र, म आज फेरि पनि तपाईँको बीचमा परमेश्वरको पवित्र वचन बाइबल लिएर आएको छु अनि हामी तपाईँहरूसँग बाइबललाई खोल्नेछौ र फेरि तपाईँसँग बोल्न दिनेछौ। मलाई प्रभुमा विश्वास छ कि परमेश्वरले तपाईँहरू सबैलाई उहाँको वचनद्वारा आशिष दिनुहुनेछ, उत्साहित गराउनुहुनेछ। आज म तपाईँको बीचमा हिब्रूको पुस्तक 11 अध्यायको 27 पदलाई विचार गर्न चाहन्छु। यहाँ यस्तो लेखिएको छ, राजाको क्रोधसँग न डराएर विश्वासद्वारा तिनले मिश्र देश छोडे, किनकि अदृश्य हुनुहुनेलाई देखे जाने गरी तिनले स्थिर बन्न सके। मूसाले यस समयमा मिश्र देश छोडेको कुराहरू भनिएको छ। विभिन्न विचारहरूलाई हामीले याद गर्नुपर्छ, थाहा गर्नुपर्छ। जब मूसा 40 वर्षका थिए, तिनले मिश्र देश छोडेर मिद्यान भन्ने देशमा आए। तिनी मिद्यान देशमा 40 वर्ष बिताए, तब तिनले परमेश्वरको बोलावट पाए। तिनले मिश्र देशमा एकजना मिश्रीलाई हत्या गरेको कुरा हामी थाहा गर्न सक्छौ। तिनले विचार गरे कि मैले हत्या गरेको मिद्यानमा गए भने फारो राजाले थाहा पाउने छैन। जब तिनी 80 वर्षका थिए, तिनी इजरायलीहरूलाई छुटकारा दिन भनी मिश्र देशमा गए। तिनले मिश्र देश विश्वासद्वारा छोडेको कुरा हामीले देख्न सक्छौ। तिनले पहिलो पटक मिश्र देश छोडेको कुराहरू त्यहाँ उल्लेख गरिएको छ। मूसाले पहिलो पटक मिश्र देशलाई विदाई गर्दै थिए। तिनले एकजना मिश्रीलाई मारेको कारणले गर्दा मिश्र देश छोड्नु परेको हो। तिनी राजाको क्रोधसँग डराएनन्। यो हिब्रू 11 अध्यायको 27 पदमा हामीले पढ्न सक्छौ। तिनी राजाको क्रोधसँग डराएनन्, यो तिनले मिश्र देशमा दोस्रो पटक मिश्र देश छोडेको समयमा भएको थियो। पहिलो पटक जब तिनी 40 वर्षका थिए, त्यस समयमा मिश्र देश राजासँग डराएर मिद्यान देशमा गएका थिए। हामी प्रस्थान 2 अध्यायको 14 पदमा पढ्न सक्छौ। तब मूसाले डराएर मनमनै भने, अवश्य यो कुरा फिजिन लागेछ। हामी प्रस्थान 2 अध्यायको 15 पदमा यसरी पढ्न सक्छौ, फारोलाई यो कुरा थाहा भयो र उनले मूसालाई मार्ने विचार गरे। तब मूसा फारोदेखि भागेर मिद्यान देशमा गए। हिब्रू 11 अध्यायको 27 पदमा उल्लेख गरिएको छ, त्यस समयमा मूसा 80 वर्षका थिए। यो तिनको मिश्र देशबाट दोस्रो पटकको भगाई अर्थात् उनी दोस्रो पटक मिश्र देशबाट बाहिरिएका थिए। तसर्थ हामीले ऐतिहासिक मर्यादालाई ख्याल गर्नुपर्ने हुन्छ। जब तिनी 40 वर्षका थिए, तिनले परमेश्वरमा भरोसा राखेका थिएनन्। तिनीसँग जीवित विश्वास परमेश्वरमा भएको थिएन। तिनले परमेश्वरमा विश्वासको जग मिद्यान देशमा बसालेका थिए। जब तिनी 80 वर्षका थिए, तिनले परमेश्वरका मानिसहरूको कष्टको विषयमा राम्ररी परिचित भए। हामी मूसाको जीवनमा आत्मिकी वृद्धिलाई देख्न सक्छौ। जब तिनी मिश्र देशमा 40 वर्षका थिए, तिनको आत्मिकी जीवन कमजोर थियो। तिनी राजासित साह्रै डराए। विश्वास आवश्यकता पर्दछ। तिनको हृदयमा राजा सँगैको डर थियो। सायद हामी यस कुरालाई प्रस्थान 2 अध्यायको 14 पदमा प्रमाणित गर्न सक्दछौ। जब तिनले मिश्रीलाई मारे, तब फारो राजासँग डराए। तिनको हृदयमा डरको आत्मा थियो। तिनले परमेश्वरबाट धेरै कुरा सिक्न बाँकी नै थियो। तिनले इजरायलीहरूलाई आफ्नै बल र आफ्नै समयमा छुटकारा दिन चाहन्थे। पछिबाट तिनले परमेश्वरबाट धेरै पाठ सिके कि परमेश्वरले उहाँको तरिका उहाँको आफ्नै समयमा गर्नुहुनेछ। हामी मूसालाई अर्को 40 वर्ष मिद्यान देशमा गएर बसेको देख्न सक्छौ। हामीले मूसाको आत्मिकी तालिम मरूभूमि भएको छ। यहाँनिर हामीलाई कुनै शंका छैन कि परमेश्वरले मूसालाई लिएर अर्को 40 वर्ष सेवकाईको लागि तयार गर्न आत्मिकी तालिम दिनुभयो। तिनले इजरायलीहरूलाई मरूभूमिमा नेतृत्व गर्नु पर्दथ्यो। तिनले आफ्ना जातिहरूलाई प्रतिज्ञा गरेको भूमिमा लैजानु पर्दथ्यो। तिनले आफ्ना ससुराको भेडा बाख्रा उजाड स्थानमा चराए। तिनलाई परमेश्वरका मानिसहरूलाई बोर्याउन तालिम दिएको थियो। यो तिनको आत्मिकी तालिम परमेश्वरबाट दिएको थियो। परमेश्वरले मूसाको विश्वासलाई उजाड स्थानमा मल जल र बलियो बनाउँदै हुनुहुन्थ्यो। तिनको विश्वासलाई राजाको क्रोधसँग न डराउने प्रकारको बनाउँदै हुनुहुन्थ्यो। तिनी शुरूमा डरपोक मानिस थिए। फारो राजा दुष्ट घमण्डी राजा थिए। तिनी मूर्ख राजा थिए। तिनले इजरायलीहरूलाई सान्त्वना दिन सकेका थिएनन्, तर दासत्वमा राखिरहेका थिए। तिनले ईश्वर निन्दा गर्दथे, तिनी निर्दयी पनि थिए। तसर्थ मोसा पहिला तिनीसित डराएका थिए, तर पछि हामी देख्दछौ तिनले डरको आत्माबाट छुटकारा पाए। हामी यहाँबाट केही आत्मिकी महत्वपूर्ण कुराहरू सिक्न सक्छौ। आदरणीय श्रोता मित्र, विश्वासीहरू डरको आत्माबाट विश्वासद्वारा छुटकारा पाउनु पर्दछ। तिनले पनि डरबाट छुटकारा पाउनु आवश्यक थियो। शैतानले परमेश्वरका मानिसहरूलाई तर्साउने, डर देखाउने गर्दछ। हामीले प्रस्थानको पुस्तकबाट के चाल पाउँदछौ भने, फारो राजाले मोसालाई तर्साउन, डर देखाउन र मार्न चाहन्थे। शैतानले परमेश्वरका मानिसको विरुद्धमा लडाई गर्दछ। हामीलाई थाहा छ, यो धर्मशास्त्र बाइबलले भनिरहेको छ। परमेश्वरको काम रोक्न शैतानले बाधा अडचनहरू, बाधा अनि विरोध ल्याउँदछ, डर उत्पन्न गराउँदछ। परमेश्वरको निम्ति तिनीहरूको काम रोक्न मण्डलीको शत्रुले भाँजो ल्याउँदछ। हामीले डर सम्बन्धी केही तथ्यहरूलाई बुझ्नु आवश्यक छ। परमेश्वरको डर विश्वासीहरूमा हुनुपर्दछ। हामीसँग शैतानको डर हुनु हुँदैन, तर परमेश्वरीय डर भने हरेक विश्वासीहरूमा हुनुपर्दछ। ईश्वरीय डर मुक्तिसँग सम्बन्धित छ। हामीले हितोपदेश 1:7 पढ्न सक्छौ, परमप्रभुको भय नै ज्ञानको शुरू हो। हितोपदेश 9:10 पनि तपाईँले पढ्न सक्नुहुन्छ, परमप्रभुको भय मान्नु नै बुद्धिको शुरूआत हो भन्ने कुरा लेखिएको छ। हामीले सैतानिक डरलाई पनि देख्दछौ। जब मानिस पापमा फस्यो तब उसमा डर छायो, तर डर पापबाटै शुरू हुँदछ। हामीले पापबाटै डरको शुरूआत आदमको बगैँचामा भइरहेको देख्न सक्छौ। उत्पत्ति 3:10 हामीले पढ्न सक्छौ, तिनले भने, मैले परमेश्वरको स्वर बगैँचामा सुने र म डराए, किनभने म नाङ्गै थिएँ र म लुके। हामी डरको विषयमा बाइबलमा पहिलो पटक उल्लेख गरेको देख्दछौ। जब हामीले परमेश्वरको वचनलाई उल्लङ्घन गर्छौ तब हाम्रो हृदयमा डर उत्पन्न हुन्छ। डर भन्ने कुरा डर लाग्दो आत्मिकी बन्धन हो। शैतानले हाम्रो जीवनमा विभिन्न प्रकारको डर हालिदिन्छ। हामीले यो संसारमा मानिसहरूको डरलाई देख्न सक्छौ। तिनीहरू मृत्युसँग डराउँछन्। हिब्रूको पुस्तकमा 2:14-15 मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्ति गरिदिउ। साधारणतया मानिसहरू मृत्युदेखि डराउँछन्। पापीहरू मृत्युको समयमा प्राय जसो डराउने गर्दछन्। मृत्यु नदेखिएको अनुभव हो। तसर्थ पापी मानिसहरू जसले उद्धार पाएका छैनन् तिनीहरू डर विभिन्न प्रकारले उत्पन्न हुन्छ। जब हामी अलौकिक शक्ति देख्दछौ भने हामी डराउँछौ। अर्को कुरा, डर मृत्युसँग सम्बन्धित पनि छ। हामी लुका 2:9 देख्न सक्छौ, जब प्रभुका एउटा स्वर्गदूत बेथलेहेम गाउँमा गोठालाहरूसँग देखा परे र प्रभुको तेज वरिपरि चम्कियो, तब गोठालाहरू साह्रै डराए। नराम्रोसँग डरले मानिसहरूलाई आतंकित बनाउँछ, यसले तिनीहरूलाई केही सोच्ने बनाउँछ। हामीले बाइबलमा प्रभु येशूले भूत आत्मा लागेको मानिसलाई निको पार्नुभयो। जोहरू अशुद्ध आत्माबाट सताइएका थिए तिनीहरूले छुटकारा पाए। प्रभु येशूले तिनीहरूबाट अशुद्ध आत्माहरू निकाल्नुभयो। तब मानिसहरू डराए। जब हामी मानिसहरूलाई सुसमाचार प्रचार गर्दछौ तब तिनीहरू सुसमाचार देखि डराउँछन्। डरले मानिसहरूको आँखालाई अन्धो बनाउँछ। प्रिय मित्र, जब सुसमाचार प्रचार गरिन्छ तब तिनीहरू प्रवचनसँग डराउँछन्। तसर्थ तिनीहरूले इसाईहरू प्रति नराम्रा व्यवहारहरू देखाएका हुन्छन्। शत्रुले वास्तविक सत्य तथ्यलाई थाहा नपाउन् भन्ने हेतुले तिनीहरूले समाजलाई अँध्यारो बनाउँदछन्। तिनीहरूले सत्य बुझ्न सक्दैनन्। बाइबलले बताउँदछ कि शैतानले परमेश्वरको सन्तानलाई विरोध गर्दछ। शैतानले सत्यलाई भ्रष्ट र नाश गर्दछ। तर हामी दियावलससँग डराउनु हुँदैन। हामी सत्य परमेश्वरसँग डराउनु पर्दछ। हामी आदमको बगैँचामा देख्दछौ, आदम परमेश्वरसँग डराए किनभने तिनले परमेश्वरको वचन उल्लङ्घन गरेका थिए। जब हामी परमेश्वरसँग डराउँछौ तब परमेश्वरले हाम्रो जीवनमा आशिष ल्याउनुहुन्छ। परमेश्वर कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ अनि अनुग्रही हुनुहुन्छ। उहाँले हाम्रो आत्मा बचाउन चाहनुहुन्छ, तर शैतानले तपाईँहरू र मेरो आत्मालाई विनाश गर्न चाहन्छ। हामी मोसाको जीवनमा पनि डरलाई देखिराखेका छौ। तिनले अदृश्य परमेश्वरमाथि विश्वास गरे। जब तिनले परमेश्वरमा विश्वास गरे तब परमेश्वरले तिनलाई डरको आत्माबाट छुटकारा गर्नुभयो। तिनले विश्वास गरे कि परमेश्वर अदृश्य हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वरले मात्र मानिसहरूलाई बचाउनुहुन्छ, परमेश्वरमा मात्र छुटकारा छ। तिनले परमेश्वरमा विश्वास गरे, तिनले परमेश्वरको प्रतिज्ञामा पनि विश्वास गरे, तिनले उहाँमा विश्वास गरे कि परमेश्वरमा मात्र हाम्रो पापको छुटकारा छ, पापको क्षमा छ, उहाँमा सबै कुरा सम्भव छ। उहाँले इजरायलीहरूलाई छुटकारा दिन मिश्र देशको बन्धनबाट ल्याउनु भयो, उहाँले हरेक इजरायलीहरूलाई छुटकारा गर्नुभयो। तिनले एकमात्र परमेश्वरमा विश्वास गरेको कुरा हामीले पढ्न सक्छौ। मोसाले राजाको क्रोधसँग डराएनन् किनभने राजा फारो भन्दा परमेश्वर शक्तिशाली हुनुहुन्छ, परमेश्वरले मात्र जीवन दिन सक्नुहुन्छ र लिन सक्नुहुन्छ। यसकारण हामी सबैले प्रभु येशूमा विश्वास गर्नुपर्दछ। उहाँ हाम्रो जीवनदाता हुनुहुन्छ, उहाँमा मात्र हाम्रो आत्माको छुटकारा छ, हामीले येशू प्रभुमा मुक्ति पाउन सक्छौ। भजन लेखकले भन्दछन्, मैले परमेश्वरलाई पुकारा गरे र उहाँले मलाई डरबाट छुटकारा गर्नुभयो। परमेश्वरले मात्र हामीलाई हाम्रो डरबाट मुक्त गर्न सक्नुहुन्छ। विश्वासद्वारा प्रभु येशूमा हामीले उद्धार पाउन सक्छौ। आज म तपाईँहरूले येशूमा विश्वास गर्नुभयो भन्ने कुरामा निश्चित गराउन चाहन्छु। यदि तपाईँले विश्वास गर्नुभएको छ भने तपाईँले आफ्नो जीवनमा मुक्ति पाउनुहुनेछ। परमेश्वरले तपाईँको आत्मामा आशिष दिनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
2: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई फेरि पनि आज हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। सत्य के हो र असत्य के हो, यस प्रश्नले मानिसको जीवनमा ठूलो फरक पार्दछ। असत्यले बदनामी, समस्या र विनाश नै ल्याउँछ। सत्यले आनन्द, खुशी र सुख जीवन ल्याउँदछ। सत्यको मार्ग कठिन हुन्छ। यस मार्गका केही आवश्यक कुराहरू म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँलाई अवश्य नै थाहा छ यी कार्यक्रमहरू संचारका विभिन्न माध्यमहरूमा प्रस्तुत छन्। फेसबुक, व्हाट्सएप, युट्युब र इन्स्टाग्राम साथै अन्य माध्यमहरूबाट पनि तपाईँले कार्यक्रमहरू संसारको कुनै पनि कुनाबाट कुनै पनि समय सुन्न सक्नुहुनेछ र आशिषित बन्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले आफैसित मात्रै होइन तर अरूलाई पनि बाँड्न सक्नुहुनेछ। परमेश्वरले निरन्तर तपाईँलाई आशिष दिउन्। आउनु सधैँ नै आज पनि एउटा मधुर अर्थपूर्ण गीत वचन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कुनै कुरा सत्य हो भनी कसरी थाहा पाइन्छ? के उपाय छ? तपाईँ यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ? मेरो उत्तर सुन्नुहोस्। जुन कुरा व्यक्ति वा थोकलाई जस्तो हो भनी विश्वास गरिएको हुन्छ, यदि त्यो त्यस्तै छ वा भयो भने सत्य त्यही हो र सत्य एउटै मात्रै हुन्छ। एउटा कुराको सत्य एउटै मात्र हुन्छ। सत्य एउटा सामर्थ्य हो, शक्ति हो, सत्य तितो हुन्छ भनिन्छ। तर ती मानिसहरूका निम्ति नै सत्य तितो हुन्छ जुन मानिसहरू असत्यमा चल्छन्, जुन मानिसहरू बेइमानी गर्न मन पराउँछन्, जुन मानिसहरू अनुशासनलाई घृणा गर्दछन्। तर सत्यलाई खोज्ने र प्रेम गर्नेहरूका निम्ति सत्य मीठो हुन्छ। सत्यको मार्गमा हिँड्नका निम्ति मानिसले अवश्य नै मूल्य चुकाउनु पर्छ। अनि विडम्बना यो छ कि मानिस कुनै मूल्य नचुकाई एक ढोकको आशिषित जीवन जिउन चाहन्छ, एक स्वतन्त्र जीवन जिउन चाहन्छ। हुन त सत्यको मार्गमा चलेर पनि मानिस स्वतन्त्र हुन सक्छन्, तर यो स्वतन्त्रताले मानिसलाई आफू खुसी गर्न, स्वेच्छाचारी बन्न पक्कै पनि दिँदैन। प्रभु यीशुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, यूहन्ना 14:6। प्रभु यीशुले भन्नुभएको यस कुराको अर्थ के हो? उहाँ सत्य किन हुनुहुन्छ? किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ मानिस बनेर यस धरतीमा आउनु भएको मात्र हो। उहाँले जुन मानव जीवन जिउनुभयो त्यसमा कुनै मानिसले कहिले पनि खोट वा दोष निकाल्न सक्दैन। यीशु सत्य हुनुहुन्छ किनकि उहाँले सत्यको जीवन जिउनुभयो, प्रदर्शन गर्नुभयो, सत्य कुरा भन्नुभयो, सत्य शिक्षा दिनुभयो, सत्य व्यवहार गर्नुभयो। सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर मात्र पूर्ण सत्य हुनुहुन्छ। मानिसको बारेमा पवित्र बाइबलले के भन्छ? मानिसलाई जीवन परमेश्वरले नै दिनुभएको हो। मानिसको जीवन परमेश्वरको वरदान हो, आशिष हो। यो जीवन अमूल्य छ। मानिस आत्मा, प्राण र शरीरले बनेको छ। शरीर त एक दिन नष्ट भएर जान्छ, प्राण र आत्मा कहिल्यै पनि नाश हुँदैन। शरीर छाउन्जेल हामी मानिसको जीवन चलेको ठान्छौ, शरीर मरेर गएपछि मानिसको अस्तित्व समाप्त भएको मान्छौ। केही हदसम्म यो कुरा ठिकै लागे पनि यो पूर्ण सत्य भने होइन। जे होस्, मानिसको जीवन परमेश्वरले दिनुभएको एक वरदान भए पनि अहिले यो धेरै घृणित, दुष्ट, खराब, अपवित्र कुराहरूले भरिएको छ। मानिसले एक पवित्र जीवन जिएको परमेश्वर चाहनुहुन्छ, तर मानिसको जीवन भने यसको ठिक उल्टो छ। पवित्र बाइबलले संसारमा जिउने मानिसहरूको जीवनमा कुन कुन कुराहरू भरिएका छन् भनी बताउँदछ। बाइबलले भन्छ, रोमी 1:29-32 खण्डमा, मानिसको जीवन बदमाशी, दुष्टता, लोभ, इवी, डाहा, हत्या, जय झगडा, छल, बदख्वाई, निन्दा, अहंकार, अभिमान, षड्यन्त्र, मूर्खता, निर्दयता, क्रूरता, अनाज्ञाकारिता, विश्वासघातले भरिएको छ। मैले बनाएको कविता होइन, यो परमेश्वरको जीवित वचन। मैले कुराहरू बताउँदा तपाईँले पनि आफ्नो शिर हल्लाउँदै हो, बाइबलमा त ठिकै कुराहरू लेखिएका रहेछन् भन्दै हुनुहुन्छ होला। हो, यो त मैले एउटा सानो खण्ड मात्र पढेर तपाईँलाई बताएको हुँ। सम्पूर्ण बाइबलमा जीवित परमेश्वरको वचन पाइन्छ, जुन वचन सत्य र शक्तिशाली छ। आज मानिसहरूको अवस्था र जीवनलाई हेर्दै के यी सबै कुराहरू हामीले आफ्नै आँखाले देखिरहेका छैनौं र? जुन नहुनुपर्ने कुराहरू आज संसारमा भइरहेका छन् त्यसको पछि मानिसको हृदयमा भरिएका यिनै कुराहरू त हुन् नि, होइन? भावीले भन्छ, सबै मानिसहरू पापी छन्। ओ, म पनि अनि तपाईँ पनि। रोमी 3:23। यो पापी भन्ने कुरा सुन्दा त तपाईँलाई पनि रिस उठ्छ होला, होइन त? म कसरी पापी भन्ने प्रश्न तपाईँको मनमा आउन सक्छ? तर बाइबलले यसको पनि उत्तर दिएको छ। बाइबलले भन्दछ, मानव जातिका पिता आदमले पाप गरे, त्यसै कारण सबै मानिस उनीका सन्तान भएको कारण सबै पापी छन्। एउटा शिशु आफ्नो आमा र बुवा मा भएको पापको बिउ बोकेर संसारमा जन्मन्छ, त्यसैले उसले जीवनमा पाप गर्छ। पाप गर्न कसैलाई सिकाउनु पर्दैन, रिस गर्नु पनि पापकै फल हो। बाइबलको वचन सत्य वचन यही हो।
बाइबलले रिसको बारेमा भन्दछ, रिस त गर तर पाप नगर। जीवित परमेश्वरको मार्गले, जीवित परमेश्वरको शिक्षाले भन्दछ कि पापैको कारण मानिस मृत्युको अधीनमा परेको छ। हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ कि कहिले पनि नमर्नु परे त कति आनन्द हुन्थ्यो होला, होइन त? सायद कुनै बेला तपाईँ पनि यस्तै विचार गर्नुहुन्छ होला। तर के गर्ने, मृत्यु प्रत्येक मानिसको भाग हो, मेरो पनि तपाईँको पनि। पापले संसारमा मृत्यु ल्याएको छ। परमेश्वरले मानिसलाई अजम्मरी जीवन दिन चाहनुहुन्थ्यो, तर मानिसको स्वेच्छाचारिताले गर्दा पाप हुन आयो, पापको फल मृत्यु भयो। बाइबलको यो वचन सुन्नुहोस्, म पाठ गर्दैछु, रोमी 5:12 खण्ड। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। त्यो एउटा मानिस भनेको मानव जातिका पिता आदम हुन्। हिजो आज त विज्ञानले पनि यो कुरा प्रमाणित गरेको छ कि आमा बुवाको गुण र स्वभाव तिनीहरूका छोरा छोरीहरूमा सर्दछ। डीएनए जाँच गरे को कसको सन्तान हो भने थाहा हुन्छ। मानिसको रगतमा स्वभाव वा गुणका तत्वहरू हुन्छन् भन्ने कुरा हामीले विश्वास नगरी धरै छैन। सत्यको मार्गले यही कुरा हामीलाई सिकाउँदछ। परमेश्वरको सत्य मार्गले यो भन्दछ कि मानिस जब शरीरमा मर्छ तब उसको त्यति नै अन्त हुँदैन। उसले जीवनमा जे जे गरेको छ, जे जे बोलेको, सबै कुराहरूको लेखा हिसाब किताब परमेश्वरको अगाडि उसले दिनुपर्छ। कुनै मानिस पनि यसबाट उम्कन पाउने छैन। बाइबलले भन्दछ हामी सबै ख्रिष्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। दोस्रो कोरन्थी 5:10। तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ कि संसारमा पनि अदालतहरू छन्। देश देशको आफ्नै अदालतहरू छन्। अदालतमा न्यायाधीशहरू हुन्छन्, वकिलहरू पनि हुन्छन्। दोष लागेका मानिसहरूलाई, अपराधीहरूलाई, ठगिएको कार्य गर्नेहरूलाई, चोरी हत्या अपराध गर्नेहरूलाई त्यहाँ ल्याइन्छ, मुद्दा चल्छ। विचार गर्नुहोस्, यस्ता कुराहरू यो संसारमा छन् भने त परमेश्वरको अगाडि पनि छन् त। संसारका अदालतहरूले अपराधी र दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिन्छ, कसै कसैलाई त प्राण दण्ड नै दिन्छ। अब संसारमा त यस्तो हुन्छ भने स्वर्गमा अवश्य नै यस्तो हुनेछ। तपाईँ र मैले यो संसारमा जिउँदा के गरेका छौं, ती सबै कुराको हिसाब परमेश्वरलाई दिनुपर्छ। हामीले असल गरेका छौं भने त्यही अनुसारको इनाम हामी पाउँछौ, दुष्ट कार्य गरेका छौं भने सोही मुताबिकको दण्ड हामी पाउनेछौ। यसकारण दण्ड पाउने कि इनाम पाउने, सो विचार गरी यस संसारमा तपाईँ र म जिउनुपर्छ। बाइबलले भन्दछ कि प्रभु येशूमा विश्वास गर्नेलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। येशू ख्रिस्ट जो सत्य हुनुहुन्छ, उहाँ पापीहरूलाई नाश पार्न होइन तर तिनीहरूलाई बचाउन यस संसारमा आउनु भएको। त्यसैकारण उहाँले हाम्रो पापको मूल्य मृत्युलाई कलवरी क्रूसमा तिरिसक्नु भएको छ। परमेश्वरको सत्य वचनले भन्दछ कि परमेश्वरले आज मानिसहरूलाई पर्खिरहनु भएको छ। मानिसहरू पश्चाताप गरून्, अधर्मलाई त्यागुन्, दुष्ट कार्यहरू त्यागुन् भनी उहाँले मानिसलाई मौका दिनुभएको छ। किनकि कोही पनि नाश नहोस् भन्ने उहाँ इच्छा गर्नुहुन्छ। जसले पश्चाताप गर्दैन, क्षमा माग्दैन, ऊ त परमेश्वरको भयानक दण्डमा अवश्यै पर्नेछ। तर अहिले भने परमेश्वरले त्यो दण्डलाई रोकेर राख्नु भएको छ। तर रोकिने यो दण्ड एक दिन चाहिँ समाप्त भएर जानेछ, अर्थात त्यो दिनदेखि न्यायको काम शुरू हुन्छ। आज प्रभु येशूले सबै मानिसहरूलाई उहाँबाट अविनाशी जीवन प्राप्त गर्न बोलाउनुहुन्छ। येशू भन्नुहुन्छ, हे सबै परिश्रम गर्ने बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु र तिमीहरूले आफ्नो आत्मामा शान्ति पाउनेछौ। यो शान्ति एक दुई दिनको शान्ति होइन तर अन्तसम्मको। येशूको सत्यताको मार्गमा हिँड्ने मानिसहरूले यो शान्तिको अनुभव गर्न सक्छन्। धेरै मानिसहरूले जीवनमा यो शान्तिको अनुभव गरी बाँचिरहेका छन्। हामीले पनि उहाँको विश्वासमा यो अनुभव गर्न सक्छौ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, परमेश्वरको मार्ग भलाइको मार्ग हो। तपाईँ र मेरो जीवन
निर्माण गर्ने मार्ग हो। परमेश्वर आफैले पनि सबै मानिसको भलाई गर्ने इच्छा गर्नुहुन्छ, कुनै पनि नाश नहोस् भन्ने उहाँ चाहनुहुन्छ। परमेश्वरको यो सदिच्छालाई स्वीकार गरी उहाँको बाटो पछ्याउनु असल कुरा हुन्छ, होइन त? यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले मलाई विदाय दिइसकेको छ, तर सत्य अद्भुत छ, किनभने सत्यमा सामर्थ्य छ, सत्यमा शक्ति छ। तपाईँको जीवन आशिषित बनोस्, मेरो प्रार्थना छ, मेरो शुभेच्छा तपाईँको निम्ति।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कठिनाई तपाईँको लागि राम्रो छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 35 यहाँलाई स्वागत छ। आज म तपाईँहरूसँग यो कुरा साझा गर्न चाहन्छु कि कठिनाई तपाईँको लागि राम्रो छ। एउटा भनाइ छ, दुःख बिनाको सुख हुँदैन। हामीलाई चुनौती दिनको लागि हाम्रो जीवनमा कठिनाई चाहिन्छ, ताकि हामी आफैले सामना गर्न नसक्ने परिस्थितिहरूबाट हामीलाई छुटकारा दिन परमेश्वरमा भरोसा गर्न सकौं। प्रिय श्रोता, परमेश्वरले मानिसलाई कहिले पनि आफ्ना सबै समस्याहरू समाधान गर्न आफ्नै क्षमता र शक्तिमा भर पर्ने गरी रचना गर्नु भएन। जीवनमा सफल हुनका लागि हामीलाई उहाँसँगको सम्बन्ध चाहिन्छ भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाहा थियो, र उहाँले आफ्नो पुत्र येशु ख्रीष्टलाई हाम्रो स्थायी समाधानको रूपमा पठाउनुभयो। मुक्तिको लागि मात्र होइन, तर त्यस्तो व्यक्तिको रूपमा जसलाई हामी जीवनभर मद्दतको आवश्यकता पर्दा पुकार गर्न सक्छौ। फिलिपीको पुस्तक 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले मुक्तिको बारेमा कुरा गरिरहेको छैन, तर मुक्ति पाएपछि एक क्रिस्चियनको हिँडाइलाई जनाउँदैछ। हामी जीवित छौं र हरेक दिन यसको लागि हाम्रो आवश्यकता महत्वपूर्ण छ। जीवनमा धेरै चुनौतीहरू पार गर्न हामी उहाँको बुद्धि र शक्तिमा भर पर्नु आवश्यक छ। कहिलेकाहीँ हामी त्यो बिर्सन्छौ र हामी आफ्नै शक्ति प्रयोग गरेर परिस्थितिहरूलाई सम्हाल्ने प्रयास गर्छौ, र त्यो तब हुन्छ जब हामी निराश हुन्छौ र पराजित महसुस गर्छौ। कठिनाईले हामीलाई यो वास्तविकतामा जगाउँछ कि हामीलाई हाम्रो जीवनमा हरेक दिन येशु ख्रीष्टको शक्तिको साँच्चै आवश्यकता छ। दोस्रो कुरन्थीको पुस्तक 12:9, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। प्रिय श्रोता, जीवनमा हामीले सामना गर्ने परीक्षाहरू हाम्रो लागि राम्रो हुन्छन्, किनभने तिनीहरूले हामीलाई यो महसुस गर्न मद्दत गर्छन् कि हामी आफैले ती परीक्षाहरूको सामना गर्न सक्दैनौं। हामीले तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो

0: आवश्यक छ र कहिले पनि आफ्नो क्षमतामा भर पर्नु हुँदैन। रोमीको पुस्तक 5:3-5 यति मात्र होइन, तर हामी आफ्नो संकष्टमा रमाउँछौ यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। जब हामी समस्याहरूमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ, यसले हामीलाई बलियो बनाउँछ, हामी हाम्रो विश्वासमा बलियो हुन्छौ र हामी यो संसार हाम्रो अन्तिम घर होइन भन्ने बुझाइमा बलियो हुन्छौ। परमेश्वरले यस संसारमा हामीलाई बोझ पार्ने पर्खालहरू भन्दा बाहिर हाम्रो लागि भविष्य तयार गर्नुभएको छ, एउटा भविष्य जहाँ येशु ख्रिस्टले राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा नयाँ स्वर्ग र पृथ्वीमा शासन गर्नुहुनेछ। फिलिपीको पुस्तक 2:13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। प्रिय श्रोता, आज नयाँ सोचका साथ कठिनाईको सामना गर्नुहोस्, खुल्ला हातले स्वागत गर्नुहोस्। तपाईँले सामना गरिराख्नु भएको चुनौतीहरू पार गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। ख्रिस्त तपाईँमा बस्नु भएको कारणले गर्दा तपाईँसँग कुनै पनि र हरेक परिस्थितिलाई पार गर्ने शक्ति छ भनेर ठूलो स्वरमा स्वीकार गर्नुहोस्। यसले तपाईँलाई तपाईँको समस्याहरूबाट मुक्त गर्न परमेश्वरको शक्तिको ढोका खोल्नेछ र तपाईँको हृदयमा उहाँको लागि तपाईँको आवश्यकताको बारेमा गहिरो वास्तविकता निर्माण गर्नेछ। यसले यीशुसँगको तपाईँको व्यक्तिगत सम्बन्धलाई सुरक्षित गर्न मद्दत गर्नेछ र तपाईँ भविष्यमा अझ ठूला चुनौतीको सामना गर्न तयार हुनुहुनेछ र यसले तपाईँलाई उत्कृष्ट गवाहीहरू प्रदान गर्नेछ र तपाईँले पहिले सामना गर्नुभएको जस्तै कठिनाईहरूबाट गुज्रिरहेका अरूलाई प्रोत्साहन दिन सक्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगर हुन साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ख्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
8: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
10: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
11: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
10: लौ न एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुडोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
11: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
10: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
12: बेथलेहेम गेस्ट हाउस,
10: हाम्रा सेवाहरू
11: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
10: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
11: पार्किङ र ग्रीन गार्डन भएको,
10: फ्री वाईफाई र इन्टरनेटको व्यवस्था भएको।
6: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको।
10: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नक्कुडोल भैसीपाटी ललितपुर।
6: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849424189 9849424189।
0: किन आँखा मिचेको मिचे गरेको
13: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
0: धेरै समय मोबाइल चलाएपछि क्या हो?
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
13: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
10: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
10: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
10: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02 9141-87-68-02 र 9918-25-12-40 9918-25-12-40।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: एउटा अमूल्य सम्पत्ति। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन ठाडा। आज म आमाहरूको लागि एउटा आत्मिक सन्देश लिएर आएकी छु। ती आमाको नाम एल्वा हो। पेरूको एउटा पहाड़ी गाउँमा व्हीलचेयरहरू वितरण गर्ने क्रममा हाम्रो उनीसँग भेट भएको थियो। एल्वा आफ्ना छोरा क्रिस्चियनलाई आफ्नो काखमा अंगालो हालेर हाम्रो वितरण केन्द्रमा आइपुगेकी थिइन्। क्रिस्चियनलाई कस्तो प्रकारको अपाङ्गता थियो भन्ने कुरा हामीले ठ्याक्कै भन्न सक्ने अवस्था थिएन। उनी पक्षघातका कारण चल्न सक्दैनथे, बोल्न सक्दैनथे र उनी कुनै साना बच्चा पनि थिएनन्। हेर्दा उनी करिब 12 वा 13 वर्ष जतिका देखिन्थे। उनको उमेर र शरीर ठूलो भए तापनि एल्वाले आफ्नो छोरालाई बोकेर व्हीलचेयर वितरण गरिने ठाउँसम्मको पूरै बाटो तय गरेकी थिइन्। समयमै आइपुग्नका लागि उनले कम्तीमा 3 वटा फरक फरक बसहरू चढ़ने र ओर्लने गरेकी थिइन् ताकि उनको छोराको शरीरको नाप अनुसारको व्हीलचेयर मिलाउन सकियोस्। एल्वाले आफ्नो पालो पर्खिरहँदा पनि क्रिस्चियनलाई काखैमा राखिरहन्। उनी छोराको निधारमा मुहाई खान्थिन् र उसको कपाल मुसारिदिन्थिन्। उनले त्यहाँ भएका फिजियोथेरापिस्टलाई भनिन्, मैले येशूसँग धेरै समय बिताएकी छु। प्रभुमा मेरो लामो समयदेखिको विश्वास छ जसले मेरो हृदयलाई सधैँ बलियो राख्छ। हालेलुया। हरेक रात जब म सुत्न जान्छु म परमेश्वरसँग मेरो छोराको लागि यो लड़ाई जारी राख्ने शक्ति माग्छु। उनले क्रिस्चियनलाई मायाले भरिएको कोमल अंगालोमा राखिरहेकी थिइन्। उनको अनुहारभरि मुहाई खाँदै उनले छोरालाई यसरी हेरिरहेकी थिइन् जसरी कसैले संसारको सबैभन्दा अमूल्य कलाकृतिलाई हेर्ने गर्छ। उनको छोरा नै उनको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने कुरा स्पष्ट देखिन्थ्यो। यसैबीच क्रिस्चियनका लागि एउटा नयाँ व्हीलचेयर तयार गरियो। केही समयपछि फिजियोथेरापिस्टले क्रिस्चियनलाई पहिलो पटक नाप लिनका लागि व्हीलचेयरमा राख्ने बेला भयो भनी इशारा गरे, तर एल्वाले हतार गरिनन्। उनले क्रिस्चियनलाई आफ्नो काखमा फेरि राम्ररी मिलाइन् र 12 वर्षदेखि माया गरेर सम्हाल्दै आएको अनुभवले धेरै सावधानीपूर्वक उसको अनियन्त्रित शरीरलाई सन्तुलनमा राखिन्। छोराको ठूलो शरीरलाई एक हातले सम्हाल्दै उनले आफ्नो काँधमा रहेको सेतो कपड़ा निकालिन्। ठूलो मेहनतका साथ उनी व्हीलचेयरमाथि छुकिन् र त्यसलाई बडो जतनका साथ सफा गर्न थालिन्। हामीले यसअघि कहिले पनि यस्तो दृश्य देखेका थिएनौं। वास्तवमा भन्नुपर्दा त्यो व्हीलचेयर कति पनि फोहोर थिएन, किनभने हाम्रो नियम अनुसार नै बिरामीलाई दिनुअघि व्हीलचेयरलाई राम्ररी सफा गरेर मात्र बाहिर ल्याइन्छ। तर एल्वा आफै निश्चित हुन चाहन्थिन्। आखिर उनी त्यो कुर्सीमा आफ्नो मुटुको टुक्रा, आफ्नो अमूल्य सम्पत्तिलाई जो राख्न गइरहेकी थिइन्। आफ्नो गरीबी र आफ्नो देशको त्यो धूलो र फोहोरका बीचमा पनि यो कुरा छर्लङ्ग थियो कि एल्वा आफ्नो सम्पत्ति आफ्नो छोराको लागि जुनसुकै कठिन परिस्थिति पार गर्न पनि तयार थिइन्। उपहार स्वरूप पाएको त्यो नयाँ व्हीलचेयर अर्थात उनले जुन कहिले आफै किन्न सक्ने थिएनन्, त्यो अचम्मको उपहार पनि छोरालाई राख्नका लागि योग्य र तयार हुनुपर्थ्यो। उनले आफै सरेर यो कुराको रेखदेख गरिन् र आफ्नो शरीरको सम्पूर्ण शक्तिसम्म प्रयोग गरिन्, किनभने उनको छोरा क्रिस्चियन उनले पाउन लागेको व्हीलचेयर भन्दा कता हो कता ठूलो र बहुमूल्य सम्पत्ति थियो। र एल्वाको यही कुराले हामीलाई सबैभन्दा बढ़ी चकित बनायो। संसारभरिका आमाहरूले यसरी नै प्रेम गर्छन्, चाहे त्यो चरम गरीबी होस् वा शहरको अस्त व्यस्त बस्तीमा। उनीहरू आफ्ना अमूल्य सम्पत्ति आफ्ना छोराछोरीको हेरचाह गर्न आफ्नो सर्वस्व खर्च गर्छन्। संसारले जसलाई टुटेको वा अपाङ्ग देख्छ आमाहरूले उनीहरूलाई अमूल्य देख्छन्। आफ्ना सन्तानका लागि उनीहरूले गर्ने प्रयास र चुकाउने मूल्य कहिले पनि धेरै हुँदैन। उनीहरूले कहिले फाइदा वा खर्चको हिसाब राख्दैनन्, न त उनीहरूले आफ्नो प्रेमलाई नापी नापी नै बाँड्छन्। उनीहरू त आफ्नो प्रेमलाई असीमित रूपमा खनाइदिन्छन्। पृथ्वीको कुनै पनि शक्ति उनीहरू र उनीहरूका छोराछोरीहरूको बीचमा खड़ा हुन सक्दैन। उनीहरूका लागि कुनै पनि अपाङ्गता सहन नसक्ने हुँदैन र कुनै पनि भारी बोक्न नसकिने गरूङ्गो हुँदैन। एल्वा त स्वर्गीय वास्तविकताको एउटा सांकेतिक पार्थिव रूप मात्र हुन्। उनको यो प्रेममा केही सेकेण्डका लागि बादल हटेर ईश्वरीय प्रेम छर्लङ्ग देखिए जस्तो हुन्छ, किनभने क्रिस्चियन त परमेश्वरका पनि अमूल्य सम्पत्ति हुन्, उहाँका प्रियजन हुन् र उहाँको निरन्तर हेरचाहका पात्र हुन्। उनकी आमाले गाएका ती मधुर गीतहरू त केवल एउटा प्रतिध्वनि मात्र हुन्, किनभने पिता परमेश्वर आफै स्वर्गमा क्रिश्चियनलाई हेरेर स्वर्गीय गायनका साथ आनन्द मनाउनुहुन्छ। हाम्रा परमेश्वरका लागि कुनै पनि उपहार अति महँगो हुँदैन, कुनै पनि मूल्य अति उच्च हुँदैन। हामी उहाँका प्रिय सन्तान हौ, जसलाई उहाँले अत्यन्त माया र कहिले नरोकिने हेरचाहका साथ सम्हाल्नुहुन्छ। उहाँको नजरले हाम्रा कमजोरीहरूमा खोट देख्दैन, किनकि हामी उहाँका अमूल्य सम्पत्ति हौ। जब हामी विश्वका लागि व्हीलचेयर मार्फत संसारभरिका क्रिश्चियन जस्ता अन्य अपाङ्गता भएका बालबालिकाहरू अर्थात परमेश्वरका अमूल्य सम्पत्तिहरू कहाँ व्हीलचेयर लिएर पुग्छौं, तब हामी यही महान सत्यको उत्सव मनाउँछौ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
9: गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको बचाना, बचाना, बचाना, बचाना। गाउँदै जाऊ प्रभुको महिमा।
10: जिमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायकको साथै आराधना खगुवा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डेज एफएम 105.1 मेगाहर्ज।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गीत ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड
1: झिमिस्ती। मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधना खगुवा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डेज एफएम 105.1 मेगाहर्ज।

0: यहाँ बाइबल, भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
0: मोबाइल 9841-39-59-80 9841-39-59-80।
1: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: जय मसीह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेको श्रोताको सम्पूर्ण श्रोता मेटामा कार्यक्रम सुर संगीत लिएर म ज्ञान उपस्थित भइसकेकी छु र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र सुर संगीत तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणमा सोमबार बिहान यसै समयमा सुनेर साथ दिन सक्नुहुनेछ र सुर संगीत चाहिँ तपाईँहरूले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ, तपाईँहरूले हामीलाई फिडब्याक पनि दिन सक्नुहुन्छ जस्तो लागेको छ त्यस्तै नै। र सुर संगीतको विषयमा अलिकति बताउनु पर्दा चाहिँ यो कार्यक्रम विगत लामो समयदेखि हामीले तपाईँहरूको बीचमा लिएर आइरहेका छौं र यसको उद्देश्य भनेको चाहिँ गीत संगीतबाट पनि परमेश्वरको महिमा गर्नुपर्छ। गीत संगीत पनि परमेश्वर दिनुभएको वरदान मध्येको एउटा उत्कृष्ट वरदान रहेको छ र यहाँबाट पनि हामी परमेश्वरको प्रेमलाई बुझ्न सक्छौ, परमेश्वरको प्रेमलाई थाहा गर्न सक्छौ। हाम्रो परमेश्वर गीत संगीत मार्फत पनि बोल्नुहुन्छ। थुप्रै व्यक्तिहरूले गीत संगीतबाट पनि परमेश्वरलाई पाएका छन्। मानिसको जीवनहरू परिवर्तन भएको छ। हामी आफै पनि दिन प्रतिदिन गीत संगीतले चाहिँ हामीलाई परिवर्तन गरेको छ है। र यो गीत संगीत लाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ, माया गर्नुपर्छ। जस्तै वरदानलाई प्रयोग गर्नु भएको छ उहाँहरूको निम्ति प्रार्थना गर्नुपर्छ, जसलाई वरदान दिनुभएको छ उहाँहरूलाई सहायता गर्नुपर्छ भन्ने उद्देश्यको साथ लिएर आएका छौं। र थुप्रै गीत संगीतहरू तपाईँहरूले गुड न्यूज एफएमबाट सुन्नुहुन्छ, त्यो चाहिँ परमेश्वर दिनुभएको उत्कृष्ट वरदानहरू हो। उहाँहरूले आफ्नो स्वर गलाबाट, शब्दबाट परमेश्वरलाई उचालिरहनु भएको छ, परमेश्वरले दिनुभएको वरदानलाई प्रयोग गरिरहनु भएको छ अनि उहाँहरूको निम्ति हामीले पनि प्रार्थना गर्नुपर्छ है भन्ने उद्देश्यको साथ लिएर आएका छौं। र यसको साथसाथै गायक को हुनुहुन्छ त हाम्रो समाजमा, हाम्रो वरिपरि हामीले चिनेका होइन हामीले नचिनेका कतिजना हुनुहुन्छ त उहाँहरूको लागि हाम्रो तर्फबाट हामी के गर्न सक्छौं त, अथवा परमेश्वरसँग उहाँहरूको लागि शक्ति माग्दिउँ न होइन। जस्तो फिलिपी 4:13 भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा म सब थोक गर्न सक्छु भनेको। जस्तै परमेश्वर दिनुभएको वरदान हो, परमेश्वरकै महिमाको निम्ति चलाउँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ संसार परिवर्तन गर्न सक्नुहुन्छ, संसारका मानिसहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ गीत संगीतबाट। तपाईँ हामी पनि त परिवर्तन भइरहेका छौं नि होइन। त्यो कारणले गर्दा गायक गायिकाहरू हुनुहुन्छ, शब्द रचनाकार हुनुहुन्छ, उहाँहरूको निम्ति प्रार्थना गर्न आवश्यक छ, उहाँहरूको वरदानलाई बचाउनु आवश्यक छ भनेर चाहिँ हामीले यो कार्यक्रम लिएर आएका छौं। र त्यसको लागि चाहिँ हामीले एउटा प्रश्न तीनवटा जवाफ लिएर आउने गर्दछौ र कहिलेकाहीँ शब्द रचनाकारको नाम, कहिलेकाहीँ गायकको नाम, कहिलेकाहीँ गायिकाको नाम सोध्ने गर्छु म। र आज भने गायकको नाम सोधेकी छु। सदाझै आजको प्रश्न बनाउन पनि प्राविधिक मित्रले सहायता पुर्याउनु भएको छ, यहाँलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु। र आजको प्रश्नको विषयमा बताउनु पर्दा चाहिँ सबैभन्दा गहिरो प्रेम मेरो येशूको छ, सबैभन्दा मेरो नजिक येशू हुनुहुन्छ। तपाईँले यो गीत जस्तै यो बिहानी भन्नुहोस्, सबैभन्दा गहिरो प्रेम मेरो येशू हुनुहुन्छ, येशूको छ, सबैभन्दा मेरो नजिक येशू हुनुहुन्छ भनेर भन्न सक्नु भएको छ कि छैन। यो गीतले चाहिँ हामीलाई यही नै बताइरहेको छ, सबभन्दा नजिक उहाँ नै हुनुहुन्छ र मेरो चाहिँ प्रेम चाहिँ उहाँ हुनुहुन्छ भन्ने गीतको बोल रहेको छ। गुड न्यूजबाट प्रसारण भइरहने गीत हो यो र यो गीतमा कुन गायकको स्वर छ भनेर आज गायकको नाम सोधेको छु मैले। र गायकको नाममा चाहिँ अप्सन एमा गायक अनमोल गुरूङ, बीमा गायक भूपेन सेन्चुरी र सीमा गायक समुएल कुवार हुनुहुन्छ। तीनजना मध्ये एकजना चाहिँ राइट हुनुहुन्छ र एकजनाको नामलाई छान्नुपर्ने हुन्छ। तपाईँ राइट आन्सर पनि बताउन सक्नुहुन्छ। मैले यो अर्थमा राइट भनेको छु कि आजको प्रश्नको उत्तरमा राइट आन्सर चाहिँ एकजना गायक हुनुहुन्छ। सबैजनाको गीत एकदमै राम्रो छ, गुड न्यूजबाट प्रसारण भइरहन्छ। उहाँहरूप्रति एकदमै धेरै धन्यवादी छौं हामी र आगामी समयहरूमा उहाँहरूले अझै नयाँ नयाँ गीत संगीतहरू निकाल्न सक्नुभएको होस्। र एकजना गायकको नाम राइट छ, एकजना गायकले गायकको नामलाई तपाईँले छान्नको निम्ति 4740-7754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने 9802-3446-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। र त्यसै गरी तपाईँहरूले हामीलाई फेसबुक पेजमा पनि कमेन्ट अथवा भनौ म्यासेज गर्न सक्नुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

र जसले राइट आन्सर बताउनुहुन्छ तपाईँहरू मध्येबाट कार्यक्रमको अन्तमा एकजनालाई गोला प्रथाद्वारा विनर बनाउँछु म र यहाँले आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ जसलाई चाहिँ दिएर सहायता पुर्याउनु भएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपनडोलले चाहिँ कुपनडोलमा पर्दछ। यही गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु र यो गीत पछि भने म तपाईँहरूको बीचमा आउनेछु।

0: हजुर निकै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता आइसक्नु भएको छ, अनुसार उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हजुर,
0: जय मसी। हाम्रो लक्ष्मीजीलाई एकदमै स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
1: धन्यवाद म्याम। हजुर एकदमै ठिक छु, परमेश्वरको अनुग्रह कृपाले। अनि हजुरलाई कस्तो आइसिन्छ घुम्ने जन परिवार सम्पूर्णलाई?
0: हजुर हामी पनि एकदमै ठिक छौँ, आरामै छौँ लक्ष्मीजी। अनि तपाईँको काम व्यवसाय अनि सङ्गतिहरू कस्तो भइरहेको छ?
1: एकदम अहिलेसम्म परमेश्वरको कृपाले ठिकै छ म्याम, सबै कुरो परमेश्वरलाई धन्यवाद।
0: हजुर एकदमै खुसी लाग्यो। अनि आज एउटा प्रश्न राखिरहेको छु, हजुरलाई थाहा छ आजको प्रश्न?
1: हजुर म्याम भनिसन म्याम।
0: हजुर आजको प्रश्न रहेको छ, सबभन्दा गहिरो प्रेम मेरो यीशुको। भर्खर हामीले गीत बजाएका थियौं, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ। यो गीत गाउने गायक को हुनुहुन्छ? अप्सन एमा हुनुहुन्छ गायक अनमोल गुरुङ, बीमा हुनुहुन्छ भूपेन सेन्चुरी, सीमा हुनुहुन्छ गायक समीर कुमार। कुन चाहिँ अप्सन जान्न चाहनुहुन्छ? नम्बर ए भनेपछि गायक अनमोल गुरुङ भन्न चाहनुहुन्छ?
1: हजुर म्याम।
0: हजुर एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, सहभागिताको लागि हृदयबाट धन्यवाद धेरै धेरै। अहिले भने छुट्याउँ है त हजुर।
1: हस् म्याम, हजुरहरू सम्पूर्ण गुडमी जर्सन परिवारलाई धन्यवाद।
0: हजुर दाइमसी। हजुर वहाँ हुनुहुन्थ्यो लक्ष्मीजी, रामकोटबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर रहेको छ 4470754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। आफूलाई राइट लागेको एन्सर तपाईँहरूले बताउन सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: जानुजी नमस्कार।
0: नमस्कार राजुजी, हजुरलाई स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
2: आरामै छु, गर्मी छ विराटनगरमा।
0: हजुर काठमाडौँमा पनि गर्मी नै छ, तर विराटनगरको जस्तो पक्कै पनि छैन, शीतल नै छ। र अरू सबै ठिकै छ, आरामै हुनुहुन्छ नि? हजुर
2: आरामै छु, ठिक छ।
0: भन्नुहोस् आजको प्रश्न रहेको छ, सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ। र यो गीत गाउने गायकको नाम अप्सन एमा अनमोल गुरुङ, बीमा भूपेन सेन्चुरी, सीमा समीर कुवर। अनमोल गुरुङ अप्सन ए, बीमा भूपेन सेन्चुरी, सीमा समीर कुवर। अप्सन बी भन्न चाहनुहुन्छ। सहभागिताको लागि फोन गरेर साथ दिनुभएको लागि धेरै धन्यवाद। जय मसी। हजुर उहाँ हुनुहुन्थ्यो राजु काप्राज्यू, विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो। र अप्सन बी बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ। गायक अनमोल गुरुङ, गायक भूपेन सेन्चुरी, गायक समीर कुमार मध्ये सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ भन्ने गीत कसले गाउनु भएको हो तपाईँहरूले भन्नुपर्ने हुन्छ। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: प्रभु एकदमै स्वागत भन्न चाहन्छु र तपाईँहरूलाई र यो सुर संगीतमा छौँ हामी। तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, कोही स्वागत आइसक्नु भएको छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: ज्ञानीजी, जय मसी।
0: जय मसी। हजुर, आरामै हुनुहुन्छ?
1: म एकदम ठिकठाक छु, हजुरलाई कस्तो छ?
0: हजुर, म पनि एकदमै ठिक छु। तपाईँ काठमाडौँमै हुनुहुन्छ कि दार्जिलिङतिर हुनुहुन्छ?
1: दार्जिलिङमा छु, आज यहाँ घरेलु सङ्गति छ।
0: ए हजुर, घरेलु सङ्गति दिन पनि दार्जिलिङ नै जानुहुन्छ तपाईँ?
1: होइन, म शुक्रबार शनिबार यतै हुन्छु अनि आइतबार
0: यतै नै हुन्छु। ए हजुर, जो माता तीर्थतिर कहिलेकाहीँ र उतातिर कहिलेकाहीँ गर्नुहुन्छ?
1: दुवैतिर।
0: हजुर, उत्तमजी सेवाकाईहरू कस्तो भइरहेको छ?
1: एकदम राम्रो छ, तपाईँहरूको प्रार्थनाको खाँचो छ, प्रार्थना गरिदिनु
0: होला। हजुर, हामी एकदम प्रार्थनामा याद गरिरहेका छौँ। राजाको प्रश्न हजुरले सुनिरहनु भएको छ कि उत्तर बताउनुहुन्छ?
1: मलाई एकचोटि प्रश्न
0: भन्नु। हजुर, सबैभन्दा गहिरो प्रभु प्रेम मेरो प्रभु येशूको छ, सबैभन्दा मेरो नजिक येशू हुनुहुन्छ भन्ने गीतको बोल्दैको छ। मैले यो गीत एकदम सम्झिरहेको भएर तपाईँहरूलाई स्वागत गर्दा पनि मेरो मुखैमा येशूको नाम भनेर आइरहेको थियो सुरुवातमा, त्यो कारणले गर्दा। र यो गीत चाहिँ कसले गाउनु भएको? आजको गायकको नाम हामीले सोधेका छौँ। अप्सन एमा गायक अनमोल गुरुङ, बीमा गायक भूपेन सेन्चुरी र सीमा हुनुहुन्छ गायक समयल कुमार।
1: हजुर, जसले गाए पनि प्रभुको महिमाको निम्ति अनि गाउनेहरूलाई प्रभुले आशिष दिनुभएको होस्। अब म चाहिँ अब पक्का थाहा नभए पनि होइन, सबैभन्दा ठुलो कुरा
0: हो नि,
1: म अप्सन ए भन्न चाहन्छु है त।
0: हजुर, अप्सन ए गायक अनमोल गुरुङ भन्न चाहनुहुन्छ? हजुर, एकदमै धेरै खुसी लाग्यो, एकदमै धेरै धन्यवाद। सहभागिता नै साँच्चै सबभन्दा ठुलो कुरा हो, तपाईँहरूसँग कुराकानी गर्न पाइन्छ हामीले, र धेरै धेरै धन्यवाद दिन चाहन्छु अहिलेलाई भने छुटौँ है त। हजुर
1: हजुर, हस् धन्यवाद।
0: हजुर, उहाँ हुनुहुन्थ्यो उत्तम शिवा कोटेज्यू, हामीलाई धादिङदेखि फोन गरेर साथ दिनुभएको थियो। राजाको गीत एकदमै मिठो छ, मलाई एकदमै त्यो मनमा अथवा मुखमा पनि झुन्डिरहेको छ। सबैभन्दा गहिरो प्रेम मेरो येशूको छ, सबैभन्दा मेरो नजिक येशू हुनुहुन्छ भन्ने गीतको बोल रहेको छ। र यो गीत चाहिँ कसले गाउनु भएको? आज चाहिँ हामीले गायकको नाम सोधेका छौँ। अप्सन एमा हुनुहुन्छ गायक अनमल गुरुङ, बीमा हुनुहुन्छ गायक भूपेन सेन्चुरी, सीमा हुनुहुन्छ गायक समयल कुमार। कोही हुनुहुन्छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हेलो, हेलो हेलो,
2: हजुर जय मसी।
0: हजुर जय मसी। हजुर, स्वागत छ कुन्दाबाटको बोल्दै हुनुहुन्छ?
2: म भक्तपुरबाट चित्र मगर।
0: हजुर चित्रजी, हजुर आरामै हुनुहुन्छ?
2: हजुर प्रभुका आशिषले एकदम ठिकठाक छ हजुरलाई?
0: हजुर म पनि एकदमै ठिक छु। अनि भक्तपुरतिरको हालखबर के छ?
2: हजुर ठिकठाकै छ, राम्रै छ, अब अलिकति मधुरो भइरहेछ।
0: आज त्यस्तै त्यस्तै नै मौसम छ है। हजुर, आजको प्रश्न हजुरलाई थाहा छ?
2: हजुर एकचोटि।
0: हजुर, म हजुरको लागि आजको प्रश्न राखिदिउँ। हजुर, सबैभन्दा गहिरो प्रेम मेरो येशूको छ, सबैभन्दा मेरो नजिक येशू हुनुहुन्छ भन्ने गीत चाहिँ कुन गायकले गाउनु भएको हो? अप्सन एमा गायक अनमोल गुरुङ, बीमा हुनुहुन्छ गायक भूपेन सेन्चुरी, सीमा हुनुहुन्छ गायक समयल कुमार। अप्सन सी गायक समयल कुमार भन्न चाहनुहुन्छ? हजुर, एकदमै धेरै खुसी लाग्यो, सहभागिताको लागि धेरै धेरै धन्यवाद। अहिले भने छिटौँ है त। हजुर
1: जय
0: मसी। हजुर, उहाँले चाहिँ चित्र मगर भक्तपुरदेखि हामीलाई फोन गरेर साथ दिनुभएको छ र उहाँले गायक समयल कुमार अप्सन सी भनेर जानुभएको छ। र यसरी तपाईँहरूलाई पनि राइट लाइफ एन्सर तपाईँहरूले बताउन सक्नुहुन्छ। आज मलाई यो गीत एकदम मन परिरहेको छ, मेरो मुखमा यो गीतको शब्दहरू पनि झुन्डिरहेको छ। तपाईँहरूले पनि यो गीत पक्कै पनि सुन्नुभएको छ भने मनपर्छ। र कोही श्रोता हुनुहुन्छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हेलो जय मसी।
0: हजुर जय मसी। सुशीलजी स्वागत छ हजुरलाई।
3: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
3: हजुर एकदम आरामै छु।
0: हजुर, कामतिर गइसक्नु भयो कि घरतिरै हुनुहुन्छ?
3: घरतिरै, घरमै काम।
0: ए हजुर, घरमै हो त हजुरको काम? ए हजुर, र आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
3: हजुर मैले ठ्याक्कै गीत पनि अलिक सुन्न पाएन ज्ञानजी।
0: ए हजुर, म प्रश्न राखौँ कि? हजुर आजको प्रश्न रहेको छ, सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु प्रभु यीशु हुनुहुन्छ। र यो गीत गाउने गायकको नाम आज हामीले सोधेका छौं। अप्सन एमा हुनुहुन्छ गायक अनमोल गुरुङ, बीमा हुनुहुन्छ गायक भूपेन सेन्चुरी, सीमा हुनुहुन्छ गायक सामुएल कुमार। हजुर अप्सन बी भूपेन सेन्चुरी भन्न चाहनुहुन्छ। हजुर एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो सुशीलजी, अहिलेलाई भने छिटो है त। हजुर उहाँ हुनुहुन्थ्यो सुशील मगैयाजी र हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन बी बताएर जानुभएको छ। कोही हुनुहुन्छ व्हाट्सएपमा आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो जय मसी ज्ञान मिस,
0: जय मसी। हाम्रो अर्जुनजी कति लामो समय पछाडि। हजुर हाम्रो अर्जुनजी अनि यशु भक्तजी एकदमै हराइरहनु भएको छ, कता जानुभयो होला भन्ने प्रश्न छ। अर्जुनजी आउँदै गर्दा फेरि यशु भक्तज्यूलाई पनि सुनिरहनु भएको छ भने एकदम आउनुहोस् है भन्न चाहौँ हामीले।
4: फोन मात्रै नगरेको सुन्नु त कार्यक्रम त
0: तर कस्तो थाहै हुँदो रहेनछ कि तपाईँहरू सुन्नुहुन्छ कि हुन्न, अनि सुनिरहनु भएको छैन, तपाईँहरू कस्तो हुनुहुन्छ होला, सन्चो बिसन्चो सेवकाईहरू भन्ने चाहिँ हामीलाई एकदमै त्यो हुन्छ नि चासो हुँदो रहेछ।
4: हजुर
0: त्यही भएर सहभागिता एकदमै महत्वपूर्ण कुरा रहेछ। अनि हजुर कस्तो हुनुहुन्छ, सेवकाईहरू कस्तो चलिरहेको छ?
4: हजुर म एकदम राम्रै छु, सेवा कार्यहरू भन्नु पर्दाखेरि एकदम राम्रै भइरहेछ भनौँ न। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला,
0: हामी पनि आरामै छौँ। अनि कसरी चाहिँ फोनै नगरी सुनिरहन चाहिँ सक्नुभयो त अर्जुनजी?
4: होइन अरूहरूलाई पनि मौका दिनु पर्यो भनेर नि।
0: हजुर जस्तै सबैजनाले अरूलाई मौका दिनु पर्यो भनिदिनु भयो भने त अनि हामी कोसँग बोल्ने त अनि सबैजनाले त्यस्तै भन्नुहुन्छ होइन, अरूलाई पनि मौका दिउँ अरूलाई पनि मौका दिउँ भन्नुहुन्छ। अनि हजुरबाट सिकेर फेरि अरूले पनि त्यस्तै भनिदिनु भयो भने त हामी कोसँग कुराकानी गर्ने? होइन सबैजनाको लागि मौका छ नि यहाँ, अनि सबैजनाले फोन गर्नुहोस् होइन। एक घण्टाको अवधिमा त धेरैजनासँग कुराकानी हुन्छ, हामी बिहानदेखि बेलुकासम्म हुन्छौँ, एउटा कार्यक्रममा लागेन भने अर्कोमा गर्नुहोस् अनि होइन कुराकानी चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। एउटा नजिकको एउटा परिवार भएको भएर एउटा गुनासो मात्रै गरेको, एउटा अनुरोध मात्रै गरेको, तपाईँहरू टाइम टाइममा मिलेसम्म फोनमा पनि कुराकानी गर्नुहोस्। हजुर अर्जुनजी, हेलो हेलो। हजुर हाम्रो अर्जुनजी हुनुहुन्थ्यो कुराकानी गर्दा गर्दै उहाँको सम्पर्क। हेलो हेलो, हजुर उहाँ गइसक्नु भएको छ अथवा उहाँको डिस्कनेक्ट केही भयो। आशा छ फेरि पनि अर्जुनजी आउनुहुन्छ, उहाँले यो कुरालाई मनमा सकारात्मक रूपमा लिनुहुनेछ भन्ने हामी आशा गर्छौ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्छौ। हेलो जय मसी सुमनजी, स्वागत छ।
5: धन्यवाद हजुर बहिनीलाई पनि स्वागत धेरै धेरै।
0: हजुर माता तीर्थमा मलाई स्वागत गर्नुभएको लागि धेरै धन्यवाद। म तपाईँलाई गुड न्युज एफएममा स्वागत गर्न चाहन्छु। अनि हजुर आरामै हुनुहुन्छ?
5: एकदमै एकदमै आराम कुशलै छु।
0: हजुर एकदमै खुसी लाग्यो।
5: दिन छ घरि घाममा छ, घरि अँध्यारो भएर आउँछ। मौसम त यस्तै हो, तर हाम्रो सन्बन्ध परमेश्वरसँगको हो।
0: हजुर हो नि हो नि,
5: परमेश्वरसँगको जीवन त एकदमै रमाइलो छ, आनन्द छ। एकदमै एकदमै परमेश्वरको प्यारो दासहरू छ, यसरी कुरा गर्न पाएको छ। प्रभुलाई धेरै धेरै धन्यवाद, अनि हाम्रो हजुर ज्ञानो महिलालाई धेरै धेरै धन्यवाद।
0: हजुर एकदमै खुसी लाग्यो, सबै कुरा ठिक रहेछ, परमेश्वरले ठिकमा राख्नु भएको छ हाम्रो सुमनजीलाई। र धेरै लामो समय पछाडि सुर संगीतमा आउनु भएको छ हाम्रो सुमनजी, र अरूलाई पनि मौका दिने भनेर चाहिँ पक्कै पनि तपाईँहरूले कल नगरी नबस्नु होला भन्ने अनुरोध गर्न चाहन्छु। सुमनजी आउनुभयो एकदमै खुसी लाग्यो, अनि तपाईँहरू हुनुहुन्न भने त हामीलाई पनि गाह्रो हुन्छ होइन, हामीलाई पनि राम्रो लाग्दैन, तपाईँहरू हुनुहुन्छ र त हामीलाई खुसी लाग्छ। र सुमनजी अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर अब खानापिना चाहिँ कार्यक्रम पछाडि खानापिना गर्ने। हजुरले खानुभयो?
5: मैले त खाना साना खायो रे, अब शारीरिक भोजन खायो रे, अब आत्मिक लागिरहेको
0: छु। हजुर, शारीरिक भोजन खाएर तन्दुरुस्त भएर हाम्रो सुमनजी एकदमै भनौँ न अब जोसको साथ आउनुभएछ, एकदमै खुसी लाग्यो। फेरि पनि म एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु हजुरलाई। र सुमनजी, आजको प्रश्नको उत्तर चाहिँ कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर?
5: म त अब खासै त अब म अलिक कन्फ्युज भइरहेको छु होइन, यही हो भनेर त अब मलाई थाहा छैन, तर म अँध्यारोमा झतर आउँछु, लागे लाग्छ नलागे पनि ठिकै छ, भागीदार हुन चाहिँ एकदम महत्त्वपूर्ण,
0: एकदम हो नि हो नि।
5: अनि एकदमै म चाहिँ अप्सन बी भनेर भन्न चाहन्छु बहिनी।
0: हजुर, अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद, खुसी लाग्यो तपाईँ यसरी सहभागिता जनाउनु हुँदा, आगामी समयहरूमा पनि यसरी नै सहभागिता जनाउनु होला। सुमनजी धेरै धेरै धन्यवाद, छुटौँ है त अहिलेलाई।
5: हुन्छ बहिनी, धन्यवाद, जय मसी,
0: जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो माता तीर्थबाट सुमन राईज्यू। कोही श्रोता आइसक्नु भएको छ, आउनु समय उहाँलाई स्वागत गर्नेछौ।
6: हेलो हेलो, जय मसी,
0: जय मसी। हाम्रो अमिताजी,
6: हजुर
0: स्वागत छ अमिताजीलाई।
6: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
6: हजुर आरामै छु।
0: हजुर पाटनतिर हुनुहुन्छ, कतातिर हुनुहुन्छ हजुर?
6: पाटनमै छु हजुर।
0: हजुर
6: जन्मेको पाटनमा, हुर्केको पाटनमा,
0: काम गरेको पाटनमा।
6: अब
0: हजुर
6: यसरी खाएर लानु बेला कुन ठाउँमा लानुहुन्छ त्यहाँ छैन।
0: हजुर जियो, त काठमाडौँ पनि आउनु पर्यो, हामी चाहिँ काठमाडौँमा छौ होइन।
6: तपाईँ
0: पाटनमा हुनुहुन्छ,
6: व्यस्त व्यस्त भइरहेको, काम पनि छैन फुर्सद पनि छैन, एकदमै व्यस्त भइरहेको म।
0: हजुर काम पनि छैन फुर्सद पनि छैन भनेपछि मन चाहिँ नभए जस्तो छ।
6: होइन होइन, एकदमै अब संगतिमै दौडादौड।
0: हजुर संगतिमै दौडादौड भइरहेको छ, एकदमै खुसी लाग्यो, एकदम धेरै संगतिमा हिँड्नु होला, आफ्नो वरदानलाई प्रयोग गर्नु होला।
6: कहिले काहीँ त बेलुका घर फर्किने बेला त घरले कुरिरहेको हुन्छ, कतिखेर आउँलान् भनेर।
0: घरले त कुर्नु पर्ने भएछ, अनि हामी त झन् कुरेर कहाँ पाला होला त हाम्रो।
6: अनि एकदमै एकदमै राति कहिले त 8 बज्छ 9 बज्छ घर पुग्ने बेला।
0: हजुर हाम्रो पालो चाहिँ अब कहिले आउँछ भनेर कुरिरहनु पर्ला।
6: हजुर
0: हामी पनि कुरिरहेको छ,
6: अब यो असारको दोस्रो हप्तातिर चाहिँ पालो आउला जस्तो छ।
0: ओहो असारको दोस्रो हप्तातिर पालो आउला रहेछ,
6: एकदम एकदम त्यतिखेर चाहिँ म जसरी पनि
0: हामी क्यालेन्डरमै टिक लाएर राख्नु पर्ला जस्तो छ, असारको सेकेन्ड हप्ता चाहिँ हामी ताजी आउनुहुन्छ भनेर।
6: मैले यहाँ टिक लाइसके,
0: तपाईँले टिक लाएपछि त भइ नै हाल्यो होइन, तपाईँ आउनुभएपछि त हाम्रो ढोका त जहिले पनि खुल्लै छ। एकदमै खुसी लाग्यो अमिताजी, अनि आजको प्रश्न सुन्नु भयो कि भन्नुपर्छ?
6: सुनेको छैन
0: हजुर, हजुरको लागि हजुर केही छैन, हजुरको लागि म सुनाउनेछु। गीत राम्रो गाउन नआए पनि म त्यसलाई मिलाएर भन्नेछु। सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ भन्ने गीतको बोल रहेको छ। गायकको नाम सोधेका छौ, अप्सन एमा गायक हुनुहुन्छ अनमोल गुरूङ, बीमा हुनुहुन्छ गायक भूपेन सेन्चुरी, सीमा हुनुहुन्छ गायक समयल कुमार। हेलो अप्सन बी भन्नुहुन्छ, एकदमै खुसी लाग्यो अमिताजी फोन गरेर साथ दिनुभयो, यसरी साथ दिनुहोला।
6: घरमा बसिँदैन अनि गीत पनि धेरै सुन्नै पाएको छैन, त्यही भएर मैले यो चाहिँ एकदम
0: केही छैन गेस गरे गर्नुभयो, खुसी
6: लाग्यो।
0: हजुर कतिको राइट छ कार्यक्रमको अन्तमा बताउनु नै छु, सहभागिता सबैभन्दा ठूलो कुरा हो, तपाईँहरूसँग कुराकानी गर्न पाउनु हृदयबाट एकदमै धेरै धन्यवाद। छिटौँ है त अहिलेलाई। हजुर अमिताजी हुनुहुन्थ्यो पाटनबाट, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
7: नमस्कार
0: हजुर, स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
7: म सबिन तामाङ खोटाङबाट।
0: हजुर सबिनजी कस्तो हुनुहुन्छ तपाईँ?
7: म आराम कुशलै छु, हजुरहरूलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। र के गर्दै हुनुहुन्छ खोटाङमा हिजो आज
7: यो समयमा? म मकै गोड्दैछु भनौँ न।
0: हजुर अहिले त मकै फल्ने बेला होइन?
7: हजुर हाम्रोतिर भर्खर दोहोऱ्याउने बेला हुँदैछ भनौँ।
0: ए भर्खर भनेपछि अलिकति पछाडि सर्नुहुन्छ कि फरक फरक हुन्छ त्यहाँ पनि?
7: हजुर हामी अलिक पछाडि नै छर्छौँ भनौँ न, जेठमा छरेको
0: हो। ए हजुर, जुस यता खाएर सक्दा फेरि अनि तपाईँहरूकोतिर पाक्ने बेला हुँदो रहेछ नि, त्यता आउनु पर्ने रहेछ।
7: ए हस् हुन्छ,
0: फेरि सबिनजीले चिन्दिनँ भनिदिनु भयो भने त गाह्रो पर्छ नि।
7: होइन होइन, म त्यसै भन्दिनँ नि,
0: हामीलाई विश्वास छ तपाईँले हामीलाई चिन्छु भन्नै भन्नुहुन्छ र एकदमै धेरै खुसी लाग्यो सबिनजी। अनि आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
7: म एकचोटि प्रश्न भन्दिनँ न।
0: हजुर, आजको प्रश्न रहेको छ, सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ भन्ने गीत चाहिँ कसले गाउनु भएको हो? अप्सन एमा गायक अनमल गुरुङ, बीमा हुनुहुन्छ गायक विपुल सुनचुरी, सीमा हुनुहुन्छ गायक समुएल कुवर।
8: यो अप्सन बी भने?
0: हजुर अप्सन बी भूपेन सेन्चुरी भन्न चाहनुहुन्छ।
8: हजुर
0: हजुर, एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो अहिलेलाई भनेपछि त है त। हजुर
8: नमस्ते।
0: नमस्कार हजुर, र उहाँले त्यो खोटाङदेखि सबिनजी अप्सन बी बताएर जानुभएको छ भूपेन सेन्चुरी, र तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ, र सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ, गायक अनमल गुरुङ, गायक भूपेन सेन्चुरी, गायक समुएल कुवर हुनुहुन्छ, कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्छौँ। हेलो
9: हजुर,
0: जयमसी, स्वागत छ हजुरलाई।
9: हजुर धन्यवाद। हजुर म अर्जुन थापा हो, काठमाडौँबाट।
0: हजुर अर्जुनजी, काठमाडौँको कुन ठाउँबाट फोन गर्दै हुनुहुन्छ?
9: हजुर कलङ्कीबाट हो।
0: हजुर कलङ्कीबाट हुनुहुन्छ, अनि आजको प्रश्न सुनिरहनु भएको छ?
9: हजुर एकचोटि भनिदिनु होला
0: है। हजुर आजको प्रश्न रहेको छ, सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ, यो गीतको बोलमा कसले स्वर दिनुभएको छ? अनमल गुरुङ, भूपेन सेन्चुरी, समुएल कुवर मध्ये एउटा अप्सनलाई छान्नु पर्ने हुन्छ। अनमल गुरुङ
9: भनेपछि अप्सन ए नै राखिदिनु।
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ। सहभागिताको लागि एकदमै धेरै धन्यवाद, धेरै खुसी लाग्यो अहिले भने छुटौँ है त अर्जुनजी। जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन थापाज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए बताएर जानुभएको छ। यसरी नै तपाईँहरूलाई पनि राइट लाग्ने एन्सर तपाईँहरूले दिन सक्नुहुन्छ, गेस गर्न सक्नुहुन्छ, फेसबुकमा कमेन्ट गर्न सक्नुहुन्छ, कोही स्वागत आइसक्नु भएको छ। आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
10: हजुर नमस्ते।
0: हजुर नमस्कार हजुर, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
10: भक्तपुरबाट श्रीराम दाल।
0: हजुर श्रीरामजी, हजुर आरामै हुनुहुन्छ?
10: म आराम छु म्याडम, हजुरलाई कस्तो छ?
0: हजुर म पनि एकदमै आरामै छु। अनि भक्तपुरमा के गर्दै हुनुहुन्छ?
10: भक्तपुरमै बसी बसेको म्याडम।
0: हजुर, अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
10: पर्दैन, प्रश्न राख्नु पर्दैन।
0: हजुर
10: जे साथीहरूले सबै अप्सनहरू अब लिइरहनु भएको छ होइन?
0: हजुर
10: हजुर
0: अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छुटौँ है तपाईँलाई। हजुर नमस्कार हजुर, उहाँ श्रीराम दाहाल हामीलाई फोन गरेर साथ दिनुभएको थियो भक्तपुरदेखि, र यसरी तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुनेछ। र यो समय आएर गीतको साथमा तपाईँहरूलाई दिन्छु भन्दै थिए, कोही स्वागत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
11: हेलो हजुर जयमसी। हजुर नमस्कार।
0: हजुर जयमसी नमस्कार, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
11: म विराटनगरबाट जीवन वर्तल।
0: हजुर जीवनजी आरामै हुनुहुन्छ?
11: म आराम, मंगल कुशल आरामै, तर अलिकति स्वास्थ्यमा खराब भएर।
0: हजुर के भयो हजुरलाई?
11: त्यही हो गर्मीले गर्दाखेरि।
0: ए हजुर एकदमै केयर गर्नु होला। हजुर पानी धेरै पिउनु होला, स्वास्थ्यको ख्याल राख्नु। हजुर हो नि, यो मौसमै यस्तै छ, यसको आफ्नै विशेषता छ होइन? जीवनजी आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर प्रश्न रहेको छ, सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ भन्ने गीतको बोलमा कसको स्वर रहेको छ? अप्सन एमा गायक अनमोल गुरुङ, बीमा

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841 39

0: 59 80 9941 40 39 80.
1: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले भर्खर मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। कोही श्रोता हुनुहुन्छ आउनुहोस् है, उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर जयमसी, स्वागत छ हजुरलाई।
3: एकदम धेरै धेरै धन्यवाद छ। अनि हजुरलाई के कस्तो छ?
2: हजुर म एकदमै ठिक छु। धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ?
3: हजुर हजुर
2: हजुर। र कस्तो छ त्यतातिर तपाईँहरूको गर्मी सेवकाय?
3: यता त एकदम गर्मी त बढेको बढे छ, अब सेवकाय पनि राम्रो छ।
2: हजुर, गर्मी सँगै सेवकाय पनि बढ्नु पर्यो।
3: हजुर हजुर, गर्नु पर्यो, बढिरहेको छ, बढिरहेको छ,
2: प्रभुको महिमा भएको
3: अवरुद्ध भइहाल्छ।
2: हजुर, हो नि हो नि।
3: हामी पहिला उता कपिल वस्तुमा गर्दै थिए, त्यहाँ विरोध हुन थाल्यो अनि त्यहाँबाट त्यहाँ गर्न दिएनन्।
2: हजुर,
3: अनि त्यो फेरि अब रूपन्देही यतै रूपन्देहीतिर भइरहेको छ फेरि।
2: ए हजुर,
3: दुई ठाउँमा हुँदै थियो पहिला हाम्रो।
2: हजुर,
3: त्यो शनिबार पहिला शनिबार हुँदै थियो उता कपिल वस्तुमा, अनि बुधबार रूपन्देहीमा हुँदै थियो बेलुकातिर, अनि अब त्यहाँ अब रोकिदिएछन्, त्यहाँ गर्न दिए छैनन् कपिल वस्तुमा, अब शनिबार रूपन्देहीमा हुँदैछ अब।
2: हजुर हजुर, राम्रोसँग गर्नु होला, हामी प्रार्थना माया गर्नेछौ। पक्कै पनि प्रभुको राज्य हो। र धर्मेन्द्रजी, आजको प्रश्न बताउनु पर्छ कि उत्तर बताउनुहुन्छ?
3: म त सुनिरहेको थिएँ, अब खाना खाँदै थिएँ, त्यही भएर ढिलो भयो। तपाईँ खाना खानुभयो?
2: हजुर, अब खाने। हजुर,
3: म पनि गेस गर्छु।
2: सुन्छ,
3: अप्सन ए नम्बरको लक गरिदिनु।
2: हजुर,
3: तर बी पनि लागिरहेको छ, ए नम्बरको लक गरिदिनु।
2: ए हजुर, हुन्छ, ए चाहिँ मैले लक गरिदिएँ तपाईँको लागि। र धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, सेन्ने साथ दिँदै जानुहोला यसलाई भने छिटो है त। हजुर नमस्ते। हजुर, उहाँ त्यो धर्मेन्द्र पासवानज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो। यसरी नै तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ। र फेसबुकमा यीशुको छोरा भन्नुभएको छ जयमसी, अप्सन बी भन्नुभएको छ, म जयमसी भन्न चाहन्छु, धेरै धन्यवाद। राम तिलुङ राईले प्रश्न बी भन्नुभएको छ, धेरै धन्यवाद। सुनिता विश्वकर्माले प्रश्न नम्बर बी भन्नुभएको छ, उत्तर नम्बर बी भन्नुभएको होला। र रमा सापकोटा नमस्ते शेष प्राविधिकज्यूलाई पनि सुन्दैछु धनकुटाबाट भन्नुभएको छ, एकदमै धन्यवाद तपाईँलाई, एकदमै स्वागत छ भनेर भन्न चाहन्छु। विश्वाद आइसक्नु भएको छ, आउनुहोस् है, उहाँलाई स्वागत गर्नेछौँ। हेलो
4: हेलो, नमस्ते।
2: नमस्कार हजुर, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर, उपासनाजी आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु।
2: हजुर, अनि के गर्दै हुनुहुन्छ उपासनाजी?
4: यतिखेर घरतिरै बैसी बसै छ, गर्मी गर्मी मौसम छ।
2: हजुर,
4: खाना पिना बनाउने बस्ने त्यसै छ।
2: ए हजुर, बनाउनु मात्रै भयो कि खाइसक्नु भयो?
4: खाएको छैन, अब खाने।
2: ए बाँकी नै छ।
4: हजुर
2: हजुर, एकदमै धेरै धन्यवाद सहभागिताको लागि। अनि आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर? हजुर, प्रश्न रहेको छ, सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ, यो गीतमा कसको स्वर रहेको छ? अप्सन एमा गायक खनमोल गुरुङ, बीमा गायक भूपेन सेन्चुरी, सीमा चाहिँ समियल कुँवर। हजुर, अप्सन ए भन्न चाहनुहुन्छ, एकदम खुसी लाग्यो उपासनाजी फोन गरेर साथ दिनुभयो, यसरी नै साथ दिँदै जानुहोला यसलाई भने छिटो है त। हजुर हजुर नमस्कार,
5: उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ, अप्सन ए बताउनु भएको छ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने छु।

0: हजुर निकै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हजुर
2: नमस्कार हजुर गुन्डा बाटोको बोल्दै हुनुहुन्छ रमाजी रमाजी आरामै हुनुहुन्छ हजुर हामी एकदमै ठिक छौँ अनि धनकुटाको हाल खबर के छ रमाजी अनि रमाजी आजको प्रश्न त हजुरले हेरिसक्नु भएको छ होला गेस गरिदिनुहोस् एउटा केही छैन तपाईँसँग कुराकानी गर्न पाउनु नै ठुलो कुरा हो
1: हजुर त्यही नै हो कुराकानी गर्न पाउनु मिलाउनै पर्छ भन्ने छैन मिलाएर सिक्ने मौका पाइन्छ हजुरबाट
2: हजुर
1: हजुर त्योबाट म चाहिँ समुएल कुमार भन्छु अप्सन सीको
2: हजुर अप्सन सी भन्न चाहनुहुन्छ हजुर एकदमै धेरै धन्यवाद रमाजी खुसी लाग्यो कुराकानी गर्न पाइयो अहिले भने छ है त हजुर हजुर नमस्कार हजुर उहाँ पनि त्यो रमा साबको ताज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो धनकुटाबाट र तपाईँहरूले फटाफट फोन गर्नुभयो भने एकदेखि दुईजना श्रोतासँग कुराकानी गर्न पाइन्छ कि भन्ने हो र तपाईँहरूले फटाफट फोन गर्न सक्नुहुनेछ यो समय तपाईँहरूको लागि हो र सबैभन्दा गहिरो प्रेम मेरो यसुको छ सबैभन्दा मेरो नजिक यसु हुनुहुन्छ भन्ने गीत चाहिँ कसले गाउनु भएको हो गायक अप्सन एमा हुनुहुन्छ अनमल गुरुङ अप्सन बीमा हुनुहुन्छ भूपेन सेन्चुरी सीमा हुनुहुन्छ समेल कुवर र तपाईँहरू मध्ये तपाईँहरूले राइट आन्सर बताउने मध्ये चाहिँ एकजनालाई हामी विनर बनाउनेछौँ र यहाँले आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ र जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक साइन अडियो मिनिस्ट्री कुपन डोलले यो चाहिँ कुपन डोलमा पर्छ र तपाईँहरूले थुप्रै कुराहरू त्यहाँ पाउनुहुन्छ बाइबल रिलेटेड बुकहरू पनि पाउन सक्नुहुन्छ। अर्को एउटा सानो नोटिस चाहिँ हामीले हाम्रो उद्घोषण तालिम शुरू गरेका छौँ यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने चाहिँ तपाईँहरूले सुरुवातमै भएको कारणले गर्दा तपाईँहरू जोइन हुन सक्नुहुन्छ। आजबाट हामीले गुड न्युज एफएम अनामनगरमा नै यो तालिमलाई शुरू गरेका छौँ यदि तपाईँहरूको इच्छा छ भने चाहिँ बिहानीको समयमा छ 7-9 बजीसम्म तपाईँहरू चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ र हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ प्रश्न राखिसकेको छु मैले र एउटा गीतको साथ दिन चाहन्छु तपाईँहरू नआउनु भएको कारणले गर्दा गीतपछि भने आजको राइट आन्सर र विनरको नाम लिएर म आउने नै छु।

सुनेकै नै आशिष माई गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब भने कार्यक्रमको अन्ततिर हामी आएका छौं र आज मैले तपाईँहरूको बीचमा सबैभन्दा गहिरो प्रेम मेरो यीशुको छ, सबैभन्दा मेरो नजिक यीशु हुनुहुन्छ भन्ने गीतको बोल हामीले राख्यौं र गायकको नाम सोधेका थियौं। अप्सनेमा गायक अनमोल गुरूङ, भीमा भूपेन जेन्जुरी, सीमा समयल कुमार हुनुहुन्थ्यो र धेरैजना श्रोताले फोन गरेर म्यासेज गरेर साथ दिनुभयो। यहाँहरूलाई हृदयबाट धन्यवाद। तपाईँहरूको सहभागिताले चाहिँ गण्डाको अवधि एकदमै आशिषमय पनि रह्यो र तपाईँहरू सम्पूर्णलाई धन्यवाद। धेरैजनाले आफ्नो अप्सनहरू राख्नु भएको छ र आजको राइट आन्सर भन्नुपर्दा अप्सन सी गायक समयल कुवरले चाहिँ यो गीत गाउनु भएको थियो र अप्सन सीमा चाहिँ धेरैजना त हुनुहुन्न, केहीजना मध्येबाट गोला प्रथा गर्दा चाहिँ हामीलाई भक्तपुरदेखि फोन गरेर साथ दिनुहुने श्री राम दाहालज्यू आजको विनर हुनुभएको छ, यहाँलाई एकदमै बधाई छ। र कंग्रेचुलेसन भन्न चाहन्छु। यदि तपाईँ पाइक पर्छ भने तपाईँको पन्डोलमा वरदान बुक छैन अडियो मिनिस्ट्री आएर आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्नुहोस्। यदि पाइक पर्दैन भने पनि हामीलाई आफ्नो नम्बर टिपाउनुहोस् भन्न चाहन्छु। सम्पूर्ण श्रोतालाई फोन गरेर अनि सुनेर साथ दिनु भने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। दैमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यसुले भन्नुभयो, जीवनको रोटी मन

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
1: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि
0: गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।

0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम मोबाइल 9841687602 9841687602 र 9818251240 9818251240। होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री पिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेस। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र तपाईँले सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू हामी तपाईँलाई सुनाउँदै आइरहेको छौं। कुनै भजन गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, साथीभाइ मित्र परिवारलाई सम्झिन चाहनुहुन्छ र तपाईँले रोज्नुभएका गीत संगीतहरू तपाईँ उहाँहरूलाई सुनाउन र डेडिकेट गर्न चाहनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44-6-46 98-0-23-44-6-46। अनलाइन मार्फत सुन्दै हुनुहुन्छ विभिन्न ठाउँहरूबाट र तपाईँ वाट्सएप कल गर्न चाहनुहुन्छ भने तपाईँले भर्खरै दिएको नम्बरमा कल गरेर आफूलाई मन परेका मीठा मीठा भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ। अबको लगभग एक घण्टाको समय अवधि पर हामी तपाईँलाई गीत संगीतको साथ निरन्तर दिनेछौ, तर त्यो पनि तपाईँकै रोजाइमा। र फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो हेलो जय मसी सुमनजी, एकदमै ठिक छु म, तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि ठिकै ठिकै छु, एकदमै परमेश्वरको अनुग्रह कृपाले आजको दिनसम्म हाँसेको छु, बाँचेको छु। प्रभुलाई धेरै धेरै धन्यवाद। हाम्रो पुनम बहिनी कतिको हाँस्नु भएको छ, कतिको खुसी रहनु भएको छ,
1: एकदमै हामी पनि

0: आनन्दित छौ, खुसी छौ, उत्साहित छौ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ सुमनजी। र हामी गीततर्फ जाउँ, कुन भजन गीत सुन्न चाहनुहुन्छ आज?
1: गीत चाहिँ म अशान्तिमा जिउनेहरू भन्ने सुनाउन चाहन्छु।
0: हजुर, र कसलाई सुनाउन चाहनुहुन्छ?
1: मैले छानेको गीतद्वारा परमेश्वरको महिमा भएको होस् भन्न चाहन्छु। अनि विशेष गरी हाम्रो पूर्ण बहिनी सुनाउन चाहन्छु, अनि हाम्रो सन्ध्या बहिनी सुनाउन चाहन्छु, ज्ञानो बहिनी सुनाउन चाहन्छु, मिनीमा मिसलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो हिरो सर अब्राहम सरलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो स्वराज सरलाई सुनाउन चाहन्छु, जोनाथन गिरीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो विजय सरलाई सुनाउन चाहन्छु, सुदन सरलाई सुनाउन चाहन्छु, सन्दीप भाइलाई सुनाउन चाहन्छु, हाम्रो सुनिल दास सरलाई सुनाउन चाहन्छु, हाम्रो तार्जन गुरुङ सरलाई सुनाउन चाहन्छु, साधन निपाने सरलाई सुनाउन चाहन्छु, हाम्रो राज सरलाई सुनाउन चाहन्छु, हाम्रो कुमार विष्ट सरलाई सुनाउन चाहन्छु, सम्पूर्ण गुण एफएम परिवारलाई म सुनाउन चाहन्छु, अनि यसै गरी म यो गीत सुनाउन चाहन्छु, हाम्रो चन्द्रमा बहिनीलाई सुनाउन चाहन्छु, उहाँको साथीहरूलाई, उहाँको परिवारलाई, अनि सावित्री रोका अनि हरि रोकाजीलाई सुनाउन चाहन्छु, उहाँलाई सुनाउन चाहन्छु, यशु भक्तजीलाई सुनाउन चाहन्छु, अनि उहाँको परिवारलाई, अनि यसै गरी म सुनाउन चाहन्छु, हाम्रो अर्जुन प्रधानजीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हरिपोल बुढा छोकीजीलाई सुनाउन चाहन्छु, अनि विशेष गरी हाम्रो अमिता बहिनीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो माया बहिनीलाई, हाम्रो लक्ष्मी मगर बहिनीलाई, हाम्रो मिस्पा बहिनीलाई, हाम्रो सुन्दरी तामाङ बहिनीलाई सुनाउन चाहन्छु, शोभा बहिनीलाई सुनाउन चाहन्छु, रेखा थापा कुमारजीलाई सुनाउँछु, कुमारजीलाई सुनाउन चाहन्छु, सङ्गीता रिमालजीलाई सुनाउन चाहन्छु, पम्पा रोकाजीलाई सुनाउन चाहन्छु, पम्पा पोपालीजीलाई सुनाउन चाहन्छु, हाम्रो पुनाजीलाई सुनाउन चाहन्छु, हाम्रो सारा बहिनीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो हन्दा बहिनीलाई सुनाउन चाहन्छु, अनि हाम्रो शर्मिला बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो यसै गरी दुर्गा पस्नेतजीलाई सुनाउन चाहन्छु, विद्या सेरासेजीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो सम्पूर्ण गुण एसएममा फोन गर्नुहुने हाम्रो आशिष राईलाई सुनाउन चाहन्छु, रामकुमार राई राईलाई सुनाउन चाहन्छु, अनि रुदेन राईलाई सुनाउन चाहन्छु, शान्ति राईलाई सुनाउन चाहन्छु, अनि अजय राईलाई सुनाउन चाहन्छु, कटिना राईको परिवारलाई सुनाउन चाहन्छु, उत्तम शिवाकोटीजीलाई सुनाउन चाहन्छु, हरिपुर कुडा थोकी उहाँलाई म सुनाउन चाहन्छु, सुशील मगाजीलाई सुनाउन चाहन्छु, चित्र मगालाई सुनाउन चाहन्छु, राम्ररी कचलजीलाई सुनाउन चाहन्छु, राम्ररी सिपाईलाई सुनाउन चाहन्छु, अनि यसै गरी लालमान तामाङजीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो भीम प्रजातिलाई सुनाउन चाहन्छु, अनि यसै गरी सम्पूर्ण हाम्रो जसले भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो कुमार राईजालाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो राजु काप्रालाई सुनाउन चाहन्छु, मनोज काप्राजीलाई सुनाउन चाहन्छु, अनि विशेष गरी म साँच्चै नै सम्पूर्ण सिक्किमबाट कन्ट्याक्ट गर्नुहुने हाम्रो चेक कदाजीलाई सुनाउन चाहन्छु, हाम्रो दिल कुमार राईलाई सुनाउन चाहन्छु, सम्पूर्ण हाम्रो गुण एफएममा कन्ट्याक्ट गर्नुहुने मित्रहरूलाई अब सबैको नाम लिएर धेरै काम जान्छ, अनि म सबैको सबैलाई सम्पूर्णलाई म सुनाउन चाहन्छु, अनि यसै गरी पूर्व पश्चिम उत्तर दक्षिण भएका सम्पूर्ण साथीभाइ दाजुभाइ मित्र जनहरूलाई म सुनाउन चाहन्छु, प्रार मण्डलीको सम्पूर्ण हाम्रो सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई म सुनाउन चाहन्छु, जुजुन्दामा रहनुभएको छ, जहाँ जहाँ रहेर अहिले सुन्नेछौँ सुनिराख्नु भएको छ, सम्पूर्ण
0: हजुर, र धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो सुमनजी, धेरै समयपछि कुराकानी गर्ने अवसर मिल्यो आज तपाईँसँग, र अहिलेलाई चाहिँ हामी छुटौं।
1: एकदमै सफलता उन्नति रहेको होस् हाम्रो बहिनीहरूको जीवन, प्रशस्त मात्रामा आशिष दिएको होस् भन्न चाहन्छु।
0: हजुर हुन्छ, धन्यवाद जयमसी। हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट, उहाँको रोजामा रहेको गीत हामी तपाईँलाई सुनाउन चाहन्छौ, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: अशान्तिमा जिउनेहरू ख्रिस्टले तिमीलाई खोजिरहेछन्। निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो। हाम्रो सुमनजीको रोजाइमा रहेको थियो र यो गीतबाट तपाईँ आशिषित हुनुभएको छ भनेर हामीले एकदमै विश्वास लिएका छौं र तपाईँले पनि आफूलाई सुन्न मन लागेका मिठा मिठा भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाईँले फोन गर्नुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: पुना अलिकति सन्चो नसन्चो सबै मिसिएर दुई थरीमा छु म अहिले।
0: हो, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पुनाजी, हामी प्रार्थना सम्झिन्छौँ।
1: टाउको ठोक्यो खाटमा नानी गेस्टेरी।
0: ए हजुर हजुर,
1: देउरीपट्टि त घाउ थियो, फेरि दाहिनेपट्टि पनि म अस्ति त भुटुक्कै बनाएँ, पाइलो चाल्न सकिनँ। ठुलो त्यो एउटा चोट रगत आउन मात्रै बाँकी, मैले अठाउन नसकेको कि कोही छैन यहाँनिर, कसलाई छिच्याउने कराए पनि कोही पनि भएन, अनि मलाई त अठाउन आफैले छिट्न पनि नसकेको, कस्तो गाह्रो भएको। अब सुन्ने हो चाउकै सुन्ने हायती।
0: हुन्छ, आफ्नो ख्याल राख्नुहोस् पुनाजी, प्रार्थनामा हामी सम्झिनेछौँ तपाईँलाई। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: मैले साँच्चै नै मैले सन्ध्या नानीलाई भनेको छु है, कति म आशिषमा हुन्छु त्यो गीतबाट पनि, अनि धन्यवाद उहाँलाई राखिसकेको छु, अनि म चाहिँ हजुरलाई सुनाउँछु है।
0: धन्यवाद।
1: अनि ज्ञानु बहिनीलाई सुनाउँछु, सम्पूर्ण गुड न्युज परिवारलाई म सुनाउँछु, अनि मेरो मण्डली परिवारलाई, अनि छोरी महर्जान सुन्दै हुनुहुन्छ, उहाँलाई नि अलिक नसन्चो सन्चो भएन अहिले भन्नुभएको थियो, त्यस्तै बिमारी अहिलेको सिजन है। बहिनीलाई सम्झिन्छु, अनि सम्पूर्ण सुन्नी जातिलाई सम्झिन्छु मेरो मण्डलीबाट, अनि जो जाति फोन गरेर जानुभयो मेरो त लाग्दैन कि प्रयास बेला बेलामा कहिले त, अनि धन्यवाद सबैलाई सम्झिन्छु, अनि सुमन भाइले सम्झिनु भयो टनन्नै, म भाइलाई सम्झिन्छु, उहाँले जतिलाई सम्झिनु भयो म नि सबैलाई, त्यतिलाई सबैलाई जयमसी भन्नु, अच्छा हो नि जयमसी हो नि त आज गइहाल्यो, अनि म नि सबैलाई सम्झिन्छु सुनाउन चाहन्छु, आशिषमा हुँ म यो गीतबाट, देश विदेश सबैलाई सम्झिने सबैलाई सम्झन्छु बहिनी।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी, र अहिलेलाई छोटो हामी हजुर पुना थापाजी हुनुहुन्थ्यो, उहाँको लागि हामी अवश्य पनि प्रार्थनामा सम्झिनेछौँ र उहाँले रोज्नु भएको गीतको साथ यो समय हामी दिन चाहन्छौ।

0: निकी नेमिटोकी तपाईँको निम्ति लाग्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हजुर म्याम, जय मसी। हजुर
0: जय मसी, हाम्रो लक्ष्मीजी बोल्दै हुनुहुन्छ, लक्ष्मी मगरजी।
1: हजुर
0: आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु म्याम, हजुरलाई कस्तो आइसिन्छ?
0: हजुर एकदमै आरामै छौँ हामी पनि। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: हुन्छ म्याम, मैले भजन त रोजिसकेको छु। सर्वप्रथम त यो सुन्दर दिनमा, फेरि पनि यो नयाँ दिनमा परमेश्वरको महिमा गर्ने यो अवसर मौका, परमेश्वरको प्रेम अनुग्रहको कारण हामीले पाएका छौँ, हामी आफूले आफूलाई नै एकदमै धन्यवाद सम्झिरहेको छु, महसुस गरिरहेको छु मैले चाहिँ। अनि परमेश्वरलाई नै यो समयमा हृदयदेखि धन्यवाद दिन चाहन्छु यो समय। अनि यो बिहानमा फेरि हजुरहरूसँग जोडेर को प्रेम अनुग्रहको कारण नै हामीले हजुरहरूसँग आशिषमय कुराकानी गर्दै हामी एक अर्कालाई प्रेम गर्दै हामी एकदमै आशिषित हुँदै हर्षले रमाउँदै प्रभुको महिमा गर्न पाएका छौँ। परमेश्वरलाई धन्यवाद। अनि यो समय हजुरले पनि मलाई दिशा छ त्यसको लागि हजुरलाईदेखि नै म धन्यवाद दिन चाहन्छु। र मैले भजन रोजिसकेको छु, यो भजन चाहिँ म सर्वप्रथम हजुरलाई सुनाउन चाहन्छु। अनि सन्ध्या म्यामलाई म सुनाउन चाहन्छु, कुमार अब्राम सरलाई सुनाउन चाहन्छु, ज्ञानु म्यामलाई सुनाउन चाहन्छु, अनि म सुनिल सरलाई सुनाउन चाहन्छु, जनार्थन गिरी सरलाई सुनाउन चाहन्छु, अनि हाम्रो मैले नाम छुट्नेहरू कति धेरै आइसिन्छ होला गुन्नु जफम परिवारमा, अनि महरू सम्पूर्णलाई म हृदयदेखि सम्झना गर्दै म नछुटाइकन म सुनाउन चाहन्छु म्याम। अनि म यो भजन सुनाउन चाहन्छु मेरो मण्डली परिवार, मेरो गुरुबा गुरुआमा, अनि को सम्पूर्ण परिवार, राजु राजन भाइ सन्जु अनु जोरन जोसुवा राजेल सम्पूर्णलाई म सुनाउन चाहन्छु, अनि मेरो मण्डली ताल्सी खेलमुल पनि दुइटै मण्डली परिवारलाई म सुनाउन चाहन्छु, अनि कृष्णका विदाईको घर परिवारलाई सुनाउन चाहन्छु, ज्ञानको परिवारलाई सुनाउन चाहन्छु, उदयको परिवारलाई सुनाउन चाहन्छु, अनि शोभाको परिवारलाई पनि म सुनाउन चाहन्छु, अनि शर्मिला दिदीको परिवारलाई सुनाउन चाहन्छु, फुलमाया दिदीको परिवार, ललिता दिदीको परिवार, अनि भगवती दिदीको परिवार, म सम्पूर्ण मेरो मण्डली परिवार नछुटाइ सुनाउन चाहन्छु, अनि म पुना दिदीलाई सुनाउन चाहन्छु, अनि हाम्रो सुमन दाईलाई म हृदयदेखि धन्यवाद जयमसी भन्दै अलाई सुनाउन चाहन्छु, अर्को सम्पूर्ण परिवारलाई सुनाउन चाहन्छु, चन्द्रमाया मगर दिजुलाई पनि म सुनाउन चाहन्छु, अर्को सम्पूर्ण परिवारलाई, अनि पम्फा रोक्का दिजुलाई सुनाउन चाहन्छु, पम्फा गोपाली दिजुलाई सुनाउन चाहन्छु, सारा दिदीलाई सुनाउन चाहन्छु, कुमार राईलाई सुनाउन चाहन्छु, माया दिदीलाई सुनाउन चाहन्छु, अर्जुन प्रधान सिक्किमबाट हलाई पनि म सुनाउन चाहन्छु, हरिबोल बुढा थोकी हलाई पनि म सुनाउन चाहन्छु, दार्जिलिङबाट फोन गरिसकिन्छ हलाई सुनाउन चाहन्छु, कुमार राईलाई सुनाउन चाहन्छु, यसु भक्त धेरै भयो हराइस मैले अस्ति नै पनि हलाई सम्झेको थिएँ कहाँ आइसिन्छ सुनिराखी स्याहार छ भने फोन गरेर फेरि पनि गुड न्युज एफएममा आउनु होला भन्न चाहन्छु, उहाँलाई पनि म सुनाउन चाहन्छु, अनि दिलको अनि म उत्तम पूजाकोटी पासर बुवा उहाँलाई सुनाउन चाहन्छु, शर्मिला दिदीलाई सुनाउन चाहन्छु, अनिता महल दिदीलाई सुनाउन चाहन्छु, गोविन्द आचार्य उहाँलाई सुनाउन चाहन्छु, सावित्री खड्का दिदी, माया मगर दिदी सम्पूर्णलाई सुनाउन चाहन्छु, अनि अनि सन्ध्या बहिनीलाई म सुनाउन चाहन्छु, अनि रश्मिला बोहरा हलाई पनि म सुनाउन चाहन्छु, यो समय यो घडी गुन्द्रीमा सम्पूर्ण कार्य गायककार संगीतकार अनि रचनाकारहरू हरेक कार्यक्रमहरू लिएर आउनुहुन्छ, अरू सम्पूर्णलाई पनि छुट्टै यो समय सुनाउन चाहन्छु, गुड न्युज एफएमलाई फोन गर्नुहुने माया गर्नुहुने परमेश्वरको जनहरू सम्पूर्णलाई नै म हृदयदेखि नै धन्यवाद जयमसी भन्दै सम्पूर्णलाई सुनाउन चाहन्छु म्याम यो समय।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि लक्ष्मीजी, अहिलेलाई चाहिँ छोडौँ हामी, जयमसी।
1: जयमसी हजुरलाई।
0: हजुर हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। हाम्रो लक्ष्मी मगरजीको रोजामा रहेको थियो कार्यक्रम रिफ्रेस हुँदै हुनुहुन्छ। यस्तै अर्थपूर्ण र मिठा मिठा भजन गीत संगीतहरू त्यो पनि तपाईँको रोजामा हामी कार्यक्रम मार्फत राखिरहेको छौं र तपाईँ पनि आफूलाई एकदमै मन परेको भजन गीत संगीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ आफ्नो साथीभाइ मित्र परिवारहरूलाई भने फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44-46 र हामी गीत संगीतको साथ निरन्तर दिइरहेको छौं भने अर्को एउटा मिठो गीत फेरि पनि यो समय तपाईँको लागि हामी राख्न चाहन्छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेश तपाईँ सुन्दै हुनुहुन्छ र यस्तै अर्थपूर्ण मीठा मीठा गीत संगीतहरूको साथ निरन्तर दिइरहेको छौं। तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कुनै पनि भजन गीत संगीतहरू तपाईँ सुन्न र सुनाउन चाहिरहनु भएको छ भने कार्यक्रममा अवश्य पनि फोन गर्नुहोला र गीत संगीतहरूले हाम्रो जीवनमा साँच्चै नै हामीलाई एकदमै परमेश्वरको नजिक लिएर जाने कामहरू गरेको छ। कतिवटा अवस्था परिस्थितिहरूमा हामी विभिन्न प्रकारको सोच विचारहरूबाट भएर जाँदै गर्दाखेरि हामीलाई सान्त्वना दिने हामीलाई शान्ति दिने कामहरू पनि भजन गीतहरूले गरेको छ। परमेश्वरको उपस्थितिमा लिएर जाने परमेश्वरको नजिक लिएर जाने कामहरू पनि भजन गीतहरूले गर्ने गर्दछ। भजन गीत संगीतहरू महत्वपूर्ण छन्। परमेश्वरको निम्ति तयार पारिएका भजन गीत संगीतहरूले अवश्य पनि परमेश्वरको महिमा गर्दछ र सँगसँगै तपाईँ हामीलाई पनि उहाँको उपस्थितिमा डोर्याउने कामहरू गर्दछ। हामी आशिषित महसुस गरिरहेको छौं भने कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसीह।
0: जय मसीह। हाम्रो अमिताजी बोल्दै हुनुहुन्छ। कस्तो हुनुहुन्छ हजुर तपाईँ?
1: एकदम ठिक छ हजुर।
0: र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: जिन्दगीको सहयात्री।
0: हजुर, यो भजन गीत तपाईँ को कसलाई सुनाउन चाहनुहुन्छ?
1: विशेष गरी हजुरलाई
0: धन्यवाद,
1: अनि मेरो श्रीमानलाई अहिले माथि बसेर सुनिराख्नु भएको छ। मेरो श्रीमानलाई सुनाउन चाहन्छु, अनि मेरो एकजना साथी हुनुहुन्छ उहाँलाई एकदम पेय पदार्थ पिएर बुढीलाई कुट्ने विश्वासी नै हो, तर पनि श्रीमतीलाई कुट्ने बानी छ। विशेष गरी यो गीत चाहिँ उहाँको आज कानमा परेको होस् भनेर म भन्न चाहन्छु। अनि मलाई चिन्नुहुने सम्पूर्ण साथी भाइ दिदी बहिनीहरूलाई अनि गुड न्युज टिम सर मिसहरू सबैजनालाई सुनाउन चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद। ए टु
1: जेड, ए टु जेड सबैजनालाई नाम लिन राख्नु।
0: हुन्छ हुन्छ अमिताजी, धेरै धेरै धन्यवाद। राईलाई छुटाउँ। जय मसी।
1: हुन्छ, धन्यवाद। जय मसी।
0: हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीत हामी यो समय तपाईँको लागि पनि राख्न चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो हाम्रो अमिता महर्जनजीको रोजाईमा पनि कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो
0: हजुर जयमसी
1: दिदी.
0: हाम्रो तपाईँको नाम एकचोटि बताइदिनुहोस् न.
1: थानकोटबाट.
0: हजुर थानकोटबाट. तपाईँको नाम?
1: हजुर दीपक कुमार.
0: दीपकजी दीपकजी कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छ दिदी तपाईँलाई नै.
0: हजुर हामी पनि एकदमै आरामै छौँ. र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मलाई उनको कोराको चोटले भन्ने.
0: हजुर को कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: विशेष गरी तपाईँलाई
0: धन्यवाद.
1: अनि हाम्रो फोन उठाउने दिदीलाई. अनि पहिला जो जतै आउनुभयो र हाम्रो सबैजना विश्वासीहरू जो जतिले फोन गर्नुहुन्छ होइन सबैजनालाई सुनाउन चाहन्छु.
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद. अहिलेलाई छुटौँ हामी.
1: जयमसी.
0: हजुर दीपक कुमार लामिछानेजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीत हामी राख्न चाहन्छौ.

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र आज भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी नमस्ते।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टू को एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
6: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
3: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्त राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टक शोमा आदरणीय श्रोता कार्यक्रम टक शो लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं।

खाना खाएर बसिराख्नु भएको छ, कोही काम गरिराख्नु भएको छ, कोही यात्रा गरिराख्नु भएको छ, कोही संगति गरिराख्नु भएको होला, जे होस् कार्यक्रम सुनिराख्नु भएको छ, यसको लागि म तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आज भने कार्यक्रममा केही अर्थपूर्ण कुराकानी त म तपाईँको निम्ति राख्ने नै छु र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा तपाईँको निम्ति म राख्न चाहन्छु र हामी एकदम एउटा महत्वपूर्ण कुरा छ नि, हामी कमजोर बन्नुको कारण, हामी गरीब बन्नुको कारण के होला? होइन, एउटा रिजन तपाईँ र मैले कतिचोटि यो कुरा सोचिरहेका छौँ त, किन होला है म चाहिँ यस्तो भएको अथवा म किन गरिब भएको होला भन्ने कुरा तपाईँ र ममा कहिले कहीँ आउँछ कि आउँदैन? होइन, अब कतिलाई त खाना लाउन पुगेको छ, त्यति नै कतिजना सन्तुष्टि हुनुहुन्छ, यो एकदम राम्रो कुरो हो।

सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो भनेर परमेश्वरको वचनले पनि भन्छ क्या। केही व्यक्तिले भन्छन् मरिलानु के छ र, होइन त्यो भएर जे भए पनि हामी किन गरिब बन्छौँ त, कसलाई गरिब बन्न मन लाग्छ र कसैलाई गरिब बन्न मन लाग्दैन, तर के महत्वपूर्ण कुरा किन भन्दाखेरि सबैभन्दा महत्वपूर्ण कुरा हामी परिश्रम गर्नबाट भाग्छौँ, मेहनत गर्दैनौँ, होइन। जस्तो स्टुडेन्टकै सन्दर्भमा भन्ने हो भने पनि कतिजना फेल हुन्छन् क्या, किन भन्दाखेरि ऊ मेहनत गरेको नकारण, मेहनत नगरेको कारण नै ऊ के हुने हो, फेल हुने। त्यस्तै कतिचोटि तपाईँ र म पनि गरिब हुनुको कारण त्यही हो, हामी के गर्दैनौँ, परिश्रम गर्दैनौ, मेहनत गर्दैनौ। अनि अर्को महत्वपूर्ण कुरा, आजको काम भोलि भनी छाड्ने मानिस पनि गरिबको एक्जाम्पल हो, किनभने आजको काम आजै गर्ने नि भोलि किन राखिराख्ने, ढिलै भए पनि गर्ने, आजको काम आजै गर्ने भोलि नगर्ने, यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा, कमाई भन्दा बढी खर्च, होइन, कमाई भन्दा बढी खर्च, मान्छे कमाई भन्दा बढी खर्च गरिरहेको हुन्छ, उसको तलब चाहिँ छ 25,000, तर उसले यति धेरै खर्च गरिसकेको हुन्छ कि त्यो तलब आइसक्दा त्यो पैसा सकिसक्छ, होइन। अनि अर्को महत्वपूर्ण कुरा भनेको मोबाइलमा घन्टौँसम्म समय बिताएर समय बर्बाद गर्नु भने के हो, मोबाइललाई समय दिनु र केही गर्ने समयमा सुतिराख्नु र अरूले गरेको उन्नति प्रगतिमा डाहा गर्नु, पैसाको सम्मान नगर्नु, बिहान अबेरसम्म सुतिरहनु, हरेक कुरा सित्तैमा चाहनु, गुनासो मात्र गर्नु, मेहनत नगर्नु, यो चाहिँ गरिबी हुनुको रिजनहरू। हामीलाई धनी त बन्न मन लाग्छ तर हामी के गर्दैनौ, परिश्रम गर्दैनौ। के महत्वपूर्ण कुराहरू म राख्ने नै छु कार्यक्रममा, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र पहिलो नम्बरमा मैले भनेको थिएँ, हामी परिश्रम गर्नुबाट भाग्नु हुँदैन, मेहनत गर्नुपर्छ, किनकि परिश्रमी हातलाई नै परमेश्वरले आशिष दिने प्रतिज्ञा पनि गर्नुभएको छ। परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, हितोपदेश 10:4-5 अल्छे हातहरूले मानिसलाई कंगाल तुल्याउँछ, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। ग्रीष्म ऋतुमा अन्न जो गर्ने छोरा बुद्धिमान हो, तर जो फसलको बेला सुत्छ त्यो बेजेत ल्याउने छोरा हो। त्यो भएर तपाईँ र म परिश्रमी हुनु चाहिँ एकदमै आवश्यक छ। हामीलाई एक्जाम्पल त बाइबलले नै दिँदछ, कमिलाबाट सिक भनेर भन्छ, होइन? त्यो भएर तपाईँ र मैले यो कुराबाट थाहा गर्नुपर्छ कि हामी परिश्रमी भयौँ भने चाहिँ हामी गरिबी पनि हुँदैन हाम्रो जीवनमा। परिश्रम गर्ने मान्छेले त के गर्छ, धेरै कुरा आमदानी गर्छ नि त, पैसाका कुरा भयो, खानेकुरा भयो, होइन? जस्तो एउटा किसानकै कुरा गरौँ न, एउटा किसानले परिश्रम गर्छ, रोप्छ, होइन? अर्को किसान केही गर्दैन, रक्सी खान्छ, खेत बाँझो राख्छ। भनेपछि जब कुनै पनि फल फल्ने बेला आउँछ नि, परिश्रम गर्ने किसानको खेतमा सबै कुरा फल्छ, तर खेत बाँझै राख्ने किसानले के गर्छ, केही पनि पाउँदैन, होइन? ऊ हेरिराख्नुपर्छ, तर पल्लो घरको किसानले चाहिँ के गर्छ, हरियालीले उसको घर होइन छाएको हुन्छ, र ऊ खुसी साथ आफूले मेहनत गरेको कुरा कुटु टिपेर खान्छ। त्यो भएर तपाईँ र म परिश्रमी हुनु एकदमै महत्त्वपूर्ण छ। तपाईँ र म परिश्रमी व्यक्ति बन्नु पनि आजको आवश्यक पनि हो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। र पहिलो कुरा नै मैले भने तपाईँ र मेरो निम्ति मेहनत गर्नुपर्छ र परिश्रम गर्नुबाट भाग्नु हुँदैन। कतिजना चाहिँ काम भन्ने बित्तिकै भाग्ने बहाना गर्छन् क्या, कति त्यो तपाईँ र मलाई थाहा छ। काम भनेपछि ज्वरो आउँछ होइन, त्यस्तो मानिसले कहिले पनि उन्नति प्रगति गर्न सक्दैन। जो मानिस कामदेखि परिश्रमबाट भाग्छ उसले उन्नति प्रगति कहिले पनि गर्दैन। र अर्को महत्वपूर्ण कुरा अघि पनि मैले भन्दै थिएँ, आजको कामलाई भोलि भन्नु हुँदैन। तपाईँलाई थाहा छ एउटा घटना, एउटा किसानले धान काट्यो अनि धान काटेपछि काटिसकेपछि त्यो त अब राखिन्छ नि त सुकाएर, अनि उहाँको श्रीमतीले भन्नुभयो अरे आज यसलाई बिटा बाँधेर राखौँ, बर्खाको बेला हुन पानी पनि परिरहेको छ अहिले, होइन भोलि के थाहा। अनि आज छोडिदियो छोडिदियो केही हुँदैन, पानी सानी पर्दैन भनेर उहाँले चाहिँ श्रीमती भनेको कुरा मान्नु भएन क्या। तर थाहा छ यति ठुलो 12 बजी राति यति ठुलो मुसलधारे पानी आयो, त्यो सबै त्यो धान काटेको बालाहरू होइन धान काटेको ती सबै कुरालाई चाहिँ पानीले डुबायो होइन, कति त बगाएर पनि लग्यो। अनि भन्नु खोजेको कुरा के हो भने श्रीमतीले त भन्नुभएको थियो नि त बुढा आजै उठाऊ है, तर श्रीमानले नमानेको कारण भोलि गरौँ न भोलि। हेर्नुहोस् त भोलिले गर्दाखेरि के भयो, त्यो परिवारमा 1 वर्षसम्म अनिकाल होइन, ऋण ल्याउनु पर्यो, के गर्नु पर्यो भनेको कुराहरू भएन। हेर्नुहोस् त भोलि भन्ने बित्तिकै धेरै क्षति हुन सक्छ, त्यही भएर तपाईँ र मैले आजको काम आजै हो भोलि कहिले पनि भन्नु हुँदैन। र यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा लाग्छ मलाई होइन। हामी त धनी बन्न चाहन्छौँ नि, सबैजना धनी बन्न चाहन्छौँ, तर तपाईँ र मेरो स्वभाव चाहिँ धनी बन्ने छ कि गरिब बन्ने छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा फेरि पनि तपाईँको निम्ति राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही अर्थपूर्ण कुराकानी नै मैले तपाईँको निम्ति कार्यक्रममा राखिरहेको छु र महत्वपूर्ण कुरा अर्को पनि छ, जस्तो आजको काम भोलि भन्नु हुँदैन, किनभने यदि हामी परिश्रमी छौँ भने आजको काम आजै गर्छौँ, भोलि गऱ्यौँ भने चाहिँ काममाथि काम थपिन्छ होइन, एक प्रकारको त्यो चाहिँ अल्छेपनको लक्षण पनि हो भनेर भनिन्छ। र अर्को महत्वपूर्ण कुरा, हामीले कमाई भन्दा नि बढी खर्च पनि गर्नु हुँदैन। जहिले एउटा भनाइ छ नि, घाँटी हेरेर हार निर्णय भन्ने कुरा पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। त्यो भएर तपाईँ र मैले जहिले पनि कमाई हुन्छ 10,000, हामी खर्च गर्छौँ 20,000 भनेपछि यही कारणले पनि हामी गरिब बन्नुको कारण चाहिँ यो पनि कहिले पनि बचत हुँदैन हाम्रो, होइन, बचत त गर्नु पर्यो नि धनी हुनको लागि त, होइन, परिश्रम गर्नु पर्यो, बचत गर्नु पर्यो, चाहिने भन्दा बढी खर्च गर्नु भएन। कतिचोटि तपाईँ र म यसरी खर्च गरिरहेका हुन्छ, हामीसँग अलरेडी त्यो कुरा छ क्या, तपाईँको घरमा जुनै पनि कुरा छ, एउटा ब्यागको कुरा गरौँ न, तपाईँसँग 2-3 ब्याग अलरेडी छ, अनि बाटोमा जानुभयो कस्तो राम्रो ब्याग देख्नुभयो क्या, तपाईँले किनिहाल्नुभयो त्यो 1,000-2,000 जति भयो भने, त्यो के हो, अलरेडी घरमा ब्याग छ र पनि हामीले त्यो किन्यौँ क्या, चाहिने भन्दा बढी के भयो, खर्च भयो, कमाई भन्दा बढी के भयो, खर्च भयो, देखेपछि किनिहाल्नुपर्ने स्वभाव, होइन, त्यो कहिल्यै पनि गर्नु हुँदैन, यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। र तपाईँ र म जहिले पनि एउटा फ्युचरलाई सोचेर बचत गर्ने बानी बसाल्यो भने पनि यसले चाहिँ तपाईँ र मलाई एकदमै सही एउटा गन्तव्यसम्म पनि लान्छ। नत्र तपाईँलाई थाहा छ नि, कहिलेकाहीँ मानिसहरू बिरामी हुन्छन्, यसरी बिरामी हुन्छन्, हामीले उनीहरूलाई तुरुन्तै पैसा चाहिन्छ नि त। जस्तो कोही मान्छे अचानक बिरामी भयो भने त कहिलेकाहीँ अब कसैले जो गरेर राखेको छ भने आपतकालीन कोर्स भनेर कतिले राखेको हुन्छन्, होइन, त्यो छ भने त ठिकै छ, छैन भने चाहिँ तपाईँ र मैले त्यो राख्नु पर्दछ। त्यसले चाहिँ तपाईँ र मलाई के गर्छ, परेको बेलामा यसले हामीलाई उन्नति प्रगतितिर लान्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि तपाईँको निम्ति

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा नै हाम्रो निम्ति मैले राखिरहेको छु र मैले भन्दै थिएँ समय छँदै हामी परिश्रमी हुनुपर्छ क्या जस्तो एउटा समय हुन्छ नि त हामीलाई जस्तो हामी जवान हुन्छौँ त्यसपछि अलिकति होइन न बुढो न जवान बीचको हुन्छौँ त्यसपछि बुढो हुन्छौँ अनि यो जवान अवस्थामा चाहिँ आफूले के हो पढ्ने अध्ययन गर्ने समय हो त्यसपछि जब गर्ने समय हो होइन आर्जन गर्ने समय त्यसपछि चाहिँ बुढेसकालमा त्यसलाई मजाले होइन आफूले कमाएका कुराहरू खाँदै बस्ने समय हो तर हामी के गर्छौँ जवान अवस्थामा पनि पढ्दैनौँ अनि कमाउनु पर्ने समयमा पनि हामी कमाउँदैनौँ अनि के हुन्छ हामीले बुढेसकालमा लास्टै दुःख पाउँछौँ भन्नु खोजेको कुरा के हो भने हामीलाई औषधि किन्ने पैसा पनि कतिचोटि गाह्रो हुन्छ होइन त्यो भएर त्यो किन हुन्छ भन्दा हामीले समयमै क्या बचत पनि गरेनौँ परिश्रम पनि गरेनौँ त्यसको प्रतिफल त त्यही हो तपाईँ र मैले दुःख पाउनुपर्ने हुन्छ त्यो भएर बचत गर्ने पनि बानी हामीले गर्नुपर्ने रहेछ होइन जुन उमेर पढ्ने हो नि त्यो उमेरमा पढ्नुपर्छ हामी अनि जुन उमेरमा काम गर्ने समय काम गर्नु मानिलिउँ 20 वर्ष तपाईँ के गर्ने पढ्ने आफ्नो पढाएर अब्बल बनाउने त्यसपछि 20 वर्ष के गर्ने काम गर्ने होइन त्यसपछि के गर्ने रेस्ट गर्ने अनि आफ्नो बिजनेस गर्दा पनि भयो होइन एकदमै क्या त्यसरी हामी अगाडि बढ्यौँ भने चाहिँ हामी धेरै काम गर्न सक्छौँ नत्र भने हामी फुर्सदमा पछताउनु बाहेक केही पनि हुँदैन अरूको उन्नति प्रगति देख्यो बस्छौँ अरूको उन्नति प्रगति देख्यो बस्छौँ प्लेनमा चढेको हेरो बस्छौँ होइन अरूको उन्नति प्रगतिको फोटो हेरेर हालेको हुन्छ त्यो हेरो बस्छ मात्रै हुन्छ त्यो भएर अहिलेको समय तपाईँको कुन समय 20 वर्षसम्मको हुनुहुन्छ भने पढ्नुहोस् एकदमै पढाइलाई फोकस गर्नुहोस् 20 वर्षदेखिको त अब तपाईँ के गर्ने अब पढ्ने हो कि जागिर गर्ने हो आफू पनि अब्बल हुनुहुन्छ होइन एउटा काम गर्दै पढ्न पनि सक्नुहुन्छ र 20 देखि 40 वर्षसम्मको उमेरसम्म चाहिँ तपाईँले के गर्ने हो मजाले कमाउने हो जमाउने हो कमाउने हो जमाउने हो भन्छ नि त होइन त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर जुन मलाई सुनेर साथ दिइराख्नु भएको छ, मैले पनि केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति बताइरहेको छु। र अर्को महत्वपूर्ण कुरा भनेको हामी यति धेरै मोबाइल हेर्छौँ नि अहिले, त्यो समय चाहिँ बर्बाद गरेको जस्तो चाहिने भन्दा बढी, जस्तो हामी कुनै पनि कुरा खोजिरहेका छौँ भने ठिक छ होइन, मोबाइल पनि आजको आवश्यकता हो, नभए हुँदैन, तर चाहिने भन्दा बढी मान्छे तपाईँ र मैले देखेका छौँ क्या। तपाईँ कहीँ बाहिर निस्किनु, घरको कोही सदस्य मोबाइल हेरेर बसिरहेको छ भने तपाईँ दुई तिन घन्टापछि फेरि आउनुहोस्, त्यही मोबाइल हेरेर त्यही पोजिसनमै मान्छे बसिरहेको छ भने त्यो के भयो? समय बर्बाद भयो। के कुरा हो एक घन्टा हारे? ल, एक घन्टा उसले कुनै पनि कुरा खोजेको कुरा पायो भयो कसैसँग कुरा, तर कति मान्छे यति धेरै कुरा गर्छन्, यति धेरै मोबाइलमा जुनिन्छन्, अनि त्यो चाहिँ के हो? समय बर्बाद हो। त्यो समय नि जुन मोबाइलले तपाईँको समय लिन्छ त्यो फेरि फर्केर आउँदैन क्या। त्यो भएर समय एकदमै बहुमूल्य छ, त्यसैले मोबाइलमा बढीभन्दा बढी समय नदिनुहोस्। किनभने मोबाइलै नहेर्नु त भनेको छैन मैले, तर हेर्नुहोस्, तर समयलाई पनि ख्याल गर्नुहोस्। तपाईँले समय कतै त बर्बाद गरिराख्नु भएको छैन, कुनै पनि महत्वपूर्ण काम छोडेर मोबाइलमै झुन्डिराख्नु भएको छैन, कुनै पनि महत्वपूर्ण होमवर्कहरू छोडेर मोबाइलमा त झुन्डिनु भएको छैन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अघि पनि भन्दै थिएँ मैले, 20 वर्ष 25 वर्ष उमेर भनेको नि एकदमै पढ्ने समय हो। मजाले पढ्यो भने अहिलेको बच्चाहरूले त तपाईँको 18 वर्षमै अथवा 17 वर्षमै 16 वर्षमै उनीहरूले एसी सकिसकेका हुन्छन् क्या, अनि 20 वर्षको उमेरमा त उनीहरूले प्लस टू सकिसकेका हुन्छन् त, अनि 25 वर्षको उमेरमा त उनीहरूले पढाइ नै सिद्धाइसकेका हुन्छन् त होइन, कतिले त अब ब्याचलर सकिसकेका हुन्छन् होइन। त्यो भएर त्यतिसम्म मेहनत गऱ्यौँ भने हामीले त्यसपछि हामी जागिर गर्न सक्छौँ। तपाईँ अब लगभग अब 50 वर्षसम्म काम गर्न सक्नुभयो, 40 वर्ष 45 वर्षसम्म काम गर्न सक्नुभयो, मजाले पैसा कमाउन सक्नुहुन्छ, बचत गर्नुहुन्छ, अनि हामी कहिले पनि परेको बेलामा हताश हुनु पर्दैन, निराश हुनु पर्दैन है। परेको बेला मसँग यति पनि पैसा भएन भन्नु पर्दैन, किन भन्दा तपाईँ र म परिश्रमी चाहिँ हुनैपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। लगभग अब समयले पनि मलाई बिदा दिइसकेको छ, केही महत्वपूर्ण कुरा राखे हाम्रो जीवनमा नब्बै नहुने कुरा। हामी प्रत्येकको इच्छा हुन्छ क्या, हामी सम्पन्न बनौ, धनी बनौ, गाडी होस्, घर होस्, बाइक होस्, ब्याङ्कमा केही ब्यालेन्स होस्, त्यो सबैको इच्छा हुन्छ। तर कसको हुन्छ इच्छा पूरा भन्दाखेरि जो परिश्रम गर्छ त्यसैको इच्छा पूरा हुन्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार स्वयंसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: सूचना. के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ. विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान. तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ. विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ. नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ. आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल. थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org. आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं. शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ.
6: खै जन्म दर्ता दिनुहोस् त.
7: जन्म दर्ता गरेको छैन नि म्याडम.
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
7: हो र, मलाई त थाहा नै थिएन म्याडम.
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
9: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
10: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि.
9: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि.
10: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
9: यदि यसो हो भने हामीलाई सम्झनुहोस्. बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
10: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
9: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
10: पार्किङ र ग्रीन गार्डन भएको,
9: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
10: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
9: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नक्कुडोल भैसीपाटी ललितपुर।
10: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849424189, 9849424189।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा र कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी ल्याइरहेको छौं। मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट हामी उत्साह राख्ने गर्दछौं र आज पनि कार्यक्रममा अवधिभर तपाईँलाई सुन्ने साथी नै गइरहेको छौं। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न गइरहेको छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौ र लागिरहनुहोस् भन्ने शीर्षकमा केही कुराहरू म राख्न गइरहेको छु। आमोसको पुस्तक पाँच अध्यायको पाँचौंसम्म हामीले के पाउँदछौ यसलाई छुटकरीमा हेर्दाखेरि चाहिँ, बेथेललाई नखोज, गिलगालमा नजाऊ, बेर्सेबामा यात्रा नगर, परमप्रभुको खोजी गर र बाँच भनेर चाहिँ हामीले त्यहाँ पाउँदछौं। बेथेल चाहिँ अब याकुबले आफ्नो जीवन परिवर्तनकारी सपना चाहिँ देखेको र उनले परमेश्वरसँग प्रतिज्ञा गरेको स्थान थियो। गिलगाल त्यो ठाउँ थियो जहाँ परमेश्वरले आश्चर्यजनक रूपमा यर्दन नदीलाई दुई भागमा विभाजन गरिदिनुभयो र इजरायलीहरू चाहिँ पहिलो पटक प्रतिज्ञाको भूमिमा प्रवेश गरे। बेर्सेबा त्यो ठाउँ हो जहाँ इसाहाकले एउटा इनार खने र एउटा वेदी बनाए। यी तीनवटै ठाउँहरूमा विशेष महत्वका थिए र तिनीहरू चाहिँ इजरायलको आत्मिक यात्राको पवित्र चिन्हहरू थिए। त्यसो भए परमेश्वरले उहाँलाई ती ठाउँमा नखोज्नु भनी उनीहरूलाई किन भन्नुभयो? जवाफ सरल छ, तपाईँले परमेश्वरलाई विगतमा पाउन सक्नुहुन्न। उहाँको नाम म थिए होइन, यो त म हुँ हो। भजनकारले भनेका छन्, परमेश्वर हाम्रो शरण स्थान र बल हुनुहुन्छ, संकष्टको समयमा सदैव हाजिर सहायता। जब हामी परमेश्वरले पहिले के गर्नुभयो भन्ने कुरामा बढी नै केन्द्रित हुन्छौं, तब परमेश्वरले हाम्रो लागि अब के गर्न चाहनुहुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्दैनौं। उहाँ यहाँ अहिले काम गर्दै हुनुहुन्छ, उहाँ सधैँ केही काम अथवा केही नयाँ गर्दै हुनुहुन्छ। त्यसकारण निश्चय नै वेदीहरू बनाउनुहोस् र विगतका पवित्र क्षणहरूमा चिन्ह लगाउनुहोस्। तर यस्तो वेदीहरूको उद्देश्य विगतमा परमेश्वरको विश्वास योग्यता सम्झना गराउनु हो, ताकि हामी भविष्यको निम्ति उहाँमा चाहिँ विश्वास गर्न सकौं। जब हामी कल्पनामा जिउन छोड्छौं र सम्झनामा जिउन शुरू गर्छौं, तब हामी मर्न थाल्छौं। पूर्ण रूपमा जीवित हुनु भनेको पूर्ण रूपमा वर्तमानमा हुनु हो। यसले विगतलाई विगतमै छोड्ने आज्ञा गर्छ। त्यसकारण पावलले यस्तो लेखे, पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर चाहिँ जोरसँग लम्कन्दै ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति म जोरसँग अघि बढ्दछु। त्यसकारण तपाईँको निम्ति उत्साह यही नै छ, तपाईँ पनि निरन्तर अगाडि लागि रहनुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र दृढ़ विश्वास र विश्वसनीयता भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छ। न्यायकर्ता साथको सत्रपदले भन्दछ, मलाई हेर मेरो पछि लाग, म जस्तो गर्छु तिमीहरू पनि त्यसै गर। मिदानीहरूमाथि विजयको महान रातमा आफ्नो 300 मानिसहरूको सेनालाई चाहिँ गिदोनले भने, मलाई हेर मेरो पछि लाग, म जसो गर्छु तिमीहरू पनि त्यसै गर। यदि तपाईँलाई चिन्ने मानिसहरूलाई तपाईँले त्यसो भन्नुभयो भने के हुन्थ्यो होला? कि तपाईँले त्यो कथनलाई मेरो व्यवसायमा मलाई पछ्याउनुहोस् तर मेरो पारिवारिक जीवनमा चाहिँ होइन भनेर स्पष्ट पार्नु पर्ने हुन्थ्यो होला, अथवा मेरो व्यवसायिक सल्लाह पालन गर्नुहोस् तर मेरो व्यक्तिगत जीवन शैली चाहिँ होइन। आदर कमाउन र पछ्याउनको निम्ति को योग्य, पछ्याउनको निम्तिको योग्य हुन तपाईसँग दुईवटा गुणहरू चाहिन्छन् जो वास्तवमै महत्वपूर्ण छन्। पहिलो दृढ़ विश्वास। दृढ़ विश्वास यस्तो ठोस विश्वास हो जसद्वारा तपाईँ जिउनुहुन्छ र जसको बारेमा सम्झौता गर्नुहुन्न। व्यवहारिक बन्न खोज्ने व्यक्तिले आफ्नो विश्वास र कार्यहरूलाई चाहिँ मुख्य कुरा वा असर नपार्ने वा मनपर्दो र ग्रहणयोग्य भन्ने जस्तो कुराको आधारमा चाहिँ समायोजन गर्दछ। तर दृढ़ विश्वास भएको व्यक्तिले त्यसो गर्दैन। एक दिन बिहानै स्कटल्याण्डका धार्मिक शंकावादी दार्शनिक डेभिड ह्युम सुसमाचार प्रचारक जर्ज व्हाइटफिल्डको प्रचार सुन्नको लागि चाहिँ हतार गर्दै गएको मानिसहरूले देखे। अनि कसरी उनलाई ती महान प्रचारकको प्रचार विश्वास गर्छन् भन्ने प्रश्न गर्दा ह्युमले जवाफ दिए, अवश्य गर्दिन तर उनले गर्छन् र म त्यस्तो मानिसको कुरा सुन्न चाहन्छु जसले आफूले भनेको कुरा साँच्चै विश्वास गर्छ। लेखक ल्यारी फिलिप्स नामक लेखकले यसो भनेका छन्, इस्पात र टिनको बीचमा स्पष्ट भिन्नता छ, खास गरी जब हिर्काइन्छ। र वास्तविक भित्रै देखेको दृढ़ विश्वासहरू चाहिँ इस्पात जस्ता वचनको रूपमा आउँछन्। तिनीहरूको बोलीमा एक निश्चयता हुन्छ। हामीले यो कुरा याद राख्न आवश्यक छ कि हामीले यस्तो दृढ़ विश्वास अभिनय गरेर निर्माण गर्न सक्दैनौ। मानिसहरूले सधैँ इस्पात जस्ता वचन र टिन जस्ता शब्दहरू बीचको भिन्नता पहिचान गर्नेछन्। टिनलाई जतिसुकै कड़ा हिर्काए तापनि मानिसहरूले तपाईँको मूल्य मान्यताहरू र बौद्धिक अवधारणाहरू बीचको भिन्नता जान्दछन्। यदि तपाईसँग आफूले भनिरहेका कुराप्रति गहिरो दृढ़ विश्वास छैन भने तिनीहरूले किन ती कुरामा विश्वास गर्ने भन्ने कुराहरू अवश्य पनि सृजना हुन सक्दछन्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र दृढ विश्वास र विश्वसनीयता भन्ने शीर्षकमा नै छु म। हित प्रदेश 11:3 पदले भन्दछ, इमानदारी नै सोझाहरूको पथ प्रदर्शक हो तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। अरू मानिसहरूसँग व्यवहार गर्न तपाईँले देखाउनुपर्ने दोस्रो गुण भनेको चाहिँ विश्वसनीयता हो। जब मानिसहरूले तपाईँलाई विश्वास गर्छन् तब तिनीहरूले तपाईँको कुरा सुन्नेछन्। सम्बन्धको प्रारम्भिक चरणमा उनीहरूले तपाईँलाई संघाको लाभ दिन्छन् जबसम्म तपाईँले आफ्नो विश्वासयोग्यता कायम राख्नुहुन्छ। तर तिनीहरूको विश्वास कायम राख्न तपाईँले विश्वसनीयता, भरपर्दोपना, सत्यता, इमानदारी प्रदर्शन गर्नुपर्छ। भनाइ नै छ कि मध्यस्तरको शिक्षकले बताउँछ, असल शिक्षकले व्याख्या गर्छ, तर महान शिक्षकले चाहिँ प्रदर्शन गर्छ। अन्तत हामी प्रत्येक हाम्रो सन्देश बन्ने प्रयत्न गर्नुपर्छ। सम्बन्धको पहिलो 6 महिनामा हामीले कुनै व्यक्तिको बारेमा मूल्याङ्कन गर्नको लागि उसको संचार क्षमतामा ध्यान केन्द्रित गर्दछौ। उदाहरणको लागि जब हाम्रो नयाँ हाकिमले राम्ररी बोल्दछ र प्रभावकारी दर्शन बाँड्छ भने हामी उसमा विश्वास गर्छौं। जब हामी नयाँ छिमेकी वा सहकर्मीसँग राम्ररी सम्बन्ध स्थापित गर्छौं, हामीलाई नयाँ मित्र पाएको जस्तो लाग्न सक्छ। जब हामी आफूले विवाह गर्ने व्यक्तिलाई भेट्छौं, हामीले सबै थोक सधैँ सुन्दर हुनेछ भन्ने सोच्छौं। अनि अधिकांश मानिसहरूको लागि विवाहको शुरूको केही समय त सुन्दर नै हुन्छन्, तर त्यो समयपछि वास्तविक वैवाहिक जीवन शुरू हुन्छ। कहिलेकाहीँ त्यो सुन्दर हुन्छ र कहिलेकाहीँ हुँदैन। यसमा कुन कुराले फरक पार्छ त? विश्वसनीयताले। यसले हाम्रो सम्बन्धहरूमा यसरी काम गर्दछ। पहिलो 6 महिनाको अवधिमा संचारले विश्वसनीयतालाई ओझेलमा पार्छ। 6 महिनापछि विश्वसनीयताले संचारलाई ओझेलमा पार्छ। यदि कुनै व्यक्ति विश्वसनीय छ भने समय जति लामो हुन्छ विश्वासयोग्यता त्यति नै असल हुँदै जान्छ। तर विश्वासयोग्यता नभएको कसैको लागि जति लामो समय हुन्छ त्यति नै खराब हुँदै जान्छ। विश्वासयोग्यता रूपियाँ पैसा जस्तै हो। यो छ भने तपाईँ पत्यार गर्न सकिने हुनुहुन्छ, यो बिना तपाईँ टाँट पल्टिन सक्नुहुन्छ। सत्यता यही हो, समय बित्दै जाँदा तपाईँले जसरी जीवन जिउनुहुन्छ त्यो तपाईँले प्रयोग गर्नुपर्ने अथवा प्रयोग गर्नुहुने शब्दहरूभन्दा बढ़ी महत्वपूर्ण हुन्छ।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत चाहिँ हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं र हामी तपाईँले फेरि शुरूआत गर्न सक्नुहुन्छ भन्ने विषयमा केही उत्साहका कुरा राख्न चाहन्छौ। यसलाई 43:18 पदले भन्दछ, उहिलेका कुराहरूलाई चाहिँ विचार नगर। र हामी सबै असफल हुन्छौ भन्ने कुरा सत्य भए तापनि यहाँ सम्झना गर्नको लायकको केही कुराहरू पनि छ। तपाईँ सफलतापूर्वक असफल हुन सक्नुहुन्छ। कसरी? तपाईँको असफलताबाट सिकेर अनि त्यसको माध्यमद्वारा बलियो र बुद्धिमान बन्दै गएर तपाईँले आफ्नो भविष्यलाई आफ्नो विगत कहाँ मात्र समर्पित गर्नुको अर्थ चाहिँ तपाईँ पछितो र निराशामा चाहिँ डुब्नु। तर यदि तपाईँले अघि बढ़ने तरिकाले चाहिँ असफल बन्ने अभ्यास गर्नुहुन्छ भने तपाईँले भविष्यमा सफलता अनुभव गर्न सक्नुहुनेछ। त्यसैले आफ्नो असफलताहरू चाहिँ स्वीकार गर्नुहोस्। आफूलाई चाहिँ यीशुको रगतले शुद्ध पारिएको व्यक्तिको रूपमा हेर्नुहोस्। आफैप्रति आफ्नो असन्तुष्टि त्याग्नुहोस् अनि उठ्नुहोस् र फेरि प्रयास गर्नुहोस्। एलियाको जीवनमा एकपटक उनी यति निराश भए कि उनले यस्तो प्रार्थना गरे, हे परमप्रभु मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसके। पछि जब उनी परमेश्वरको अनुग्रहद्वारा बलियो भए, उनी आफ्नो निराशाबाट माथि उठेर जीवनमा नयाँ लक्ष्य पाएको नयाँ मानिसको रूपमा देखा परे। उनले ख्रिष्टलाई खुल्ला रूपमा इन्कार गरेपछि पनि पत्रुसले क्षमा पाए। उनको कमजोरीको बावजूद उनलाई पुनर्स्थापित गरियो र उनी यति प्रेरित बने कि जसले आफ्नो संगी प्रेरितहरूलाई चाहिँ स्थिर गराए र नयाँ करारको मण्डली निर्माण गरे। यो चाहिँ अब तपाईँ कति नराम्ररी वा कतिपटक असफल हुनुभएको छ भन्ने कुरासँग सम्बन्धित छैन। यो त तपाईँले उहाँको अनुग्रह स्वीकार गर्दा, फेरि उड्दा र अझै राम्रो गर्न, तपाईँलाई सशक्त बनाउन उहाँलाई अनुमति दिँदा परमेश्वरले तपाईँलाई के बनाउन सक्नुहुन्छ भन्ने कुरासँग चाहिँ सम्बन्धित छ। हामी कमजोर हुँदै परमेश्वरले हामीलाई लिनुहुन्छ अनि उहाँलाई नै महिमा ल्याउने तरिकाले हामीद्वारा बोल्नुहुन्छ र काम गर्नुहुन्छ भन्ने कुराको चाहिँ प्रमाण चाहिँ पत्रुस हुन्। र के परमेश्वरले चाहिँ तपाईँलाई कहिले काहीँ अनुशासन गर्नुभएको महसुस गर्नुभएको छ अथवा गर्नुहुन्छ भन्ने प्रश्न तपाईँमा छ? यदि छ भने हो, उहाँ असल बाबु हुनुहुन्छ, तर उहाँले तपाईँलाई त्याग्नु चाहिँ अवश्य पनि हुने छैन। यसकारण तपाईँको निम्ति उत्साह यही छ कि तपाईँले फेरि शुरूआत गर्न सक्नुहुनेछ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र इमान्दारिताको लागि प्रयत्न गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। भजन संग्रह 25 अध्यायको 21 पदले भन्दछ, इमान्दारी र सोझोपनले मलाई सुरक्षित राखुन्। बबी जोन्स इतिहासमै सबैभन्दा महान गल्फ खेलाड़ीहरू मध्येमा चाहिँ एक गनिन्छन्, तर गल्फ कोर्समा चाहिँ उनको सबै विजयहरूभन्दा सन् 1925 यूएस ओपनमा चाहिँ जे भयो त्यसको लागि उनी बढ़ी प्रसिद्ध छन्। उनले त्यस्तो नियत नराखी यत्तिकै आफ्नो बल छुन पुगे, त्यसको आफैलाई एक स्ट्रोकको दण्ड निर्धारण गरे, जबकि अरू कसैले पनि उनले बल छोएको देखेका थिएनन्। तर तिनले आफ्नो विवेक वा अन्तस्करणको उल्लंघन गर्न सकेनन् अनि आफैलाई त्यो सजायको मूल्यांकन गरेर उनले त्यो खेल एक स्ट्रोकले हारे। जब टुर्नामेन्टका अधिकारीहरूले चाहिँ उनको इमान्दारिताको लागि उनको प्रशंसा गर्ने प्रयत्न गर्दा जोन्सले भने, तपाईहरूले ब्याङ्क नतोडेको लागि पनि मेरो प्रशंसा गर्न सक्नुहुन्छ। यो खेल खेल्न एउटा मात्रै तरिका छ। बबी जोन्सले चाहिँ नियम पालन गर्दै खेल खेले, बस त्यति। र त्यसो गर्दाखेरि चाहिँ उनले खेलको इमान्दारिताका आदर गरे। एक खेलकुद लेखकले लेखे, धेरै मानिसहरूको विचारमा सबै महान खेलाड़ीहरू मध्ये बबी जोन्स महान मानिस बन्ने क्रममा सबैभन्दा नजिक आए। जोन्सले त्यो टुर्नामेन्ट जित्न सक्थे, तर उनले आफ्नो इमान्दारिता गुमाउने थिए अनि यूएस ओपन खेल जितेर आफ्नो इमान्दारितामा दोषी ठहरिनु त्यो इनामको योग्य थिएन। त्यो निकै महान इमान्दारिता हो र त्यसको ठूलो कदर गरिनुपर्छ। हामी यस्तो संस्कृतिमा जिउँछौं जसले इमान्दारितालाई भन्दा प्रतिभालाई बढ़ी महत्व दिन्छ, तर त्यो विपरीत कुरा हो। समयसँगै प्रतिभा ह्रास हुन्छ, बुद्धि र रूप आकृति पनि त्यस्तै हुन्छन्। तपाईँले अन्तत आफ्नो बल र शारीरिक सौन्दर्य गुमाउनुहुनेछ, तपाईँले आफ्नो दिमागको सन्तुलन समेत गुमाउन सक्नुहुन्छ, तर तपाईँले आफ्नो इमान्दारिता गुमाउनु हुँदैन। इमान्दारिता मात्रै त्यस्तो कुरा हो जुन समयसँगै ह्रास हुँदैन। ईश्वरीय प्रतिष्ठा निर्माण गर्नुभन्दा बढ़ी समय अरू केहीमा लाग्दैन अनि योभन्दा बाहेक अरू कुनै पनि कुरा पापको एकै आक्रमणले नष्ट हुँदैन। यही कारण त तपाईँको सत्यनिष्ठालाई अरू सबै कुराभन्दा बढ़ी सुरक्षित राख्नुपर्छ र कदर गरिनुपर्छ।

किनभने चाहिँ तपाईँको निम्ति राख्यौं र अब चाहिँ कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समयमा पुनः विदा हुन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
8: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।

कुराहरू अनन्त जीवनका कुराहरू नै गर्ने गर्छौ। पवित्र धर्मशास्त्र बाइबलले हामीलाई जुन किसिमको अमर आशा दिएको छ त्यही कुराहरू नै गर्ने गर्छौ। कहिलेकाहीँ समसामयिक विषयवस्तुलाई पनि लिएर हामी कुराकानी गर्छौ, विभिन्न उदाहरणका कुराहरू गर्छौ। जे होस्, हाम्रो आत्मालाई उत्साह दिने कुराहरू नै गर्छौ भन्दै प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिन चाहन्छु। प्रविधि क्षेत्रबाट सहायता गरिरहनु भएको छ। कार्यक्रमको शुरूआतमा एजियन देवान्द्र साथीको आवाजमा लगाउँछु आँखा मेरो निकै नै मिठो भजन सुनाउन चाहन्छु।

गर्नुभएको थियो उहाँहरूले। सिधा दौड यहाँ जानेछु म, धेरै जानु छ धेरै टाढा। तपाईँ र म पनि विश्वासको दौड़ दौड़िरहेका छौं कनानी यात्रामा, परमेश्वरको राज्यको निम्ति जुन यात्रा गरिरहेका छौं, अनि दुःखमा सुखमा पनि हामी अगाडि बढ़ि नै रहेका छौं, र हाम्रो पनि दौड़ त त्यही नै हो। दाजु पावलले दोस्रो तिमोथीको पुस्तक 4:7 यसरी भन्नुभयो, मैले उत्तम लड़ाई लड़ेको छु, मैले दौड़ सिद्ध्याएको छु, मैले विश्वासलाई बचाई राखेको छु, अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुन्छ भनेर भन्नुभयो। र दाजु पावलले एउटा कन्फिडेन्टका साथ यी कुराहरू भन्नुभएको छ, मैले आफ्नो दौड़ सिद्ध्याएको छु। श्रोता, तपाईँ र म विश्वासको दौड़मा दौड़िरहेका छौं, दुःखमा सुखमा पनि लड़दै पढ्दै प्रभुको राज्यको निम्ति हामी हिँडिरहेका छौं। के हामीले यसरी भन्न सक्छौं त दाजु पावलले जस्तो, मैले दौड़ सिद्ध्याएको छु? जब हामी असल काम गर्छौं, जब हाम्रो हृदयमा असल कुराहरू उत्पन्न हुन्छ पवित्र आत्माको शक्तिमा, र हामी कन्फिडेन्टका साथ भन्न सक्छौं कति अवस्थामा, जो मान्छेले गल्ती गर्दैन, जो मान्छे इमान्दारी छ, जो मान्छे परमेश्वरमा पवित्र बन्न खोज्छ, जो मान्छे वचनको मात्रै खोजी गर्छ, त्यो मानिसले चाहिँ पक्कै पनि भन्न सक्छ मैले दौड़ दौड़िरहेको छु। तर कतिपय व्यक्तित्वहरू यस्ता पनि हुनुहुन्छ, आदि नाउँ चाहिँ खुट्टामा हाल्ने, नाउँमा खुट्टा हाल्ने, परमेश्वरको बाटोमा पनि हिँड्ने अनि संसारको बाटोमा पनि हिँड्ने पनि गरिरहेका हुन्छौं कति व्यक्तित्वहरू, हामी त्यस्ता पनि छौं। तर यहाँ दाजु पावलले त्यस्तो व्यक्तिले परमेश्वरको राज्यमा पुग्छ भनेर भन्नुभएको छैन। दौड़ सिद्ध्याउनको निम्ति धेरै दुःख गर्नुपर्ने हुन्छ। दाजु पावलको जीवनीलाई हामीले हेर्यौं भने मेरो निम्ति त उहाँ एकदम आइडल पर्सन हुनुहुन्छ। उहाँलाई चाहिँ भन्नुपर्दाखेरि एउटा धेरै ठूलो उदाहरणीय व्यक्ति, र हामी कहिलेकाहीँ विश्वासमा कमजोर भइरहेको बेलामा अनि दिक्क लागिरहेको बेलामा आशा नभएको बेलामा पावललाई सम्झिने बित्तिकै हामीलाई यस्तो लाग्दछ कि यस्तो यात्री, परमेश्वरको बाटोमा हिँड्ने यस्तो यात्रीलाई हामीले भेटेका छौं, जसको उदाहरणद्वारा चाहिँ हामी पछ्याएर अगाडि बढ्दाखेरि सफलता पाउन सक्छौं। भजन संग्रहको पुस्तकमा पनि यसरी लेखिएको छ, 121:1, पर्वतहरूतिर म आफ्नो आँखा उठाउँछु, मेरो गुहार कहाँबाट आउँछ, स्वर्ग र पृथ्वी सृजन हुने परमप्रभुबाट मेरो गुहार आउँछ भनेर लेखिएको छ भजनको पुस्तक 121:1-2 पनि। र पर्वतहरूतिर म आँखा उठाउँछु, अघि गीतले पनि भन्दै थियो, मैले गीतकै प्रसंगमा बोलिरहेको छु अहिले, श्रोता, लगाउँछु आँखा मेरो, हामीलाई परमेश्वरको वचनले भन्दछ माथिका कुराहरूमा मन लगाऊ। तपाईँले कता हेर्दै हुनुहुन्छ अहिले, होइन, तपाईँको शारीरिक आँखाले जता हेरे पनि तपाईँको मनको आँखा, हृदयको आँखाले चाहिँ माथि हेर्नुपर्ने हुन्छ, जुन परमेश्वरको राज्य हो। र ती माथिका कुराहरूमा मन लगाउनु भनेको चाहिँ स्वर्गीय कुराहरूमा मन लगाउनु हो पक्कै पनि। त्यसैले गर्दा श्रोतामित्र, आज हामी पनि यो दौड़मा छौं, र हाम्रो दौड़ एक दिन सिद्धिन्छ पक्कै पनि, जब हाम्रो जीवन सकिन्छ अनि हाम्रो यो एकमुठी सास हराएको बेलामा। अनि उपदेशको पुस्तकले भन्दछ, आत्मा दिने परमेश्वर कहाँ आत्मा जान अघि उहाँको प्रशंसा गर, उहाँलाई विश्वास गर भनेर भनिएको छ। त्यसरी नै हामी जब मृत्युमा जान्छौं, त्यसपछि शून्य हुन्छौं, हामी चिहानमा जान्छौं, त्यसपछि हामी केही पनि गर्न सक्दैनौं। त्यसैले त्यो समयसम्मको दौड़ हामीले दौड़िनु परेको छ। दाजु पावल पनि जस्तो मृत्युले मर्नुभयो, आज दाजु पावलको मृत्युलाई हेर्दाखेरि चाहिँ इतिहासविदहरूले चाहिँ उहाँलाई एकदम दुःखका साथ मारिएको कुराहरू वर्णन गर्नुभएको छ। दुःख लाग्छ हामीलाई, परमेश्वरको काम गर्ने, परमेश्वरको बाटोमा यसरी हिँड्ने महान व्यक्तिहरूलाई पनि किन यस्तो दुःख भएको होला हाम्रो मनमा प्रश्न आउँछन्, किनभने हामी त साधारण व्यक्तिहरू हौं, हामी न वचन बुझ्न सक्छौ, न हामीले राम्रो तरिकाले अर्थ लगाउन सक्छौ, किनभने व्यवस्था 29:29 पनि त हामीलाई भन्छ रहस्यका कुराहरू मेरा हुन् भनेर परमेश्वरले भन्नुभएको छ। रहस्यका कुराहरू जान्ने चाहिँ हाम्रो अधिकार भन्दा पनि परमेश्वरको अधिकारभित्र पर्दछ। र यसरी दाजु पावलले चाहिँ किन त्यस्तो मृत्यु मर्नु पर्यो भन्ने कुराहरू छ। त्यसैले गर्दा हाम्रो जीवन कहाँ गएर अन्त हुन्छ थाहा छैन श्रोता, र हामी जान्दैनौ हामी मर्नुभन्दा अगाडि कस्तो अवस्था आउँछ, तर त्यो समयसम्म चाहिँ हामीले आफ्नो दौड़ पक्कै पनि सिध्याइएको हुनुपर्छ। दौड़ सिध्याउनको निम्ति कहिलेकाहीँ आइडल पर्सनको
फलोअर पनि बन्नुपर्छ, हामी पछ्याउने व्यक्ति पनि बन्नुपर्छ, असल व्यक्तित्वहरूलाई पछ्याउनु पनि पर्छ। मैले कतिजना असल व्यक्तिहरूको विश्वासको जीवन देखेर आफूलाई बलियो बनाउन पाइरहेको छु श्रोता। मलाई कस्तो लाग्छ भने कसैको उदाहरण पछ्याउनु पनि हाम्रो विश्वासलाई बढाइदिँदो रहेछ। त्यसले मैले स्तुति आराधनाको लागि कतिजनालाई, अब अहिले मैले नाम नभने पनि मेरा फेभरेट पर्सनहरू हुनुहुन्छ, उहाँहरूलाई पछ्याउँछु। अनि उहाँहरूले गर्नुभएको स्तुति आराधनामा आफूलाई डुबाउँदाखेरि साँच्ची नै प्रभु मसँग हुनुभएको मलाई महसुस हुन्छ। यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो र हामीले कसै न कसैलाई पछ्याउनु पनि ठिक हो। जो ठिक व्यक्ति छ, जो धर्मी छ, जसरी हामीले पछ्याउन सक्छौ अब्राहमका कुराहरूलाई, इसहाकका कुराहरूलाई, याकुबका कुराहरूलाई, अनि तिमोथीका कुराहरूलाई, पावलका कुराहरूलाई हामीले पछ्याउन सक्छौ नि श्रोता। आज संसारमा मानिसहरूले चाहिँ धेरै रेपुटेड मानिसहरूको कुराहरूलाई पछ्याउने गर्दछन्। कतिजना मानिसहरूले चाहिँ ठूल्ठूला एक्टर एक्ट्रेसहरूको बानी बेहोरा मन पराउने, उनीहरूलाई आइडल पर्सन बनाउने होइन, अनि नेता उपनेताहरूलाई आफ्नो आइडल पर्सन बनाउने, अनि संसारमा धेरै प्रख्यात व्यक्तिहरूलाई आफ्नो साथी बनाउने गरिन्छ। तर यो चाहिँ क्षणिक मात्रै हो। जब त्यो समय जान्छ, समय गइसकेपछि कुनै अस्तित्व नै रहँदैन। मानिसमाथि भरोसा गर्दा यस्तो हुन्छ। त्यसैले तपाईँ र म परमेश्वरलाई विश्वास गर्ने मानिसहरू हौं र परमेश्वरमा भरोसा गर्यौं भनेदेखि चाहिँ, र कसैको परमेश्वरको व्यक्तिहरूको उदाहरण हामीले लिएर पछ्यायौं भने पक्कै पनि हामी गन्तव्यमा पुग्न सक्छौं। योसेफ पनि यस्तो एउटा व्यक्ति थिए जो निर्दोष थिए। योसेफको व्यक्तित्वलाई हामीले पछ्याउन सक्छौ किनभने उहाँ हाम्रो लागि आइडल पर्सन हुनुहुन्छ। परमेश्वरको बाटोमा जस्तो परीक्षाहरू आउँदाखेरि पनि उहाँले पास गर्नुभयो। उहाँमा व्यभिचारका कुराहरू आएका थिए, व्यभिचारका परीक्षाहरू आएका थिए होइन। पोतिफरको श्रीमतीले उहाँमा जबरजस्ती गर्न खोजेका थिए। यस्ता कुराहरू हामीले पढ्दै लाँदाखेरि उहाँलाई कस्तो महान व्यक्ति मान्न सकिन्छ जो चाहिँ त्यस्ता दुष्ट कुराहरूबाट भाग्नुभयो। र श्रोता, हामी माथिका कुरामा आँखा लगायौं भनेदेखि यस्ता संसारका कुराहरू हाम्रो लागि फिका लाग्दछ। संसारका कुराहरू चाहिँ हाम्रो लागि चाहिँ जिरो हुन्छ, केही पनि होइन, किनभने जसले चाहिँ कुनै किसिमको फिडब्याक पनि ल्याउँदैन, हामीलाई फाइदा पनि दिँदैन, र हामीलाई स्वर्गीय स्थानसम्म पुर्याउने चाहिँ परमेश्वरको वचन अनि परमेश्वरमा आशिषित जनहरू हुन् जसले चाहिँ हाम्रो विश्वासको पाइलामा चाल्न मदत गर्नुहुन्छ। हुन्छ, कार्यक्रम नै आउँदैमा फेरि पनि निकै नै मिठो गीत म टेक्निसियन मित्रलाई अनुरोध गर्छु, उहाँले तपाईँको निम्ति राख्नुहुन्छ, त्यसपछि म फेरि पनि आउने नै छु।

आज श्रोता मित्र श्याम साहू र एडियन देवानको आवाजमा रहेछ यो गीत तपाईँहरूलाई मैले भन्न चाहे र हामी कार्यक्रम नयाँ उदयमा छौं र निकै नै मिठो गीत प्रस्तुत

मैले केही गर्न छ यसको राज्यमा यस गीतलाई गाउनुभएको थियो विकास तामाङज्यू र स्वेच्छा ठकुरीले गाउनुभएको थियो। निकै नै मिठो स्वरका धनीहरू हुनुहुन्थ्यो र स्वेच्छा ठकुरीज्यूले गाउनुभएको भजन सुन्दाखेरि चाहिँ अन्जु पन्तज्यूले गाउनुभएको जस्तो लाग्यो मलाई चाहिँ। निकै नै मिठो भजन, हामीले साँच्ची नै यसको राज्यको निम्ति केही गर्नु छ भन्ने नै एउटा अर्थपूर्ण भजन सुनेका छौं। गुड न्यूज एफएमको प्रसारमा कार्यक्रम नयाँ उदय सुन्दैछौं। श्रोता, कार्यक्रम नयाँ उदयमा जीवनका कुराहरू, अनन्त जीवनका कुराहरू, आस्थाका कुराहरू हामी गर्ने गर्छौं र आज चाहिँ नमूना जीवन, कसैको उदाहरण पक्रिएर हिँड्ने भन्ने कुराहरू मैले गरिरहेको छु। माथिका कुराहरू हेर्ने, माथिका कुराहरू हेर्दाखेरि चाहिँ असल उदाहरणहरू हामीले हेर्नुपर्ने हुन्छ। जस्तै मैले अघि अब्राहम इसाकका कुराहरू गरे र युसेफका कुराहरू हामीले गर्नुपर्दाखेरि चाहिँ परमेश्वरको लागि उमेरको हदबन्दी छैन र उहाँले आफ्नो कामको लागि साना ठूला जुनसुकै उमेरका जवान पाका जोसुकैलाई प्रयोग गर्न सक्नुहुन्छ। बाइबलमा धेरै जवान मानिसहरूलाई परमेश्वरले आफ्नो उद्देश्यमा प्रयोग गर्नुभएको छ, जसमध्ये केही जवान मानिसहरूको बारेमा हामी यहाँ वर्णन गरौं। जस्तै युसेफको बारेमा वर्णन गर्दाखेरि चाहिँ इजरायलका अथवा याकुबका 12 जना छोराहरूमध्ये युसेफ र बिन्यामिन चाहिँ उनले असाध्यै मन पराएका पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। आफ्नो बुढेसकालका छोरा भएकाले इजरायलले अथवा याकुबले अरू छोराहरूलाई भन्दा युसेफलाई बढी माया गर्थे र तिनले युसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा सिलाइदिएका थिए। तर तिनका बाबुले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढ़ी माया गरेको देखि तिनका दाजुभाइले तिनीसँग दुश्मनी राखेर तिनीसँग राम्ररी बोल्दैन पनि थिए। युसेफ एक सुन्दर जवान मानिस थिए अनि पिताको मायामा हुर्केका तर आफ्नो दाजुहरूका घृणाको पात्र भएका थिए। र श्रोता, मानिसको जीवन कहिलेकाहीँ कसैको नजरमा फूल बन्छौं भने कसैको नजरमा काँडा हामी बन्छौं। कतिजनाको नजरमा चाहिँ युसुफ चाहिँ सुन्दर थिए भने कतिजनाको नजरमा चाहिँ घृणास्पद वस्तु जस्तो उहाँ बन्नु भएको थियो। आफ्नो बुबाले चाहिँ असाध्य माया गर्ने तर दाजुभाइहरूले चाहिँ एउटा ईर्ष्या डाहाको कारणले गर्दाखेरि चाहिँ भनौं न एउटा घृणाको रूपले हेर्ने गर्दथे। त्यसैले गर्दाखेरि तपाईँ र हाम्रो जीवनमा पनि कहिलेकाहीँ यस्ता समस्याहरू आउन सक्छन्, यस्ता चुनौतीहरू आउन सक्छन्। राम्रो तरिकामा बाटोमा हिँड्दा हिँड्दाखेरि पनि मानिसहरूले हामीलाई मन नपराउने र हामीले गरेका क्रियाकलापहरूलाई समर्थन नगर्ने व्यक्तिहरू पनि हामी धेरै पाउँछौं। र यसरी युसेफ कस्तो थिए भन्ने कुरा त हामीले बाइबल पढ्दाखेरि थाहा पाउँछौं र उसका दाजुभाइहरूबाट घृणित भए पनि परमेश्वरबाट चाहिँ उसलाई वास्ता गरिएको अनि परमेश्वरले धेरै प्रेम गर्नुभएको थियो किनभने परमेश्वरको अघि ऊ निर्दोष व्यक्ति थिए। यहाँ भनिएको छ युसेफसँग परमेश्वर हुनुहुन्थ्यो, पक्कै पनि हो, किनभने निर्दोष युसेफले जति नै दुःख भोग्नु परे तापनि उनीसँग परमेश्वर हुनुहुन्थ्यो। सो आज तपाईँले मेरो जीवनमा जति दुःख भए पनि यदि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हामीलाई केही कुराको खाँचो पर्दैन। तर यदि परमेश्वर नभएको जीवन तर सुखै सुखको जीवन भयो भने कुनै मूल्यको पनि हुँदैन। दुःख होस् तर परमेश्वर साथमा कहिले पनि नछुट्नु भएको होस् अनि हाम्रो जीवन जहिले पनि आनन्द र शान्तिमा डोरिन सक्छ। परमप्रभु युसेफको साथमा हुनुहुन्थ्यो र यो पोतिफरको घरमा तिनको उन्नति भयो। तिनका मालिकले परमप्रभु तिनका साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनु भएको देखे, यसैले उनको निगाह युसेफमाथि रह्यो। युसेफले उनको सेवा सुसार गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए। उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएका समयदेखि परमप्रभुले युसेफको खातिर त्यस मिस्रीको घरमा आशिष दिनुभयो। परमप्रभुको आशिष उनको घरबार, अन्न, खेत सबैमाथि थियो। यसैले आफूसँग भएका सबै उनले युसेफको जिम्मामा छोडिदिए। आफूले खाने भोजन बाहेक आफूसँग भएका अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथे। हामीले यो कुरालाई उत्पत्तिको पुस्तक 39 अध्याय पढ्यौं भने थाहा पाउनेछौं। उनी निर्दोष हुँदाहुँदै पनि कैदमा परे तर परमप्रभु युसेफको साथमा हुनुहुन्थ्यो र उहाँले तिनीमाथि टिख्याउनुभयो अनि तिनलाई झ्यालखानाका हाकिमले निगाह पात्र बनाउनुभयो। मैले जब युसेफको बारेमा यस्ता कुराहरू पढ्छु सोधा अनि त्यतिखेरको एउटा हामीलाई पिक्चर चाहिँ भनौँ न चित्र चाहिँ
चित्रित हुन्छ हाम्रो हृदयमा। हामीलाई लाग्छ यसरी यसरी जेलमा परिरहेको त्यतिखेर पनि परमेश्वर साथमा हुनुभएको, अनि यसपछि जहाँ गए पनि फलिफाप भइरहेको, जहाँ गए पनि आशिष भइरहेको, उसले टेकेका धरतीहरूमा आशिषका कुराहरू, ऊ बसेको घरहरूमा आशिषका कुराहरू हामीले देख्दाखेरि परमेश्वर कति महान हुँदो रहेछ भन्ने कुरा हामीले थाहा पाउँछौं। किनभने योसेफलाई मात्र होइन, आज तपाईँ र म पनि यदि परमेश्वरमा आज्ञाकारी, इमान्दारी र योसेफ जस्तै बन्न खोज्यो भने हामीले टेकेका ठाउँहरूमा अवश्य पनि आशिष आउनेछ र हामी जहाँ जान्छौं त्यो घरनाले आशिष पाउनेछ हाम्रो कारणले गर्दाखेरि। त्यो पक्कै पनि हो, किनभने परमेश्वरले हाम्रो खातिर पनि धेरै कुराहरू असल गर्न सक्नुहुन्छ। त्यसैले श्रोता, आज एउटा निर्दोष मानिसलाई पनि कुनै लाञ्छना लगाउन सक्छन् मानिसहरूले आज, अनि परमेश्वरको भक्तजनहरूलाई मानिसले चाहिँ दुःख दिन सक्छन्। तर पनि यदि प्रभु येशु हाम्रो साथमा हुनुहुन्छ भने हामीले सबै लड़ाईबाट जित्न सक्छौं भनेर भन्न चाहन्छु। गुड न्यूज एएमको प्रसारमा कार्यक्रम नयाँ उदय सुन्दैछौ। नयाँ उदयमा यतिखेर गीतको पालो भएको छ, म गीत सुनाउँछु, त्यसपछि आउँदैनछु।

श्रोता मित्र, भर्खरै हामीले सामसाहुको आवाजमा सुन्दै थियौं यो वचन, र यो शब्द संगीत पनि उहाँकै थियो। निकै नै मिठो स्वरका धनी लाग्दछ मलाई, उहाँ मेरो लागि एउटा फेभरेट पर्सन पनि हुनुहुन्छ। उहाँको स्वरको गीत राखेँ मैले, निकै नै अर्थपूर्ण थियो, तपाईँले सुनिसक्नुभयो होइन। र आज हामीले योसेफको विषयमा कुराकानीहरू पनि गरिरहेका छौं, र हामीलाई उत्साह कसरी मिल्दछ ती कुराहरू गरिरहेका छौं। योसेफ चाहिँ सकारात्मक सोच भएका मानिस थिए। हामी कति चाँडै दुःख पर्दाखेरि आत्तिहाल्छौँ है, म चाहिँ त्यस्तो छु है श्रोता, म कति दुःख पीड़ाहरूमा विचलित हुन्छु कति अवस्थामा, अनि कहिलेकाहीँ चाहिँ प्रार्थना गर्नुभन्दाखेरि कता जाने, अब अलिकति बिरामी भयो भने चाँडै नै हस्पिटल गइहाल्नु पाए हुन्थ्यो, बरु हस्पिटलले पनि निको पार्छ कि परमेश्वरभन्दा बढी हस्पिटललाई भरोसा गर्ने जस्तो आफूलाई कहिलेकाहीँ पार्दछु। अनि मलाई कस्तो लाग्छ भने प्रभु मलाई क्षमा गर्नुहोस्, किनभने तपाईँमा भरोसा गरेको गर्नुपर्ने हो मैले, तर यस्तो आत्तिए। र हामी मानिसको जीवन यस्तै हुन्छ, हामीलाई मृत्युदेखि डर लाग्छ, हामीलाई दुखाई पीड़ा रुवाईदेखि डर लाग्छ, मलाई मृत्युदेखि असाध्यै डर लाग्छ श्रोता, म त्यस्तो व्यक्ति हुँ होइन। अनि म परमेश्वरसँग भन्छु कसरी मेरो मृत्यु हुन्छ, म चाहिँ त्यो मृत्युलाई सहजै स्वीकार्न सकौं भनेर प्रार्थना पनि गर्ने गर्छु मेरो परमेश्वरसँग। र तपाईँहरूले पनि प्रार्थना गरिदिनुहोस् हाम्रो जीवनको निम्ति, हामी सबैले एकले अर्काको निम्ति प्रार्थना गर्नुपर्ने हुन्छ, यो सिर्फ जस्तै बन्न सकौं हामी, दुःखमा सुखमा पनि सकारात्मक सोच बोकेर अगाडि बढ्न सक्ने हौ। हामी दुःख पर्दाखेरि चाहिँ नकारात्मक कुराहरू हाम्रो मनभरि ओइरिन्छन्, अनि त्यो नकारात्मक कुरालाई निकाल्नै सक्दैनौ, अनि कसरी परमेश्वरको वचन राख्ने। परमेश्वरको वचनलाई राख्नको निम्ति चाहिँ आनन्दित हृदय अनि एकदम प्रफुल्लित हृदय चाहिँ रहेछ। कति अवस्थामा मैले यसो विचार गर्छु, दुःख परेको बेलामा चाहिँ त्यस्तो वचनहरू हामीलाई चाहिन्छ कि जुन वचन चाहिँ एकदमै हाम्रो मुटुलाई छुन सकोस् होइन, अनि यसले चाहिँ उत्तर दिन सकोस् भनेर सोच्छौ। तर पनि योसेफ चाहिँ यस्तो व्यक्ति थिए, उहाँलाई कति धेरै दुःख परेको थियो, आफ्नो दाजुभाइहरूले खाल्डोमा लगाएका थिए, अनि जेलमा पनि हालेका थिए पोतीफर्के श्रीमतीले नराम्रो लाञ्छना लगाएको कारणले गर्दा, झुठो आरोपमा उहाँ पक्राउ पनि पर्नुभएको थियो। र जीवनमा कति धेरै आँधी बेरी आएको, ल हेर्नुहोस् त, जीवनमा कति धेरै दुःख कष्टहरू आएको एउटा जवान व्यक्तिमाथि, लगभग 17 वर्षको उमेर भनेर हामीले बाइबलमा थाहा पाउँछौ योसेफको। परमेश्वरले चुन्नुभयो भनेदेखि 17 वर्षको व्यक्तिलाई पनि धेरै कुराहरूमा भरोसा गर्नुहुँदो रहेछ, र योसेफसँग परमेश्वर हुनुभएको हुनाले योसेफलाई कति धेरै आनन्द र शान्ति थियो होइन। उहाँले पनि परमेश्वरमा त्यतिकै आज्ञाकारी भएर अगाडि बढ्नुभयो नि त, अनि उहाँले सकारात्मक सोच राख्नुभयो जहिले पनि दुःखमा पनि। पहिला योसेफले किन उनको जीवनमा यस प्रकारको एकपछि अर्को अन्याय, दोष र आरोपहरू आए भनेर बुझ्न नसके पनि पछि उनले बुझे कि उनी परमेश्वरको योजनामा प्रयोग भएका थिए। मुख्य कुरो यो हो, परमेश्वरको योजनामा प्रयोग हुनु, तपाईँ र म पनि परमेश्वरको योजनामा प्रयोग हुनुपर्छ श्रोता, हाम्रो जीवन यसैको निम्ति आएको हो। मलाई त यस्तो लाग्दछ मेरो कुनै पनि ठूलो उद्देश्य छैन, धेरै कुराको निकै ठूलो कुराको आशा पनि छैन। मानिसले के भन्छन् भने म विदेश जान्छु, वैदेशिक रोजगारमा गएर धेरै कमाउँछु, अनि पछि नेपालमा आएर आराम गर्छु, अथवा मेरो छोराछोरीलाई यस्तो गर्छु त्यस्तो गर्छु, त्यस्तो किसिमको ठूलो सपनाहरू पनि म चाहिँ बुन्दिनँ, खालि परमेश्वरको काम मैले गर्न सकौं भन्ने एउटा झिनो आशा मात्रै म लिन सक्छु। अनि यसरी हामीले चाहिँ एउटा विषम परिस्थितिमा पनि सकारात्मक सोच बोकेर हिँड्यौं भने परमेश्वरको आशिष प्रशस्तै तपाईँ र मेरो जीवनमा हुनेछ। र योसेफले पहिला त दुःख आपत आउँदाखेरि थाहा पाएका थिएनन्, अचम्म लागेको थियो, कति मलाई पीड़ा पड़ेको, सबैले मलाई किन दोष्याउँछन् भन्ने कुराहरू, मैले दाजुभाइदेखि पनि यस्तो बाँचेर उम्केर आएँ, अहिले मैले केही नगरिकन पनि जेलमा हाल्छन् भनेर उहाँले अचम्म पनि लागेको थियो होला होइन। तर पछि उहाँले बुझे कि परमेश्वरले मलाई चलाउँदै हुँदो रहेछ। श्रोता, तपाईँ र मलाई पनि परमेश्वरले कहिलेकाहीँ चलाउनुहुन्छ, कहिलेकाहीँ होइन, हाम्रो जीवनभरि नै एउटा उद्देश्य लिएर चलाउनु भएको छ। तपाईँलाई मात्र थाहा छैन, तपाईँ भन्नुहुन्छ दुःख परेको बेलामा परमेश्वरले मलाई छोड्नु भएको छ, होइन, तपाईँले लाई उहाँको योजनामा नै डोर्याउँदै हुनुहुन्छ। दुःखमा पनि र सुखमा पनि परमेश्वरको योजना हामीले देख्नुपर्छ। र योसेफले आफूलाई परमेश्वरको योजनामा प्रयोग हुन लाई छोडिदिए। कहिलेकाहीँ हाम्रो जीवन, मैले आज अलिकति कुरा गर्दै अनि त्यसलाई वर्णन गरिरहेको छु,
कहिलेकाहीँ हाम्रो जीवन चाहिँ एकदम कठोर बनाउँछौ, अनि मेरो जीवन मेरो आफ्नै मन खुसी हो अनि म आफ्नो चाहेको आफ्नै काम गर्छु भन्ने हुन्छ, अनि त्यहाँबाट परमेश्वरलाई काम गर्न दिँदैनौ हाम्रो जीवन त्यस्तो, हाम्रो मन चाहे त्यस्तो हुन्छ कति अवस्थामा। तर योसेफले चाहिँ आफूलाई प्रयोग हुनको लागि परमेश्वरलाई सारा जीवनै दिएको छ र आफूमाथि आइलागेका हरेक जटिल र विषम परिस्थितिलाई उनले सकारात्मक रूपमा लिए र सबै सहँदै गए। यो सहँदै जानु भनेको यहाँ लेखाइमा मात्रै सजिलो छ तर भोग्नमा कति गाह्रो छ। सबै कुराहरू युसेफले सहँदै गए र विषम परिस्थितिलाई उनले सकारात्मक रूपमा लिए र सबै सकारात्मक सोच थियो, सबै कुरामा उसले सकारात्मक सोच लिएका थिए। त्यसैले उनले आफ्नो दाजुभाइहरूलाई भन्न सके, तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान, आफैमाथि रिस पनि नगर, किनकि प्राणहरू बचाउनको निम्ति परमेश्वरले मलाई तिमीहरूका अघि पठाउनु भएको हो। देशमा अनिकाल पर्न लागेको थियो अनि युसेफले यस्तो भन्न सके, जो एउटा नम्र हृदयमा भएको मानिस, जो परमेश्वरको हृदय भोगेको मानिस, जो परमेश्वरको उपस्थिति भएको मानिसले मात्र यो भन्न सक्छ। न त तपाईँ र मलाई वचनले त भन्दछ एउटा गालामा हिर्काउनेलाई अर्को गाला पनि थापिदियो, तर हामी त्यस्तो गर्न सक्दैनौ किनभने हामी त कठोर मानिसहरू हौ, होइन? तर परमेश्वरले भन्नुभएको छ नम्र हुनुपर्छ, हामी इमान्दारी हुनुपर्छ युसेफ जस्तै, धन्य नम्र हुनेहरू किनीहरूले देश अधिकार गर्नेछन् भनेर मानिएको छ। युसेफ नम्र थिए, जहाँ गए पनि अधिकार गर्न सके। उहाँले माग्नु भएको त्यो अधिकार होइन, तर परमेश्वरले त्यस्तो किसिमको अधिकार उहाँलाई दिनुभयो। भन्नाले तपाईँ र म पनि आज हाम्रो जीवनमा नम्र साथ खोजी गर्यो भने, परमेश्वरको राज्यको खोजी गर्यो भने हाम्रो अगाडि धेरै आशिषका कुराहरू राखेका छन्। तर हामी चाँडै नै डराइहाल्छौँ, चाँडै हारिहाल्छौँ, चाँडै नै थाकिहाल्छौँ। तर यस्तो होइन, हाम्रो जीवन पनि अमूल्य छ। यसैको पुस्तकले भन्छ तिमीहरूलाई मैले बनाए, तिमीहरू चाहिँ मेरो नजरमा सर्वश्रेष्ठ अमूल्य हौ भनेर भन्नुभयो। र यसरी प्राणहरू बचाउनको निम्ति मलाई चाहिँ तिमीहरूभन्दा अगाडि पठाइएको हो भनेर उहाँले ती सबै कुराहरू भन्न सक्नुभयो, आफ्ना दाजुभाइहरूलाई क्षमा दिन सक्नुभएको छ। र यसले हामी के देख्छौं भन्दाखेरि क्षमा दिने हृदय पनि एकदम महान हो। क्षमा दिन सक्ने मानिस चाहिँ उसलाई हामीले स्यालुट गर्नुपर्छ। अहिले पनि कति अवस्थामा हामीले क्षमा दिन नै सक्दैनौँ। हाम्रै मण्डली वरिपरि पनि कति व्यक्तिहरूले हाम्रो विरूद्धमा बोलेका होला, हामीलाई क्षमा दिनै मन लाग्दैन, किनभने जब जब उसको अनुहार हाम्रो अगाडि आउँछ रिस उठेर आइहाल्छ हामीलाई। है, त्यस्तो होइन, हामी परमेश्वरका जनहरू हौ, हामीले क्षमा दिनुपर्छ। चाहे उसले जुनसुकै कुरा तरिकाले हेरोस्, तर मेरो पक्षबाट चाहिँ मैले के गर्नुपर्छ भन्ने कहिले पनि बिर्सनु हुँदैन। तपाईँ यदि सकारात्मक सोच बोकेर अनि आज पावलको उदाहरण हेरेर, युसेफको उदाहरणहरू हेरेर हिँड्नुहुन्छ भने परमेश्वरले तपाईँलाई पक्कै पनि आशिषको भागीदार बनाउनुहुन्छ। हामी कार्यक्रममै छौं, यतिखेर गीतको पालो भएको छ, मिठा मिठा कुराहरू बाँकी नै छन्, फेरि पनि मिठो गीत सुन्छौं यो समय अनि आउनेछौं।

हजुर श्रोता मित्र, धनुष सरकारको आवाजमा निकै नै मिठो अर्थपूर्ण भजन हामीले सुन्यौं। आज निकै मिठो मिठो भजनहरू हाम्रो टेक्निसियन मित्रले पस्किरहनु भएको छ। एउटा सहकार्यको कुरा गर्दाखेरि, कुनै एउटा कार्यक्रम गर्दा अथवा कुनै अवस्थामा पनि सहकार्य ठिक भयो भने धेरै नै मजा लाग्छ, आनन्द लाग्छ। आज मेरो साथमा सुजनजी हुनुहुन्छ, टेक्निसियन। उहाँले चाहिँ जति म कुराहरू गर्छु, समय सान्दर्भिक भजनहरू बजाइदिनुहुन्छ, धेरै उहाँलाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँ चाहिँ एकदम ट्यालेन्टेड भर्सटाइल लाग्छ मलाई, होइन। धेरै राम्रा कुराहरू हामी सबै जे पनि गर्छौँ प्रभुको निम्ति गर्छौँ। श्रोता, मैले किन आज भाइ सुजनको कुराहरू गरेँ भन्दाखेरि, हामी सबै मिलेर एउटा टिमवर्क हुन्छ। एक्लै गर्दाखेरि भन्दाखेरि टिमवर्क प्रभुले मन पराउनुहुन्छ। हामी टिममा छौँ अनि प्रभुको कामहरू गरिरहेका छौँ, हामी खुसी मान्छौँ हरेक अवस्थामा भन्न चाहन्छु। र हामीले युसेफका कुराहरू गरिरहेका थियौँ, तपाईँ र मेरो जीवन पनि त युसेफै हो नि त, होइन, युसेफ जस्तै त हो नि। हामी पनि परमेश्वरकै जन हौ, परमेश्वरकै छोराछोरी हौं, युसेफले गरेको काम हामीले पनि त गर्नुपर्छ नि। हामीलाई चाहिँ छुट छ र छैन नि त, हामीलाई पाप गर्ने छुट छैन, हामीलाई सकारात्मक सोच सोच्नु पर्ने हुन्छ हामीले पनि, र हामी पनि इमानदारी हुनुपर्ने हुन्छ, सबै कुरामा दोषरहित हुनुपर्ने हुन्छ। र प्रभु येशूले भन्नुभएको छ, म चाँडै आउँछु, तिमीसँग भएकोलाई पक्रिराख भनेर भन्नुभएको छ। र प्रभु येशू आउनेवाला हुनुहुन्छ, हामी त्यही आशामा छौं। सदुकीहरू जस्तो पुनरुत्थान नहोला भन्ने हाम्रो आशा होइन, हाम्रो चाहिँ पुनरुत्थान पक्कै पनि हुन्छ, प्रभु येशू जब बादलको सवारीमा हुनुहुन्छ भन्ने कुराहरू हामीलाई वचनले भन्दछ। र त्यसैले गर्दाखेरि श्रोता, हामीसँग भएकोलाई बलियोसँग पक्रिने भनेको के हो भन्दा, हामीसँग रहेको विश्वासलाई, हामीसँग रहेको आनन्दलाई पक्रिराख्ने, जुन प्रभु आउँदाखेरि हामीले देखाउने, यी प्रभु तपाईँले दिनुभएको सिक्काहरूबाट मैले यति धेरै कमाएको छु भन्न सकौं। र यसरी नै हाम्रो जीवनमा हाम्रो आफ्नो आफ्नो कर्तव्य परमेश्वरले दिनुभएको छ। सदा तपाईँ के गर्दै हुनुहुन्छ मलाई थाहा छैन, म आफ्नो पक्षबाट गरिरहेको छु, तपाईँ आफ्नो पक्षबाट गरिरहनु भएको छ, माध्यम फरक होला। जस्तै म रेडियोबाट बोलिरहेको छु र माध्यम फरक हो, तपाईँ डाँडा काँडा खुट्टाले हिँडेर दुःख गरिरहनु भएको होला, प्रभुको निम्ति सड़कतिर प्रचार गर्दै गर्नुभएको होला, घर घरमा गएर प्रभुको वचन सुनाउँदै हुनुहुन्छ होला। यो एउटा माध्यम फरक भए पनि तपाईँ र मैले चाहिँ ख्रिष्टको काम गरिरहेका छौं, त्यसैले दुःख नमानौं, हामी आनन्द साथ सबै कुराहरू गरौं भनेर भन्न चाहन्छु। र बाइबलमा यस्तै एउटा इमानदारी युवक दानियलको विषयमा पनि हामीले पढ्यौं भने धेरै आनन्द लाग्छ हामीलाई। मानिसहरू ठूलो पदमा पुगेपछि लापरवाही जीवन जिउँछन्, आफ्नो पद र अख्तियारको दुरूपयोग गर्छन्, तर दानियल यस्तो एकजना व्यक्ति थिए, दानियल भन्ने, जो उहाँ पनि निर्दोष र सफा जीवन बिताउने व्यक्ति थिए, अनि कसैले पनि उनको गल्ती भेट्टाउन सकेनन्। प्रान्तका बड़ा हाकिमहरूले दानियलको विरूद्धमा अभियोग लगाउन उनको दोष खोज्न लागे, तर उनमा दोष लगाउने ठाउँ भेटिएन। कस्तो अचम्मको कुरा, यति मलाई यो दोष भेटिएन भन्दाखेरि अचम्म लाग्छ कि दोषै नभएको मानिस कस्तो मानिस थियो होला। दानियललाई भेटेदेखि कति अंगालो मार्थ्यो होला, म कति मुई खान्थे होला, मेरो दाजु भनेर अंगालो मार्थ्यो जस्तो लाग्छ। किनभने प्रभुको काम गर्ने जो कोहीलाई पनि हामीलाई माया लाग्छ, प्रेम लाग्छ। आज प्रभुको काम गर्ने व्यक्तिलाई कसैले केही गर्यो भने, कसैले केही नराम्रो शब्द भनिदियो भने हाम्रो चित्त दुख्छ। किन भन्दा हामी प्रभुका जन हौं, हामी एउटा परिवार हौं, चाहे जुनसुकै स्थान भए पनि, संसारको जुनसुकै कुनामा भए पनि, हामीमा एउटै प्रेम परमेश्वरले राखिदिनु भएको कारणले गर्दा त्यो हुन्छ। र यहाँ भनिएको छ, उहाँमा कुनै पनि दोष भेटिएन। तपाईँ र ममा कति दोष छ, म चाहिँ आज कस्तो भन्छु भनेदेखि, तपाईँ र मैले कति अवस्थामा दोष गर्छौं होला, झगडा नगर भनेको ठाउँमा झगडा गर्छौं, होइन, अर्काको बारेमा कुराकानीहरू नगर, नराम्रा कुराहरू नगर भन्दा त्यही गरिरहेका छौं होला, नढाँट भन्दा ढाँटिरहेका छौं होला, इमानदारी बन भन्दाखेरि बेइमान बनिरहेका छौं होला, होइन, यस्ता कुराहरू छौं होला। तर यहाँ त दानियललाई भनेको छ उनमा दोष पाइएन भनेको छ। यो दोष पाइएन भन्दैमा प्रभु जस्तो सिद्ध भनेको चाहिँ दानियललाई पक्कै पनि होइन, तर सकेसम्म दानियलले खराब काम चाहिँ गर्दै गरेनन्। र यस्ता व्यक्तिहरू पनि छन् बाइबलमा, यस्ता व्यक्तिहरूको लाई फलो गर्न हामी सक्छौ नि त, होइन, र हामी एउटा आइडल पर्सन भनेर चाहिँ उनीहरूलाई फलो गर्यौं भने हाम्रो आत्मिक यात्रा अझ सहज बन्न सक्छ। हामी हिँड्ने आत्मिक यात्रा किन असहज बन्छ, किन अप्ठ्यारो बन्छ भन्दाखेरि चाहिँ, हामी आत्मिकी छैनौं त्यसैले अप्ठ्यारो बनेको,
आत्मिक नजरले हेर्नुहोस्, प्रभुको नजरले हेर्नुहोस्, सबैमा प्रेम पलाएर आउँछ तपाईँको हृदयमा। कसैप्रति पनि मलाई त शत्रुता लाग्दैन मेरो हृदयमा भन्नाले म चाहिँ असल व्यक्ति भनेर भन्न खोजेको होइन, तर त्यस्तो हामीले मन राखौँ श्रोता, जसलाई देख्दाखेरि पनि माया लाग्ने, जसलाई देख्दाखेरि पनि प्रेम गर्न मन लाग्ने त्यो व्यक्तिसँग त प्रभु बस्नुहुन्छ नि। आज हामीले बहानामा मात्र परमेश्वरलाई पुज्नु हुँदैन, बहानामा मात्र ख्रिष्टको प्रचार गर्नु हुँदैन, हामीले आत्मा र सत्यतामा परमेश्वरलाई प्रचार्नुपर्ने हुन्छ। र दानियल यस्ता व्यक्ति थिए, उहाँको विरूद्धमा कुनै दोषहरू भेटिएन, किनकि उनी विश्वासयोग्य थिए, न त उनी न त भ्रष्ट थिए, न त लापरवाही नै थिए, उनी चाहिँ विश्वासयोग्य थिए। उनले राजाको मूर्तिलाई नढोकेको बाहेक अरू कुनै दोष लगाउने ठाउँ तिनीहरूले पाएका थिएनन्। राजाले बनाएको एउटा प्रतिमूर्तिलाई चाहिँ दण्डवध गर्नु गरेनन्, त्यति बाहेक अरू गल्ती भेटिएन भनेर भनिएको छ। कस्तो मजाको कुरा यहाँ भनिएको छ सदा, तपाईँ र ममा पनि यस्तो दोष नभेटिए त कस्तो हुने थियो है, हामी एकदमै असल भन्ने थियौं, हामी यसैको निम्ति नै हिँडिरहेका छौं। र दानियल निर्धक्क थिए कि उनले कुनै गल्ती गरेका थिएनन् र परमेश्वरको दृष्टिमा निर्दोष थिए भनेर दानियल 6:22 पनि भन्छ। एउटा उदाहरण यहाँ प्रस्तुत गरौं, जसरी एउटा एकजना क्रिस्चियन हाकिमको विरूद्ध उठ्न सम्पूर्ण कर्मचारीहरूले दोष खोज्ने प्रयास गरे तर सकेनन्, किन थाहा छ, उनीहरू मध्ये एकजना आएर उनलाई भने कि उनीहरूले उनमा केही पनि दोष भेटाएनन्। ती क्रिस्चियन हाकिमले सधैँ आफ्ना सम्पूर्ण कर्मचारीहरू एक एकको नाम काटेर प्रार्थना गर्दथे। दानियलका विरोधीहरूले उनलाई दिनमा 3 आफ्ना परमेश्वरसँग प्रार्थना गरेको भेटाए। कस्तो अचम्मको कुरा छ, सबै कुराको लागि सफलता हुनको निम्ति अझ इमान्दारीमाथि अझ प्रभुको नजिक जानको निम्ति चाहिँ दिनमा कतिचोटि सक्नुहुन्छ प्रार्थना गर्नुहोस्। यतिचोटि नै गर्नुपर्छ भन्ने छैन, हाम्रो परमेश्वरलाई हामीले काम गरिरहेको बेला पनि प्रार्थना गर्न सक्छौं, अनि हिँडिरहेको बेलामा पनि प्रार्थनामा सम्झिन सक्छौं, हामी जस्तो अवस्थामा पनि परमेश्वरलाई सम्झन सक्छौं। त्यसैले दानियल जस्तै बन्ने कोसिस गरौं, युसुफ जस्तै अहिले पनि हुनुहुन्छ कतिजना व्यक्तित्वहरू हामीले कुना काप्चामा खोज्यौं भने, अथवा हाम्रै वरिपरि पनि यति इमान्दारी व्यक्तित्वहरू, विश्वासयोग्य व्यक्तित्वहरू हुनुहुन्छ। त्यसरी हामीले अनुसरण गर्दै अगाडि बढौं र हाम्रो जीवनलाई जस्तो चुनौतीहरूबाट पनि विजयी हुने जीवन बनाउन सिकौं भनेर भन्न चाहन्छु। गुड न्यूज एफएम वर्षामा हामीले कार्यक्रम नयाँ उदय सुन्दैछौ। कार्यक्रम नयाँ उदयमा उत्साहका कुराहरू गर्ने गर्छु म। यतिखेर भने फेरि पनि गीतकै पालो भएको छ, हामी मिठो गीत सुन्छौं, त्यसपछि आउनेछौं।

0: आज श्रोतावृन्द सलमित मिथिज्यूको आवाजमा जीवन प्रधानको शब्दमा हामीले निकै नै मिठो वचन सुनायौं। आत्माको अगुवाईमा श्रोता मित्र आज हामीले साँच्चै नै निकै मिठा मिठा भजनहरू पनि सुनिसकेका छौं। हामी कार्यक्रमको लगभग अन्त अन्ततिर पनि छौं अनि केही पदहरू आज बाइबलबाट पढेर म विदा हुन चाहन्छु। भजन संग्रह एक अध्यायको केही पदले हामीलाई भन्दछ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ। त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पाप कहिल्यै पनि ओइलाउँदैन, जे गर्छ उसले त्यसमा त्यो सफल हुन्छ भनिएको छ। हजुर श्रोता मित्र, म यही भन्न चाहे जाँदा जाँदै र तपाईँ र मैले पनि त्यस्तो व्यक्ति बनौं जो दुष्टहरूको सल्लाहमा नहिँड्ने, पापीहरूको मार्गमा नहिँड्ने, गिल्ला गर्नेहरूको संगतमा नबस्ने र परमेश्वरको व्यवस्थामा नै रमाउने व्यक्ति बनौं अनि हाम्रो पाप कहिले पनि ओइलाउँदैन, हामी हरियो रुख झैं भएर परमेश्वरको आशीर्वाद भएर अगाडि बढ्न सक्छौं। हुन्छ, सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। लाइन मार्फत, फेसबुक मार्फत देख्नुहुने सुन्नुहुने श्रोतालाई पनि धन्यवाद अनि संसारैभरि हामीलाई सातै दिन चौबिसै घण्टा सुन्नुहुने अनलाइन मार्फत सुन्नुहुने श्रोतालाई पनि धन्यवाद दिँदै प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म भने छुटिन चाहन्छु। चार बजी फेरि पनि कार्यक्रम सरगम सुन्नलाई पर्खिनुहोला है, म आउँछु भन्दै छुटिन चाहन्छु। धन्यवाद।
1: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिस्तीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 26 अध्यायको 69 75 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकरनीले तिनी कहाँ आएर भनी, तिमी पनि गालिल निवासी यीशु सँगै थियौ। तर तिनले उनीहरू सबैको सामान्य इन्कार गरेर भने, तैले के भन्दैछस् म जान्दिन। तिनी बाहिर दलनमा निस्केपछि आर्कीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, यो मानिस पनि यीशु नासरी सँगै थियो। तिनले फेरि शपथ खाएर इन्कार गरे, म ती मानिसलाई चिन्दिन। अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, साँच्चै तिमी पनि तिनीहरू मध्येकै एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ। तर पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे, म ती मानिसलाई चिन्दिन, अनि तुरुन्तै भाले बास्यो। तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, भाले बास्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। तब तिनी बाहिर गएर धुरु धुरु रोए। आदरणीय श्रोता, यहाँ पत्रुसको इन्कारको बारेमा यो खण्डमा उल्लेख भएको छ र लेखकले पत्रुसको इन्कारको बारेमा पहिलो, दोस्रो, तेस्रो इन्कारलाई प्रस्तुत गरिएको देखिन्छ। सबभन्दा पहिला जब माहौल चाहिँ डर र त्रासको थियो, येशूलाई पक्रना साथ चेलाहरू सबै छरपष्ट भएका थिए र सबै चेलाहरू कहाँ पुगे, कहाँ गए, त्यो कुराहरू यहाँ उल्लेख छैन। तर पत्रुसको बारेमा यहाँ उल्लेख गरिएको छ। पत्रुस जहिले पनि चासो राख्ने व्यक्ति, जहिले पनि अगाडि सरेर आफूलाई

क्रुसको हालत अर्कै भयो. चेलाहरू कहाँ गए, अरू चेलाहरू थाहा भएन, तर यहाँ पत्रुस चाहिँ यीशु ख्रिस्टलाई पक्रेर लाँदाखेरि पछि पछि गइराखेको अवस्थालाई यहाँ लेखकले उल्लेख गरिएको छ. र यीशु ख्रिस्टलाई के गर्दोरहेछन् अथवा मानिसहरूले यीशु ख्रिस्टलाई अब के हुने रहेछ, यीशुलाई के गर्दोरहेछ भन्ने कुराहरूको चियो चासो पनि लिनका निम्ति पत्रुस यो बेला यीशुको यो घटनाहरू हेर्नका लागि उनले आफ्नो सक्दो प्रयास गरेको देखिन्छ. तर उसको मनमा डरले भरिएको अवस्था पनि हामी यहाँ देख्छौं, किनभने माहौल चाहिँ परिस्थितिहरू डरलाग्दो थियो. अब यीशुलाई मार्ने कुरा गरिसकेपछि पत्रुसको मनमा झन डर छाएको देखिन्छ. अगाडिको खण्डहरूमा पत्रुसले यीशु ख्रिस्टलाई अब के हुने हो, के गर्नेछन्, यीशुलाई के गर्दोरहेछन् भन्ने कुरातिर पत्रुसले अवलोकन गरिरहेका थिए. र यो अवलोकनमा निर्णय पूरा भयो, अब यीशुलाई मृत्युदण्ड दिने र यीशुमाथि हातपात पनि गर्न लागे. विरोधका कुराहरू भयो र यीशुलाई अपहेलित तरिकाले अपमानित गर्दै अगाडि बढाइसकेपछि अब पत्रुसको मनमा त्रास डरले भरिएको अवस्था हामी देख्छौ. यति कि अब आफ्नो बारेमा कसैलाई पनि यीशुसँग जोडिएर आफूलाई रहन पनि उसलाई अब नसक्ने स्थिति भयो, माहौल त्यस्तो भयो, किनभने यीशुमाथि यीशुलाई मृत्युदण्ड पनि दिने भयो र त्यति मात्रै होइन, महासभाले फैसला गरिसकेपछि हातपात पनि गर्न थालेपछि पत्रुसको मनमा अब यीशुसँग जोडिनु हुँदैन भन्ने उसले आफ्नो निर्णयहरू गरेको देखिन्छ. र पहिलो चोटि नै पत्रुसलाई यो कुरा हामी देख्छौ कि पत्रुसले पहिलो कुरा यहाँ बसिरहेछ, पत्रुस बाहिर आँगनमा बसिरहेका थिए वास्तवमा, र चियो चर्च अवलोकन गरिरहेका थिए. तर त्यही बेलामा एउटी नोकर्नीले तिनी कहाँ आएर भनी, तिमी पनि गालिल निवासी यीशुसँगै थियौ. पहिलो पल्ट एउटा नोकर्नीले, ठूलो व्यक्तिले भनेको पनि होइन, मालिकले भनेको पनि होइन, एउटा सामान्य व्यक्तिले आएर यसरी तिमी पनि गालिल, पहिलो इन्कार उसले यस प्रकारले गर्यो, तैले के भन्दैछस् म जान्दिन. यसको मतलब पत्रुसलाई यति धेरै डर भयो कि अब यीशुसँग जोडिन पनि, यीशुको नामसँग जोडिन पनि उसलाई मन लागेन, किनभने उनलाई डर अति नै भएको हामी देख्छौ. तिनी बाहिर दलनमा निस्केपछि अर्कीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भने, यो मानिस पनि यीशु नासरीसँग थियो. दोस्रो इन्कार गर्ने बेलामा यहाँनिर ऊ बाहिर दलनमा निस्केको अवस्था थियो र अर्की एकजना स्त्रीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भने, यो मानिस पनि यीशु नासरीसँग थियो भन्न साथ यहाँनिर हामी देख्छौ कि उनले भनेको उत्तर बडो अचम्मको छ. तिनले फेरि शपथ खाएर इन्कार गरे, शपथ नै खाए. पहिलो इन्कार गर्ने बेलामा त उसलाई अलि सजिलैसँग उसले उत्तर दिएको देखिन्छ, म चिन्दिन भनिकन,

दोस्रो चोटि चाहिँ उसले भनेको कुरा कसमै खान्छन्, म त ती मानिसलाई चिन्दिन, कसम खाएर भनेका छन्। यति धेरै डर पत्रुसलाई, यति धेरै उसको कोसिस हो कि येशूको नाममा जोड्दै नजोड कसम समेत खाएको अवस्था हामी देख्छौं। दोस्रो चोटिको उसको इन्कारमा आफूलाई कसम खाएर इन्कार गरेका छन्। कति अचम्मको यो, कति भयंकरको यो, आफूसँग तीन साढे तीन वर्षसम्म सेवामा हिँडिरहेका असह्य कर्महरू देखेको अवस्थामा पनि पत्रुसले आफूलाई यहाँ कसमै खाएर दोस्रो इन्कारमा उनले अझ कडा रूपमा उसले विरोध गरेको हामी देख्छौं। अलि बेर पछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, साँच्चै तिमी पनि तिनीहरू मध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ। जब भीड त्यहाँका वरिपरिका भएकाहरूले नै अब घेरा हालेर पत्रुसलाई ती मानिसहरूले भने कि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ भनिकन, किनभने येशूसँग त्यति लामो समयसम्म बिताएको व्यक्तिको भाषा शैली सबै कुरा येशु जस्तै हुनु स्वाभाविकै हो। हामी पनि कोही व्यक्तिसँग तीन वर्षसम्म साढे तीन वर्षसम्म सँगसँगै रह्यो भनेदेखि केही न केही कुराहरू जाहेर हुन्छ, शब्दहरूमा, इशाराहरूमा, सबै कुरामा त्यही सर्छ है, त्यही गुणहरू सर्छ। त्यसरी नै पत्रुसमा येशु ख्रीष्टको नाम मात्र होइन येशु ख्रीष्टको जीवन शैली पनि भित्र घुसिसकेको अवस्था थियो, अनि उसले आफूलाई येशूको नामबाट अहिले आफूलाई जोडिन, नामसँग जोडिन नचाहेर ऊ भाग्न खोजिरहेको अवस्था थियो। तर उसको बोलीले नै तिमीलाई जाहेर गर्दछ भन्दाखेरि यो बेला उसले तेस्रो पटकको इन्कार थियो। तब पत्रुसले आफैलाई श्राप्दै शपथ खान लागे, अब यहाँनिर शपथ मात्र होइन आफैलाई धिकार्दै, आफैलाई इन्कार गर्दै, एउटा श्राप्दै भन्या छ, यहाँ श्राप्दै मरिजौ, मर्नु परोस्, यस्ता खालका एकदमै डरलाग्दो कसम खाएर म ती मानिसलाई चिन्दै चिन्दिन, चिन्दिन मात्रै भने पनि त हुन्थ्यो, तर उसको यो इन्कार यति कडा, यति गहिरो कि उसले चिन्दै चिन्दै चिन्दिन भन्ने शब्द प्रयोग गर्दाखेरि बडो मार्मिक यहाँ देखिन्छ कि पत्रुस कहाँसम्म पुगेछ, पत्रुसले आफूलाई कुन ठाउँमा पुर्याइराखेको छ। साढे तीन वर्षसम्म येशूसँगै सँगै सेवाकाई गरेको व्यक्तिले आज येशू ख्रीष्टलाई क्रुसमा टाँग्ने निर्णय अथवा मृत्यु दण्ड दिने निर्णय महासभाले गरेको देख्न साथ अब उसको होस हंस सबै उड्यो। यसरी लेखकले यो खण्डमा पत्रुसको इन्कार र साँचो पश्चातापको बारेमा उल्लेख गरेको हामी यहाँ देख्छौ, किनभने पत्रुसलाई तब यहाँ भन्छ पत्रुसलाई येशूले भन्नुभएको यी कुरा याद भयो र फाले बस्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पहिलो इन्कार, दोस्रो इन्कार झन

0: झन कड़ा तरिकाले, अनि तेस्रो इन्कार चाहिँ अति नै कड़ा तरिकाले विरोध गरेको हामी यहाँ देख्न सक्छौ। तब तिनी बाहिर आएर धुरु धुरु रोए। आदरणीय श्रोता, इन्कारको चरम सीमा हामी यहाँ देख्छौ, र यहाँसम्म पनि एउटा मानिसले इन्कार गर्न सक्दोरहेछ। र अर्को कुरा चाहिँ उसको साँचो पश्चाताप पनि यहाँ देखिन्छ, जहाँनिर धुरु धुरु रोयो भनेर भनिएको छ। त्यत्तिकै मानिस धुरु धुरु रुँदैनन्। उसको इन्कारको चरम सीमा त्यति उचाइ थियो, र जब उसले प्रभु यीशु ख्रीष्टले बोल्नु भएको वचन याद भयो, तिमीले भाले बाँच्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ भनिकन यीशुले बोल्नुभएको कुरा उसमा झललल आएर उसले उसमा त्यो प्रकाश भयो, र त्यसले उसलाई जुन उचाइमा इन्कार गरिएको थियो त्यही उचाइमा साँचो पश्चातापको पनि उचाइ भएको थियो। र यसरी धुरु धुरु रुने कुराले साँचो पश्चातापको अर्थ दिन्छ। एउटा व्यक्ति त्यत्तिकै धुरु धुरु रुँदैनन्। खसाखुसु रुनु भनेको त्यो पस्ताउनु पनि सक्छ, तर यहाँ धुरु धुरु रुने कुरा चाहिँ महत्वपूर्ण छ। पत्रुसको यो पश्चाताप पनि अति असल थियो। उनले पहिलो इन्कारमा उसले सजिलैसँग गरेको थियो, दोस्रो उसको इन्कार अलि जटिल थियो, अलि भनौ एकदम भनौ यो एकदम कड़ा रूपमा थियो, र तेस्रो त झन अति नै कड़ा रूपमा विरोध गरिएको थियो। यसरी एउटा व्यक्तिको जीवनमा इन्कारको पनि त्यति उचाइ पुग्दो रहेछ भन्ने कुरा हामीले यहाँ देख्यौं, र साथै पश्चातापको पनि त्यतिकै उचाइ चाहिँदो रहेछ भन्ने कुरो हामीले यहाँ देख्छौं। पछिबाट पत्रुसले आफूलाई यो पश्चाताप गरिसकेपछि पत्रुसले आफ्नो जीवनमा फेरि नयाँ जोश, नयाँ जीवन र नयाँ पाइलाहरू पाएर उसले पछि परमेश्वरको राज्यमा ठूला ठूला कामहरू गरे, र यीशुले दिनुभएको जिम्मेवारीहरू उसले पूरा गरे। आदरणीय श्रोता, कतै हामीले पनि यीशु ख्रीष्टको विरुद्धमा यसरी नै इन्कार गरेर हिँडिरहेका त छैनौ? कति पटक यीशु ख्रीष्टलाई मानिसहरूको बीचमा इन्कार गरिरहेको त छैनौ? यीशुलाई इन्कार गर्नु, यीशुको विरोध गर्नु, यो कहिले पनि एउटा व्यक्तिको निम्ति आशिष हुँदैन। आज धेरैले यीशु ख्रीष्टलाई इन्कार गर्छन्, यीशुलाई परमेश्वर हो भन्ने कुरा इन्कार गर्छन्, र यीशुको मानिसहरूको बीचमा म ख्रिस्टियन हुँ भनेर प्रकट गर्न पनि मानिसहरू डराउँछन्। अफिसहरूमा, साथीहरूको बीचमा, मानिसहरूको बीचमा आफूलाई ख्रिस्टियन हुँ, यीशुको चेला हुँ, म बाइबल पढ्छु, म यो ख्रिस्टियन भनौ यीशुलाई पछ्याउँछु भन्ने कुरा पनि मानिसहरूले नबताइकन वर्षौंसम्म ख्रिस्टियन भएर पनि आफूलाई त्यसरी बसिरहेको अवस्था त छैन। आउनुहोस्, यदि आजसम्म यसरी डरले आफ्नो जीवनमा साथीहरूको बीचमा समाजको बीचमा तपाईँले आफूलाई यी क्रिश्चियन हुँ भन्नुभएको छैन भने तपाईँले पश्चाताप गर्नुहोस् र पत्रुसले जस्तै पश्चाताप गरेर फर्किनुभयो भने यहाँहरूको जीवनमा पनि परमेश्वरले शक्तिशाली रूपमा यहाँहरूलाई पनि प्रयोग गर्नुहुनेछ र हामी सबैजनालाई परमेश्वरले प्रशस्त रूपमा प्रयोग गर्नुहुनेछ र आशा छ यहाँहरूले यीशु ख्रिस्टलाई इन्कार गर्नुभएको छ भने पश्चाताप गरेर फेरि नयाँ शक्ति नयाँ जीवन नयाँ आशामा जिउनका लागि यही अनुरोध गर्न चाहन्छु। आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस् र प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेर आफूलाई कुनै इन्कार गरिरहेका छौं भने मानिसहरूको बीचमा पनि आफूलाई क्रिश्चियन हुँ भनेर जाहेर गरिदिनुहोस् र म बाइबल पढ्छु म चर्च जान्छु म पनि क्रिश्चियन हुँ भनेर आफूलाई जाहेर गर्नका लागि कहिले पनि नडराउनुहोला र मानिसहरूको बीचमा साक्षीको रूपमा खडा भइदिनुहोला। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन यो झोलाभित्र के छ?
3: होइन हौ यो झोलाभित्र चाहिँ के छ?
2: यो झोलाको पोकाहरूमा के छ?
4: होइन यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
3: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
5: प्रस्तोता कुमार अब्राहमको साथमा।
3: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
7: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।

0: News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्त रहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र कार्यक्रम रोचक जानकारीमा केही रोचक जानकारी म तपाईँलाई दिने गर्छु र हाम्रो लागि नौलो पनि हुने गर्छ। र आज पनि यस्तै नयाँ जानकारीको साथमा उपस्थित भइसकेको छु। कार्यक्रमको शुरूआत भनी अर्थपूर्ण संगीतबाट गर्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र विशेष गरिकन आज चाहिँ म केही मिडिया बारेमा केही जानकारी दिन चाहन्छु, रोचक जानकारीहरू दिन चाहन्छु नेपाली मिडियाको बारेमा। र विशेष गरिकन यो कुरालाई यो मैले किन उठाइरहेको छु भने हाम्रो गुड न्यूज एफएमले पनि लामो समयदेखि रेडियो उत्को सत्ता लिन दिइरहेको अवस्था छ र अहिले पनि अब शुरू भइरहेको अवस्था छ। तपाईँ पनि कुनै पनि गुड न्यूज एफएममा जुन आरजे तालिम भइरहेको छ, रेडियो उत्कृष्ट तालिम, रेडियोमा कसरी बोल्ने, टेलिभिजनमा कसरी बोल्ने, रेडियोमा कसरी बोल्ने सम्बन्धित तालिम भइरहेको अवस्था छ, तपाईँ पनि इच्छुक हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ र यो मौकाको फाइदा तपाईँले लिन सक्नुहुन्छ। यो समयमा हामीले बोल्नुपर्ने हुन्छ किनभने कतिलाई धेरैजना मान्छेको बीचमा बोल्नको लागि एकदमै डर लाग्छ, तर आफूलाई एउटा स्केलसम्म पुर्याउनको लागि, आफूलाई स्केलफुल बनाउनको लागि हामीले कुनै पनि कुराको तालिमहरू लिनै पर्छ र तपाईँ पनि इच्छुक हुनुहुन्छ भने गुड न्यूज एफएमसँग तपाईँ जोडिन सक्नुहुन्छ जुन तालिम भइरहेको अवस्था छ। र नेपाली मिडिया सम्बन्धीकै रोचक जानकारी, गोर्खापत्र नेपालको सबैभन्दा पुरानो पत्रिका हो। गोर्खापत्र सन् 1901 प्रकाशन शुरू भएको थियो। शुरूमा साप्ताहिक रूपमा निस्किन्थ्यो, पछि दैनिक रूपमा यो बन्न थाल्यो अथवा आउन थाल्यो। त्यस्तै गरेर रेडियो नेपालको स्थापना 2007 भएको हो। रेडियो नेपाल 2007 चैत 20 गते सन् 1956 स्थापना भएको थियो। त्यही दिन पहिलोपटक नेपाली भाषामा समाचार प्रसारण पनि गरिएको थियो। नेपालमा रेडियोबाट प्रसारित पहिलो ऐतिहासिक वाक्य के थियो भन्दाखेरि, अथवा नेपालमा रेडियोबाट पहिलोचोटि बोलिएको शब्द चाहिँ यो थियो, यो नेपाल प्रजातन्त्र रेडियो हो, हामी विराटनगर मुक्ति मोर्चाबाट बोलिरहेको छौं भन्ने सन्देश नेपाली इतिहासको पहिलो प्रसारण अथवा पहिलो वाक्य थियो। नेपाल टेलिभिजन एनटीभी नेपालको पहिलो टेलिभिजन च्यानल हो। नेपाल टेलिभिजनको स्थापना 17 माघ 2041 भएको थियो। सामाजिक सञ्जालले नेपाली मिडियाको स्वरूप परिवर्तन गर्यो। आज धेरै नेपालीले समाचार फेसबुक, युट्युब र अन्य डिजिटल माध्यमबाट प्राप्त गर्छन्। बीबीसी नेपाल सेवा 1969 सञ्चालनमा आएको हो। यो नेपाली भाषामा अन्तर्राष्ट्रिय समाचार दिने सबैभन्दा पुरानो विदेशी मिडिया सेवाको माध्यम हो। नेपाल एक समय नेपालमा धेरै गाउँमा टेलिभिजन नभए पनि रेडियो लगभग हरेक घरमा पुगिसकेको थियो, त्यसैले रेडियोलाई जनताको मिडिया पनि भनिन्थ्यो र सही सूचना नै सही निर्णयको आधार हो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

तपाईलाई पनि रेडियो टेलिभिजन र स्टेजमा बोल्ने इच्छा छ भने तपाईले केही दिनपछि गुड न्यूज एफएममा भोलि पर्सिदेखि नै आरजे तालिम शुरूआत हुँदैछ, तपाईँ जोडिन सक्नुहुन्छ र मिडिया सम्बन्धी नै केही जानकारी मैले दिइरहेको छु। 2007 साल रेडियोको युगको शुरूआत थियो, प्रजातन्त्र स्थापना भएपछि 2007 साल चैत 20 गते रेडियो नेपालको स्थापना भयो। त्यसबेला रेडियोले समाचार र सूचनाको मुख्य माध्यम थियो। 2040 दशकमा टेलिभिजनको आगमन भयो। 2041 सालमा 17 गते नेपाल टेलिभिजन एनटीभीको प्रसारण शुरू भयो। यस नेपाली जनतालाई दृश्य श्रव्य माध्यमबाट सूचना, शिक्षा र मनोरञ्जन दिन थाल्यो। 2050 सालतिर एफएम रेडियोको विस्तार भयो। प्रजातान्त्रिक खुलापनसँगै निजी तथा सामुदायिक एफएम रेडियो खुल्न थाले। एफएम रेडियो गाउँ गाउँसम्म पुगेर स्थानीय भाषा, संस्कृति र समाचारको प्रमुख स्रोत बन्यो। 2060 सालदेखि 2065 साल निजी टेलिभिजन र समाचार च्यानल, कान्तिपुर टेलिभिजन, इमेज च्यानल, सगरमाथा टीभी लगायत निजी टेलिभिजनहरूको विकास भयो। 2060 दशकमा 24 घण्टे समाचार प्रसारण गर्ने च्यानलहरू पनि सञ्चालनमा आए। 2065 देखि 2075 साल अनलाइन पत्रिकाको उदय भयो। इन्टरनेटको विस्तारसँगै अनलाइन समाचार लोकप्रिय भए। छापाखाना रेडियोमा सीमित समाचार मोबाइल र कम्प्युटरमा उपलब्ध हुन थाले। 2075 सालदेखि अहिलेसम्म डिजिटल र सामाजिक सञ्जालको युग, फेसबुक, युट्युब, टिकटक लगायतका माध्यमबाट समाचार छिटो फैलिन थाले। धेरै मीडिया संस्थाहरूले डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिन थालेका छन्। मीडिया भिडियो पत्रकारिता लाइभ मोबाइल पत्रकारिता तीव्र रूपमा बढ़ेको हामी पाउन सक्छौं। नेपाली मीडियाको यात्रा रेडियो नेपालबाट शुरू भएर टेलिभिजन, एफएम रेडियो, छापा पत्रकारिता हुँदै आज डिजिटल सामाजिक सञ्जालको युगसम्म पुगेको छ। यसले नेपाली समाजमा सूचना, शिक्षा, मनोरञ्जन र लोकतान्त्रिक चेतना फैलाउन ठूलो योगदान दिएको छ। स्वतन्त्र जिम्मेवार मीडिया लोकतन्त्रको बलियो आधार हो। त्यो भएर यतिखेर मीडिया सम्बन्धी केही जानकारी मैले तपाईँलाई दिइरहेको छु। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र आज चाहिँ कार्यक्रम रोचक जानकारीमा मैले तपाईँलाई रोचक कुराकानी नै बताएँ, विशेष गरिकन रेडियो भएको कारण रेडियो टेलिभिजनकै बारेमा बताएँ र अहिलेको समय यस्तो छ जो बोल्न सक्छ नि ऊ सबैको लोकप्रिय पनि हुन सक्छ, एउटा तार्किक कुराहरू गर्न सकियो भने धेरै अवसर र मौका तपाईँ मैले पाउन सक्छौँ र कतिचोटि चाहिँ कस्तो डर हुन्छ भने हामीलाई एकजना दुईजनासँग हामी निर्धक्क बोल्न सक्छौँ तर दसजना जति मान्छेको अगाडि हामी बोल्न एकदमै सक्दैन, हामीलाई डर लाग्छ क्या। त्यो डरपनहरूलाई हराउनको लागि पनि तपाईँले मिडिया सम्बन्धी तालिमहरू लिन आवश्यक छ किनभने कतिलाई त एकदमै बोल्न मन लाग्छ नि। आज हामी देख्छौँ कतिजना होइन बोल्नै सक्नुहुन्न, यस्तो जिम्मेवारी पदमा पुग्नु भएको हुन्छ जब उनीहरूको अगाडि एउटा मान्छेको भिड देख्नुहुन्छ अनि जब त्यो माइक समाउनुहुन्छ माइक काम्ने अवस्था होइन त्यो बोली शब्दै पछि डरको अवस्थाहरू देख्न सकिन्छ। त्यो यो कारणले हुन्छ कि कतिचोटि तपाईँ र म बोल्ने कुरामा डराएको कारण एउटा प्र्याक्टिकल जीवन नभएको कारण पनि हो। तपाईँ रेडियो टेलिभिजन स्टेजमा निर्धक्कसँग बोल्न चाहनुहुन्छ भने चाहिँ तपाईँ गुड न्युज एफएममा जुन तालिम चलिरहेको छ त्यसमा आएर तपाईँ जोडिन सक्नुहुन्छ। तपाईँले 20-25 दिनको तालिम लिनुभयो भने तपाईँ निर्धक्कसँग बोल्न सक्नुहुनेछ। भनाइ छ नि बोल्नेको पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन, भने जस्तै तपाईँ र म बोल्न सक्नु आजको आवश्यकता पनि हो किनभने अहिलेको जमाना भनेको यस्तो हो कि जब हामी बोल्न सक्दैनौँ हामी धेरै पछि पर्छौँ, जब बोल्न सक्छौँ कति कामहरू तपाईँ र मेरो हुन पनि सक्छ र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिदी र प्राविधिक मित्र विजय जिरा पनि धन्यवाद दिदी। अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु, धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: मेरो एसी पनि सकियो,
7: मेरो प्लस टूको एक्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
9: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
8: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नजर काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
8: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
9: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
10: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
10: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
8: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
11: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
5: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: हो र ल, म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
4: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: ए बाबु, हजारो टच बालेर जाऊ।
9: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

हेलो नमस्कार जयमेसी गुड न्यूज एफएम 105 तपाईलाई एक मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्पल एक्सप्रेस लिएर म कार्यक्रम प्रस्तुता सुनिल राज लामा उपस्थित भइसकेको छु प्राविधिक मित्र विजयजीको साथमा र हामी तपाईसँग रहनेछौ 6 बजेसम्म र कार्यक्रम गोस्पल एक्सप्रेसको भाग 330 मैले पनि आज पनि प्रश्न लिएर आइसकेको छु र अप्सनहरू पनि लिएर आइसकेको छु र तपाईँ यदि आज मात्र सुनिरहनु भएको छ सुन्दै हुनुहुन्छ भने तपाईँको लागि केही छोटो जानकारी राख्न चाहन्छु र विस्तृत रूपमा त कार्यक्रम सुन्दै गर्नु भएपछि तपाईँले जानकारी पाउनुहुनेछ नै हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौं तीनवटा विकल्पहरू हुनेछन् अप्सन ए अप्सन बी र अप्सन सी र अप्सन एबीसीमा तपाईँले एउटा छान्न सक्नुहुनेछ र हाम्रो कार्यक्रममा भाग लिनको लागि तपाईँले कल गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477074 रहेको छ भने वाट्सएप मार्फत तपाईँ यदि कल गर्न चाहनुहुन्छ भने तपाईँले 98023444 रहेको छ 98023444 रहेको छ र वाट्सएपमा तपाईँले मेसेज पनि गर्न सक्नुहुनेछ अथवा तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98406673 98406673 रहेको छ र यी तीनवटा नम्बरहरू प्रयोग गर्नुभएर तपाईँले भाग लिन सक्नुहुनेछ कार्यक्रममा र विशेष गरी हाम्रो कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता स्रोत विजेता बन्नुहुनेछ सही जवाब टिपाउनुहुनेहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ जो चाहिँ प्रत्यक्ष रूपमा आज भाग लिनुहुन्छ र त्यसै गरी सामाजिक सञ्जाल मार्फत हामी एकजनालाई विजेता घोषणा गर्नेछौ र त्यसै गरी अर्को रहेको

0: हाम्रो प्राविधिक मित्र विजयजीले एउटा नम्बर छान्नु हुनेछ र त्यो नम्बरमा हुनुहुने श्रोताले यदि सही जवाब टिपाउनु भएको छ भने उहाँ विजेता बन्नु हुनेछ। र त्यसको लागि चाहिँ तपाईँले भाग लिन सक्नुहुनेछ र सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता चाहिँ विजेता घोषणा नभएर उहाँ चाहिँ स्वतः विजेता बन्नुहुनेछ है त। त्यस कारणले गर्दाखेरि यसरी चारजना श्रोताहरू विजेता बन्नुहुनेछ र आजको कार्यक्रम भाग 330 मैले प्रश्न तपाईँहरू समक्ष मैले लिएर आएर आइसकेको छु र हाम्रो कार्यक्रमलाई गिफ्ट हाम्रो स्पोन्सर जीवनको रोटी कार्यक्रम परिवारले गर्नुभएको छ। जीवनको रोटी कार्यक्रमको बारेमा बताउँदाखेरि प्रत्येक दिन बिहान यसरी रेडियो मार्फत तपाईँले जीवनको रोटी कार्यक्रम पास्टर टेक दाहालज्यूको साथमा सुन्न सक्नुहुनेछ भने तपाईँले युट्युब च्यानलमा जानु भएर जीवनको रोटी अथवा पास्टर टेक दाहाल भनेर तपाईँले सर्च गर्नुभयो भने जीवनको रोटी कार्यक्रम सुन्न र हेर्न सक्नुहुनेछ। र यति भन्दै अब कार्यक्रममा हामी प्रवेश गर्नेछौ र यतिखेर प्रश्न राख्न चाहन्छु, ध्यानसँग सुन्न सक्नुहुनेछ र सम्पर्क नम्बर मैले तपाईँ समक्ष राखिसकेको छु र राखि नै रहनेछु पनि। र यतिखेर प्रश्न रहेको छ, मोसा किन भागेर मिदान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न। है अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न। अप्सन एबीसीमा कुन सही हो तपाईँले टिपाउन सक्नुहुनेछ। यतिखेर पहिलो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: हेलो,
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? उपासनाजी, आज तपाईँको कल पहिलो चोटि लाग्यो है? ल, खुसी लाग्यो मलाई पनि, धेरै पछि पहिलोचोटि कल लाग्यो। अनि उपासनाजी प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ, मोसा किन भागेर मिदान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न। हजुर, मैले अप्सन ए राखे। कार्यक्रम आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाहीबाट र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
2: हेलो,
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सुरज पन्त, बौद्ध काठमाडौँबाट।
0: सुरजजी कस्तो हुनुहुन्छ तपाईँ?
2: सन्चै छु हजुरलाई।
0: हामी पनि एकदमै सन्चै छौ। अनि सुरजजीले प्रश्न सुन्न पाउनु भयो त?
2: प्रश्न त सुन्न पाएँ, तर म आज म खुसी छु। आज मैले सिनेमा हलमा केवल टावरमा गएर टिकट पाएर फिल्म हेर्न गएको।
0: ए हजुर, फिल्म हेर्न पाउनु चाहिँ खुसी लाग्यो तपाईँलाई। खुसी जे
2: हजुर,
0: खुसीको कुरा बताइदिनु भयो होइन, तपाईँको खुसी व्यक्त गर्नुभयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो है तपाईँले?
2: प्रश्न सुनि, म अप्सन सीलाई गेस गर्छु।
0: मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो, खुसी रहनुहोस्, मस्त रहनुहोस् है, अगाडि बढ्दै जानुहोस्। अहिलेलाई छुटौं। उहाँ हुनुहुन्छ सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र उहाँले चाहिँ फिल्म हेर्न जान पाउँदा चाहिँ एकदमै खुसी लाग्यो भनेर भन्दै हुनुहुन्थ्यो र हामीलाई खुसी बाँड्दै हुनुहुन्थ्यो र धन्यवाद दिन चाहन्छु उहाँलाई कार्यक्रममा भाग लिनुभएकोमा। यतिखेर म तेस्रो नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो जयमिसी, हजुर विद्याजी बोल्दै हुनुहुन्छ? आज तेस्रो नम्बरमा कल लाग्यो तपाईँको पनि, धेरै पछि है। हजुर, अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? ए र सी भनेर गेस गर्न चाहनुहुन्छ है। हस् हुन्छ, कार्यक्रममा आउनु विद्याजी, आउँदै गर्नुहोस्। छुटौ हजुर, सुन्छ कुराकानी गर्दै गराउला है त। उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले अप्सन ए र सी टिपाएर जानुभएको छ, एसी टिपाएर जानुभएको छ। गर्मीको मौसम पनि छ है, कतिजना एसीमा बसिरहनु भएको छ होला कार्यक्रम सुन्नुभएर, कतिजना यात्रामा गाडीमा एसी सहित अन गर्नुभएर रेडियो सुन्दै अगाडि बढ़िरहनु भएको छ होला। हाम्रो कार्यक्रमलाई माया गरिदिनु भएको लागि तपाईँलाई पनि धन्यवाद भन्न चाहन्छु। र यतिखेर भने चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
3: हेलो भाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेश
3: रेग्मी विराटनगरबाट।
0: कस्तो हुनुहुन्छ तपाईँ?
3: ठिकै छ, तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौ। अनि प्रश्न सुन्न पाउनुभयो? मैले अप्सन बी टी पाएँ। कार्यक्रममा आउनुभयो उमेशजी, आउँदै गर्नुहोस्। बाई बाई हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टी पाएर जानुभएको छ, विराटनगरबाट हुनुहुन्थ्यो उहाँ। र यतिखेर भने पाँचौ नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
4: नमस्ते राजु कापडा।
0: हजुर राजुजी, कस्तो हुनुहुन्छ? अनि नयाँ नौलो खबर के छ तपाईँको?
4: नयाँ नौलो खबर गर्मी छ विराटनगरमा।
0: हेल्ला, स्वास्थ्यको ख्याल गर्नुहोस्, गर्मीबाट बस्नुहोस् है। अनि प्रश्न सुन्न पाउनुभयो? हस, प्रश्न म तपाईँको लागि राख्न चाहन्छु। मोसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा फारोले मार्छ भनेर, अप्सन सीमा सिपोरासँग विवाह गर्न। हस, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो राजुजी, आउँदै गर्नुहोस्। उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने छैटौ नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हजुर, को बोल्दै हुनुहुन्छ? जयमसी। हजुर, तपाईँको ब्याकग्राउन्डको रेडियो अलिकति ठुलो जस्तो लाग्यो है।
5: हजुर,
0: उत्तमजी बोल्दै हुनुहुन्छ। अनि आज त घरमै हुनुहुन्छ?
5: भर्खरै आइपुगेको म धादिङबाट।
0: ए हजुर, भनेपछि धादिङ र काठमाडौँको यात्रा तपाईँको जारी नै भइरहेको छ?
5: जारी नै छ प्रभुलाई धन्यवाद, प्रार्थना गरिदिनु
0: होला। हुन्छ, अनि हजुरले प्रश्न सुन्न पाउनुभयो त?
5: प्रश्न भनिदिनुहोस् त मलाई एकपल्ट।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मोसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न।
5: म अप्सन ए भन्न चाहन्छु।
0: हस, मैले अप्सन ए भनेर टिपाएको छु र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्।
5: हजुर, धन्यवाद।
0: हजुर, उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानु भएको छ र तपाईँ पनि आउन सक्नुहुनेछ। 4770754 एक्जाम स्टुडियोको नम्बर। र यतिखेर सातौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
6: जय मसी, म हरिबोल बुढा छ कि सुनिल सर?
0: हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
6: आरामै छु, हजुरले कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ। अनि खाजा खानुभयो?
6: भयो हजुर,
0: हाम्रो पनि भयो भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
6: हजुर
0: हजुर, अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हस, मैले ए र सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। हजुर, जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थोकी हुनुहुन्थ्यो, उहाँले अप्सन ए र सी टिपाउनु भएको छ। ए र बी पनि हुनसक्छ, बी र सी पनि हुनसक्छ, होइन? कहिले काहीँ चाहिँ हाम्रो कार्यक्रममा तीनवटा अप्सन पनि सही जवाफ भइदिन्छ, त्यसै कारणले गर्दाखेरि तपाईँले गेस गर्न पाउनुहुनेछ सर। तर सही जवाफ चाहिँ म कार्यक्रमको अन्तिममा बताउने नै छु है। र यतिखेर भने आठौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
7: हजुर,
0: जयमसी हजुर, चन्द्रमायाजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ। हजुरको व्यापार व्यवसाय मजाले चलिरहेको छ होला है? हजुर, अहिलेको त मौसम नै ठिक ठिकैको मौसम छ, होइन? हजुर, ल, खुसी लाग्यो। ठिक ठिकैको मौसममा पनि तपाईँकोमा ठिक ठिकै भइरहेको रहेछ, चापाचापको मौसममा फेरि तपाईँकोमा चापाचाप नै हुन्छ है? होइन भाइ, ल, अगाडि बढ्दै जानुहोस्। अनि प्रश्न सुन्न पाउनुभयो?
7: सुनेको छ सर, म चाहिँ बी भन्छु, अनि सी पनि हुनसक्छ कि, तर जानु चाहिँ भागेर ऊ देखेर डराएर गएको हो, अनि त्यहाँ बिहा पनि भएको छ है, भने चाहिँ
0: बिटी पनि जानुहुन्छ?
7: हजुर,
0: मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, अन्तिमसम्म सुन्दै गर्नुहोस्, सही जवाब त म बताइ नै हाल्छु नि है। हस्, धन्यवाद, छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ र गेस गर्न सक्नुहुनेछ, गेस गर्न पाउनुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भन्नुभएको छ विजयजीले, म उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ नौ नम्बरको श्रोता हुनुहुन्छ। हेलो,
8: हजुर
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: संगीता रिमाल हो, पहिला सुरु गर्दा
0: है। हजुर संगीताजी हजुर, अनि कस्तो हुनुहुन्छ तपाईँ?
8: हजुर म आरामै छु हजुर, हजुरलाई?
0: हजुर हामी पनि एकदमै आरामै छौ, कुशल छौ, स्वस्थ छौ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले,
8: भन्नु न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मोसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न। सी भन्नुभयो?
8: बी
0: ए हस, मैले बी टिपाए र कार्यक्रममा आउनु भयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् है। उहाँ हुनुहुन्थ्यो संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा वाट्सएप मार्फत हुनुहुने श्रोतालाई म स्वागत गर्न चाहन्छु। टेलिफोन सम्पर्कमा हुनुहुने श्रोतालाई म 11 नम्बरमा स्वागत गर्नेछु, तर यतिखेर 10 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
9: हेलो, जयमसी सर।
0: हजुर जयमसी हजुर, चितलाङबाट आउनुभयो?
9: हजुर
0: हजुर हजुर। पम्फाजी कस्तो हुनुहुन्छ तपाईँ?
9: म अहिले ठिकै छु, परमेश्वरको अनुग्रह हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ, कुशल छौँ, स्वस्थ छौँ। अनि प्रश्न सुन्न पाउनुभयो?
9: बत्ती आउने जाने भएर भर्खरै बत्ती आएर भन्नु न सर एकचोटि।
0: हस् तपाईँको घरमा बत्ती आएको छ भने अब बत्ती आएकै बेला मजाले भन्नेछु। यतिखेर प्रश्न रहेको छ, मोसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा फारोले मार्छ भनेर, अप्सन सीमा सिपोरासँग विवाह गर्न।
9: अप्सन
0: बी भन्नुभयो है। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौं। उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्छ, चितलाङबाट हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर 11 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
10: हजुर सर,
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
10: रामकोटदेखि लक्ष्मी मगर।
0: लक्ष्मीजी कस्तो हुनुहुन्छ तपाईँ?
10: एकदमै आरामै छु सर, अहिलेसम्म परमेश्वरको अनुग्रह कृपा, हजुरहरूको प्रार्थनाले, मण्डलीको प्रार्थनाले।
0: हजुर हामी पनि एकदमै सन्चै छौ, स्वस्थ छौ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त हजुरले?
10: हजुर सर हजुर सुन्दैछु।
0: हजुर अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ
10: सर? म चाहिँ ए र बी भन्न चाहन्छु।
0: ए र बी टिपाउन चाहनुहुन्छ है। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस् छुटौं।
10: हुन्छ सर धन्यवाद।
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रामकोटबाट हुनुहुन्थ्यो, लक्ष्मी मगर हुनुहुन्थ्यो, उहाँले अप्सन ए र बी टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, वाट्सएपको लागि नम्बर रहेको छ 9803446646 रहेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 12 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
11: नमस्कार हजुर, जयमसी।
0: नमस्कार हजुर, मैयाजी कस्तो हुनुहुन्छ?
11: मलाई एकदम ठिक छ सर, हल्का रुखी लागेको अवस्था, अनि प्रार्थनामा राखिदिनु होला।
0: हजुर हस् हुन्छ, अनि स्वास्थ्यको ख्याल गर्नुहोस् पनि भन्न चाहन्छौ। मौसम परिवर्तन हुँदैछ, रुगाखोकी ज्वरो होइन, बेला बेलामा कसैलाई पनि छोड्दैन भनौँ न, कोही कोहीलाई चाहिँ छोड्ने होला, नत्र प्रायलाई चाहिँ लागि नै हाल्छ है।
11: हजुर हजुर, बोली परिवर्तन भए जस्तो बेसी त्यसै सुनिहाल्छु मैले।
0: हजुर यो बोली परिवर्तन हल्का खोकीहरूले भएको खास चाहिँ। हजुर अनि तर ठिक भइसकेको छु, अनि प्रश्न सुन्न पाउनुभयो?
11: मैले सुनेको छु।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ
11: सर? म अप्सन सी भन्छु।
0: हस् मैले अप्सन सी टिपाए, कार्यक्रममा आउनुभयो मैयाजी, आउँदै गर्नुहोस् छुटौँ।
11: नमस्कार
0: हजुर, उहाँ हुनुहुन्थ्यो अमैया परियार हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ, नयाँ बजारबाट हुनुहुन्थ्यो उहाँ चाहिँ। र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ, उहाँ हुनुहुन्छ 13 नम्बरको श्रोता, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
12: हेलो, जयमसी हजुर।
0: हजुर जयमसी हजुर, पुनाजी कस्तो हुनुहुन्छ तपाईँ?
13: हजुर एकदम सन्चै बस्छु, आरामै छु हजुरहरूको प्रार्थना भन्ने सबैको प्रार्थनाले आरामै छु
0: भनौँ। खुसी लाग्यो एकदमै। अनि प्रश्न सुन्न पाउनुभयो?
13: हजुर, म एकपल्ट राजी छु त मिलाउन, मैले सुनेर फेरि अझै स्पष्टसँग सुनेर मिलाउँछु, नमिलाउनु मिल्दैन।
0: ल हुन्छ, म स्पष्टसँग हजुरले कल गर्नु भएको बेला म बताइ नै हाल्नेछु। प्रश्न रहेको छ, मोसा किन भागेर मिदान देशमा गएका थिए? अप्सन एमा दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा फारोले मार्छ भनेर, अप्सन सीमा सिपोरासँग विवाह गर्न।
13: अब यो हजुरको अब तिनटै लिन त मिल्दैन है,
0: हजुरको विचार हजुर गेस गर्न पाउनुहुनेछ।
13: अब के गर्ने, म
0: हाम्रो कार्यक्रमको नियममा चाहिँ फेरि तिनटै पनि लिन मिल्छ, त्यसैले अब तपाईँलाई
13: गेस गर्छु अब तिनटै भन्छ।
0: सुन्छ, मैले तिनवटै टिपाइदिएँ है त, हजुर सुन्छ। उहाँ हुनुहुन्थ्यो पुनाजी, हुनुहुन्थ्यो पुना थापा हुनुहुन्थ्यो, उहाँले तिनवटै टिपाएर जानुभएको छ, एबीसी भनेर टिपाएर जानुभएको छ, र तपाईँ पनि आउन सक्नुहुनेछ र तपाईँलाई पनि लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ है। यतिखेर भने म 14 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
14: पद्मा परियार।
0: के परियार भन्नुभयो?
14: पद्मा परियार।
0: पद्मा परियार भन्नुभयो
14: हजुर।
0: हजुर कुन ठाउँदेखि हुनुहुन्छ? हजुर हाम्रो कार्यक्रम पहिलोचोटि हाम्रो कार्यक्रममा आउनुभयो? पद्मा है तपाईँको नाम? तपाईँलाई एकदमै हामी दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ पद्माजी, र आउने दिनमा पनि आउन सक्नुहुनेछ है। फेरि ठाउँको नाम एकचोटि बताइदिनुहोस् न, मैले यहाँ टिप्दै थिएँ।
14: बाह्रबाट।
0: हजुर बाह्रबाट। ल तपाईँलाई हाम्रो कार्यक्रमको बारेमा कसले बताइदिनु भयो? ल साथीलाई धेरै धेरै धन्यवाद छ, मुरी मुरी छ, धन्यवाद रे भनेर भनिदिनुहोस् है। अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ तपाईँले? हस् म प्रश्न सहित राखिदिनेछु। आजको कार्यक्रममा प्रश्न रहेको छ, मोसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न। बी भन्नुभयो है, हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो पद्माजी, आउँदै गर्नुहोस् छुटौ। नमस्कार हजुर, जयमसी हुनुहुन्थ्यो पद्मा परियारजी हुनुहुन्थ्यो, र उहाँले अप्सन सी बी टिपाएर जानुभएको छ, बाह्रबाट हुनुहुन्थ्यो, र हाम्रो कार्यक्रमको एपिसोड 330 प्रवेश गर्दै गर्दाखेरि उहाँ चाहिँ हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो, त्यसैले हामीले स्वागत गरिसकेका छौं। र यतिखेर भने अब म 15 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु फेरि। हेलो, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
15: म भक्तपुरदेखि।
0: लक्ष्मीजी हजुर कस्तो हुनुहुन्छ?
15: ठिकै छु, हल्का रुगा लागिरहेको छ, घाँटी सुकिरहेछ। अनि हजुरलाई कस्तो छ, चिया
0: पिउनु भयो? हजुर चिया चाहिँ पिउन बाँकी छ, अनि हामी सबैजना सन्चै छौँ भन्नुपर्छ, अनि विजयजी पनि एकदमै सन्चै हुनुहुन्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
15: प्रश्न सुनिरहेको छु।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
15: म एबीसी नै टिपाउन चाहन्छु।
0: हस् मैले एबीसी नै टिपाएँ है त, उसो भए
15: अस्तिको उता आएन नि है मेरो।
0: हजुर हाम्रो अहिले कार्यक्रम सकिएपछि हाम्रो विजयजीलाई तपाईँले नम्बर टिपाउन सक्नुहुनेछ। भन्नुभयो
15: हजुर,
0: ए तपाईँले अर्को नम्बर टिपाउनु भयो?
15: नम्बर टिपाएको थिएँ अस्ति।
0: ए तपाईँको त्यो पहिलाको नम्बर जुन टिपाउनु भएको थियो त्यसमा ब्यालेन्स गएको थिएन, त्यसै कारण गर्दाखेरि फेरि मैले तपाईँले यदि कल गर्नुभयो भने चाहिँ अर्को नम्बर टिपाउनको लागि गरेको थिएँ, त्यसैले तपाईँले उहाँसँगै कुरा गर्नुहोस् न है, विजयजीसँग नै। हजुर त हेर्नै मिल्दैन, माफ गर्नुहोस् है, अहिले पछि उ गर्नुभयो हुन्छ, कल गर्नुभयो र टिपाउनु भयो हुन्छ है। हस् उहाँ हुनुहुन्थ्यो लक्ष्मी सुन्दास हुनुहुन्थ्यो, उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ, र कहिलेकाहीँ चाहिँ विजेताको ले जुन नम्बर टिपाउनुहुन्छ त्यो नम्बरमा चाहिँ ब्यालेन्स कहिले जानै मान्दैन, अनि त्यो कारणले गर्दाखेरि उहाँकोमा पनि सायद त्यस्तै भएको हो खासै, त्यस कारणले गर्दाखेरि केही छैन, तपाईँले बताउन पाउनुहुनेछ, प्रतिक्रिया दिन पाउनुहुनेछ। र यतिखेर भने 16 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
16: हेलो हजुर, सुनिल दाई नमस्कार। हजुर
0: नमस्कार। हजुर जीवनजी, तपाईँ पनि सन्चो हुनुहुन्न जस्तो छ है।
16: हजुर मलाई पनि उस्तै मौसम परिवर्तन गरेको
0: गर्मीले गर्दाखेरि हजुर, अनि यतातिर चाहिँ पानी पनि पर्छ बेला बेलामा, त्यही भएर
16: बेला बेला कहिले पानी पर्छ कहिले पुरा घाम लाग्यो भने पुरा चर्को लाग्छ।
0: हजुर
16: 39-40 टेम्परेचर पुग्छ,
0: त्यहाँ त धेरै खपिनसक्नुहुन्छ होला त।
16: गर्मी भनेछ बुधबार बिहिबारमा कहिले पानी पर्ने।
0: हजुर त्यता त धेरै गर्मी हुन्छ, यता चाहिँ त्यस्तो धेरै गर्मी चाहिँ छैन,
16: पानी परिरहेको होला नि त काठमाडौँतिर त
0: बेला बेलामा पर्छ बेला बेलामा पर्दैन, अहिले चाहिँ परेको छैन।
16: बाहिर हिँड्दा गर्मी नै होला नि त काठमाडौँ,
0: काठमाडौँ त्यहाँको जस्तो धेरै गर्मी चाहिँ छैन, तराईको जस्तो धेरै गर्मी छैन नि,
16: तराईको जस्तो
0: त्यहाँ त हामी गयौँ भने त आलु उसिनेको जस्तै हुन्छ होला हामीलाई। हजुर अनि हजुर यो हावा पानी जुधेर त्यस्तो, हजुर त्यस्तो भएर अनि ठिक छ, वास्ता गर्नुभयो धन्यवाद। अनि जीवनजी प्रश्न सुन्न पाउनुभयो,
16: प्रश्न एकचोटि भन्नु न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मुसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न।
16: म आज आफ्नै उत्तर भन्छु होइन, अप्सन ए र सी भन्नु। हजुर
0: हुन्छ, अप्सन ए र सी मैले टिपाएँ। कार्यक्रममा आउनुभयो जीवनजी, खुसी लाग्यो, अनि आउँदै गर्नुहोस् छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो, विराटनगरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन ए र सी टिपाएर जानुभएको छ। अस्वस्थताको बावजुद पनि कार्यक्रममा भाग लिनुभयो, हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई र तपाई जीवन बर्तौलाजी प्रति हामी कृतज्ञ छौं। र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही हुनुहुन्छ भन्नुभएको छ, 17 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
17: हजुर सर, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि पो बोल्दै हुनुहुन्छ?
17: म देवेन्द्र सापकोटा, चितवन भक्तपुरबाट।
0: देवेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ?
17: हजुर म ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ। हजुरलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि भरतपुरतिरको हालखबर सबै ठिकै छ होला है?
17: हजुर सबै ठिकै छ, शीतल शीतलै मौसम छ भन्नुपर्छ।
0: खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो तपाईँले? प्रश्न चाहिँ यस प्रकार रहेको छ, मुसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा रहेको छ दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा रहेको छ फारोले मार्छ भनेर, अप्सन सीमा रहेको छ सिपोरासँग विवाह गर्न। हस्, मैले अप्सन बी राखिदिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुभयो देवेन्द्रजी, छुटौ। हस्, उहाँ हुनुहुन्थ्यो देवेन्द्र सापकोटा हुनुहुन्थ्यो, भरतपुर चितवनबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 18 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, उहाँको फोन लाइन काटिएको छ, तपाईँले फेरि ट्राई गर्न सक्नुहुनेछ, कोसिस गर्न सक्नुहुनेछ, तर यतिखेर कोही आउनु भइसकेको छ, म स्वागत गरिहाल्छु। हेलो
18: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
18: सबिन तामाङ, खोटाङबाट।
0: सबिनजी कस्तो हुनुहुन्छ तपाईँ?
18: हजुर म आराम कुशल छु, हजुरहरूलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि नयाँ नौलो खबर सबै ठिकै छ होला है?
18: हजुर सबै ठिकै छ,
0: खुसी लाग्यो। अनि सबिनजीले प्रश्न सुन्न पाउनुभयो?
18: हजुर म अप्सन बी भन्छु।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, हाम्रो स्टुडियोको नम्बर तपाईँ समक्ष राखि नै रहेको छु। र यतिखेर भने 19 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
19: हेलो,
0: हजुर जयमसी हजुर, साराजी बोल्दै हुनुहुन्छ जस्तो लाग्यो। अनि कस्तो हुनुहुन्छ तपाईँ, कतातिर हुनुहुन्छ? हजुर सन्चो छ, एकदमै ठिक भइसकेको छु, रिकभर हुन मात्र बाँकी छ। अनि गाडीमा हुनुहुन्छ जस्तो लाग्यो तपाईँ, हो? बाटोमा हिँड्दै कल गर्नुभएको लागि धन्यवाद र होसियारी साथ हिँड्नुहोस् भन्न चाहन्छु। अनि प्रश्न सुन्न पाउनु भयो है तपाईँले, अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ? सी भन्नुभयो है, हस् धेरै धन्यवाद। कार्यक्रममा आउनुभयो साराजी, आउँदै गर्नुहोस् छुटौ। जय मिसेजर, उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन सक्नुहुनेछ। हामीले 5:53 मात्र फोन कल र मेसेजहरू हामीले लिने गर्छौं, त्यसैले तपाईँले फटाफट कल गर्न सक्नुहुनेछ। यतिखेर 20 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
20: अर्जुन थापा है, कलङ्गीबाट।
0: अर्जुनजी कस्तो हुनुहुन्छ तपाईँ?
20: एकदम राम्रो नि।
0: ल स्वस्थ हुनुहुन्छ है?
20: व्यस्त मास्टर छु, तर हजुरले अलिकति खोकी लगाए भन्नुभएको छ, स्वास्थ्य लाभ उठाउनु छ हजुरलाई।
0: धेरै धन्यवाद। अनि नयाँ नौलो खबर के छ तपाईँको?
20: हजुर, नयाँ नौलो भन्नुपर्दा खासै नयाँ छैन, अब गर्मीको मौसम छ, गर्मी त भइहाल्छ, गर्मी चाहिँ अलिअलि छ।
0: हजुर,
20: त्यही हो सर, सुनेर बसेको छु मैले।
0: ल खुसी लाग्यो कार्यक्रममा आउनुभयो। अनि प्रश्नको जवाब अप्सन एबिसीमा कुन टिप हुन चाहनुहुन्छ? हस् मैले अप्सन बी राखिदिए, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर चाहिँ एउटा मेसेज म पढिहाल्छु, त्यसपछि अर्को श्रोतालाई म स्वागत गर्न चाहन्छु। 21 नम्बरमा हुनुहुन्छ पम्फा रोका हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ र भक्तपुरबाट हुनुहुन्छ उहाँ। र पम्फाजी तपाईँलाई धेरै धन्यवाद, तपाईँको नाउँ चाहिँ मैले 21 नम्बरमा टिपिसकेको छु र अप्सन बी टिपाइसकेको छु है। अब भने म 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
21: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर सपनाजी, हजुर पोखरादेखि हो? ल खुसी लाग्यो मैले आज तपाईँलाई चिन्न पाएँ। अनि के छ हाल खबर, पोखरातिरको हाल खबर कस्तो छ?
21: ठिक छ सर,
0: त्यता पनि धेरै धेरै गर्मी छ होला है?
21: हजुर
0: ल कार्यक्रममा आउनुभयो खुसी लाग्यो। अनि सपनाजी आज कार्यक्रममा अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? मैले अप्सन सी टिपाए, कार्यक्रममा आउँदै गर्नु सपनाजी, कुराकानी गर्दै गरौंला, अहिलेलाई छुटौं।
21: धन्यवाद
0: हजुर, उहाँ हुनुहुन्थ्यो सपना गुरुङ हुनुहुन्थ्यो, पोखराबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 एक्जाम स्टुडियोको नम्बर र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
22: सर, जयमसी।
0: जयमसी हजुर, रूपन्देहीबाट आउनुभयो धर्मेन्द्रजी।
22: सर हालको अलिक आश्वस्त हुनुहुन्छ है? ल धेरै धेरै तपाईँलाई स्वास्थ्य लाभको कामना छ परमेश्वरसित है, धेरै शक्ति दिनुहोस् परमेश्वरलाई भन्छु है म।
0: ल खुसी लाग्यो, धेरै धन्यवाद दिन चाहन्छौ हजुरको कामनाको लागि। अनि प्रश्न सुन्न पाउनुभयो त धर्मेन्द्रजी?
22: म त सुन्दैछु, फोन पनि सुरुदेखि नै ट्राई गर्दै गर्दा अहिले भर्खरै लाग्यो
0: 23 नम्बरमा लाग्यो। अनि अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
22: म टिपाउँछु आज बी नम्बरको लक गरिदिनु, म पनि ग्यास गरेको है।
0: हस् हुन्छ, ग्यास गर्न पाउनुहुनेछ र सही जवाफ त म बताइ नै हाल्छु। र कार्यक्रममा आउनुभयो खुसी लाग्यो, मिठो लाग्छ तपाईँको आवाज र आउँदै गर्नुहोस्, कुराकानी गर्दै गरौँला छुटौ।
22: गर्मीमा यो फोनै जान मान्दैन के सर,
0: फेरि फोन ट्राई गर्दा गर्दा पसिनाले फेरि मोबाइल सिलिन्डर झर्ला है।
22: गर्मी अब फोन जान मान्दैन, त्यही भएर ढिलो हुन्छ कि आउँदा आउँदा।
0: ल ठिक छ, केही छैन, र स्वास्थ्यको ख्याल गर्नुहोस् तपाईँहरू पनि, फेरि गर्मीमा धेरै मोबाइल गर्दाखेरि तात्न पनि सक्छ है।
22: त्यही त म छतमा आएर बसेर ट्राई गर्दैछु सर अहिलेदेखि।
0: ए हजुर हजुर,
22: तपाईँ पनि अब आफ्नो स्वास्थ्यको ख्याल गर्नु है सर, तपाईँहरू पनि।
0: हजुर हस् हुन्छ, धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई वास्ताको लागि र आउँदै गर्नुहोस्, कुराकानी गर्दै गरौँला छुटौ। हजुर जयमसी हजुर उहाँ हुनुहुन्थ्यो रूपन्देहीबाट हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो र हाम्रो कार्यक्रमलाई माया गर्नुहुने श्रोता हुनुहुन्छ र कौशिकमा बस्नुभएर कल गर्नुभएको रहेछ गर्दा गर्दा 23 नम्बरमा लाग्यो भनेर बताउँदै हुनुहुन्थ्यो र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र यतिखेर म टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई चाहिँ म एकछिन कुराएर म एउटा म्यास पढिहाले खोटाङबाट नै हुनुहुन्छ अश्विन तामाङ हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ अश्विनजी तपाईँको नाउँ 24 नम्बरमा मैले राखिसकेको छु र अप्सन बी टिपाइसकेको छु ल र कार्यक्रममा आउनुभयो खुशी लाग्यो मेसेज गर्नुभयो टेक्स्ट मेसेज गर्नुभएको लागि धेरै धन्यवाद र यतिखेर 25 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो जयमसी हजुर कहाँ देखि को बोल्दै हुनुहुन्छ हजुर लमजुङबाट भन्दै हुनुहुन्थ्यो हजुरको पछाडिको रेडियो अलिकति ठुलो भएको जस्तो लाग्यो है ममता गुरुङ भन्नुभयो हजुर ममताजी तपाईँ त पहिलोचोटि होइन है हाम्रो कार्यक्रममा हाम्रो कार्यक्रमको बारेमा कसले बताइदिनु भयो ल तपाईँको साथीलाई एकदमै धन्यवाद र भनिदिनुहोस् र ममताजी तपाईँलाई पनि दुई हात फैलाएर स्वागत गरेँ है त मैले र अब दुई हात फैलाएको त तपाईँले देख्नुहुन्न हाम्रो प्राविधिक मित्र विजयजीले मात्रै देख्नुहुन्छ है हजुर ल ठिकै छ कार्यक्रम आउँदै गर्नुहोस् प्रत्येक हप्ताको सोमबार साँझ 5-6 बजीसम्म आउने गर्दछ तपाईँले सम्झिराख्न सक्नुहुनेछ र अथवा तपाईँको डायरीमा टिपिराख्नुहोस् है त मनको डायरीमा टिपिराख्नुहोस् अनि आज प्रश्न सुन्न पाउनुभयो त तपाईँले प्रश्न चाहिँ यस प्रकार रहेको छ मुसा किन भागेर मिधान देशमा गएका थिए अप्सन एमा दासत्वबाट स्वतन्त्र हुन अप्सन बीमा फारोले मार्छ भनेर अप्सन सीमा सिपोरासँग विवाह गर्न सुन्छ मैले अप्सन ए र बी टिपाएँ कार्यक्रममा आउनुभयो ममताजी आउँदै गर्नुहोस् छुटौ हजुर उहाँ हुनुहुन्थ्यो लमजुङबाट हुनुहुन्थ्यो ममता गुरुङ र उहाँ पनि हाम्रो कार्यक्रमको एपिसोड 330 प्रवेश गर्दै गर्दाखेरि पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो यसकारण हामीले स्वागत गरिसकेका छौं र उहाँलाई जसले बताइदिनुभयो तपाईँलाई पनि हामी धन्यवाद भन्न चाहन्छौ यदि तपाईँले कार्यक्रम सुनिरहनु भएको छ भने र यतिखेर भने म 26 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु हेलो हेलो हजुर जयमसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ दीपिका के हो
1: गुरुङ
0: दीपिका गुरुङ हजुर दीपिका गुरुङजी तपाईँ कुन ठाउँदेखि हुनुहुन्छ भक्तपुरबाट हजुर गुरुङ गुरुङ नै सँगसँगै आउनुभयो त्यही भएर तपाईँ पनि उतै लमजुङतिर नै हो कि भनेर नि हजुर लमजुङ नै हुनुहुन्छ तपाईँ पनि हजुर
1: मेरो साथी हो
0: ए हजुर हजुर ल दीपिकाजी अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले हस् मैले अप्सन सी टिपाएँ दीपिकाजी के गर्नुहुन्छ तपाईँ हजुर दीपिकाजी सायद पढ्दै हुनुहुन्छ होला होइन उहाँसँग पढ्दै हुनुहुन्छ होला कतिपल्ट हामीले सोधेको जवाब फर्काउन नसक्नु हुँदा चाहिँ हामीलाई लाग्छ कि उहाँ सानो नानी नै हुनुहुन्छ होला भनेर त्यसैले यदि तपाईँ सानो नानी नै हुनुहुन्छ भने पनि तपाईँप्रति हामी एकदमै कृतज्ञ छौँ ल तपाईँलाई बोल्नको लागि अप्ठ्यारो भए पनि केही छैन माफी दिनुहोस् र हामीले सोधेको प्रश्नको जवाब तपाईँले दिनुभएको लागि हामी एकदमै कृतज्ञ छौँ धन्यवाद छौँ आउँदै गर्नुहोस् चिनजान र परिचय त हुँदै गर्छ र कुराकानी पनि हुँदै गर्छ नै त्यसै कारण गर्दै आउँदै गर्न सक्नुहुनेछ आउने दिनहरूमा पनि र यतिखेर भने 27 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो हजुर जयमसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ रुथ मंगरातीजी कुवेतबाट भन्नुभयो हजुर अनि हाम्रो कार्यक्रम कुवेतबाट अनलाइन मार्फत नै सुनिरहनु भएको छ तपाईँले
1: हजुर भर्खरै ज्वाइन यसो हेरेको लाइफ देखेँ मैले केही सुन्न पाएको छैन अनि फर्स्ट टाइम नै हजुरलाई कल गरिहालेको
0: ल खुसी लाग्यो अनि रुचजी त मंगराती हुनुहुँदो रहेछ हाम्रो उदयपुरबाट आउनुहुने हाम्रो दिनेश मंगराती भाइहरू हुनुहुन्छ अनि उहाँहरूले बताइदिनु भएको हो कि अथवा ए हजुर
1: म चाहिँ गुड न्युज एफएममा अरू कार्यक्रमहरू हेर्दै हेर्दै गर्दाखेरि
2: अनि अचेलमा बाँध भयो केही कार्यक्रम आज आएको छ कि भनिकन लाइभ देखेँ अनि यसो सुने कल गर्दै गरेको अनि टक्क फेरि म वाट्सएपमा आइहालेँ।
0: ए ल खुसी लाग्यो रुचि। अब प्रत्येक सोमबार साँझ 5-6 बजेसम्म आउने गर्दछ, तपाईँको पनि मनको पार्टीमा लेखेर राख्नुहोस् यो कार्यक्रम गोस्पेल एक्सप्रेस भनेर है त। यदि कसैलाई हटाउनु पर्ने छ भने पनि हटाउनु पर्नेलाई हटाएर यो कार्यक्रमलाई राख्नुभयो हुन्छ भन्न खोजेको, नबिर्सनुहोस् भन्न खोजेको। कतिपल्ट मेमोरी फुल हुँदाखेरि डिलिट गरेर अर्को राख्न पर्ने हुन्छ नि त होइन, त्यसै कारणले भनेको मात्र मैले है।
2: विदेशमा भएको कारणले मेमोरी चाहिँ फुल चाहिँ हुँदैन। अब यसको गुण एफएम चाहिँ एउटा फेभरेट पनि हो हाम्रो विद्यार्थीहरूको, अनि मैले खोजिराखेको पनि पाएर प्रभुलाई धन्यवाद।
0: ल खुसी लाग्यो अनि रुचि राम्रोसँग कुराकानी गर्न पायौं र 27 नम्बरमा तपाईँ पढ्न सफल हुनुभएको छ र अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ तपाईँले आज हाम्रो कार्यक्रममा? हुन्छ म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। हाम्रो कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ आजको एपिसोडमा, मोसा किन भागेर मिधान देशमा गएका थिए? अप्सन एमा दासत्वबाट स्वतन्त्र हुन, अप्सन बीमा फारोले मार्छ भनेर, अप्सन सीमा सिपोरासँग विवाह गर्न। अप्सन बी टिपन चाहनुहुन्छ है। हस् धेरै धन्यवाद र कार्यक्रममा आउँदै गर्नुहोस् आउने दिनहरूमा पनि, र तपाईँलाई स्वागत गर्न बिर्से जस्तो लाग्यो र फेरि पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है आउँदो दिनमा। हजुर उहाँ हुनुहुन्थ्यो रुथ मंगनाती हुनुहुन्थ्यो कुवेतबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ। उहाँ सायद काममै हुनुहुन्छ होला, काममा हुँदा हुँदै पनि कार्यक्रम आउँछ कि भनेर उहाँले चाहिँ सर्च गर्नुभएको रहेछ र यो कार्यक्रम चाहिँ सुन्नुभएर उहाँ आइहाल्नु भएछ र हाम्रो कार्यक्रममा चाहिँ पहिलोचोटि हुनुहुन्थ्यो, यस कारणले गर्दाखेरि हामीले उहाँलाई स्वागत गरिसकेका छौँ। अनि हाम्रो उदयपुरबाट आउनुहुने दिनेश मगराती हुनुहुन्थ्यो न, उहाँको कोही हुनुहुन्छ कि भनेर सोधिहालेको थिएँ तर होइन रहेछ उहाँले बताउनुभयो। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई स्वागत गर्न चाहन्छु। दुईतिरै हुनुहुन्छ भन्नुभएको छ तर म टेलिफोन सम्पर्कको श्रोतालाई चाहिँ अगाडि लिन चाहन्छु। 28 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
3: हेलो
0: जयमिसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सोनीजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन बी टिपाउन चाहनुहुन्छ है। हस् धेरै धन्यवाद कार्यक्रममा आउनु भएको लागि, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ। जयमिसी हजुर उहाँ हुनुहुन्थ्यो, सोनी तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र अब भने म 29 नम्बरको श्रोतालाई स्वागत गर्नेछु। उहाँ चाहिँ वाट्सएप मार्फत हुनुहुन्छ। हेलो
4: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ताराजी हजुर कस्तो हुनुहुन्छ तपाईँ?
4: सन्चै।
0: नयाँ नौलो खबर के छ तपाईँको? सबै ठिकै छ होला है?
4: हजुर।
0: अनि प्रश्न सुन्न पाउनुभयो?
4: हजुर।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
4: अप्सन बी।
0: हस् मैले अप्सन बी टिपाए, कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस् छुटौ। हजुर उहाँ हुनुहुन्थ्यो तारा गुरुङ, तारा रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँसँग कुराकानी गर्दा गर्दै नै मैले 30 नम्बरमा जुन मेसेज प्राप्त भएको थियो टेक्स्ट मेसेज र उहाँ चाहिँ लमजुङबाट नै हुनुहुँदो रहेछ, उहाँ पनि उहाँ चाहिँ हुनुहुन्छ सगुन गुरुङ हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ भन्छु है भनेर भन्नुभएको छ। मैले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो र यतिखेर सायद टेलिफोन सम्पर्कमा हुनुहुने म अन्तिम श्रोतालाई म स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ 31 नम्बरको श्रोता। हेलो
23: नमस्कार
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुनमायाजी कस्तो मिठो नाउँ तपाईँको, अनि कस्तो हुनुहुन्छ तपाईँ?
23: आरामै छ, तपाईँले पढाउनु गर्नु भएको छ, हजुरलाई धेरै धन्यवाद।
0: हजुर ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त सुनमायाजी हजुर तपाईँले? अप्सन सी टिपन चाहनुहुन्छ। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ। जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो सुनमाया मानन्दर हुनुहुन्थ्यो, उहाँले अफसन सिटी पाएर जानुभएको छ र कहिले कहीँ आउनुहुन्छ हाम्रो कार्यक्रममा र हामी उहाँप्रति धेरै कृतज्ञ छौं। र उहाँसँग कुराकानी गर्दा गर्दै मसँग प्राप्त भएको मेसेज म पढ्न चाहन्छु र उहाँ चाहिँ 32 नम्बरको श्रोता हुनुहुन्छ, नैना थापा हुनुहुन्छ। र नैना थापा जी, तपाईँको नाउँ चाहिँ मैले 32 नम्बरमा लेखेको छु र उहाँले चाहिँ अप्सन ए र सी भनेर टिपाउनु भएको छ, भन्छु है भनेर भन्नुभएको छ। ए र सी टिपाउनु भएको लागि धेरै धन्यवाद नैनाजी। तपाईँको नाउँ चाहिँ 32 नम्बरमा छ र जतिजनाले फेसबुकमा प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नु भएर त्यहाँ पनि भाग लिनुभएको छ र त्यहाँ जतिजनाले भाग लिनुभएको छ र अर्को वाट्सएपमा जतिजनाले टेक्स्ट मेसेज गर्नुभएको छ र छुटेको नाउँहरू चाहिँ मलाई हाम्रो विजयजीले अनियरमा पठाइसक्नु भएको छ, तर त्यो नाउँ म टिप्दै गर्नेछु र यो गीत चाहिँ तपाईँ सुन्दै गर्नुहोस् र गीतपछि छुटेको नाउँ र विजेताको नाउँ अनि सही जवाफ लिएर म आउने नै छु।

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र धेरैजनाले टिपाउनु भएको रहेछ, माफ गर्नुहोस्, सबैजनाको नाम टिप्न मैले भ्याइन समयको कारणले गर्दाखेरि, र जतिजनाको मैले यहाँ टिपिसकेको छु 42 नम्बरसम्म छ र मैले 10 जनाको टिप्न भ्याएछु भन्नुपर्छ, र त्यसपछि विजेता घोषणाको लागि म रेडी भएको छु र छुटेको नाउँहरू म टिप बताउन चाहन्छु। 33 नम्बरमा हुनुहुन्छ ग्याबु लेप्चा हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ, गएको हप्ता पनि उहाँ आउनुभएको थियो। र 34 हुनुहुन्छ सारा राई हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाउनु भएको छ। 35 रूपा लेप्चा हुनुहुन्थ्यो, सी टिपाउनु भएको छ। कुमार राई हुनुहुन्थ्यो, बी टिपाउनु भएको छ। दिपेन शर्मा हुनुहुन्छ, उहाँले बी टिपाउनु भएको छ 37 नम्बरमा। 38 नम्बरमा हुनुहुन्छ सञ्जीव गुइडेल हुनुहुन्छ पालुङबाट, उहाँले सी टिपाउनु भएको छ। 39 नम्बरमा अन्जु रेग्मी हुनुहुन्छ, सी टिपाउनु भएको छ। र त्यसै गरी हुनुहुन्छ 40 नम्बरमा हुनुहुन्छ राजाराम आचार्य हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ। त्यसै गरी 41 नम्बरमा अर्जुन प्रधान हुनुहुन्छ सिक्किमबाट र उहाँले अप्सन बी टिपाउनु भएको छ। त्यसै गरी रमेश हुनुहुन्छ हाम्रो रमेशजी 42 नम्बरमा हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ। र अब भने म सैदबाब र विजेताको नाउँ तपाईँ समक्ष म राख्न गइरहेको छु र आजको कार्यक्रमलाई मैले तयार पारेको थिएँ यो प्रश्नलाई। प्रस्थानको पुस्तक 2:15 यसरी लेखेको छ, फारोलाई यो कुरा थाहा भयो र उनले मोसालाई मार्ने विचार गरे, तब मोसा फारोदेखि भागेर मिधान देशमा गए र त्यहाँ एउटा कुवानेर बसे भनेको छ। प्रस्थान 2:15 लेखिएको छ है त, फारोले मार्छ भनेको सुनेको कारणले गर्दाखेरि त्यहाँ लेखिएको छ भनेपछि सही जवाब अप्सन ए दासत्वबाट स्वतन्त्र हुन होइन, अप्सन सी सिपोरासँग विवाह गर्न पनि होइन, तर फारोले मार्छ भन्ने खबर उनले सुने र अब साँच्चै मार्छन् क्यारे भनेर उनी भागेर गएका थिए मिधान देशमा है त। सही जवाब अप्सन बी रहेको छ। जतिजनाले गेस गर्नुभयो अर्कोचोटि पनि गेस गर्न सक्नुहुनेछ र धन्यवाद भन्न चाहन्छु। र अब भने म विजेताको नाउँ बताउन गइरहेको छु, विजेताको नाउँ सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता को हुनुहुन्छ हेरौं। उपासना घिसिङ हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाउनु भएको थियो सर्लाहीबाट हुनुहुन्थ्यो। सूरज पन्त हुनुहुन्थ्यो बौद्धबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। तेस्रो नम्बरमा हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले अप्सन ए र सी टिपाउनु भएको थियो तर बीच क्रस भएको कारणले गर्दाखेरि। अनि तर चौथो नम्बरमा विराटनगरबाट हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाउनु भएको छ। र चौथो नम्बरमा पर्नु भएर पनि सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता उमेश जी पर्नु भएकोमा उहाँ चाहिँ श्रोता विजेता बन्नु भएको छ। र अब भने सामाजिक सञ्जाल मार्फत विजेता हुनुहुने श्रोताको नाउँ म पढ्न जाँदैछु। उहाँको नाउँ रहेको छ गंगा लकान्द्री रहेको छ, उहाँले अप्सन बी टिपाउनु भएको छ र उहाँ विजेता बन्नु भएको छ। प्राविधिक मित्रले छान्नु भएको छ 2 नम्बर र उहाँले सबैभन्दा शुरूमा 3 नम्बर छान्नु भएको थियो र 3 नम्बरको अप्सन नै मिलेको थिएन तपाईँलाई थाहा थियो, तर फेरि अर्कोचोटि उहाँलाई चाहिँ मौका दिँदाखेरि उहाँले 40 नम्बर छान्नु भएको छ। 40 नम्बरमा हुनुहुन्छ राधाराम आचार्य हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ र उहाँ विजेता बन्नु भएको छ है त। र अब भने आज 40 जना मध्येबाट जसले सही जवाब टिपाउनु भएको छ उहाँहरूबाट गोला प्रथा गरिकन मैले एउटा नम्बर मैले तानिसकेको छु र मेरो हातमा नम्बर परिसकेको छ। 14 नम्बरको श्रोता हुनुहुँदो रहेछ, आज अगाडि 20 र लास्टको पर्न गएको रहेछ र 14 नम्बरको श्रोता हुनुहुन्छ, उहाँले बी टिपाउनु भएको थियो। 12 हुनुहुन्छ पद्मा परियार हुनुहुन्छ, उहाँ विजेता बन्नु भएको छ। तपाईँलाई धेरै धेरै बधाई छ। हजुर, कार्यक्रममा जतिजनाले भाग लिनुभयो तपाईँहरूलाई धेरै धन्यवाद, सुनेर साथ दिनुहुने तपाईँहरूलाई पनि धन्यवाद। र विजेता जतिजना हुनुहुन्छ तपाईँले नम्बर टिपाउन सक्नुहुनेछ र प्राविधिक मित्र विजयजीलाई पनि हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राजलाई बिदा हुन चाहन्छु। हवस् त, जय मिश्री। गुड न्यूज एफएम 105.1 मेगाहर्ज सुन्दै गर्नुहोस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। प्रिय श्रोता, यो कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई गहन रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरू तपाईँको बीचमा जस्ताको तस्तै हामी प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग साक्षात्कार गराउनु रहेको छ। तपाईँ यदि पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका अथवा अवसरहरू प्राप्त गर्न असमर्थ हुनुभएको छ भने यो कार्यक्रम तपाईँको आत्मिक तृष्णालाई मेटाउनको लागि कोसे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौं। तादनी श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँसँग करिब आधी घण्टा बातचित गर्नको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं यो साँझको समयमा। तादनी श्रोता, यो कार्यक्रमलाई तपाईँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईँलाई यो कार्यक्रम सुनेर कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौं। तादन श्रोता, अब भने आजको कार्यक्रमको थालनीमा हामी मन र आत्माको तयारीको निम्ति प्रस्तुत गर्न चाहन्छौ यो एउटा मिठो गीत र गीतपछि हामी पुनः तपाईँको बीचमा आजको कार्यक्रमको विषयवस्तुहरू लिएर आउने नै छौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

जीवनमा उद्धार र मुक्तिको आवश्यकता किन पर्यो भन्ने विषयमा विभिन्न उपशीर्षकहरूमा केन्द्रित रहेर श्रृंखलाबद्ध रूपमा अध्ययन गरि नै रहेका छौं। र आज भने हामी फेरि पनि अर्को एउटा उपशीर्षकमा तपाईसँग बातचित गर्नको लागि आइपुगिसकेका छौं। श्रोता, मुक्ति किन चाहिन्छ, उद्धार किन चाहिन्छ, किन हामीले मुक्ति र उद्धारलाई खोज्नु पर्छ भन्ने विषयमा अध्ययन गरिरहेका छौं। र यो अध्ययन पश्चात म विश्वास गर्दछु कि तपाईले पनि मैले उद्धार र मुक्ति पाउनु पर्ने रहेछ भन्ने कुरा जान्नु हुनेछ भन्ने म विश्वास गर्दछु। श्रोता, जब हाम्रो पुर्खा आदम र हब्बाबाट परमेश्वरको विरुद्धमा अनाज्ञाकारी भएसँगै जो पाप बग्दै आइरहेको छ त्यो हाम्रो जन्मजात पाप हो। श्रोता, जसै हामी जन्मन्छौ हाम्रो एउटा मान्यता छ, भलै भर्खर जन्मिएको बालकले के पाप गर्ला र ऊ पापी होला, पक्कै पनि उसले केही पनि जानेको हुँदैन, अबोध हुन्छ। तर जुन पाप पुस्तेली रूपमा रगतद्वारा सर्दै सर्दै आएको थियो र आएको छ, त्यो पाप चाहिँ भने उसले लिएरै आएको हुन्छ। श्रोता, त्यो एउटा पाप जो बिउको रूपमा त्यो बालक अथवा बालिकाको जीवनमा हुन्छ र त्यो बालक बालिका बिस्तारै हुर्कँदै जाने क्रममा उसँग अब पापी स्वभावहरू पनि हुर्कँदै बढ्दै जान्छ र अनि त्यो स्वभाव प्रकट हुन थाल्दछ। जसै त्यो स्वभाव प्रकट हुन थाल्छ त्यसपछि उसले पाप गर्न थाल्छ र यसरी पापले उसको जीवनमा काम गर्न थाल्दछ। श्रोता, त्यसकारणले गर्दा यस पृथ्वीमा जन्मने हरेक प्राणीले पाप र त्यसको प्रभावबाट मुक्ति पाउनु अत्यन्तै आवश्यक छ। मानौ त्यो व्यक्ति जन्मेदेखि मृत्यु पर्यन्तसम्म यो समाजदेखि अलग रहेर वन क्षेत्रमा बसेर अनकन्टार ठाउँमा गुफा मुनि बसेर आफ्नो जीवन व्यतीत गर्यो भने पनि त्यहाँ पनि उसले त्यो पापको प्रभावलाई भेट्छ र ऊ त्यसको चपेटामा पर्ने पक्का हुन्छ। त्यसै कारणले गर्दा यस संसारमा कोही पनि व्यक्तिले आफूले आफूलाई बचाउन सक्ने अवस्थामा छैन र त्यही कारणले गर्दा त्यो व्यक्तिले मुक्तिको मार्ग खोज्नु अत्यन्तै आवश्यक छ। श्रोता, त्यसो त मानिस आफैमा एउटा सामाजिक प्राणी हो र ऊ समाज बिना कहिले पनि बाँच्नै सक्दैन। श्रोता, अनि जो समाजमा बस्छ उसलाई समाजका असल तथा खराब दुइटै रीति रिवाजहरूले फरक पार्छै पार्छ र असर पार्छै पार्छ। जबसम्म समाजकोले आफूले आफूलाई बचाउन सक्ने अवस्थामा छैन र त्यही कारणले गर्दा त्यो व्यक्तिले मुक्तिको मार्ग खोज्नु अत्यन्तै आवश्यक छ।

प्रभाव पार्न थालिसकेपछि चाहिँ अनि समस्याको मेन जरो त्यहाँबाट सुरुवात हुन्छ। श्रोता, त्यही कारणले गर्दा हामीले मुक्तिको खोजी गर्नुपर्ने, मानिस जातिले उद्धारको तलास गर्नुपर्ने कुरो यहाँ आएको छ र मानिसले प्रश्न उठ्छ, अब मुक्ति कहाँ खोज्दैछ भन्ने कुरा आउँछ, उद्धार कहाँ खोजी गर्दैछ। आज अधिकांश मानिसहरूले मुक्ति र उद्धार पाउनको निम्ति आफ्नो शरीरलाई दुःख दिएर शास्ति दिएर मानिसहरूले मुक्ति र उद्धार नदीमा, पोखरीमा, तलाउमा, रुखमा, पिपलमा, जनावरहरूमा, यहाँसम्म कि जड वस्तुहरूमा पनि खोजेको हामी पाउँदछौ। तर वास्तवमा मुक्ति र उद्धार चाहिँ कहाँ पाइन्छ? वास्तवमा मुक्ति र उद्धार चाहिँ दिनेवाला एउटै मात्र व्यक्ति यीशु ख्रिस्ट हुनुहुन्छ र उहाँमा नै मुक्ति र उद्धार पाइन्छ। उहाँ नै सबै मानिसहरूको उद्धारकर्ता हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। उहाँले नै मानिसका करोडौं अरबौं अथवा भनौ अनगिन्ती पाप र अधर्महरूलाई क्षमा गर्न सक्ने परमेश्वर उहाँ हुनुहुन्छ र जसको कारणले गर्दा मानिसले दण्ड भोग्न पर्ने थियो, त्यो दण्डबाट छुटकारा दिन सक्ने एउटै ईश्वर कोही छ भने त्यो चाहिँ ख्रिस्ट यीशु मात्रै हुनुहुन्छ। बाँकी जो जो व्यक्तिले जो जो ईश्वरहरूले मुक्तिको दावी गरे तापनि वास्तवमै ख्रिस्ट यीशुले दिने जस्तो मुक्तिको दावी उनीहरूले गरेका होइनन्, न त त्यस्तो मुक्ति दिन नै सक्छन् र त्यो मुक्ति न त उनीहरूसँग छ नै, बरु उल्टै ती पनि ख्रिस्ट यीशुले दिनुहुने मुक्तिको निम्ति लालायित हुन्छन्। तर दुःखको कुरो, यो मुक्ति र उद्धार आफैलाई ईश्वर कहलिएका र ईश्वर बनाइएका प्राणीहरूको निम्ति होइन, न त यस संसारमा भएका अन्य जनावर, वनस्पति, किरा फट्याङ्ग्रा जस्ता प्राणीहरूको लागि नै हो। यो मुक्ति र उद्धार केवल मानव अनि मानव जातिको लागि मात्रै उहाँले उपलब्ध गराउनु भएको छ। प्रेस्रोता, यसकारणले गर्दा तपाईँ र मेरो निम्ति उहाँले उपलब्ध गराउनु भएको यो मुक्तिलाई भेट्ने र समात्ने समय चाहिँ अहिले हो। श्रोता, के छ त हामीलाई हाम्रो अवस्थाहरू भन्दै गर्दा, हामी वास्तवमा आत्मिक रूपमा मरेका छौ, हामी श्रापका कारण दबिएका छौ, हामी ईश्वर रहित छौ र पापमा आसक्ति छौ र दियाबलसको अधीनमा छौ। त्यसै कारण यी सब कुराहरूबाट तपाईँ र मैले मुक्ति पाउनु पर्छ। अझै भनौ, हामी हाम्रो जीवन चाहिँ परमेश्वरबाट अलगिएको छ र हामी आत्मिक रूपमा मरेका छौ र दियाबलसको नियन्त्रणमा रहेको कारण उहाँका नियमहरूलाई उल्लङ्घन गर्छौ र पापहरूमा हामी लिप्त भएर रहेका छौ र हाम्रो प्रवृत्ति पापतर्फ केन्द्रित छ र हामीसँग हाम्रो परमेश्वरसँग शत्रुता बढेको छ। यो हाम्रो अवस्था हो। साथै हामी विभिन्न प्रकारका मानसिक उत्पीडन र बोझले दबिएका छौ, जहाँ हामीले आत्मामा कहिले पनि आराम पाएका हुँदैनौ र हामीले यो चाहिँ केवल एउटा धर्मको नियम मात्रै नभएर यो तपाईँ हाम्रो वास्तविकता हो र हामी पापमय प्रवृत्तिलाई पछ्याएर जीवनमा हर प्रकारका चिन्ता, बोझ र गुनासोहरू र भ्रष्टताहरूले भरिएका छौं। हामीमा सच्चरित्रताको स्वभावहरू नगन्य मात्रै छन्, तर अधिकांश कुराहरू हाम्रो जीवनमा खराबी नै खराबी मात्रै छन्। यो हाम्रो आत्मिक अवस्था हो। श्रोता, यदि तपाईँ अझसम्म ख्रिस्ट यीशुलाई विश्वास गर्नुभएको छैन भने मैले जुन कुराहरू तपाईँको बीचमा अहिले राखे, सायद तपाईँले आफ्नो यो कुरालाई सुन्नुभयो भने आफ्नो आत्मिक हृदयलाई हेर्ने एउटा ऐनालाई प्राप्त गर्नु भएको छ। कि तपाईँको अवस्था यस्तै छ, त्यसो भए तपाईँको लागि एउटा कुरा खाँचो छ, तपाईँले मुक्तिदातालाई खोजी गर्नु पर्यो र मुक्तिदाता परमेश्वरलाई भेट्टाएर तपाईँले आफूले आफूलाई उद्धारको निम्ति योग्य बनाउनु पर्यो। यो तपाईँको निम्ति एउटा खाँचो हो। श्रोता, र आज चाहिँ हामी दुष्टले दिएको पीड़ा र दुर्भाग्यपूर्ण भएको जीवन आजको मानिसको अवस्था हो भन्ने विषयमा कुराकानी गर्न गइरहेका छौ। श्रोता, र हामीले यदि मत्तीको सुसमाचार 12 अध्यायको 43 पददेखि 45 पदमा हेर्ने हो भने प्रभु यीशुले यसो भन्नुभएको छ, जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुली हिँड्छ, तब त्यसले भन्छ, जहाँबाट म निस्केर आए त्यहाँ आफ्नो घरमा म फर्किजानेछु। फर्किआउँदा त्यसले घर रित्तो र सफा गरिराखेको र सजिएको भेट्टाउँछ। तब त्यो जान्छ र आफूभन्दा बढी दुष्ट अरू 7 भूतात्मा आफूसँग ल्याउँछ र त्यसभित्र पसेर तिनीहरू त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा अघिल्लो भन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै

हुनेछ भनेर यीशुले भन्नुभयो। र यसको प्रसंग हो, तत्कालीन समयका सदुकी र फरिसीहरूले यीशु ख्रिस्ट साँचो परमेश्वर हो भने हामीलाई चिन्ह देखाउनुहोस् भनेर उनीहरूले जुन चिन्ह हेर्ने इच्छा गरे, त्यसको प्रति उत्तर स्वरूप उहाँले यो भन्नुभएको हो। र हामीले यो घटना मत्ती 12:38-45 पाउँछौ, र मर्कुस 8:11-12, लुका 11:24-26, 29-32 र 43 पाउँछौ। जब कुनै दुष्ट वा अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ र त्यो अर्को मानिस भित्र पस्न खोज्छ श्रोता, र यो क्रम चाहिँ त्यो मानिसहरूबाट हुन्छ जसले एकचोटि पापमय जीवन बिताइरहेको थियो, तर उसले पापबाट पश्चाताप गरेर ख्रिस्ट येशूलाई विश्वास गर्यो, तर पछि फेरि संसारको दबावमा, लालचमा आदि इत्यादि परेर ख्रिस्ट येशूलाई छोड्यो भने त्यो व्यक्तिको जीवनमा कस्तो हुन्छ भन्ने विषयमा यीशु ख्रिस्टले यो दृष्टान्त बताउनु भएको हो। र यो वास्तविक पनि हो। प्रेसरता, म थुप्रै यस्ता मानिसहरूलाई चिन्दछु जो पहिले मसीहतमा थिए र प्रभुबाट चंगाई पाए, छुटकारा पाए, आशिष पाए र सम्पन्न जीवन बिताइरहेका थिए, र उनीहरूले परमेश्वरको आशिषद्वारा उनीहरूको बिजनेस व्यवसाय पनि फस्टाएर निकै धनी भए। पछि तिनै बिजनेस व्यवसाय आफ्नो इष्टमित्र छिमेकी जो मसीहतमा छैनन् उनीहरूको दबाव इत्यादिलाई सहन नसकेर प्रभु यीशु ख्रिस्टलाई छोडे। त्यसपछि बिस्तारै बिस्तारै उनीहरूको अधोगति सुरुवात भयो, र ती मानिसहरूले पहिले त आफ्नो बिजनेसहरू गुमाउँदै गए, फेरि त्यसपछि उनीहरूको परिवारमा समस्या सुरुवात भयो, त्यसपछि फेरि उनीहरूको परिवारमा वर्ष नै मृत्युको एउटा श्रृंखला सुरु भयो, अनि त्यसपछि फेरि उनीहरूको जीवनमा थुप्रै प्रकारका रोग बिमार र अशान्तिले प्रवेश पायो। फेरि त्यसपछि त्यो व्यक्ति जसले प्रभुलाई छोडेको थियो ऊ अब संसारमा उसको आफन्त सबै गुमिसकेपछि एक्लै भयो। फेरि त्यसपछि ऊ उसको हात खुट्टा सम्पूर्ण रूपले प्यारालाइसिस भयो। फेरि त्यसपछि उसलाई थुप्रै घरिघरि मसीजनहरू गएर पश्चाताप गर त बाँच्छस् भनेर सल्लाह दिँदा उसले घरिघरि येशूलाई इन्कार गरि नै राख्यो, र अब त उसले यसो पनि भन्यो, येशू अब मेरो लागि छैनन् भन्ने तरिकाको सम्बन्धको अभिव्यक्तिहरू दियो, र अन्तमा ऊ अत्यन्तै कारुणिक र दर्दनाक मृत्यु मरेको कुरा हामी मैले देखेको छु। श्रोता, ठिक त्यही तरिकाको काम उसको जीवनमा भयो जुन कुरा यीशु ख्रिस्टले भन्नुभएको थियो। यहाँ हामी हेर्छौ, जब उसले मसीहलाई विश्वास गर्छ उसको जीवनबाट सम्पूर्ण दुष्ट आत्माहरू निस्केर जान्छ, र उसको हृदयभित्र पवित्र आत्मा परमेश्वर आउनु भएको हुन्छ। र जब पवित्र आत्मा परमेश्वर उसको हृदयभित्र उसको जीवनभित्र आउनुहुन्छ, तब उसको जीवनका सबै अशुद्धताहरूलाई हटाउनुहुन्छ, रोग बिमारलाई हटाउनुहुन्छ, र उसको जीवनलाई पूर्ण रूपले सफा र पवित्र तुल्याउनुहुन्छ। श्रोता, अनि जब उसको जीवनबाट दुष्ट आत्माहरू निस्किन्छ, ती दुष्ट आत्माहरू अन्य मानिसहरूमा प्रवेश गरेर बस्नको लागि यताउता भौतारिएर हिँड्छन्, किनभने डियाबोलसले हरेक मानिसहरूको जीवनमा नराम्रो काम गर्न, पाप र अधर्ममा डोराउनको लागि प्रत्येकको निम्ति एउटा वा एउटा भन्दा बढी दुष्ट आत्माहरू खटाइरहेको हुन्छ, र ती दुष्ट आत्माहरू मानिसको हृदयभित्र बास गर्छन्, मानिसको जीवनभित्र बास गर्छन्, र मानिसहरूलाई पाप गर्नतर्फ बाध्य पारेर पापी जीवन जिउनलाई उनीहरूले प्रोत्साहित गरिरहेका हुन्छन्। आदरणीय श्रोता, जब पवित्र आत्मा आउनुहुन्छ त्यसपछि उनीहरूले त्यो दुष्ट आत्मा निक्लेर गइसकेपछि पापी जीवन जिउँदैनन्, बरु पवित्र आत्माद्वारा धर्मी जीवन जिउन थाल्दछन्, र यसरी त्यो मानिस शुद्ध हुन्छ। र अनि यदि त्यो मानिसबाट निस्केको दुष्ट आत्मा अन्य मानिसतिर पस्न पाएन भने ती भट्केर त्यसकै वरिपरि घुमिरहेका हुन्छन्, र तिनीहरू अर्को मानिसलाई नभेट्टाउन्जेलसम्म पर्खिनै रहेका हुन्छन्। तर त्यो अशुद्ध आत्मा अघि उही मानिसका फर्कन उसले ठाउँ नपाएपछि कोसिस गर्छ, र जसबाट ऊ पहिले निकालिएको थियो, यदि त्यो मानिस रित्तो र सफा गरिरहेको छ भने त्यो अशुद्ध आत्मा त्यसभित्र पस्छ, र त्यो रित्तो र सफा गरिएको अवस्था कहिले हुन्छ भने जब उसले प्रभु यीशु ख्रिस्टलाई छोडेको हुन्छ, र त्यो अशुद्ध आत्मा सायद अरू दुष्ट आत्माहरू पनि लिएर पस्छ। अनि यस शिक्षाको मतलब यही हो कि जब कुनै मानिस यीशुका आएर आफ्ना पापका लागि पश्चाताप गर्छ, तब यीशुले त्यस मानिसलाई क्षमा गर्नुहुन्छ, र उहाँले त्यसलाई सफा पार्नुहुन्छ, उहाँले त्यसका पाप फालिदिनुहुन्छ, जसरी येशूले दुष्ट आत्मालाई मानिसबाट निकाल्नुभयो। त्यसरी नै हामीले पश्चाताप गरेपछि उहाँले हाम्रो स्वार्थको आत्मा, हाम्रो घमण्डको आत्मा निकालिदिनुहुनेछ, र धेरैजना
बप्तिस्मा दिने यहुन्ना र यीशुका आए र आफ्ना पापका लागि पश्चाताप गरे, तर त्यसपछि तिनीहरू चाँडै नै पछि हटे। किन? किनभने तिनीहरूले पवित्र आत्मा पाएका थिएनन्। पापको आत्मा तिनीहरूबाट गएको थियो, तर पवित्र आत्मा तिनीहरूभित्र आउनु भएको थिएन भन्ने कति बाइबल विद्वानहरूको भनाइ छ। तर वास्तवमा तिनीहरूका घर रित्ता र सफा थिए, तर तिनीहरूले पश्चाताप सुहाउँदो फल फलाएका थिएनन्। तिनीहरूको विश्वास बढेको थिएन अनि त्यो पुरानो पाप र स्वार्थको आत्मा फेरि तिनीहरूभित्र पस्यो। त्यस मानिसको पछिल्लो दशा अघिल्लो भन्दा अझ नराम्रो हुन्छ, जुन प्रभु यीशुले भन्नुभयो। यस्तो मानिसले ख्रिस्टका आशिषहरू चाखेका छन् तर अन्तमा उहाँलाई इन्कार गरेका छन्। यस्तो मानिसहरूलाई फेरि पश्चाताप ल्याउनु सम्भव हुँदैन भने हिब्रु 6:4-2 पत्रुस 2:20 भन्दछ। श्रोता, 2 पत्रुस 2:20 भन्दछ, यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता यीशु ख्रिष्ट चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ भनेर चेतावनी दिएको हामी पाउँदछौ। श्रोता, यही कुराहरू प्रभु यीशुले भन्नुभयो र आज हाम्रो समाजमा यो कुराहरू भएको तपाईँ हामीले थुप्रै पटक देखेका सुनेका पनि छौं। त्यसै गरी हामीले व्यवस्था 8:19 हेर्यो भने यसरी लेखेको छ, म आज तिमीहरूलाई यो कडा चेतावनी दिँदैछु कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूको पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने तिमीहरू अवश्य नष्ट हुनेछौ भनेर मोसाले इसरायलीहरूलाई चेतावनी दिएको कुरा हामी थाहा गर्न सक्छौ। प्रिय श्रोता, ख्रिस्टलाई चिनेर विश्वासबाट फर्किनु भनेको यही गल्ती गर्नु हो र तिनीहरूको गन्तव्य भनेको उनीहरूको नाश नै हो भन्ने कुरा हामी यहाँबाट थाहा गर्न सक्छौ। श्रोता, यसै कारण व्यवस्था 6:14 परमेश्वरले तिनीहरूलाई आज्ञा दिनुभयो, तिमीहरू वरिपरिका जातिहरूका अरू देवताहरूको पछि नलाग्नु भनेर भन्नुभयो। चाहे ती जतिसुकै राम्रा हुन् र जतिसुकै रमझममा किन हुन्, तिनीहरूको हामीले लालच गर्नु हुँदैन। भजन संग्रह 16:4 भन्छ, अरू देवताको अनुसरण गर्नेहरूले आफ्नो दुःख बढाउँछन्, ती देवताहरूलाई रक्त बलि म चढाउने छैन अनि तिनीहरूको नाउँ मेरो ओठले उच्चारण गर्ने छैन भनेर दाउदले भन्दछन्। प्रेक्षता, यसको अर्थ हो आज मानिसहरूले आफ्नो दुःख बढाइरहेका छन् र यहाँ हामी देख्न सक्दछौ यर्मिया 7:6 लेखेको छ, यदि तिमीहरूले विदेशी टुहुरा टुहुरी र विधवामाथि अत्याचार गरेनौ अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने र यदि तिमीहरूले आफ्नै हानिको निम्ति अरू देवताको पछि लागेनौ भने म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु र यसै देशमा जो मैले तिमीहरूका पिता पुर्खालाई युग युगसम्म रहन दिएको थिएँ भनेर यहाँ उल्लेख गरेको हामी पाउँदछौ। तादनै श्रोता, त्यसै गरी हामीले अरू खण्डहरू हेर्दै जाने हो भने यर्मिया 13:10 भनेको छ, यी दुष्ट मानिसहरू जसले मेरो वचन सुन्न इन्कार गर्छन्, जसले आफ्नो हृदयमा अट्टेरी गरेर अन्य देवताको सेवा र पूजा गर्न जान्छन्, तिनीहरू यही पटुका जस्तै हुनेछन् जो पुरै बेकामको भएको छ। यो यर्मियालाई एउटा पटुकाको दृष्टान्तद्वारा ती मानिसहरूको भविष्य कस्तो हुनेछ भनेर अगमबाडी गर्नुहुँदाखेरिको एउटा सन्दर्भ हो। र यदि हामीले सृष्टिकर्ता परमेश्वरको वचनलाई सुन्न इन्कार गर्छौ, सृष्टिकर्ता परमेश्वर प्रति अट्टेरी भएर स्वेच्छाचारी जीवन जिउने दुष्प्रयास गर्छौ भने हामी उहाँको राज्यको निम्ति पूर्ण रूपले बेकाम काम नलाग्ने हुन पुग्दछौ। र यर्मिया 25:6 परमेश्वर भन्नुहुन्छ, यर्मियाको पालाम भएका इसरायलीहरूलाई पराई देवताहरूको सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग, तिमीहरूका हातले बनाएका कामबाट मलाई रिस नउठाऊ, तब म तिमीहरूको केही नोक्सानी गर्ने छैन भनेर उहाँले भन्नुभएको कुरा हामी पाउँदछौ। प्रेसता, व्यवस्था 4:26 मोसाले यो कुरा भन्दा अगाडि एकदमै कठोर तरिकाले सफासँग चेतावनी दिएका थिए। उनले स्वर्ग र पृथ्वीलाई उनीहरूको विरुद्धमा साक्षी राखेर चेतावनी दिएका थिए। जहाँ यसरी लेखिएको छ, म आजको दिन स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारी जान लागेका छौ त्यस देशदेखि तिमीहरू चाँडै सम्पूर्ण रूपले नष्ट हुनेछौ र धेरै दिन बस्न पाउने छैनौ, तर बिल्कुलै नष्ट हुनेछौ भनेर चेतावनी दिइसकेका थिए। र 30:18
घरिघरि यो चेतावनीलाई दोहोऱ्याउनु भएको छ। त्यसको 18 पनि हामी पाउँछौ, तिमीहरू निश्चय नै नष्ट हुनेछौ भने आज घोषणा गर्छु र यर्दन पारी अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्ने छैनौ भनेर कठोर चेतावनी दिएको हामी पाउँदछौ। ताजाले श्रोता, त्यसकारण हामी किन आफ्नो विनाशलाई भोग्ने, किन आफ्नो विनाशको लागि आफैले धोका खोलिदिने? त्यसको साटो सम्पूर्ण रूपले परमेश्वरमा भरोसा राखेर उहाँमा नै किन लीन नभइराख्ने? यदि त्यसो गर्छौँ भने हाम्रो उन्नति र प्रगति अवश्य पनि निश्चित छ, तर हामी त्यसो गर्दैनौँ भने हाम्रो अवनति अवश्य पनि पक्कै पनि तय गरिएको छ। श्रोता, प्रेरित 16 अध्यायको 16 18 हेर्ने भने यसरी लेखिएको छ, जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौँ तब जोखाना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखाना हेरेर त्यसका मालिकका निम्ति धेरै कमाई गरिदिन्थे। त्यो पावर र हाम्रा पछि लागि र यसो भन्दै चिच्याई, यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवक हुन्, यिनीहरूले तिमीहरूलाई मुक्तिको बाटोको घोषणा गर्छन्। त्यसले धेरै दिनसम्म यसो गर्दै रहे, तब पावलले झिझो मानेर फनक्क फर्की त्यस दुष्ट आत्मालाई भने, येशु ख्रिस्टको नाममा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्छु, अनि त्यो दुष्ट आत्मा त्यही घरी निस्कियो। आदरणीय श्रोता, यहाँ हामी देख्छौ कि कसरी परमेश्वरले पावलको वचनद्वारा त्यहाँ त्यस स्त्रीलाई मुक्ति दिनुभएको थियो भन्ने कुरा हामी देख्न सक्छौ। र हामीले यस 16 अध्यायमा उल्लेख भएको दोस्रो फिलिप्पी बासिन्दाहरू चाहिँ एउटा भूतलाई एउटा कमारी हो। धेरैजनाले त्यसले भविष्यका कुराहरू जान्दछ भन्ने विचार गर्थे र त्यसको कुरा सुन्न त्यसका मालिकहरूलाई पैसा तिर्थे। यसबाट त्यसका मालिकहरूले धेरै पैसा कमाउने गर्थे, तर बोल्ने चाहिँ त्यो कमारी आफै थिएन, तर त्यसमा भएको दुष्ट आत्मा थियो। पाउल र सिलासको पछि त्यो लागि र त्यस कमारीमा भएको दुष्ट आत्माले मानिसहरूलाई मुक्तिको बाटो देखाउनलाई परमेश्वरबाट पावल पठाएका हुन् भन्ने चाल पाए, र दुष्ट आत्माले सधैँ ख्रिस्ट र उहाँका सेवकहरूलाई चिनिहाल्छन् भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। पाउल र सिलास जब त्यो कमारीको कुरादेखि धेरै दिक्क भए, उसले धेरै दिनसम्म हल्ला मचाउँदै उनीहरूको पछि लागि, आखिरमा पाउलले यस दुष्ट आत्मालाई त्यसबाट निस्कि जाने भन्ने हुकुम दिए र त्यो तुरुन्तै निस्केको हामी पाउँदछौँ। प्रेसरता र हामीले बुझ्नुपर्ने कुरा, परमेश्वरको एउटा आज्ञा छ व्यवस्था 18:11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने, बिजुवा वा झाँक्री तिमीहरूको बीचमा कोही नहोस् भन्नुभएको छ। त्यसकारणले गर्दा हामी यदि सृष्टिकर्ता परमेश्वरमा भर पर्दछौ भने हामी उहाँसँग प्रार्थना गरौं। यहाँ हामी देख्छौ साउल राजाले गल्ती गरे, पहिलो सामुएल 28:3 अब लेखिएको छ, सामुएल मरिसकेका थिए र सब इसरायलले तिनको निम्ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाडेका थिए, अनि साउलले भूत प्रेत खेलाउनेहरू सबैलाई देशबाट निकालिसकेका थिए। तब 4 पलिस्टियरले आफ्नो सेना युद्धको निम्ति भेला गरेर सुनेमा छाउनी हालेका थिए, र साउलले सारा इसरायललाई जम्मा गरेर गिल्बोमा छाउनी हाले, र उनले फौज त देखेर डराए र उनले परमप्रभुलाई सोधे। उनले न त सपनाद्वारा, न उरिमद्वारा, न अगमवक्ताबाट नै जवाफ दिनुभयो। तब उनी 7 एउटा तन्त्र मन्त्र गर्ने स्त्री कहाँ गए जो एन्दोरमा बस्थी, र उसले गुप्त भेष बनाएर त्यससँग आफ्नो भाग्य हेरेको कुरा हामी देख्न सक्छौ। प्रेसरता, यो एउटा पूर्ण रूपले पछि हटेको जीवन हो, र अन्तमा परमेश्वरले साउल र उसको सम्पूर्ण घरानालाई दण्ड दिनुभयो। हामीले यो कुराहरू प्राप्त गर्छौँ। त्यसकारणले गर्दा हामीले दुष्ट आत्माबाट छुटकारा पाउन चाहन्छौ भने, दुष्ट आत्माबाट हामीलाई सदाको लागि मुक्ति पाऊ भन्ने हाम्रो चाहना छ भने, हामीले कहिले पनि ख्रिस्ट येशूलाई आफ्नो जीवनबाट इन्कार गर्नु हुँदैन, बरु त्यसको साटो पूर्ण इमानदार भएर उहाँप्रति वफादार भएर हामीले आफ्नो जीवन बिताउनु पर्दछ भन्दै अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ नेपाल। राम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। अवश्य श्रोता, अब भने यिनै ठेगानाको साथ साथै अब भने आजको कार्यक्रम आत्मिक जागरणबाट बिदा चाहन्छौ। आज्ञा दिनुहोस्। हवस्त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ गलातीको पुस्तकबाट अध्ययन गर्दै आइरहेका छौं। यस अध्ययनले हामीलाई व्यवस्था र कर्मकाण्डमा होइन तर ख्रिस्ट केन्द्रित विश्वासमा अघि बढ्न चाहिँ सिकाइरहेको छ। अनि आजको अध्ययनमा पनि के हामी यही विषयलाई लिएर निरन्तरता दिँदै जानेछौं कि केही नयाँ विषयमा चाहिँ हामी प्रवेश गर्नेछौं? दाई,
2: भाइ, हामी गलातीहरूलाई पावलले लेखेको पत्रबाट धेरै गहिरा आत्मिक सत्यहरू सिकिरहेका छौं। आजको अध्ययनमा पनि हामी यही महत्वपूर्ण सत्यलाई बुझ्नेछौ कि उद्धार व्यवस्था पालनबाट होइन तर येशु ख्रीष्टद्वारा प्राप्त हुन्छ भन्ने सत्यतालाई हामी यो अध्ययनको यात्रामा बुझ्नेछौ।
1: भनेपछि दाई, त्यसो भए आज हामी उद्धारको यस सत्यतालाई चाहिँ अझ गहिराईमा गएर अध्ययन गर्नेछौ, होइन त?
2: हो नि त भाइ, आजको अध्ययनमा हामी धार्मिकता व्यवस्था पालनबाट होइन तर विश्वासद्वारा ख्रिष्टमा पाइन्छ भन्ने सत्यलाई अझ स्पष्ट रूपमा बुझ्नेछौ। साथै ख्रिष्टले कसरी व्यवस्थाको श्रापबाट हामीलाई छुटकारा दिनुभयो भन्ने विषयलाई पनि हामी यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: साँच्चै नै दाई, अनि अर्को कुरा के भने यस अध्ययनले हामीलाई स्पष्ट रूपमा एउटा कुरा चाहिँ के बताएको छ भन्दाखेरि मानिस आफ्नै प्रयासले धर्मी बन्न सक्दैन तर परमेश्वरको अनुग्रहद्वारा मात्र उद्धार पाउन सक्छ भन्ने कुरा।
2: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। व्यवस्था मानिसलाई आफ्नो पाप देखाउनको लागि दिएको थियो तर पापबाट छुटकारा दिने शक्ति केवल येशु ख्रीष्टमा मात्र सम्भव छ। त्यसैले हाम्रो भरोसा कर्ममा होइन ख्रीष्टमा हुनुपर्छ भन्ने कुरालाई थाहा गर्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
3: तपाईंलाई थाहै छ, यी दिनहरूमा हामी बाइबल अध्ययन गलातीको पुस्तकबाट देखिरहेका छौं। अनि आज हामी गलाती तीन अध्यायको 11-18 पदसम्मबाट हेर्नेछौं। यहाँ 11 पदमा यसरी लेखिएको छ, तीन अध्यायको 11 पदमा, अब परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठरिँदैन भन्ने प्रत्यक्ष छ, किनभने धर्मात्मा त विश्वासैबाट जिउनेछ। पुरानो नियममा पनि मानिस खालि विश्वासबाट मात्र उद्धार पाउँछ भन्ने शिक्षा दिएको छ। यसले भन्दैन कि कोही व्यवस्था पालन गरेर उद्धार भएका थिए। यदि कोही व्यक्ति व्यवस्था पालन गरेर उद्धार पाएका भए, धर्मी ठरिएका भए, म पनि जान्न चाहन्छु त्यो कहाँ छ, कहाँ लेखिएको छ? मैले कहिले पनि पढेको छुइन कि कोही मसाको व्यवस्था पालन गरेर धर्मी ठरिए उद्धार पाए। तपाईलाई यादै होला, मूसाको व्यवस्थाको प्रणालीको केन्द्र बलि प्रणाली थियो। मूसा यस कुरामा आनन्दित थिए कि व्यवस्था अन्तर्गत पनि परमेश्वरले मानिस कहाँ करुणा कृपा र अनुग्रह फैलाउन सक्नुहुन्छ। त्यही नै कारण उनको अनुहार चम्किएको थियो। हबक्कुकको पुस्तक 2:4 पदले यो बताउँछ कि धर्मी विश्वासद्वारा जिउँछ, धर्मी विश्वासद्वारा जिउँछ। 12 पदमा भनिएको छ, तर व्यवस्था त विश्वासको होइन तर त्यो पालन गर्ने जति तिनमा जिउनेछ। यो पनि एक महत्वपूर्ण पद हो। विश्वास र व्यवस्था उद्धारको लागि र जिउनको लागि पनि एक अर्कामा विपरीत सिद्धान्त हुन्। एउटाले अर्कोलाई रद्द गर्दछ, तिनीहरू एक अर्कामा विरोध गर्छ। यदि तपाईँ व्यवस्थाद्वारा जिउन गइरहनु भएको छ भने तपाईँ विश्वासद्वारा धर्मी ठरिन, यानी धर्मी बन्न सक्नुहुने छैन, उद्धार पाउन सक्नुहुने छैन। तपाईँ तिनीहरूलाई एक बनाउन सक्नुहुने छैन, तिनीहरू परस्पर विरोधी हुन्। म एक उदाहरण दिन चाहन्छु। मैले यहाँ दिल्लीदेखि नेपाल जानु पर्यो भने दिल्लीदेखि ट्रेनमा बसेर गोरखपुर गई त्यहाँबाट बस पक्री सुनौली पुगेर फेरि बस बदलेर काठमाडौँ जानु पर्छ। यसमा धेरै समय लाग्छ, तर हवाई जहाजमा गए भने सिर्फ ज्यादा भन्दा ज्यादा 1.5 घण्टा समय मात्र लिन्छ। तर म सोच्दछु यदि हवाई जहाजमा यानी प्लेनमा बसेर खुट्टा चाहिँ तल ट्रेनमा राखी एकै समयमा जान सकेमा कति राम्रो हुन्थ्यो। मलाई लाग्छ आफ्नो खुट्टा ट्रेनमा राखेकोमा म धेरै सुरक्षित त हुनेछु, तर यो निरर्थक छ, व्यर्थको छ। यदि हामी हवाई जहाजबाट गयौं भने हवाई जहाजबाटै जान सक्छ, यदि ट्रेनबाट गयौं भने ट्रेनबाटै जानुपर्छ। तिनीहरूसँग यात्रीहरूको लागि यस प्रकारको कुनै व्यवस्था छैन। हवाई जहाजमा बसेर ट्रेनमा खुट्टा राखी जाने, मेरो मित्र, न त परमेश्वरले कुनै व्यवस्था बनाएको छ तपाईँको निम्ति व्यवस्थाद्वारा र विश्वास दुवैद्वारा बाँच्ने, उद्धार पाउने। तपाईँले कुनै एकलाई छान्नु पर्छ। यदि तपाईँ व्यवस्थाद्वारा जान चाहनुहुन्छ भने तब यसलाई कोसिस गर्नुपर्छ। तर म तपाईँलाई चेतावनी दिन चाहन्छु कि परमेश्वरले पहिले भनिसक्नु भएको छ, यसले धर्मी बनाउने छैन, व्यवस्थाले धर्मी बनाउने छैन, यसले उद्धार गर्दैन। मित्र, व्यवस्था विश्वासको होइन, तर मानिस जसले त्यो गर्छ तिनीहरू त्यसमा जिउँछन्। आगे पद 13 भनिएको छ, हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुर्ने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर मुक्त गर्नुभयो। मूसाको व्यवस्थाले हामीलाई दोषी बनायो। यो मैले मेरो देशको व्यवस्था पालन गरेको उदाहरण जस्तै हो। मैले व्यवस्था पालन गरे वापत मैले इनाम पाइन, पाउँदिन, र यदि मैले कुनै एक नियम व्यवस्था तोडे भने म दोषी छु। ख्रीष्टले हामीलाई मूसाको व्यवस्थाको दण्डबाट मुक्त गर्नुभयो। यो उहाँले कसरी गर्नुभयो भन्दा आगे भनिएको छ, किनकि यो लेखिएको छ काठमा झुन्डिने हरेक श्रापित छ। यो पुरानो नियमबाट उद्धृत गरिएको हो जुनको हामी हेर्नेछौं, र यो विभिन्न कारणहरूले यो धर्मशास्त्रको एक विशिष्ट परिच्छेद हो। एक कारण यो हो कि इसरायलीहरूले सार्वजनिक प्राण दण्डको रूपमा झुन्ड्याएर फाँसी दिने गर्दैनथे, बरु त्यसको सट्टा ढुङ्गाले हान्ने गर्दथे। म यो प्रथामा प्रायजसो अचम्मित हुन्थे, किन तिनीहरूले ढुङ्गाले हानेर प्राण दण्ड दिन्थे। इसरायलको कुनै पनि भागमा फर्किएर हेर्नुहोस्, प्रशस्तै ढुङ्गाहरू तपाईँ देख्नुहुनेछ। मुख्य प्राण दण्ड दिने तिनीहरूको तरिका चाहिँ ढुङ्गा हानेर मार्ने चलन थियो, झुन्ड्याएर होइन। तर पनि जब अति नै निन्दनीय तुच्छ निच अपराध कसैले गर्थ्यो भने यही नै विधि अपनाउँथे। व्यवस्था 21:22-23 पदमा भनिएको छ, कुनै मानिसले प्राण दण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई रूखमा झुन्ड्यायौ भने त्यसको लास रातभरि झुन्ड्याउनु, तर त्यही दिन त्यसलाई गाडी हाल्नु, किनभने त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको दिनुभएको देश अशुद्ध नपार। यसको मतलब हो, यदि उसले भयंकर अपराध गरे र ढुङ्गाले हानी प्राण दण्ड दिएपछि उसको शरीरलाई तमासाको लागि क्रुसमा यानि रूखमा झुन्ड्याउनु पर्थ्यो, तर पूरा रातभरि चाहिँ त्यही झुन्ड्याउनु हुँदैन थियो। उहाँ कारण दिनुहुन्छ, त्यो हो त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूको अधिकारमा दिनुभएको देश अशुद्ध नपार आगे भनिएको छ। ख्रिस्ट हाम्रो निम्ति श्रापित बन्नुभयो। प्रश्न उठ्छ, कहिले ख्रिस्ट श्रापित बन्नुभयो? कहिले हाम्रो प्रभु येशु ख्रिस्ट श्रापित बन्नुभयो? के उहाँ आफ्नो मानव चोलामा श्रापित हुनुहुन्थ्यो? जब उहाँ जन्मनुभयो, उहाँलाई लुका 1:15 पदमा पवित्र भन्नु भनिनु भएको छ। के उहाँ त्यस मौन अवधिमा श्रापित हुनुभयो जुनको बारेमा बाइबलमा कम रेकर्ड छ? होइन मित्र, यसले यो भन्छ, लुका 2:52 पदमा येशु बुद्धि कद र परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभयो। के उहाँ आफ्नो सेविकाईको समयमा श्रापित हुनुभयो त? ओ होइन, परमेश्वर पिताले उहाँको सेविकाईको अवधिमा पनि भन्नुभएको थियो कि यिनी मेरा प्रिय पुत्र हुन् जोसँग म अति नै प्रसन्न छु। तब त्यसो भए जब उहाँ क्रुसमा हुनुहुन्थ्यो त्यस समय उहाँ श्रापित हुनु भएकै पर्छ, यानि उहाँ श्रापित भएकै हुनुपर्छ त्यस बेला। हो, तर पहिलो 3 घण्टा क्रुसमाथि हुनुहुँदा चाहिँ होइन, किनकि जब उहाँ आफैलाई समर्पित गर्नुभयो उहाँ दोषरहित हुनुहुन्थ्यो। यो त्यस क्रुसको अन्तिम 3 घण्टामा उहाँ हाम्रो निम्ति श्रापित बनिनु भएको थियो। यसैया 53:10 पदमा भनिएको छ, तापनि उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो, उहाँले उसलाई दुःखमा पार्नुभयो, उहाँले आफ्नो आत्मालाई पापको निम्ति बलिदान बनाउनुभयो। काठमा झुन्डिने हरेक श्रापित हुन्छ। युनानी शब्दमा, ग्रीक शब्दमा काठ सुलोन हुन्छ, मतलब काठ, लठ्ठा वा रुख। यसको मतलब ख्रिस्ट काठमा झुन्डाइनु भएको थियो। ओ, यहाँ हामीसँग कस्तो परस्पर खण्डन यहाँ पाउँछौ, होइन? उहाँ त्यस क्रुसमा जानुभयो जुन उहाँको निम्ति मृत्युको कार थियो, ताकि उहाँ तपाईँ र मेरो निम्ति यो जीवनको रुख बनुन्। आगे पद 14 भनिएको छ कि ख्रिस्ट येशु ख्रिस्ट येशूमा अब्राहमको आशिष अन्य जातिहरूलाई आओस् र विश्वासद्वारा प्रतिज्ञा गरेको आत्मा हामीले पाउन सकौं। मित्र, इसरायलीहरूसँग व्यवस्था 1500 वर्षदेखि थिए, तर यसबाट जिउन असफल भए। प्रेरित 15 अध्यायमा यरुसलेमको सभामा पत्रुसले भने, हामी र हाम्रा पुर्खाहरूले व्यवस्थालाई पालन गर्न सकेका थिएनौ, किन हामी अन्य जातिलाई यसको मुनि ल्याउने? यदि हामीले पालन गर्न सकेनौ त उनीहरूले पनि यसलाई पालन गर्न सक्ने छैन। ख्रिस्टले हाम्रो स्थान लिनुभयो ताकि जो व्यवस्थाले हाम्रो निम्ति कहिले गर्न सकेन त्यो हामी प्राप्त गरौं। अनुग्रहको समयमा आत्मा असाधारण वरदान हो। अनि आगे 15 पदमा भनिएको छ, ए भाइ हो, मानिसको रीति अनुसार म बोल्छु, करारको कुरा मानिसबाट भएको हो भने पनि यदि पक्का भइसकेको छ भने त्यसमा कसैले न त टाढ्छ न केही थप्छ। मानौ तपाई कुनै मानिससँग 100 रुपियाँ तिर्ने अनुबन्ध पत्र बनाउनुहुन्छ अनि एक वर्षपछि निर्णय गर्नु भयो कि 50 रुपियाँ मात्र तिर्ने। अब उसकोमा तपाईँ जानुहुन्छ र भन्नुहुन्छ, म तपाईँको ऋणी छु, यहाँ 50 रुपियाँ लिनुहोस्, 50 रुपियाँ पछिबाट दिनेछु। यस मानिसले तपाईँलाई भनेछ, एक मिनट पर्ख, तपाईँले 100 रुपियाँ तिर्ने प्रतिज्ञा गर्नु भएको थियो, तर तपाईँ भन्नुहुन्छ मैले प्रतिज्ञा गरेको थिएँ तर मैले त्यसलाई बदले। तब त्यस ऋण दिनेले भनेछ, ओ होइन, त्यसो नगर्नुहोस्, तपाईँले अनुबन्ध पत्र बनाएपछि बदल्न सक्नुहुने छैन। ए भाइ हो, मानिसको रीति अनुसार म बोल्छु, करारको कुरा मानिसबाट भएको हो भने पनि यदि पक्का भइसकेको छ भने त्यसमा कसैले न त टाढ्छ न केही थप्छ। 16 पदमा भन्छन्, अब अब्राहमलाई र उनका वंशलाई सो प्रतिज्ञाहरू बोलिएको हो, वंशलाई भने धेरै जनालाई भने चाहिँ गरी होइन, तर एकै जनालाई, तेरो वंशलाई जो ख्रिस्ट हुनुहुन्छ। परमेश्वरले अब्राहमलाई बोलाउनुभयो र संसारमा एक आशिषित व्यक्ति बनाउने प्रतिज्ञा गर्नुभयो, उसलाई येशु ख्रिस्टद्वारा संसारमा आशिषित बनाइए जो अब्राहमका सन्तान थिए। ख्रिस्ट एक हुनुहुन्छ जसले संसारमा उद्धार ल्याउनुभयो। सन्तान शब्द विशेष गरी ख्रिस्टलाई दर्शाउँछ। अनि युहन्ना 8:56 पदमा ख्रिस्टले भन्नुभयो, तिनीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित थिए औ देखेर रमाए। यसपछि 17 पदमा भनिएको छ, अब मेरो भनाइ यो हो, परमेश्वरबाट अगाडिदेखि करार गरी पक्का गर्नुभएको प्रतिज्ञालाई 430 वर्षपछि बनेको व्यवस्थाले रद्दी गराएर सो प्रतिज्ञालाई बेकममा तुल्याउन सक्दैन। मित्र, परमेश्वरले अब्राहमसँग एक प्रतिज्ञा, एक करार बनाउनु भएको थियो, बाँध्नु भएको थियो। 430 वर्षपछिबाट बनेको व्यवस्थाले अब्राहमसँग बनेको प्रतिज्ञालाई बेकममा तुल्याएन। वास्तवमा परमेश्वर आफ्नो प्रतिज्ञादेखि कहिले पछि हट्नुहुन्न, त्यसलाई पूरा गरेर छोड्नुहुन्छ। परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो, म तिमीलाई यस भूमि यस देश दिनेछु, म तलाई एक पुत्र दिनेछु र समुद्रका किनारका बालुवा सरा तेरो सन्तान हुनेछन्। परमेश्वरले त्यस प्रतिज्ञालाई पूरा गर्नुभयो र अब्राहमबाट इसरायल देश ल्याउनुभयो र अरू अनेकौं राज्यहरू। तर इसाकद्वारा दिएको प्रतिज्ञाले पद 16 उल्लेखित सन्तानले प्रभु येशु ख्रिस्टतिर डोर्यायो। परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो कि उनी सारा मानिसको लागि आशिषको कारण बन्नेछन्। मेरो मित्र, यस संसारमा आज ख्रिस्ट येशुमा मात्र आशिष छ। तपाईँले आफ्नो छिमेकीबाट वा तपाईँको व्यापार वा तपाईँको मण्डलीबाट त्यति राम्रो लेनदेन पाउनुहुन्न। मलाई लाग्दैन यस संसार तपाईँलाई राम्रो लेनदेन दिनको लागि तयार पारिएको छ, तर प्रभु येशु ख्रिस्ट तपाईँको लागि दिइएको छ। यो असल लेनदेन हो, वास्तवमा यो सबैभन्दा राम्रो परिणाम हो। वास्तवमा यो श्रेष्ठ उपहार हो जुन परमेश्वरले बनाउनु भयो। यो परमेश्वरको प्रतिज्ञाको पूर्ति हो कि जो कोही ख्रिस्टमा विश्वास गर्नेछ उहाँद्वारा बाँच्नेछ, उद्धार पाउनेछ। आगे पद 18 भनिएको छ, किनकि अधिकार व्यवस्थाबाट हो भने त फेरि प्रतिज्ञाबाट होइन, तर परमेश्वरले त अब्राहमलाई प्रतिज्ञाबाटै दिनुभएको हो। मूसालाई व्यवस्था दिनुभन्दा पहिले नै ख्रिस्टको विषयमा प्रतिज्ञा भएको थियो र त्यो प्रतिज्ञा राम्रो मान्छन् जबसम्म त्यहाँ व्यवस्था दिएको थिएन। व्यवस्थाको अनपेक्षित प्रतिज्ञा बनाएका थिए। प्रश्न उठ्छ, व्यवस्था किन दिए? यसको महत्व के हो? यहाँ पाउलले व्यवस्थालाई तुच्छ मानिरहेका छन् भनी नसोच्नुहोस्। त्यो भन्दा बढी उसले मानिसहरूलाई व्यवस्थाको उद्देश्यको महत्वलाई बुझाउन कोसिस गरिरहेका छन्। उसले व्यवस्थाको सम्पूर्ण ऐश्वर्य, यसको पूर्णता र यसको सिद्धताको देखाउँछन्। तर उसले यो पनि देखाउँछन् कि व्यवस्थाको पूर्णताको कारण यसले बाधा उत्पन्न गर्छ, जसले गर्दा तपाईँ र मबाट ग्रहण गरिन सकिँदैनौ परमेश्वरबाट। कारण हामी व्यवस्थाको मागलाई भेट्न सक्दैनौ, पूरा गर्न सक्दैनौ। हामी पाउल व्यवस्थाको योजनाको बारेमा के भन्छन् यस विषयमा अर्को दिन हेर्नेछौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
1: आजको दिनले फेरि पनि हाम्रो विश्वासलाई चाहिँ नयाँ बनाएको छ भनिकन म आशा गर्दछु। मैले बुझे कि उद्धार ख्रिस्टद्वारा आएको हो र उहाँले व्यवस्थाको श्राप आफ्नो माथि लिएर हामीलाई छुटकारा दिनुभयो। यो वास्तवमा अद्भुत प्रेम चाहिँ हामी यहाँ देख्न पाउँछौ।
2: हो नि त भाइ, हामीले अध्ययन गर्दै आएको मुख्य सत्य यही हो कि व्यवस्थाले मानिसलाई पापी भएको महसुस गराउँछ, तर उद्धार भने येशू ख्रिस्टमा मात्र पाइन्छ। ख्रिस्ट नै हुनुहुन्छ जसले संसारमा साँचो मुक्ति र आशा ल्याउनुभयो।
1: साँच्चै नै दाई, येशू ख्रिस्ट मात्र हाम्रो लागि मुक्ति, आशिष र अनन्त जीवनको आशा हुनुहुन्छ। त्यसैले नै समय हुँदा नै हामीले उहाँलाई चाहिँ आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा चाहिँ स्वीकार गर्नुपर्छ भन्ने शिक्षा पनि आज हामीले पाएका छौं।
2: तपाईँले एकदमै सही कुरा भन्नुभयो भाइ। परमेश्वरले ख्रिस्टद्वारा हामीलाई केवल छुटकारा मात्र दिनुभएको छैन, तर आशिषको प्रतिज्ञा पनि गर्नुभएको छ। परमेश्वर आफ्नो प्रतिज्ञाबाट कहिले पछि हट्नुहुन्न। उहाँले आफ्नो वचन अवश्य पनि पूरा गर्नुहुन्छ। यसकारण हामी सबैले आफैलाई सोध्नुपर्छ, के हामी परमेश्वरको प्रतिज्ञामाथि पूर्ण भरोसा राखिरहेका छौं?
1: साँच्चै नै दाई र आदरणीय श्रोताहरू, आज हामी आफैलाई जाँच्नुपर्ने के छ भने हामी उहाँमा पूर्ण भरोसा राखिरहेका छौं या छैनौं। र यदि आजको अध्ययनले तपाईँलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नको निम्ति नहिस्किचाउनुहोस् र आफ्ना आशिषहरू हामीसँग बाँड्नुहोस् ताकि तपाईँहरूको आशिषले हामी पनि आशिषित हुने मौका पाउन सकौं।
2: साँच्चै नै श्रोताहरू, हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गरिरहेका छौं र हामीलाई तपाईँहरूको प्रार्थनाको विषयहरू छन् भने हामीलाई फोन मार्फत बताउनुहोस् र अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने प्रतिबद्धता साथ आजको लागि भने हामी बिदा हुन्छौ। अन्तमा परमेश्वरको अनुग्रह, येशू ख्रीष्टको उद्धार र पवित्र आत्माको मार्गदर्शन हामी हरेकसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिस्किचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 9704209797।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

कार्यक्रम सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिष्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिष्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिष्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिष्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हामीले विभिन्न विषयवस्तुहरूलाई, विभिन्न जिज्ञासाहरूलाई, विभिन्न प्रश्नहरू जसले हाम्रो जीवनमा अहम भूमिका खेलिरहेको हुन्छ, विशेष गरेर परमेश्वरसँगको हाम्रो सम्बन्धलाई अगाडि बढ़ाउने क्रममा त्यही प्रश्नहरूको जवाफको खोजी परमेश्वरको वचनबाट गर्ने प्रयास गरिरहेका छौं यी दिनहरूमा। यसै सिलसिलामा हामीले अहिले के परमेश्वर न्यायिक, असल र प्रेमिलो हुनुहुन्छ भन्ने विषयलाई हेरिरहेका छौं र पापको समस्यालाई परमेश्वरले कसरी समाधान गर्नुभयो र यो संसारको अन्तमा उहाँले कसरी यसलाई नयाँ बनाउनुहुन्छ भन्ने विषयलाई पनि हेरिरहेका छौं। आज पनि यो पाठलाई अगाडि बढ़ाउनेछौं। यो छोटो प्रार्थनाद्वारा आजको अध्ययनलाई हामी परमेश्वरको चरणमा सुम्पदै उहाँबाट बुद्धि र ज्ञानको निम्ति निवेदन गर्दै आउनुहोस्, प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं आजको यो समयको निम्ति। तपाईँको करूणा नभएको भए, तपाईँको अनुग्रह नभएको भए हामीले आजको यो दिन देख्न पाउँदैनथ्यौं। पिता परमेश्वर, अब तपाईँले दिनुभएको यो जीवनमा तपाईँकै महान प्रेमिलो असल उद्देश्य जुन छ हामीले तपाईँको प्रशंसा गर्नको निम्ति तपाईँले हामीलाई रच्नु भएको भन्ने हो, त्यसलाई पूरा गर्नुहोस्। आज हामी तपाईँको वचनलाई पढ्दैछौ। हामी त अज्ञानी छौं, त्यसैले हामी तपाईँको चरणमा हाम्रो मूर्ख्याईहरू, हाम्रो कमजोरीहरू, अज्ञानताहरूलाई हटाएर तपाईँले ज्ञान, तपाईँको प्रेम, तपाईँको सत्यता र हामीलाई सद्भाव, भाइचारामा, आनन्दमा अगाडि बढाउनुहोस् भनी विन्ती गर्छौं। संसारभरि जति पनि दुःख कष्टमा परेका मानिसहरू छन्, ती सबैको दुःख हरण गरिदिनुहोस् र उनीहरूको जीवन सरल बनाइदिनुहोस् भनेर पनि हामी विन्ती गर्छौं। धन्यवाद दिन्छौं तपाईँले प्रार्थना सुन्नुभएकोमा, किनभने यो विन्ती हामीले तपाईँकै एकमात्र पुत्र प्रभु येशू ख्रीष्ट, हाम्रो उद्धारकर्ताको नाममा गरेका छौं। आमेन। श्रोता मित्रहरू, हामीले ख्रीष्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षीय सहस्राब्दीय समयकालको बारेमा अध्ययन गर्दै गर्दाखेरि अहिले त्यो समयकालको अन्तमा के हुन्छ भन्ने विषयलाई हेरिरहेका छौं र साथसाथै हामीले गएको भागमा के हेरेका थियौं भने परमेश्वर पवित्र हुनुहुन्छ, उहाँमा कुनै पाप छैन, मान्छेले जानी जानी पाप गर्ने निर्णय गर्यो र त्यो पापको परिणाम चाहिँ यो संसारमा दुःख कष्ट र मृत्युको बाढी आइपुग्यो, किनभने पापको ज्याला वा पापको प्रतिफल मृत्यु हो। त्यसले गर्दाखेरि हामी परमेश्वरबाट टाढा पनि भयौं र अनन्त जीवनको अन्तमा के हुन्छ भन्ने विषयलाई हेरिरहेका छौं र साथसाथै हामीले गएको भागमा के हेरेका थियौं भने परमेश्वर पवित्र हुनुहुन्छ, उहाँमा कुनै पाप छैन, मान्छेले जानी जानी पाप गर्ने

शारीरिक रूपमा र आत्मिक रूपमा पनि मर्न पुग्यो। आजभोलि मान्छे कोही ज्यादा से ज्यादा जिउँछ भने 80-90-100 वर्ष बाँच्ला वा 110 वर्ष पनि कोही बाँच्ला, तर काहीँ न काहीँ गएर त्यो मान्छेले मृत्युवरण गर्ने अवस्था आउँछ। परमेश्वरको असल योजनामा मृत्यु थिएन। उहाँ हामीलाई सधैँको लागि जीवित रहोस् भनेर उहाँले बनाउनु भएको छ। तर मानव जातिको पापको कारणले गर्दाखेरि हामी मृत्युको भुवरीमा रुमालिन पुग्यौं। जबसम्म पाप हट्दैन तबसम्म यसको वा यो समस्याको समाधान हुँदैन, तबसम्म हाम्रो जीवन यस्तै रहन्छ। हामी परमेश्वरबाट टाढा नै हुन्छौं अनि परमेश्वरले चाहनु भए जस्तो अनन्त जीवन हामीले प्राप्त गर्न सक्दैनौं। तसर्थ परमेश्वरले पापको समस्यालाई समाधान गर्न के कस्तो कुराहरू वा पाइला चाल्नु भएको छ भनेर हामी अध्ययन गरिरहेका छौं। जसै पापको प्रारम्भ वा शुरूआत भयो, शैतानले परमप्रभु परमेश्वर सृष्टिकर्ता उद्धारकर्ता जो प्रेम हुनुहुन्छ उहाँको चरित्रमाथि हिलो छ्याप्ने कामको थालनी पनि गर्न थाल्यो। परमेश्वर त अन्यायी हुनुहुन्छ, परमेश्वर स्वार्थी हुनुहुन्छ अनि परमेश्वरले आफ्नो सारा सृष्टिमाथि डरद्वारा शासन गर्नुहुन्छ र उहाँले सृष्टिमा उपस्थित कसैलाई पनि स्वतन्त्रता दिनुहुन्न भनेर परमेश्वरको चरित्रमाथि उसले हिलो छ्याप्ने काम गर्यो, दोषारोपण गर्ने काम गर्यो अनि परमेश्वरमाथि पनि एउटा चुनौती खडा भयो वा देखा पर्यो कि उहाँले शैतानले लगाएको आक्षेपलाई गलत साबित गर्ने, किनभने परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर प्रेम हुनुहुन्छ, उहाँ कहिले पनि डरद्वारा तपाईँ र ममाथि शासन गर्नुहुन्न। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, सृष्टिकर्ताको हैसियतले, तपाईँ र मेरो उद्धारकर्ताको हैसियतले, उहाँ जो प्रेम, जो उज्यालो, जो जीवनको स्रोत हुनुहुन्छ, त्यसले नै गर्दाखेरि उहाँले तपाईँ र ममाथि अधिकार जमाउन सक्नुहुन्छ। तर उहाँले त्यो डरद्वारा गर्न चाहनुहुन्न। उहाँको प्रेमलाई तपाईँ र मैले बुझोस् र त्यो प्रेममा हामी हिँडौं भन्ने उहाँ चाहनुहुन्छ। अनि जब शैतानले परमेश्वरको चरित्रमाथि जुन आक्षेपहरू लगाए नि, शैतानले लगाएको ती आक्षेपहरू, परमेश्वरको चरित्रलाई उसले लगाएका दोषहरू अवास्तविक झुठा बलमा वा त्यस्ता कपोल कल्पित जगमा खडा भएको आक्षेपहरू थियो, ती आधारहीन थिए। यस्ता गलत आक्षेपहरू जुन उसले जीवनको स्वामी, संसारको ज्योति, जीवनको पानीको मूल, बाटो, सत्य र जीवनलाई लगाएको थियो, ती त केवल उसले स्वर्गमा रहेको अन्य स्वर्गदूतहरू र परमेश्वरको अनुपम सृष्टि मानिस जातिलाई सत्य र प्रेमको राह वा बाटो वा पथबाट दिगभ्रमित पार्नको लागि मात्र थियो। के शैतानले परमप्रभुलाई लगाएको आरोपहरू सत्य साबित भए त? प्रश्न उठ्छ। यसको सिधा जवाफ हो, भएन। किनभने शैतानले लगाएको आरोप जुन परमेश्वरप्रति थियो त्यो आरोप झुटो थियो, त्यसैले त्यो कहिले सत्य नै भएन। बरु परमेश्वरले येशु ख्रिस्टको मानव रूपमा जब मानिसको पापको खातिर र मानिसप्रति आफ्नो प्रेम प्रकट गर्ने हेतु जब आफैलाई कलवरीको क्रुसमा मानिसको उद्धारको निम्ति दिनुभयो, शैतानको सबै प्रयास, गलत प्रयासहरू असफल भयो र स्वर्गदूतहरूले पनि फेरि एकपटक परमेश्वर कति धेरै प्रेमिलो हुनुहुन्छ भनेर थाहा पाए, शैतानले कस्तो नराम्रो कुराले उनीहरूलाई छल गर्न खोजेको रहेछ भनेर उनीहरूले थाहा पाए। श्रोता मित्र, तर दुःखको कुरा, आज पनि धेरै मानिसहरूले परमेश्वरलाई एउटा प्रेमिलो सृष्टिकर्ता, उद्धारकर्ता, फेरि आउनुहुने महान न्यायकर्ता, महाप्रभुको रूपमा बुझ्न वा जान्न वा चिन्न सकिरहेका छैनन्। संसारको खैला बैलाले, संसारको चिन्ता फिक्रीले, संसारको डर त्रासले, संसारको रंगी चंगी जुन शैतानले मानिसहरूलाई परमेश्वरबाट टाढा लैजान प्रयोग गर्छ, त्यसको कारणले पनि र संसारमा मानिस मानिस बीच जुन चरम समस्या र अविश्वास उत्पन्न भएको छ, ती सबैको कारणले गर्दा पनि परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुरालाई कैयौं मानिसहरूले बुझ्न सकिरहेका छैनन्। कतिपयले परमेश्वरलाई, उहाँको अस्तित्वलाई मान्ने गर्छन् तर डरको कारण, कतिपयले परमेश्वरको अस्तित्वलाई मान्ने गर्छन्।

0: locul care-i. Dar părmi surtă prea mănânci, te cura la ei, bâșnă la șapnă până-i duhat cura o afel na șotea mitră. Tăsărtă, ani hărecle, probi Iesu Hrist cu prem cu aghiar la spiro părgării. Am rău jivăn ma, grina hoi na prem, șoartă hoi na nișoartă ta. Anăitic talai na vei năitic talai, afnă jivăn cu avinnă, अंग बनाउने प्रयास गर्नु एकदम जरुरी छ। यदि हामी संसार सहित तवरले प्रेममा रूपान्तरित भएको चाहन्छौं भने मित्रहरू ख्रीष्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षे सहस्राब्दीय युगको अन्तमा जब पवित्र गणहरू पवित्र वासस्थानको साथ यो धरतीमा फेरि उर्लदै गरिरहेका हुन्छन् त्यति बेला जब परमेश्वरले हरेक व्यक्ति व्यक्तिको जीवनको हर प्रकारको क्रियाकलाप सारा विश्वको सामु सारा ब्रह्माण्डको सामु उजागर गरी फलानोले किन स्वर्ग प्राप्त गर्यो वा ढिस्कानोले किन स्वर्ग प्राप्त गर्न सकेन वा अनन्त मृत्युको भागीदार भयो भन्ने तथ्यलाई जस्ताको तस्तै उहाँको प्रष्ट न्यायिक प्रक्रियाको ज्ञानको साथ पेश गर्नुहुनेछ तब त्यहाँ कसैले पनि मलाई त यो चित्त बुझेन भन्ने अवस्था रहने छैन। अरूको त के कुरा मित्र, परमेश्वरको हरेक असलपनालाई नराम्रो देख्ने र सारा संसारलाई आफ्नो झूठको पछाडि लाग्न बाध्य पार्ने शैतान समेत परमेश्वर परमप्रभु यहोवा थुमाले शैतानको तमाम पापको कारण उसप्रति गर्नुभएको दण्डको घोषणालाई सहर्ष स्वीकार्ने अवस्थामा उपुग्नेछ। मानिसहरूलाई प्रष्ट थाहा हुने वातावरण परमेश्वरले सृजना गर्नुहुनेछ कि उनीहरूको जीवनलाई परमप्रभुले कति धेरै महत्व दिनुभएको रहेछ, तर उनीहरू आफैले चाहिँ यो जीवनलाई तमाम नराम्रा कामहरूमा लगाए भने तसर्थ यो संसारको न्यायको त्यो दिन कसैले आफ्नो पक्षमा बोल्न सक्ने अवस्था त्यहाँ हुने छैन। त्यसैले प्रिय मित्रहरू, समय छँदै हामी हरेकले आफ्नो गलत मार्ग आचरण र सोचहरूलाई त्यागेर आज नै प्रेमको परमेश्वर जो सत्य हुनुहुन्छ उहाँको वचनमा रहेर हामीले जीवनलाई सही ट्र्याकमा सही बाटोमा लिएर आउने जमर्को गरौं। यदि हामी साँचो हृदयले सत्य र प्रेमको राहमा हिँड्न चाहन्छौं भने हामी कहिले पनि एक्लो हुँदैनौं। मैले कहीँ कतै अंग्रेजीमा लेखेको पढेको थिएँ, You will never walk alone. परमेश्वरले तपाईँ र मलाई एक्लै हिँड्नको लागि छोड्नु भएको होइन, उहाँ हरदम तपाईँ र मेरो साथमा हुनुहुन्छ। आफ्नो आँखा यसै वखत तपाईँले बन्द गर्न सक्नुहुन्छ, परमेश्वरको अगाडि शिर निवराउन सक्नुहुन्छ। परमेश्वर, म तपाईँलाई महसुस गर्न चाहन्छु, म बदलिएको मानिस असल रूपमा डरिन चाहन्छु, बन्न चाहन्छु। याद राख्नु श्रोता मित्रहरू, त्यो अंग्रेजी भनाइ यु विल नेभर वाक अलोन, तपाईँ एक्लो हिँड्नु हुने छैन, तपाईँ एक्लो रहनु हुने छैन। तपाईँको जीवनको स्वामी, तपाईँको सृष्टिकर्ता, तपाईँको उद्धारकर्ता तपाईँसँग हुनुहुन्छ। हवस् त, भोलि फेरि यही समय हाम्रो भेट हुने नै छ, यही समय यही स्टेशन र यही अध्ययन क्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। जय मसीह, धन्यवाद, शुभ समय।
1: निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, प्रसारण हुँदैछ अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, एथेन्जेल तपाई सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
3: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुडोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
0: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाई पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
2: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइन निर्वाचन चर्चको तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
4: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: कठिनाई तपाईको लागि राम्रो छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 35 यहाँलाई स्वागत छ। आज म तपाईहरूसँग यो कुरा साझा गर्न चाहन्छु कि कठिनाई तपाईको लागि राम्रो छ। एउटा भनाइ छ, दुःख बिनाको सुख हुँदैन। हामीलाई चुनौती दिनको लागि हाम्रो जीवनमा कठिनाई चाहिन्छ, ताकि हामी आफैले सामना गर्न नसक्ने परिस्थितिहरूबाट हामीलाई छुटकारा दिन परमेश्वरमा भरोसा गर्न सकौं। प्रिय श्रोता, परमेश्वरले मानिसलाई कहिले पनि आफ्ना सबै समस्याहरू समाधान गर्न आफ्नै क्षमता र शक्तिमा भर पर्ने गरी रचना गर्नु भएन। जीवनमा सफल हुनका लागि हामीलाई उहाँसँगको सम्बन्ध चाहिन्छ भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाहा थियो, र उहाँले आफ्नो पुत्र येशु ख्रीष्टलाई हाम्रो स्थायी समाधानको रूपमा पठाउनुभयो। मुक्तिको लागि मात्र होइन, तर त्यस्तो व्यक्तिको रूपमा जसलाई हामी जीवनभर मद्दतको आवश्यकता पर्दा पुकार गर्न सक्छौ। फिलिपीको पुस्तक 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले मुक्तिको बारेमा कुरा गरिरहेको छैन, तर मुक्ति पाएपछि एक क्रिस्चियनको हिँडाइलाई जनाउँदैछ। हामी जीवित छौं र हरेक दिन यसको लागि हाम्रो आवश्यकता महत्वपूर्ण छ। जीवनमा धेरै चुनौतीहरू पार गर्न हामी उहाँको बुद्धि र शक्तिमा भर पर्नु आवश्यक छ। कहिले काहीँ हामी त्यो बिर्सन्छौ र हामी आफ्नै शक्ति प्रयोग गरेर परिस्थितिहरूलाई सम्हाल्ने प्रयास गर्छौ, र त्यो तब हुन्छ जब हामी निराश हुन्छौ र पराजित महसुस गर्छौ। कठिनाईले हामीलाई यो वास्तविकतामा जगाउँछ कि हामीलाई हाम्रो जीवनमा हरेक दिन येशु ख्रीष्टको शक्तिको साँच्चै आवश्यकता छ। दोस्रो कोरिन्थीको पुस्तक 12:9, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। प्रिय श्रोता, जीवनमा हामीले सामना गर्ने परीक्षाहरू हाम्रो लागि राम्रो हुन्छन्, किनभने तिनीहरूले हामीलाई यो महसुस गर्न मद्दत गर्छन् कि हामी आफैले ती परीक्षाहरूको सामना गर्न सक्दैनौ। हामीले परमेश्वरलाई आफ्नो शक्ति र आफ्नो पर्याप्तताको रूपमा हेर्नु आवश्यक छ, र कहिले पनि आफ्नो क्षमतामा भर पर्नु हुँदैन। रोमीको पुस्तक 5:3-5, यति मात्र होइन तर हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। जब हामी समस्याहरूमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ, यसले हामीलाई बलियो बनाउँछ, हामी हाम्रो विश्वासमा बलियो हुन्छौ, र हामी त्यो संसार हाम्रो अन्तिम घर होइन भन्ने बुझाइमा बलियो हुन्छौ। परमेश्वरले यस संसारमा हामीलाई बोझ पार्ने पर्खालहरू भन्दा बाहिर हाम्रो लागि भविष्य तयार गर्नुभएको छ, एउटा भविष्य जहाँ येशु ख्रीष्टले राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा नयाँ स्वर्ग र पृथ्वीमा शासन गर्नुहुनेछ। फिलिपीको पुस्तक 2:13, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। प्रिय श्रोता, आज नयाँ सोचका साथ कठिनाईको सामना गर्नुहोस्। खुल्ला हातले स्वागत गर्नुहोस्। तपाईले सामना गरिराख्नु भएको चुनौतीहरू पार गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। क्रिस्ट तपाईमा बस्नु भएको कारणले गर्दा तपाईसँग कुनै पनि र हरेक परिस्थितिलाई पार गर्ने शक्ति छ भनेर ठूलो स्वरमा स्वीकार गर्नुहोस्। यसले तपाईलाई तपाईँको समस्याहरूबाट मुक्त गर्न परमेश्वरको शक्तिको ढोका खोल्नेछ र तपाईँको हृदयमा उहाँको लागि तपाईँको आवश्यकताको बारेमा गहिरो वास्तविकता निर्माण गर्नेछ। यसले यीशुसँगको तपाईँको व्यक्तिगत सम्बन्धलाई सुरक्षित गर्न मद्दत गर्नेछ र तपाईँ भविष्यमा अझ ठूला चुनौतीको सामना गर्न तयार हुनुहुनेछ र यसले तपाईँलाई उत्कृष्ट गवाहीहरू प्रदान गर्नेछ र तपाईँले पहिले सामना गर्नुभएको जस्तै कठिनाईहरूबाट गुज्रिरहेका अरूलाई प्रोत्साहन दिन सक्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 4022544 4022544
3: र 4022572 4022572।
6: एग्जाम पनि सकियो,
7: मेरो एसी पनि सकियो,
8: मेरो प्लस टूको एग्जाम पनि सकियो,
9: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
10: गुड न्युज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
11: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
12: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
11: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
12: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Maida is a Sudanese Christian refugee living in Egypt. After placing her faith in Christ, her Muslim husband rejected her and took their children. Fearing for her safety, she fled Sudan for Egypt. Recently, Maida learned she had been tried in absentia in Sudan and sentenced to 2 years in prison on false charges of assaulting her husband. This is to punish her for leaving Islam, said a VOM worker. Maida hasn't seen her children in several years, and now she fears returning home. Pray the Lord will comfort her in her grief and that VOM workers will have wisdom as they help her navigate the legal process.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरिबसम्मका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तर्बिन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्बिन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ. एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ. हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ. त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ. प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन. यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन. मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ. वास्तवमा प्रार्थनाको सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ. परमेश्वरलाई व्यक्तिगत रूपमा चुनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्. यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन. प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौ अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौ. यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन. मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन. त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ. अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ. कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन. जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ. तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ. त्यो पनि परमेश्वरसँग कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ. त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो. योहन्नाको १२ पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन. त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ. तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
3: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
3: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
2: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98140201996, 98140201996
5: र सरिता महर्जन 98141910994, 98141910994।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 98141768002, 98141768002
5: र 98182540, 98182540।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।